0: पछि घर बनाउने काम शुरू भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
5: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर सात पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
6: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
5: प्रोपाइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषर नगरपालिका सात पुरानो बेङ्चोक लमसुङ। सम्पर्क 9841626344, 9841626344।
7: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
8: के तपाईँलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसर नगरपालिका आर्ट सिंगेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
9: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध।
8: प्रोपाइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका आठ छिङ्गे खोला, पुलचोक, लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856046257 र 9840067787।
10: होइन दिदी बहिनी, आजको किसान मिटिङमा के गन्थन हुँदैछ?
11: के हुनु नि साइला दाई, धानको बिउ राख्ने समय भयो, कुन धानको बिउ राख्ने भनेर सल्लाह गर्दैछौ नि।
10: ल नानीहरू पनि सबैजना ध्यान दिएर सुन, धानको बिउ त सिडबक्स कम्पनीद्वारा उत्पादित US 312 नै लगाउनु पर्छ नि, किनकि यो धान त तराईदेखि मध्य पहाड क्षेत्रसम्म नेपाल सरकारद्वारा अनुमोदित गरिएको छ। हाम्रो पहाडी हावा पानीमा सुहाउँदो पनि छ, खानमा मिठो, पाक्नलाई छिटो, हल्का बाँच्नदार, हावाले नडल्ने, उत्पादन पनि धेरै भएको, गाई वस्तुलाई पराल पनि राम्रै पर्ने खाले छ। यतिको गुण भएको त अरू कुनै धानमा पनि छैन है नानी।
11: ओहो, यो धान त असाध्यै राम्रो पो रहेछ।
10: हो त नि नानी, त्यसैले त यसपालि हामी सबैले शङ्ख धान US 312 नै लगाउने निर्णय गर्यौं।
11: हवस् त दाई, धेरै धेरै धन्यवाद तपाईँलाई, हामी पनि यसपालि शङ्ख धान US 312 नै लगाउनेछौ।
12: नेपाली माटोले रोजेको, किसानले खोजेको शङ्कर धान US 312 सम्पूर्ण एग्रोभेट पसलहरूमा उपलब्ध छ। खोजी खोजी लगाऊ।

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी हृदय रिमाल सँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल वैशाख 28 गते सोमबार, सन् 2026 मे 11 तारीख जेठ कृष्ण पक्षको नवमी तिथि।
2: काया कैरन का साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्र कुसान किसान
3: अ कम्प्लीट पाइपिंग सोल्युसन्स।
0: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: नीति तथा कार्यक्रम आज प्राथमिकतामा सुशासन, पूर्वाधार, सामाजिक क्षेत्र र डिजिटाइजेशन। सरकार बजेट बनाउन केन्द्रित, संसदमा प्री बजेट छलफल गर्न ढिलाइ।
0: राष्ट्रिय सभामा अध्यादेश रोक्न विपक्षी दलको गृह कार्य, दुवै सदनबाट अध्यादेश स्वीकृत नभएमा स्वत निष्क्रिय हुने संवैधानिक प्रावधान।
1: मध्यपूर्वको तनावले नेपालको मानव विकास उपलब्धि जोखिममा परेको यूएनडीपीको प्रतिवेदन। इन्धनको मूल्य वृद्धिले मध्यम वर्गको दैनिकी सकस, विद्युतीय गाडीतर्फको फड्को अझै असहज।
0: इरानले पठाएको युद्ध अन्त्य गर्ने प्रस्ताव ट्रम्पद्वारा अस्वीकार, हर्मुज क्षेत्रमा तनाव कायमै, शान्तिवार्ता अनिश्चित।
1: र आईपीएल क्रिकेटमा आरसीबी र चेन्नई विजयी, लखनऊ र मुम्बई प्लेअफबाट बाहिरिए।
4: विषादीको सुरक्षित प्रयोग सम्बन्धमा कृषक व्यवसायीहरूलाई जरुरी सूचना।
5: जीवनाशक विषादी विष हो, औषधि होइन। यसर्थ जीवनाशक विषादीको सुरक्षित प्रयोगका लागि सबै सचेत बनौ। जीवनाशक विषादीको प्रयोगकर्ताले सूचक पत्र तथा पर्चामा लेखिएको विवरणको अध्ययन गरी सिफारिश गरिएको बालीमा सिफारिश मात्रामा सुरक्षित तवरले प्रयोग गरौ। विषादी प्रयोगपछि पर्खनु पर्ने अवधिको पालना गरौ।
4: अत्यधिक विषादीको अवशेष राखी उत्पादन तथा बिक्री गरेमा जीवनाशक विषादी व्यवस्थापन ऐन 2076 बमोजिम दण्ड सजाय हुने बेहोरा सबैमा सूचित गर्दछौ।
5: प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र।
6: शेयर बजारमा लगानी गर्नु सबैका लागि सजिलो हुँदैन। दिनभर बजार हेर्नु पर्ने र सही शेयर छनौट गर्नुपर्ने झन्झट धेरैलाई हुन्छ।
7: अब यो चिन्ताको समाधान छ म्युचुअल फन्ड मार्फत लगानी, जहाँ जोखिम तुलनात्मक रूपमा कम हुन्छ। लक्ष्मी सनराइज म्युचुअल फन्ड अन्तर्गतको क्लोज एन्डेड म्युचुअल फन्डले ल्याएको छ नयाँ योजना, एलएस होराइजन 12। अनुभवी फन्ड म्यानेजर र ब्यालेन्स पोर्टफोलियो स्ट्राटेजी मार्फत तपाईँको लगानी सुरक्षित र व्यवस्थित बनाइन्छ। कम जोखिम सहित दीर्घकालीन प्रतिफलका लागि एलएस होराइजन 12 एक स्मार्ट विकल्प हो। योजना आकार ₹1,20,00,000, न्यूनतम लगानी ₹1,000, प्रति युनिट मूल्य ₹10। मेरो शेयर या आस्पाको माध्यमबाट सजिलै आवेदन दिन सकिने। आईपीओ खुल्ला हुने मिति 2083 वैशाख 30 गते रहेको छ। एलएस होराइजन 12, आजको स्मार्ट योजना, भोलिको सुरक्षित भविष्य। म्युचुअल फन्ड लगानी बजार जोखिममा आधारित छ। लगानी गर्नु अघि सम्बन्धित दस्तावेजहरू ध्यान दिएर पढ्नुहोला।
8: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
9: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
8: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
10: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
11: फोन 056-494-333, 493-555।
12: बेटर अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नु हुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
13: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनौ।
14: न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड साबिकको राष्ट्रिय बीमा संस्थान।
0: काया कैरनमा अब खबरको सिलसिला। नीतिगत सुधार, सार्वजनिक सेवा प्रवाहमा गुणस्तरीय परिवर्तन, आर्थिक पारदर्शिता तथा सुशासनलाई उच्च प्राथमिकता राख्दै सरकारले आज आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याउँदैछ। राष्ट्रपति रामचन्द्र पौडेलले संसदको संयुक्त बैठकमा दिउँसो नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यतालिका छ। देशको संरचनात्मक कमजोरी सुधार्दै सुसंस्कृत र समृद्ध समाज निर्माणका लागि दृढ़ताका साथ अघि बढ़ने नीति तथा योजना ल्याउने सरकारले बताएको छ। अर्थतन्त्र संरचना र स्तर उन्नतिको चरणमा प्रवेश गरेकाले आउँदो वर्षदेखि दोस्रो चरणको सुधार शुरू गर्ने सरकारको नीति छ। अर्थ राजनीतिक संकटको जरो विकृत प्रोत्साहन संरचनामा निहित रहेको भन्दै महँगो चुनाव, अपारदर्शी चन्दा संकलन र बोजिलो दलीय संरचनाले राजनीतिलाई सेवाहीन पेसा र लगानीको माध्यमका रूपान्तरण गरेको आरोप सरकारले अघिल्ला सरकारहरूलाई लगाउँदै आएको छ। मुख्य गरी नीतिगत भ्रष्टाचार, लेनदेन र आसेपासे पुँजीवादका कारण देश गम्भीर अवस्थामा पुगेको सरकारको दावी छ। यसले उद्यम शीलता, प्रतिस्पर्धा र नवप्रवर्धन मार्फत आर्थिक वृद्धिमा अवरोध सृजना गरेको भन्दै त्यसमा सुधारका योजना अघि सार्ने सरकारको तयारी छ। प्राथमिकतामा सुशासन, पूर्वाधार, सामाजिक क्षेत्र र डिजिटाइजेशन हुने गरी सरकारले नीति तथा कार्यक्रम ल्याउन लागेको खबर कान्तिपुरले लेखेको छ।
1: यसैबीच आउँदो वर्षको बजेट निर्माणमा सरकारले सक्रियता बढ़ाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले प्रदेशका मुख्यमन्त्री, योजना आयोगका पदाधिकारी र अन्य विज्ञसँग छलफल गर्नेदेखि साधारणबाट सुझाव लिने काम थाल्नु भएको छ भने अर्थमन्त्री डाक्टर सोनिम वागले मन्त्रालयगत छलफल र स्रोत व्यवस्थापनमा जुट्नु भएको छ। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन ऐन अनुसार बजेटका सिद्धान्त र प्राथमिकता बजेट प्रस्तुत गर्नु 15 दिन अगाडि नै छलफल भई पारित गरेर सरकारलाई सुझाव दिइसक्नुपर्छ। ऐनको दफा 11 उपदफा 1 भनिएको छ, प्रत्येक आर्थिक वर्षका लागि यस ऐन बमोजिम विनियोजित विधेयक पेश गर्नुभन्दा कम्तीमा 1 अगावै अर्थमन्त्रीले विनियोजन विधेयकमा समावेश हुने सरकारका बजेट तथा कार्यक्रमका सिद्धान्त र आयोजना वा कार्यक्रमको प्राथमिकताको विवरण संघीय संसदमा प्रस्तुत गर्नुपर्छ। संविधानमा उल्लेख भएको जेठ 15 बजेट ल्याउनै पर्ने बाध्यकारी व्यवस्था अनुसार ऐनमा भनिए अनुसार बजेटको सिद्धान्त र प्राथमिकता 1 अगावै अर्थात वैशाख 15 भित्र संसदमा पेश गरिसक्नु पर्थ्यो, तर अहिले संसद अधिवेशन नै नभएकाले सरकारले यो पेश गरेको छैन। सरकार बजेट निर्माणमा केन्द्रित आजको नयाँ पत्रिकामा खबर छ।
0: सरकारले हालै ल्याएका अध्यादेशलाई राष्ट्रिय सभाबाट अस्वीकृत गराउने रणनीतिमा विपक्षी दलहरू जुटेका छन्। आह्वान भइसकेको संसद अधिवेशन स्थगित गराएर अध्यादेश ल्याइएकोमा विरोध गर्दै आएका कांग्रेस, एमाले र नेकपा सबै अध्यादेश एकैपटक अस्वीकृत गर्ने कि अन्तर्वस्तु हेरेर अघि बढ़ने भन्ने निष्कर्षमा नै पुग्न नसकेका खबर कान्तिपुरले लेखेको छ। संघीय संसदका दुवै सदनबाट अध्यादेश स्वीकृत नभए स्वत निष्क्रिय हुने संवैधानिक प्रावधान छ। प्रतिनिधि सभामा सत्तारूढ़ रासोपाको झण्डै 2/3 सीट रहेकाले अध्यादेश स्वीकृत गर्न समस्या छैन, तर राष्ट्रिय सभामा राष्ट्रिय स्वतन्त्र पार्टीको उपस्थिति छैन। त्यसैले राष्ट्रिय सभाबाट केही अध्यादेशलाई असफल पार्ने गृह कार्यमा कांग्रेस, एमाले र नेकपा लागेका हुन्। हालै जारी गरिएका सबै 8 अध्यादेश आज बस्ने प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठकमा पेश गर्ने कार्यसूची छ। राष्ट्रिय सभा अध्यक्षले अस्वीकार प्रस्ताव निर्णयार्थ पेश गर्दा बहुमत पुगे अध्यादेश त्यही चरणबाट स्वत खारेज हुन्छ। सदनमा अस्वीकृत नभए मात्र सरकारले प्रतिस्थापन विधेयक अघि बढ़ाउने बाटो खुल्छ। संविधानविद एवं वरिष्ठ अधिवक्ता विपिन अधिकारी विधेयकका हकमा राष्ट्रिय सभालाई पन्छाएर अघि बढ़ने सुविधा भए पनि अध्यादेशमा सरकारलाई त्यस्तो सुविधा नभएको बताउनुहुन्छ।
1: मध्यपूर्वमा चलिरहेको तनावका कारण मानव विकास सूचकांक एसडीआईमा नेपालले हासिल गरेको उपलब्धि जोखिममा परेको संयुक्त राष्ट्रसंघका विकास कार्यक्रम यूएनडीपीले जनाएको छ। अन्तर्राष्ट्रिय आपूर्ति श्रृंखला, विप्रेषण आप्रवाह र आयातित सामग्रीमा अत्यधिक निर्भरताका कारण नेपाल पश्चिम एशिया द्वन्दको जोखिममा रहेको यूएनडीपीद्वारा अघिल्लो महिना सार्वजनिक गरिएको पश्चिम एशिया द्वन्दको असर सम्बन्धी अध्ययन प्रतिवेदनमा उल्लेख छ। गएको अप्रेल मध्यतिर प्रकाशित मिलिट्री एक्सलेशन इन द मिडल ईस्ट ह्यूमन डेभलपमेन्ट इनफ्याक्ट एक्रस एसिया एण्ड द पेसिफिक शीर्षकको प्रारम्भिक मूल्यांकन प्रतिवेदनमा फागुन 16 गतेदेखि चलिरहेको द्वन्द लम्बिए नेपाल र पाकिस्तानले मानव विकासमा सबैभन्दा बढ़ी क्षति बिहोर्नुपर्ने चेतावनी दिएको छ। युद्धका कारण खाड़ी क्षेत्रको अर्थतन्त्र कमजोर हुँदा विप्रेषण आमदानी घट्ने र त्यसले घर परिवारको क्रय क्षमता ह्रास भई खाद्य सुरक्षामा थप दबाव पर्न सक्ने पनि प्रतिवेदनले जनाएको छ। युद्धकै कारण कृषिमा व्यापक प्रयोग हुने फसफेट मलका लागि आवश्यक सल्फरको ढुवानी पनि अवरूद्ध भएको छ। युद्धका कारण पेट्रोलियम पदार्थको सहउत्पादन सल्फरको मूल्यवृद्धिसँगै आपूर्ति असहज हुँदा नेपालको कृषि क्षेत्रमा मुख्य योगदान रहेको धानको उत्पादनमै असर पुग्ने पनि प्रतिवेदनमा जनाइएको खबर आजको कान्तिपुरमा छ।
0: इन्धनको मूल्यवृद्धिले नेपालीको भान्सादेखि यातायातसम्मको खर्च निकै बढ्दा जीविका प्रभावित भएको छ। इरानसँग अमेरिका र इजरायलले युद्ध शुरू गरे यता नेपालमा प्रयोग हुने सबै खाले इन्धनको अत्यधिक मूल्य बढ़ेको छ। भन्सार विभागका अनुसार गएको वर्ष आयातित चार पाङ्ग्रे सवारी मध्ये विद्युतीय गाड़ीको हिस्सा 71% र डिजल पेट्रोल सवारीको हिस्सा 21% भए पनि दुई पाङ्ग्रेतर्फ विद्युतीय गाड़ीको हिस्सा 6% हारारीमा मात्र छ। यसबाट दुई पाङ्ग्रे गाड़ीमा भर पर्ने र सार्वजनिक यातायात सेवा उपयोग गर्ने मध्यम वर्गमा सबैभन्दा बढ़ी मार परेको देखिन्छ। इन्धन मूल्यमा हुने घटबढ़ अनुसारै सार्वजनिक गाड़ीको भाड़ा दर पनि घटबढ़ हुने गर्छ। पछिल्लो पटक सरकारले यात्रुवाहक गाड़ीमा औसत 16.71% भाड़ा बढ़ाएको छ। यसले मध्यम वर्गलाई मार परेको छ। विद्युतीय गाड़ीतर्फको फड्को अझै सहज हुन नसकेको खबर कान्तिपुरले लेखेको छ। काया कैरनमा वर्षाको बेला पानीजन्य रोग र ध्यान दिनुपर्ने विषयमा जानकारीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
15: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ? ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुबईको दाँत बनाएर आऊ।
16: जान त जाने, बरु कहाँ जाने होला खै?
15: किन चिन्ता लिनुहुन्छ? हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैंकको आडैमा रहेको भरपर्दो र विश्वासिलो बेस्ट डेन्टल क्लिनिकमा जाने नि।
17: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोपाइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसीसहर नगरपालिका आठ नारायण स्थान चोक, मुक्तिनाथ विकास बैंकको आडैमा पहिला जनता बैंक रहेको घर। सम्पर्क नम्बर 98465000271 र 98065677272।
18: घर त बाहिर मात्रै झिलिक्क पारेर त कहाँ हुँदो रहेछ र साइली, भित्र सजाउन त आकर्षक डिजाइनको फर्निचर नै चाहियो। खै म त कहाँ जाउँ कहाँ जाउँ भइरहेछु।
19: मन चारैतिर नडुलाउनु छ है दाई, आकर्षक डिजाइनका फर्निचर र घर सजावटका सम्पूर्ण सामानहरूको लागि ओम सुरिना फर्निचर सेन्टरमा नै जानुहोस् है।
18: हजुर, आकर्षक डिजाइनका सोफा, दराज, पलङ, टिभी दराज, टेबल दराज, अफिस टेबल, लो बेड, डाइनिङ टेबल, प्लास्टिकका टेबलहरू, भाँडाका आइटमहरू, स्टिल तथा गिफ्ट आइटमहरू, ग्यास चुलोका सेट, कप सेट,
19: साथमा सिरक, म्याट्रेस, कुसन कभर, सोफा, म्याट तना, डोर म्याट र पर्दाको लागि सधैँ हामीलाई सम्झनुहोस्।
15: प्रोपाइटर बलराम खत्री, ओम सुरिना फर्निचर एन्ड फर्निसिङ सेन्टर, बेसीसार नगरपालिका साथ, मनाङ्गी चौतारा, लम्जुङ।
18: सम्पर्क मोबाइल 98460918, 98460918।
20: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रबिनालाई चाहिँ के भयो?
21: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
20: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
15: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोपाइटर दीपक पौडेल, बेसीसार 8 सेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
20: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङ्गो दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
22: शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेका ग्राहकहरूलाई 2083 साल वैशाख मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। शर्त तथा बन्देजहरू लागू हुनेछन्।
2: उज्यालो रेडियो नेटवर्कसँगै उज्यालो अनलाइन र उज्यालोको युट्यूब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले नीति तथा कार्यक्रम आज प्राथमिकतामा सुशासन, पूर्वाधार, सामाजिक क्षेत्र र डिजिटाइजेशन, सरकार बजेट बनाउन केन्द्रित, संसदमा प्री बजेट छलफल गर्न ढिलाइ, राष्ट्रसभामा अध्यादेश रोक्न विपक्षी दलको गृह कार्य, मध्य पूर्वको तनावले नेपालको मानव विकास उपलब्धि जोखिममा परेको यूएनडीपीको प्रतिवेदन, इन्धनको मूल्य वृद्धिले मध्यम वर्गको दैनिकी सकस लगायतका खबर प्रस्तुत गर्यौं।
3: अब बाँकी प्रसंग। आज पनि देशका विभिन्न ठाउँमा हावाहुरी सहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो हिमाली र पहाड़ी भूभागका थोरै ठाउँहरूमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक दुई ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्म वर्षाको सम्भावना छ। यस्तै राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै ठाउँहरूमा तथा बागमती बाँकी प्रदेशका एक दुई ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। भोलि पनि यसै गरी पानी पर्ने महाशाखाले जनाएको छ। महाशाखाले यो हप्ता बिहिबारसम्म नै देशका विभिन्न ठाउँमा पानी पर्ने अनुमान गरेको छ। आज बेलुका र भोलि बिहान कतै कतै हावाहुरी समेत चल्ने सम्भावना छ। मौसममा आएको परिवर्तनसँगै सरुवा तथा कीटजन्य रोग, श्वास प्रश्वास सम्बन्धी समस्या, खाना र पानीजन्य रोगहरूको प्रकोप फैलने सम्भावना छ। वर्षाको बेला हुन सक्ने स्वास्थ्य जोखिम र ध्यान दिनुपर्ने विषयमा साथी सम्झना महर्जनले स्वास्थ्यविद तथा पारिवारिक रोग विशेषज्ञ डाक्टर सागर राज भण्डारीसँग कुरा गर्नु भएको छ।
4: खास गरेर पानीका मुहानहरू कन्टामिनेसन हुने, फोहोर मैला जाने, सफा सुग्घर नराख्ने हुँदाखेरि त्यो पानी दूषित भई सर्वसाधारणले त्यो पानी प्रयोग गर्दाखेरि ठूलो मात्रामा झाडा पखाला आउँ, जन्डिसदेखि लिएर हेपाटाइटिस ए, हेपाटाइटिस ई भयो, कलेराको पनि प्रकोप एकदम बढ़ने सम्भावना हुन्छ, सरुवा रोगहरू, टाइफाइडहरू, आन्द्राको रोग पनि चाहिँ देखिने सम्भावना प्रशस्त मात्रामा हुन्छ। यो सबै पानीको कन्टामिनेसनले गर्दाखेरि हुने रोग हो। यो
5: मौसमको बदलाव सँगसँगै यो जुन हाम्रो संरचना नागत प्रणाली छ नि, त्यसले कस्तो खालको समस्या निम्ति
4: एकदमै असर पर्छ। पानीका मुहानहरूमा सबभन्दा ध्यान दिनुपर्ने जहाँ संकलन गरेको पानीहरू हुन्छ, त्यो संकलित पानीहरू मुहानबाट ल्याउँदाखेरि नै त्यसमा चाहिँ कन्टामिनेसन भइसकेको हुन्छ। त्यसकारण त्यो कन्टामिनेसन बचाउनको लागि स्रोतलाई नै हामीले बचाउनु पर्ने हुन्छ। ती स्रोतहरूलाई चाहिँ सुरक्षित गर्ने, तारबार लगाउने, फोहोर मैला उठाउने, निकास पठाउने कामहरू गर्नुपर्छ। त्यस्तै पानी शुद्धिकरणका प्रक्रियाहरू, विभिन्न प्रक्रियाहरू छ, ती प्रक्रियाहरूलाई अप्नाउनुपर्छ।
5: पानीजन्य रोगहरू नआओस्, जसले गर्दा महामारी प्रकोप उत्पन्न नहोस् भन्नको लागि चाहिँ हरेक पालिकाले चाहिँ केमा चाहिँ विशेष सावधानी चाहिँ अप्नाउनुपर्छ यो बेला चाहिँ?
4: स्वास्थ्य संस्थाहरू भयो, पालिकाहरू भयो, होइन, अस्पतालहरू भयो, नगर अस्पताल भयो, होइन, त्यसपछि स्वास्थ्य चौकीहरू भयो, अस्पतालै भयो, यिनीहरूले पनि एकदम तयारी हालतमा रहनुपर्छ। सुरक्षित पानीको, सुरक्षित खानाको, सुरक्षित आरामको, विभिन्न किसिमको व्यवस्थापनको लागि चाहिँ जनचेतना जगाउने कामहरू गर्नुपर्ने हुन्छ। मुहानहरू सफा गर्नेदेखि लिएर पानी, जुन पानीका मुहानहरूको चाहिँ त्यो पानी सुरक्षित छ छैन भने जुन त्यसको चाहिँ टेस्ट गर्ने कुराहरूदेखि लिएर त्यसको व्यवस्थापन गर्नुपर्छ।
5: बुन्दागत रूपमा भन्नुपर्दाखेरि चाहिँ सुझाव के दिन चाहनुहुन्छ व्यक्तिलाई?
4: व्यक्तिलाई त आफू चनाखो हुनु पर्यो, आफ्नो स्याहार चाहिँ आफैले गर्नुपर्ने हुनसक्छ, होइन। जस्तै झाडा पाखालाबाट बस्नको लागि सबभन्दा पहिलो भनेको पानी हो। पानी, सुरक्षित पानी हामीले चाहिँ प्रयोग गर्नु पर्यो। पिउनुभन्दा पहिले आफूले यो पानी स्रोत सुरक्षित छ, मैले खाँदा मलाई केही असर पर्दैन भने इन्स्योर हुनु पर्यो। एक दुई, बजारमा पाइएका तयारी खानाहरू हुन्छन् होइन, बजार गएर खाना किनेर लिएर जान्छौँ भन्छ, कमसेकम ती चिजहरू सुरक्षित छ छैन भने कसरी बनाएको छ, कहिले बनाएको भनेर त्यसलाई सुनिश्चित भएर खानुपर्ने हुन्छ। प्रशस्त मात्रामा झोलिलो पदार्थहरू, पानी लगायत अन्य पदार्थहरू प्रशस्त मात्रामा पिउनु पर्ने हुनसक्छ। छालाको सरसफाई, व्यक्तिगत सरसफाईमा ध्यान दिनु पर्यो। वातावरणीय प्रदूषणहरूलाई हामी कम गर्नु पर्यो। विभिन्न किसिमका मानसिक तनावहरू हुनसक्छ, ती तनावहरू कम हुनको लागि उपायहरू हुनसक्छ। मनोसामाजिक परामर्शदेखि लिएर आफ्नो सेल्फ एक्सर्साइजका कुराहरू भयो होइन, लिएर आफूलाई व्यवहार परिवर्तन गर्न सकिन्छ।
2: स्वास्थ्यविद तथा पारिवारिक रोग विशेषज्ञ डाक्टर सागर राज भण्डारीसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजे प्रसारण हुने कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ।
6: डाक्टर होस् वा नर्सको तयारी लिन्छ भाइब्रेन्टले पूरै जिम्मेवारी। भाइब्रेन्ट पुतली सड़क काठमाडौँ।
2: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
7: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
8: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा। वेबसाइट दृष्टि आई डट ओआरजी, फोन नम्बर 01-5224-352-5224-353।
9: के तपाईँ ढाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीड़ित हुनुहुन्छ?
10: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्।
9: हाम्रा सेवाहरू
10: ओपीडी सेवा,
9: विशेषज्ञ ओपीडी सेवा,
10: निशुल्क औषधि वितरण,
9: सशुल्क फार्मेसी सेवा,
10: फिजियोथेरापी सेवा,
9: अकुपंचर सेवा,
10: योग परामर्श सेवा,
9: क्रियाकल्प सेवा,
10: पूर्व कर्म पञ्चकर्म सेवा,
9: छार सूत्र सेवा,
10: जलौका सेवा,
9: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू।
10: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
9: विस्तृत जानकारीका लागि
10: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर कैरीगाउँ काठमाडौँ, फोन नम्बर 01-4110-6-96-98-514-24-063।
11: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विषमको रमाइलो टिभीमा।
2: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्यूबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
3: अब बाँकी खबर। वितरण सही नहुँदा र बसाइसेराका कारण नेपालमा गर्भनिरोधक साधनको प्रयोग निकै कम देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अध्ययन अनुसार अहिले नेपालमा 43% दम्पतिले मात्रै यसको प्रयोग गर्छन्। स्वास्थ्य मन्त्रालयले 2081 गरेको अध्ययन र नेशनल डेमोग्राफिक सर्वे 2022 कण्डम, पिल्स, डिपो, आईसीडी र इम्प्लान्ट जस्ता निशुल्क उपलब्ध हुनुपर्ने गर्भनिरोधक साधन मध्ये 32 जिल्लाका धेरैजसो स्वास्थ्य चौकीमा नभएको पाइएको थियो। अहिले पनि ती साधन स्वास्थ्य संस्थामा अपुग हुने गरेको परिवार योजना शाखा प्रमुख शर्मिला दाहालले बताउनुभयो। यौन तथा प्रजनन स्वास्थ्य विज्ञ डाक्टर खेम कार्की भन्नुहुन्छ, गर्भनिरोधकका साधनको प्रयोगले जुन हिसाबले हुनुपर्थ्यो त्यो जनशक्ति विदेशमा छ, जोड़ी छुट्टिएपछि यस्ता साधनको प्रयोगमा समेत कमी आएको छ। अहिले नेपालमा झण्डै 40 लाख युवा विदेशमा छन्, त्यसमध्ये धेरैजसो जोड़ी छुटेर बसेका छन्, यसकारण पनि गर्भनिरोधक साधनको कम प्रयोग भएको देखिन्छ। यो खबर आजको नयाँ पत्रिकामा छ।
2: अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले पठाएको युद्ध अन्त्य सम्बन्धी प्रस्तावलाई पूर्ण रूपमा अस्वीकार गर्नुभएको छ। इरानले अमेरिकी प्रस्तावको जवाफ पाकिस्तान मार्फत पठाइएको भने पनि त्यसले अमेरिका र इजरायलले राखेका मुख्य शर्तहरू स्वीकार नगरेपछि वार्ता थप जटिल बनेको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। इरानले पठाएको जवाफमा तत्काल युद्ध विराम, अमेरिकी नाकाबन्दी हटाउनुपर्ने, इरानमाथि पुनः आक्रमण नगर्ने ग्यारेन्टी, इरानमाथि लगाइएका आर्थिक प्रतिबन्ध अन्त्य, युद्धबाट भएको क्षतिको क्षतिपूर्ति तथा हर्मुजमा इरानको सार्वभौमिक अधिकार स्वीकार गर्नुपर्ने माग राखिएको बीबीसीले जनाएको छ। साथै लेबनान र अरू क्षेत्रमा चलिरहेको सैन्य गतिविधि समेत रोकिनुपर्ने इरानको अडान छ। राष्ट्रपति ट्रम्पले इरानको जवाफले आणविक कार्यक्रमबारे स्पष्ट प्रतिबद्धता नदेखाएको र अमेरिकाको सुरक्षा चासोलाई सम्बोधन नगरेको भन्दै असन्तुष्टि जनाउनु भएको छ। ट्रम्पले इरानको जवाफ उपयुक्त नभएको भन्दै अमेरिकाले आवश्यक परे थप कड़ा कदम चाल्न सक्ने चेतावनी दिनुभएको खबरमा उल्लेख छ।
3: अब केही खेल खबर। नेपाल क्रिकेट संघ क्यानको विराटनगरमा भएको वार्षिक साधारण सभाले हरेक वर्ष क्रिकेट अवार्ड आयोजना गर्ने निर्णय गरेको छ। वर्षभरि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेटमा गरेको प्रदर्शनका आधारमा क्यानले खेलाड़ीलाई अवार्ड प्रदान गर्ने प्रवक्ता छुम्बी लामाले बताउनुभयो। उहाँका अनुसार अवार्ड पाँच विधाका छन्, जसमा सर्वोत्कृष्ट पुरूष र महिला खेलाड़ी हुनेछन्। यसै गरी पुरूष र महिलातर्फ युवा खेलाड़ीलाई अवार्ड दिइनेछ। यसै गरी मोमेन्ट अफ द इयर अवार्ड पनि समावेश भएको उहाँले बताउनुभयो। खेलकै अर्को प्रसंगमा इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा रोयल च्यालेन्जर्स बेंगलुरूले मुम्बई इण्डियन्समाथि दुई विकेटको रोमाञ्चक जित निकालेको छ। हिजो रायपुरमा अन्तिम बलमा मुम्बईले दिएको 167 रनको लक्ष्य बेंगलुरूले 8 विकेट गुमाएर पूरा गर्यो। टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले 20 ओभरमा 7 विकेट गुमाउँदै 166 रन बनाएको थियो। जितसँगै बेंगलुरू 14 अंकसहित तालिकाको पहिलो स्थानमा उक्लिएको छ। हारसँगै मुम्बई इण्डियन्स भने प्रतियोगिताको प्लेअफ दौड़बाट बाहिरिएको छ। मुम्बई 6 अंकसहित तालिकाको नवौं स्थानमा छ। त्यसैगरी हिजै चेन्नई सुपर किंगसँग 5 विकेटले पराजित भएपछि लखनऊ सुपर जायन्ट्सको आईपीएलमा प्लेअफ पुग्ने सम्भावना समाप्त भएको छ। चेन्नईमा भएको खेलमा लखनऊले दिएको 204 रनको लक्ष्य चेन्नईले 4 बल बाँकी रहँदा 5 विकेट गुमाएर पूरा गर्यो। आईपीएल क्रिकेटमा आज बेलुकी पौने 8 बजे धर्मशालामा पंजाब किंग्स र दिल्ली क्यापिटल्स खेल्दैछन्।
2: काया कैरनमा अब केही खबर संक्षेपमा। ई बिडिङमा बोलपत्र दाताहरूको गोप्य कागजात फेरबदल हुँदा 313 ठेक्का प्रभावित भएका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले गरेको अनुसन्धान अनुसार बोलपत्र दाताहरूले पेश गरेका मूल्याङ्कनका कागजातहरूलाई फेरबदल गरेर ठेक्का प्रभावित पारेको देखिएको खबर नागरिक दैनिकले लेखेको छ।
3: सरकारले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सीटीईभीटीमा वरिष्ठ कर्मचारी मध्येबाट नियुक्त सदस्य सचिवलाई पदमुक्त गर्दा राजनैतिक नियुक्ति पाएका उपाध्यक्ष भने पदमा कायमै रहनु भएको छ। सरकारले केही नेपाल ऐन संशोधन गर्न बनेको अध्यादेश र सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी अध्यादेशबाट सदस्य सचिव महेश भट्टराईलाई पदमुक्त गरेको हो।
2: जुम्ला दार्चुला लगायतका हिमाली क्षेत्रमा यार्चा टिप्न वैशाखदेखि साउनसम्म विद्यार्थीहरू हिमाली पाटनतिर उक्लन्छन्। भविष्यको जो गर्न कलिला विद्यार्थी पाटनतिर हिँडेपछि गाउँका विद्यालय रित्ता र सुनसान देखिएका खबर कान्तिपुरले लेखेको छ।
3: कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा पक्षले समानान्तर रूपमा पार्टीको 15 महाधिवेशन गर्ने तयारी अघि बढ़ाएको छ। संस्थापन पक्षसँग एकता प्रयास निष्कर्षमा पुग्न नसकेपछि देउवा पक्ष छुट्टै महाधिवेशन गराउन आयोजक समिति बनाउने कसरतमा जुटेको खबर कान्तिपुर दैनिकमा छ।
2: नेपाल उद्योग परिसंघ सीएनआईले आउँदो आर्थिक वर्षको बजेट उद्योग विस्तार तथा लगानी वृद्धि गराउन सहज गर्ने गरी ल्याउन आग्रह गरेको छ।
3: रौतहटको जेठो उद्योग हो श्रीराम सुगर मिल्स। मिलको स्थापना भएसँगै त्यहाँका उख किसानमा छुट्टै खुशी र हौसला थपिएको थियो। 2049 सालमा रौतहटको गरूडा नगरपालिका 5 महम्मदपुरमा यसको स्थापना गरिएको थियो भने स्थापना लगत्तै सञ्चालनमा आएको यो चिनी मिलले हजारौं किसान र श्रमिकको जीवनयापनमा आर्थिक सुधार ल्याउन मदत पुर्याएको थियो। उद्योग सञ्चालन हुँदा प्रत्यक्ष रूपमा 1000 भन्दा बढ़ीले रोजगारी पाएका थिए भने अप्रत्यक्ष रूपमा हजारौं व्यक्ति ढुवानी व्यापार कृषि क्षेत्रतर्फ आर्थिक रूपमा सुधारको पाटोमा जोड़िएका खबर अन्नपूर्ण पोस्टमा छ।
2: काया कैरनमा अब पालो उखानको।
3: साँपको खुट्टा साँपले देख्छ।
2: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
3: नीति तथा कार्यक्रम आज। प्राथमिकतामा सुशासन, पूर्वाधार, सामाजिक क्षेत्र र डिजिटाइजेशन। सरकार बजेट बनाउन केन्द्रित, संसदमा प्री बजेट छलफल गर्न ढिलाइ।
2: राष्ट्रिय सभामा अध्यादेश रोक्न विपक्षी दलको गृह कार्य। दुवै सदनबाट अध्यादेश स्वीकृत नभए स्वत निष्क्रिय हुने संवैधानिक प्रावधान।
3: मध्यपूर्वको तनावले नेपालको मानव विकास उपलब्धि जोखिममा परेको यूएनडीपीको प्रतिवेदन। इन्धनको मूल्य वृद्धिले मध्यम वर्गको दैनिकी सकस विद्युतीय गाडीतर्फको फटको अझै असहज।
2: इरानले पठाएको युद्ध अन्त्य गर्ने प्रस्ताव ट्रम्पद्वारा अस्वीकार, हर्मुज क्षेत्रमा तनाव कायमै, शान्तिवार्ता अनिश्चित।
3: र आईपीएल क्रिकेटमा आरसीबी र चेन्नई विजयी, लखनऊ र मुम्बई प्लेअफबाट बाहिरिए।
2: र अन्त्यमा आजको कार्टुन, आज हामीले केही दिन अगाडि अविनले बनाउनु भएको गजब छ बास शीर्षकको कार्टुन लिएका छौं। सरकारले राजनीतिक नियुक्ति खारेज गरेपछिको अवस्थासँग यो कार्टुन सम्बन्धित छ। यहाँ एउटा सरकारी कार्यालय छ, भित्र सबै कुर्सी खाली छन्, भित्तामा राजनीतिक नियुक्ति खारेज भनेर लेखिएको छ। हातमा फाइल बोकेर भित्र पस्दै गरेका मान्छे रित्तो कुर्सी र टेबल हेरेर भन्दैछन्, अफिसमा कोही हुनुहुन्छ? आजको काया कैरन सकिएको छ।
12: आमा, ए आमा, खाना खाने बेला भयो, ल आउनुहोस् न।
13: खाना पनि के खानु, त्यो बिकासे चामल केही स्वाद आउने होइन। ऊ हाम्रो पाला जस्तो ढिँडो, आँटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
12: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सर आठमा रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
14: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्गानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करु, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेसार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, बिर मह, गर मह, सुकेको न्युरो, सिस्नु, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मसौरा, चियापत्ती, च्याउ, सर्सु, बोडी, बटक, कोला, जुम्ला, मार्सी चामल, आँग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
15: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
12: लिभन अर्गानिक खाद्य उद्योग, बेसीसर नगरपालिका 8, आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो, कारागार अगाडि लम्चुम। प्रोप्राइटर गम बहादुर अधिकारी। मोबाइल 98461 23284 र 98291 80746।

0: बद्ध हुन आज आफ्नो ब्याङ्क वित्तीय संस्था वा वालेटमा सम्पर्क गर्नुहोस्। मोबाइल ब्याङ्किङ एप वालेट कनेक्ट आइपीएस तथा इन्टरनेशनल पेमेन्ट एपबाट नेपाल पे क्यूआर मा सजिलै भुक्तानी प्राप्त गर्नुहोस्। नेपाल पे क्यूआर नेपालको आफ्नै क्यूआर।
1: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भए अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ लम्सुङ।
2: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
1: थप जानकारी को लागि सम्पर्क 066-590-999 98-477-69-229। सेवा मोडल हस्पिटल प्राली बेसिसर स्वाद सानीमा बैंकको ठीक अगाडि। घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
3: अब धेरैजनाले खोज्ने गरेको त बेसिसहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
4: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगरद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
1: हिमालयन ब्रदर ग्रुप प्राली विशेषर नगरपालिका साथ युनिभर्सल चोक लम्सुङ। थप जानकारीको लागि सम्पर्क 066-520-973, मोबाइल 97463-06501।
5: तपाईँको सन्तुष्टि हाम्रो चाहना।

0: नमस्कार, रेडियो मर्स्याङदी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्स्याङदी .org मा बिहान 6:35 बजेको मर्स्याङदी समाचारमा म लक्ष्मीको स्वागत छ। प्रसारणको शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्थरहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर साथ लमजुङ, प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: दोस्रो गण्डकी तारा प्रतियोगिताका लागि लमजुङबाट युगेश परियार छनौट। चालू आर्थिक वर्षको 9 महिनामा दोर्दीमा 9,282 पशु पंक्षीको उपचार, 91 पशुमा कृत्रिम गर्भधान। मनाङमा घरको 3 तलाबाट खस्दा एकजनाको मृत्यु। जिल्ला स्तरीय खुल्ला ब्याडमिण्टन प्रतियोगितामा सुन्दर बजारका मनवीर र सबिनको जोडे प्रथम। र भीड़बाट लडेर महिलाको मृत्यु। अब समाचार विस्तारमा। पोखरामा जेठ 9 गते हुने दोस्रो गण्डकी तारा प्रतियोगिताका लागि लमजुङबाट युगेश परियार छनौट भएका छन्। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल लमजुङ शाखाले आइतबार बेसेश्वरमा आयोजना गरेको छनौट कार्यक्रममा सहभागी 6 जना प्रतिस्पर्धी मध्ये परियार छनौट भएको निर्णायक मण्डल संयोजक शंकर विराही गुरूङले जानकारी दिनुभयो। कार्यक्रम प्रतिष्ठान लमजुङका अध्यक्ष प्रशान्त तामाङको अध्यक्षता एवं जिल्ला समन्वय समिति लमजुङका प्रमुख पूर्ण बहादुर गुरूङको प्रमुख आतिथ्यतामा भएको हो। कार्यक्रममा प्रमुख जिल्लाधिकारी कृष्ण प्रसाद खनाल, प्रहरी प्रमुखहरू, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका केन्द्रीय प्रदेश तथा जिल्ला समितिका पदाधिकारी, पूर्व अध्यक्ष, सदस्य तथा कलाकारहरूको उपस्थिति रहेको थियो। लमजुङको दोर्दी गाउँपालिकामा रहेको पशु सेवा शाखाले 9,000 बढ़ी पशु पंक्षीलाई उपचार सेवा प्रदान गरेको जनाएको छ। चालू आर्थिक वर्ष 2082/83 नौ महिनाको अवधिमा शाखाले पशु स्वास्थ्य उपचार सेवा कार्यक्रम अन्तर्गत पालिकाभित्रका 9,282 पशु पंक्षीको उपचार गरिएको हो। चालू आर्थिक वर्ष पालिका तथा शाखा मार्फत प्रवाह गरिने विभिन्न सेवा मध्ये पशु स्वास्थ्य उपचार बाहेक पशु सेवा एकाई मार्फत रानीखेत गम्बरो खोप कार्यक्रम अन्तर्गत गत 600 पशुमा खोप लगाइएको छ भने गोरू र बोका गरी 44 वटाको माइनर सर्जिकल उपचार गरिएको छ। शाखा मार्फत 91 पशुमा कृत्रिम गर्भधान, 19 वटामा रेबिज रोग विरूद्धको खोप लगाइएको छ। घुम्ती गोठमा रहेका पशुहरूमा आन्तरिक तथा बाह्य परजीवी नियन्त्रण कार्यक्रम अन्तर्गत 3,729 र चालू वर्ष सञ्चालन गरिएको पशु स्वास्थ्य शिविरमा 2,071 पशुलाई सेवा प्रदान गरिएको पशु सेवा एकाईले जनाएको छ। प्रयोगशाला सेवा अन्तर्गत 16 पशु पंक्षीको रगत र गोबर परीक्षण गरिएको छ। गाउँपालिकाले शाखा मार्फत पशुपालक कृषकहरूलाई खोर निर्माणमा सहयोग, जय घाँसको बिउ वितरण, टियोसेनेटो घाँसको बिउ वितरण, चरक खर्क सुधार कार्यक्रम र भेड़ा प्रवर्धन कार्यक्रम अन्तर्गत अस्थायी टहरा निर्माण लगायतका कार्यहरू भएको पशु शाखा प्रमुख विपना कणेलले बताउनुभयो। सो बाहेक पालिकाभित्र 24,894 पशुमा विभिन्न रोग विरूद्धको खोप लगाइएको छ। भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लमजुङ र गाउँपालिकाको समन्वयमा पशुमा पूर्ण खोप कार्यक्रम अन्तर्गत घरपालुवा पशुमा खोप लगाइएको हो। रायनास नगरपालिका वडा नम्बर 8 रहेको सर्वोदय सेवा आश्रम धर्मनाथ धाममा शिव शान्ति धर्मदेशना कार्यक्रम, बुद्ध प्रतिमा व्यवस्थापन कार्यक्रम भएको छ। आश्रम परिसरमा आपको रूखसँगै निर्माण गरिएको भगवान गौतम बुद्धको मूर्तिमा आइतबार लामा गुरूहरूको उपस्थितिमा प्राण प्रतिष्ठा एवं प्रतिमा व्यवस्थापन धर्मदेशना सत्संग कार्यक्रम गरिएको हो। कार्यक्रम समुता गुम्बा भोटेवडारका अध्यक्ष वीर सिंह घलेको अध्यक्षता एवं बौद्ध जागरण संघ ललितपुरका प्रमुख लामा गुरू कर्मा दोर्जे को प्रमुख आतिथ्यतामा भएको हो। लामा गुरूहरूबाट पूजापाठ र प्रवचन सहित बुद्ध प्रतिमा व्यवस्थापन गरिएको छ। कार्यक्रममा प्रमुख अतिथि संघका अध्यक्ष काइला लामाले विपस्याना ध्यानको परिचय र आनापाना ध्यानको बारेमा प्रवचन दिनुभएको थियो भने धर्म जागरणको विषयमा दोर्जे लोपेन कर्मा सोनामले प्रवचन दिनुभएको थियो। यस्तै आचार्य लोपन साङ्गे दोर्जे सिद्धान्त तामाङले 6 लोकको भवचक्र र धन्यशिला बौद्ध न्यायको विषयमा र आचार्य लोपेन धनदोज लामा तामाङले शील सामाधि प्रज्ञाको विषयमा प्रवचन दिनुभएको थियो। सर्वोदय सेवा आश्रम धर्मनाथ धामको आयोजना, समुता गुम्बा भोटौडारको समन्वय र बौद्ध जागरण संघ ललितपुरको सहयोगमा भएको कार्यक्रममा विभिन्न गुम्बाका प्रतिनिधिहरू, सहयोगी व्यक्ति तथा स्थानीयको उपस्थिति थियो। कार्यक्रममा जिल्ला समन्वय समिति लमझुङका प्रमुख पूर्ण बहादुर गुरूङले धार्मिक संरचना निर्माणले विभिन्न धर्म मान्ने र धार्मिक आस्था र विश्वास भएका भक्तजनहरूलाई सहज हुने बताउनुभयो। सर्वोदय सेवाश्रम धर्मनाथ धामलाई धार्मिक पर्यटकीय स्थलको रूपमा विकास गर्ने उद्देश्यले विभिन्न संरचना निर्माणको क्रममा आप्रपाली बुद्ध प्रतिमा निर्माण गरी विधिवत प्राण प्रतिष्ठा गरिएको धामका अध्यक्ष कृष्णराज ओलियाले बताउनुभयो। धाम परिसरमै शेषनागको प्रतिमा सहित ओमकारेश्वर महादेवको मूर्ति प्रतिष्ठापन गरिएको छ। धार्मिक आस्था र विश्वासको नाथ निर्माण गरिएको प्रतिमाको आइतबार नै विधिवत उद्घाटन गरिएको आश्रमका प्रचार प्रसार संयोजक लक्ष्मी प्रसाद मिश्रले जानकारी दिनुभयो। सो प्रतिमा लायन्स क्लब काठमाडौँ सामखुशी वर्ष 2025-26 अध्यक्ष बेसी शहरका राजन कुमार श्रेष्ठले स्वर्गीय आमा बुबा र श्रीमतीको सम्झनामा निर्माण गर्नुभएको हो। झलक हेर्दा जीवित सर्प जस्तो देखिने सातवटा टाउको सहित शेषनागको प्रतिमा 30,000 लागतमा निर्माण गरिएको हो। कार्यक्रममा सहयोगी संस्था तथा व्यक्तिलाई सम्मान गरिएको थियो। बेसीसह नगरपालिका एक उदयपुरमा 5 वर्ष अघि गएको पहिरो नियन्त्रण भएपछि यातायात आवागमनमा सहज भएको छ। संघीय सरकारको बजेटमा उदयपुर देउराली डाँडाको पहिरो रोकथाम गरिएको हो। डुम्रे बेसीसहर सड़क खण्ड अन्तर्गत बेसीसह नगरपालिका एक उदयपुरको पहिरो रोकथाम कार्य 98% सकिएको डुम्रे बेसीसहर चामे सड़क योजना कार्यालयले जनाएको छ। कार्यालयका प्रमुख सतीश सुवेदीका अनुसार पहिरो रोकथामको काममध्ये 400 मिटर जति नालीको लागि पाइप बिछ्याउने कार्यमध्ये 150 जति मात्र काम बाँकी रहेको र अन्य सबै काम सम्पन्न भएको छ। टेवा पर्खाल ग्याबिन जाली लगाउने लगायत का निर्माण कार्य सम्पन्न भएको छ। त्यस्तै पहिरो रोकथामका लागि मर्स्याङ्गी नदी किनारामा पर्खाल निर्माण, सो स्थानबाट 45 मिटर उचाई र 80 मिटर लम्बाईको ग्याबिन जाली लगाएको छ। त्यस्तै करिब 300 मिटर सड़क कालो पत्री र सड़कमाथि 80 मिटर उचाई 70 मिटर लम्बाईको पहिरो नेलिङ गरिएको छ। कार्यालयका अनुसार संघीय सरकारको 11,19,00,000 बजेटमा फेवा कन्स्ट्रक्सन प्राइभेट लिमिटेड कास्कीले निर्माण गरेको हो। यस कम्पनीले विक्रमसम्म 2079-80 चैत 10 गते सम्झौता तथा चैत 17 गतेदेखि काम थालेको योजना विक्रमसम्म 2081 पुष 29 गतेसम्ममा सम्पन्न गर्ने सम्झौता म्याद थियो। निर्धारित समयमा काम सम्पन्न नभएपछि पुनः म्याद थप गर्दै विक्रमसम्म 2082 असोज महिनासम्म थप गरेकोमा तोकिएको अवधिमा काम सम्पन्न नभएपछि पछिल्लो अन्तिम पटक म्याद वैशाखसम्म राखिएको छ। तोकिएको समयमा काम सम्पन्न हुने कार्यालय प्रमुख सुविधिले जानकारी दिनुभयो। कार्यालयका सूचना अधिकारी नवीन विष्टले पहिरोमाथि रहेको स्थानीय सड़क भाँसिएर ढुंगा माटो गोगर गेगर झरेर काम गर्न समस्या, मर्स्याङ्गी नदीमा पानीको बहाव लगायत विविध कारणले गर्दा निर्माण कार्य लम्बिएको बताउनुभयो। यस स्थानमा विक्रमसम्म 2078 असार 1 गते र विक्रमसम्म 2079-80 साउन 11 गते गएको पहिरोले सड़क बगाएको थियो। सड़क बगाएपछि लामो समयसम्म वैकल्पिक रूपमा नेपाली सेनाको ब्यारेक रिठे बगर हुँदै उदयपुर बजार जोड़िने ट्रयाक खोलेर सवारी सञ्चालनमा ल्याइएको थियो। तनहुको डुम्रे बजारबाट लमजुङ सदरमुकाम बेसी शहरसम्म 42 किलोमिटर रहेको यो सड़क निर्माण विक्रमसम्म 2029 सालबाट शुरू भएर विक्रमसम्म 2052 सिंगल लेनको कालो पत्र भएको थियो। सो सड़क हुँदै बेसी शहरबाट डुम्रे, तनहुँ, काठमाण्डु, पोखरा, चितवन र बेसी शहर साथै हिमाली जिल्ला मनाङ जाने यात्रु यात्रा गर्ने गर्दछन्। मनाङमा घर मरमत गर्ने क्रममा खसेर एक मजदूरको मृत्यु भएको छ। मनाङ निस्याङ गाउँपालिका 5 भ्राकामा घर मरमत गर्ने क्रममा तेस्रो तलाबाट खसेर मजदूरको मृत्यु भएको हो। मृत्यु हुनेमा तनहुँको भानुनगरपालिका 11 निवासी करिब 40 वर्षीय सुरेश विका रहेको मनाङ प्रहरीले जनाएको छ। प्रहरीका अनुसार आइतबार बिहान करिब 9 बजे स्थानीय कालु घलेको घर मरमत गर्ने क्रममा झ्याल राख्न लाग्दा विका अचानक सिब्लिएर तेस्रो तलाबाट खस्नु भएको थियो। गम्भीर घाइते विकाको घटनास्थलमै मृत्यु भएको थियो। घटनाबारे स्थानीयले बिहान 10:20 बजे इलाका प्रहरी कार्यालय हुम्डेलाई जानकारी गराएका थिए। घटनास्थल इलाका प्रहरी कार्यालय हुम्डेबाट करिब 5 किलोमिटर पश्चिममा पर्छ। जिल्ला प्रहरी कार्यालय मनाङका प्रहरी निरीक्षक सुमित कुशवाहाका अनुसार शव परीक्षणका लागि विशेषहर स्थित प्रदेश अस्पताल लमजुङ पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। राष्ट्रिय गरिमा र सामाजिक रूपान्तरणका लागि खेलकुद भन्ने नारासहित मर्सेङ्गी गाउँपालिकामा वडा स्तरीय अण्डर 19 पुरूष तथा महिला खुल्ला फुटबल प्रतियोगिता शुरू भएको छ। मर्सेङ्गी गाउँपालिका 7 स्थित नादी खेल मैदानमा जारी उक्त प्रतियोगिताको उद्घाटन गाउँपालिकाका अध्यक्ष अर्जुन गुरूङले गर्नुभयो। कार्यक्रममा बोल्दै अध्यक्ष गुरूङले खेलाड़ीहरूलाई अनुशासितपूर्वक खेल्न आग्रह गर्नुभयो। साथै यस प्रतियोगिताबाट उत्कृष्ट खेलाड़ी छनौट गरे प्रोत्साहन पुरस्कार प्रदान गरिने बताउनुभयो। मर्सेङ्गी गाउँपालिकाको मुख्य प्रायोजन तथा युवा तथा खेलकुद विकास समिति मर्सेङ्गी गाउँपालिकाको आयोजनामा प्रतियोगिता सञ्चालन भएको हो। उद्घाटन कार्यक्रम युवा तथा खेलकुद विकास समितिका अध्यक्ष खेम घलेको अध्यक्षतामा भएको कार्यक्रममा समितिका सचिव कुलबहादुर विकले सञ्चालन गर्नुभएको थियो भने जिल्ला खेलकुद विकास समिति सदस्य रवि थापाले स्वागत गर्नुभएको थियो। कार्यक्रममा वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, पार्टी प्रमुखहरू, खेलकुद समितिका पदाधिकारीहरू लगायतको उपस्थिति थियो। प्रतियोगितामा पुरूषतर्फ 9 र महिलातर्फ 7 टीमले सहभागिता जनाएका छन्। पुरूषतर्फको विजेताले नगद 1,00,000 साथमा सिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन् भने उपविजेतालाई नगद 75,000 सहित मेडल र प्रमाणपत्र दिइने गाउँपालिकाका अध्यक्ष स्वकीय सचिव प्रदीप गुरूङले बताउनुभयो। त्यस्तै उत्कृष्ट खेलाड़ी म्यान अफ द म्याच र अनुशासित टीमलाई ट्रफी, मेडल र प्रमाणपत्र दिइनेछ। यसै गरी महिलातर्फको विजेतालाई नगद 40,000 साथमा सिल्ड, मेडल र प्रमाणपत्र, उपविजेतालाई नगद 25,000 साथमा सिल्ड, मेडल र प्रमाणपत्र दिइने समितिले जनाएको छ। विशेष गरी 19 वर्ष मुनिका युवा खेलाड़ीहरूको प्रतिभा पहिचान तथा खेलकुद विकासलाई प्रोत्साहन गर्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाए। बेसीसहर मनाङ सड़क खण्ड अन्तर्गत लमजुङको मर्सेङ्गी गाउँपालिका 4 तागरिङ रामबजार नजिकै घोप्टेभिर क्षेत्रमा फलाम लोड गरेको ट्रकमा अचानक आग लागि भएको छ। जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार आइतबार अपरान्न बेसीसहरबाट मनाङतर्फ जाँदै गरेको ना 6X6296 नम्बरको ट्रकमा इन्जिन अत्याधिक तातेपछि आग लागि भएको हो। घटनाबारे जानकारी प्राप्त हुनसाथ अस्थायी प्रहरी पोस्ट जगत लमजुङबाट प्रहरी वरिष्ठ हवलदार दिल बहादुर प्रजाको कमाण्डमा 2 प्रहरी टोली तत्काल घटनास्थलतर्फ खटिएको थियो। प्रहरीका अनुसार आगलागीबाट मानवीय क्षति भने भएको छैन। ट्रकमा फलामजन्य सामग्री लोड गरिएको र सो ट्रकको इन्जिन तथा अगाडिको भागमा क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ। क्षतिको यकिन विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ। आगलागीको कारण इन्जिन अत्याधिक तातिनु रहेको प्रारम्भिक अनुमान छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ। तपाईं अहिले सुन्दै हुनुहुन्छ मर्सेङ्गी समाचार। समाचारको क्रममा एकैछिन व्यापारिक विश्राम।
3: दिदी, अल्मलाई पर्नु भयो त? के खोज्नु भएको त्यसरी?
4: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढकतराज चाहिएको थियो, यता कता पाइन्छ होला?
3: हाम्रै बेसी सहर नगरपालिका साथ NMB ब्याङ्क अगाडि रहेको AS किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
4: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
5: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी बैंक अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
6: महिलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ। कति राम्रा चिटिक्क परेका छन् त, सुन्दा पनि दाग लाग्ने जस्ता। होइन, कहाँबाट ल्याएछ महिला?
7: कहाँ हुनु दाइ, हाम्रै बेसी सहरको लम्जुङ कालिका फर्निचर उद्योगबाट ल्याएको।
8: हामी कहाँ आकर्षक फर्निचरका झ्याल, ढोका, दराज, डाइनिङ सेट, लोबेट, टीभी, दराज, अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। आल्मुनियमको झ्याल, ढोका, पार्टिसन रेलिङ, स्टीलका रेलिङ, मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ। सादा तथा हरियो, निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ।
6: लमजुङ कालिका फर्निचर उद्योग, बेसी सर साथ लमजुङ।
7: आल्मुनियमका लागि बेसी सर नगरपालिका साथ भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसी सर नगरपालिका साथ जेबी चोक भित्रपट्टि लमजुङ।
6: प्रोपाइटर रेशमलाल श्रेष्ठ, सम्पर्क फोन 0663-520-532, मोबाइल 9846090301, 9846074065।
7: नोट, फल सिलिङ, कार्यस बुट्टा राख्नु परेमा हामीलाई सम्झनुहोस्।
0: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रबिनालाई चाहिँ के भयो?
9: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
0: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
7: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोपाइटर दीपक पौडेल, बेसीसार 8 सेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665-20-497।
0: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ। विश्रामपछि स्वागत छ। अब बाँकी समाचार। बेसीसारमा जिल्ला स्तरीय खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ। लमजुङ जिल्ला ब्याडमिन्टन संघले खुल्ला युगल ब्याडमिन्टन र 45 वर्ष माथिको भेटरान ब्याडमिन्टन प्रतियोगिता आयोजना गरेको हो। खुल्लातर्फ सुन्दर बजारको मनवीर र सबिनको जोड़ीले प्रथम स्थान हासिल गरेका छन् भने ओम थापा र उज्जवलको जोड़ीले दोस्रो स्थान हासिल गरेका छन्। प्रहलाद रविन तथा भोटेउडारका सुभाष दिपेन्द्रको जोड़ी सान्त्वन भएका छन्। खुल्लातर्फ विजेताले नगद 12,000 र प्रमाणपत्र, उपविजेताले नगद 5,000 र प्रमाणपत्र पाएका छन् भने सान्त्वन हुने दुई टीमलाई 3,000 सहित प्रमाणपत्र प्रदान गरिएको संघले जनाएको छ। भेटरान्सतर्फ मनवीर गुरूङ तथा ज्ञानु गुरूङको जोड़ी प्रथम, कृष्ण कुमार प्रधान र सुरेश प्रधानको जोड़ी दोस्रो भएका छन्। मणिलाल बिका, तोत्र बिका जोड़ी र इन्द्र घले महम्मद शेखको जोड़ी सान्त्वन भएका छन्। भेटरान्सतर्फको विजेताले नगद 10,000 र प्रमाणपत्र पाएका छन् भने उपविजेतालाई नगद 5,000 सहित प्रमाणपत्र दिइएको संघले जनाएको छ। सान्त्वन हुने दुई टीमलाई नगद 3,000 साथमा प्रमाणपत्र दिइएको छ। प्रतियोगितामा खुल्लातर्फ 26 र भेटरान्सतर्फ 11 टीमले सहभागिता जनाएका थिए। प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण समापन समारोह बेसी सह नगरपालिकाका प्रमुख गुमान सिंह अर्यालको प्रमुख आतिथ्यतामा भएको हो। जिल्ला ब्याडमिण्टन संघका अध्यक्ष मणिलाल विश्वकर्माको अध्यक्षतामा भएको उक्त कार्यक्रममा त्रिवेणी क्लबका अध्यक्ष टेकजम गुरूङ, बर्सेङदी युवा क्लबका अध्यक्ष संजीव राणा, संघका पदाधिकारी लगायतको उपस्थिति थियो। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। मंगलबार अर्थात वैशाख 29 गतेसम्म नतिजा प्रकाशन गर्ने तयारी भइरहेको बोर्ड अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय कक्षा 10 का सूचना अधिकारी लक्ष्मी मरासिंहले जानकारी दिनुभयो। कार्यालयले यसअघि नै एक महिनाभित्र नतिजा प्रकाशन गर्ने कार्यतालिका बनाएको थियो। विगतमा परीक्षा सम्पन्न भएको झण्डै 3 महिनामा नतिजा सार्वजनिक हुने गरेको थियो। यसपटक 1 महिनामा नतिजा सार्वजनिक गर्नका लागि सम्बन्धित परीक्षा केन्द्रमै उत्तर पुस्तिका जाँच भएको छ। कतिपय केन्द्रमा उत्तर पुस्तिका परीक्षण सम्भव नभएकोमा जिल्ला तहमा पठाइयो।

कास फार्मेसी बेसीसह नगरपालिका 8 होटल द चुकुचे पिकको ठिक अगाडि थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9845008251।

0: पछि घर बनाउने काम शुरू भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकुसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका झ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोप्राइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856 46662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।

0: extreme energy drink.
1: होइने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
2: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कन्सनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
2: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
1: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
3: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय देशीसर 8 सेरा चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाई पसलसँगै रहेको घर थप जानकारीको लागि 98611 39 157
2: महको सेवन स्वस्थ र दीर्घ जीवन
4: घर आँगन होस् वा सड़कको किनारा स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा बनाऊ हराभरा
5: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ
4: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू इन्डोर प्लान्टहरू अर्नामेन्टल प्लान्टहरू विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ
5: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ
4: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ
5: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ सम्पर्क 98560 46 244

0: सन्तोष जी तपाईले कति चाँडै घर पनि ठडाइसक्नु भएछ त। ल बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद संजय जी। हेर्नुस् न घर ठडाउने काम मात्रै भएको छ, अझ यसमा फलामको झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सब सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सह नगरपालिका 7 त्रिवेणी टोलमा रहेको बछलामाई सटर ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुका साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू, हामी कहाँ सटर ग्रिल, च्यानल गेट, स्टेप भर्याङ, गोलो भर्याङ, कम्पाउन्ड जाली, जीआई जाली, स्टील रेलिङ, स्टील भर्याङ, ट्रस, फलामको झ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: नोट, हामी कहाँ अल्मुनियमको झ्याल ढोका, पार्टेसन लगायत सम्पूर्ण सामानहरू पनि उपलब्ध छ।
4: बछलामाई सटर ग्रिल उद्योग बेसीसर नगरपालिका 7 मोडल हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमसुङ।
5: नारायण ढकाल। थप जानकारीको लागि सम्पर्क 98463538518।
6: यो मोबाइलले पनि तनावै दियो भने
1: होइन, के तनाव दियो ए खुशी?
6: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
1: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
4: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
7: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसर नगरपालिका 7 पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 98495094046 र 98130949532।
4: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्रणाली बेसीसर 7 लम्सुङ।
8: विगत 2 दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्रणाली सञ्चालन भएको छ।
4: थप जानकारी लागि सम्पर्क 066-590-999-98-477-69-229। सेवा मोडल हस्पिटल प्रणाली बेसीसर 7 सानीमा बैंकको ठीक अगाडि।
9: होइन दिदी बहिनी, आजको किसान मिटिङमा के गन्थन हुँदैछ?
10: के हुनु नि साइला दाई, धानको बिउ राख्ने समय भयो, कुन धानको बिउ राख्ने भनेर सल्लाह गर्दैछौ नि।
9: ल नानीहरू पनि सबैजना ध्यान दिएर सुन, धानको बिउ त सिडबक्स कम्पनीद्वारा उत्पादित US 312 नै लगाउनु पर्छ नि, किनकि यो धान त तराईदेखि मध्य पहाड क्षेत्रसम्म नेपाल सरकारद्वारा अनुमोदित गरिएको छ। हाम्रो पहाडी हावापानीमा सुहाउँदो पनि छ, खानमा मिठो, पाक्नलाई छिटो, हल्का बाँच्नदार, हावाले नडल्ने, उत्पादन पनि धेरै भएको, गाई वस्तुलाई पराल पनि राम्रै पर्ने खाले छ। यतिको गुण भएको त अरू कुनै धानमा पनि छैन है नानी।
10: ओहो, यो धान त असाध्यै राम्रो पो रहेछ।
9: हो त नि नानी, त्यसैले त यसपालि हामी सबैले शङ्ख धान US 312 नै लगाउने निर्णय गर्यौं।
10: हस् त दाई, धेरै धेरै धन्यवाद तपाईँलाई। हामी पनि यसपालि शङ्ख धान US 312 नै लगाउने छौ।
11: नेपाली माटोले रोजेको, किसानले खोजेको शङ्कर धान US 312 सम्पूर्ण एग्रोभेट पसलहरूमा उपलब्ध छ। खोजी खोजी लगाऊ।

0: जय नेपाल सत्य सेवा सुरक्षण
1: सामुदायिक रेडियो मर्सेङ्गी 95 मेगाहर्ज इन्टरनेट अनलाइन रेडियो मर्सेङ्गी .org हाम्रो पात्रमा रेडियो मर्सेङ्गी र रेडियोको फेसबुक पेजमा एकैसाथ प्रसारण भइरहेको कार्यक्रम सुरक्षा सरोकारमा यहाँलाई स्वागत छ। कार्यक्रम प्रस्तुता म प्ररिजवन देवमाया थापा
2: र म प्ररिजवन देवकुमारी बलामी मगर। कार्यक्रम सुरक्षा सरोकार समुदाय प्रहरी साझेदारी अन्तर्गत जिल्ला प्रहरी कार्यालय लमजुङ रेडियो मर्सेङ्गीको सहकार्यमा तयार गरिएको रेडियो कार्यक्रम हो। यो कार्यक्रम प्रत्येक सोमबार बिहान 7:30 बजे र सोमबार बेलुका 8 बजे प्रसारण हुँदै आएको छ।
1: कार्यक्रम सुरक्षा सरोकारमा गत साता हामीले विपद व्यवस्थापनका विषयमा धेरै कुरा गरेका थियौं। हामीले विश्वास छ तपाईँले विपद व्यवस्थापनका सन्दर्भमा समुदायको भूमिका के र कसरी समुदाय र प्रहरीले सहकारी गर्न सक्छ भन्ने विषयमा धेरै कुरा थाहा पाउनुभयो र तपाईँ सचेत हुनुभएको छ। यदि कार्यक्रम सुन्नुभएको छैन भने तपाईँले रेडियो मर्सेङ्गीको फेसबुक मार्फत पुनः पनि सुन्न सक्नुहुनेछ।
2: अब भने हामी आजको कार्यक्रमको विषय प्रसंगतर्फ लाग्न चाहन्छौ। आजको कार्यक्रममा सामाजिक सञ्जालको प्रयोग र जोखिमका विषयमा तपाईँले जान्नै पर्ने सामग्री सन्देश लिएर आएका छौं। सुरक्षित शान्त र सभ्य समाज निर्माण गर्न अति आवश्यक सन्देश प्रवाह गर्ने प्रहरी र समुदायको सहकार्यलाई थप प्रभावकारी बनाउन र प्रहरीसँगै समुदायको भूमिकालाई जिम्मेवार बनाउने आजको कार्यक्रमको मुख्य लक्ष्य रहेको छ।
1: सामाजिक सञ्जाल सोशल मीडिया भनेको इन्टरनेटको माध्यमबाट मानिसहरूलाई आपसमा जोड्ने, सूचना आदान प्रदान गर्ने, विचार व्यक्त गर्ने र सामग्री फोटो भिडियो लेख आदि साझा गर्ने डिजिटल प्लेटफर्म हो। आजको आधुनिक समाजमा सामाजिक सञ्जाल संचारको महत्वपूर्ण माध्यम बनेको छ। सामाजिक सञ्जालले विश्वभरको मानिसहरूलाई सजिलै सम्पर्कमा ल्याएको छ। मोबाइल कम्प्युटर वा इन्टरनेट भएको कुनै पनि उपकरण प्रयोग गरेर मानिसहरूले आफ्नो विचार अनुभव र जानकारी तुरुन्तै अरूसँग आदान प्रदान गर्न सक्छन्।
2: फेसबुक इन्स्टाग्राम टिकटक युट्युब आदि नेपालमा अधिक प्रयोगमा ल्याइएका सामाजिक सञ्जालहरू हुन्। यी प्लेटफर्महरूले व्यक्तिलाई नयाँ साथी बनाउन, समाचार पाउन, व्यापार प्रवर्धन गर्न, मनोरञ्जन लिन तथा शिक्षा सम्बन्धी सामग्री आदान प्रदान गर्न सहयोग गर्छन्।
1: सामाजिक सञ्जालका मुख्य विशेषताहरू भनेको संचारको सहजता हो। अर्थात् संसारको जुनसुकै स्थानमा रहेका मानिससँग तुरन्त सम्पर्क गर्न सकिन्छ। सामाजिक सञ्जाल सूचना आदान प्रदान गर्ने माध्यम हुन् जसबाट फोटो भिडियो लेख आदि सजिलै पोस्ट गर्न सकिन्छ। सामाजिक सञ्जालले समुदाय निर्माणमा पनि त्यतिकै सहयोग पुर्याएको छ। जस्तै समान रुचि भएका मानिसहरू समूह वा समुदायमा कुनै एक माध्यमबाट जोडिएर आफ्ना विचार भावना आदान प्रदान गर्न सक्छन्।
2: सामाजिक सञ्जाल मनोरञ्जन र शिक्षाका लागि पनि त्यतिकै महत्वपूर्ण छ। विभिन्न शैक्षिक तथा मनोरञ्जनात्मक सामग्री उपलब्ध हुने भएकोले यसबाट धेरै मानिसहरूले सन्तुष्टि लिइरहेका छन्।
1: यसरी सामाजिक सञ्जाल आधुनिक डिजिटल युगको महत्वपूर्ण सञ्जाल माध्यम हो जसले मानिसहरूलाई विश्वभर जोड्ने काम गर्दछ। तर यसको सही र जिम्मेवार प्रयोग गर्नु पनि अत्यन्त आवश्यक छ। सूचना प्रविधिको तीव्र विकाससँगै विश्व समाज तीव्र गतिमा डिजिटल युगतर्फ अघि बढ़िरहेको छ। इन्टरनेट र स्मार्टफोनको प्रयोगले मानिसहरूको जीवनशैली, संचार प्रणाली र सामाजिक सम्बन्धमा ठूलो परिवर्तन ल्याएको छ। यस परिवर्तनको केन्द्रमा सामाजिक सञ्जाल रहेको छ।
2: सामाजिक सञ्जाल भनेको इन्टरनेटको माध्यमबाट मानिसहरूलाई आपसमा जोड्ने, विचार र सूचना आदान प्रदान गर्ने तथा विभिन्न प्रकारका सामग्री साझा गर्ने डिजिटल प्लेटफर्महरूको समूह हो। आजका दिनमा फेसबुक इन्स्टाग्राम युट्युब टिकटक ट्विटर जस्ता प्लेटफर्महरूले विश्वभरका करोड़ौं मानिसहरूलाई एउटै नेटवर्कमा जोड़िरहेका छन्।
1: नेपालमा पनि सामाजिक सञ्जालको प्रयोग दिन प्रतिदिन बढ़दो क्रममा रहेको छ। विशेष गरी युवा पुस्तामा यसको प्रभाव अत्यन्तै गहिरो देखिन्छ। सामाजिक सञ्जालले सूचना प्राप्ति, शिक्षा, व्यापार, मनोरञ्जन तथा सामाजिक सम्बन्ध विस्तार गर्न सहयोग पुर्याएको छ। तर यसको सकारात्मक पक्षसँगै केही नकारात्मक प्रभावहरू पनि देखिएका छन्।
2: सामाजिक सञ्जालको दुरूपयोगका कारण झुटा सूचना फैलिनु, साइबर अपराध बढ्नु, समयको दुरूपयोग हुनु तथा सामाजिक सद्भावमा असर पर्नु जस्ता समस्या देखा परिरहेका छन्। त्यसैले नेपालमा सामाजिक सञ्जालको प्रयोग, सदुपयोग र दुरूपयोगको अवस्थाबारे गम्भीर रूपमा थाहा पाउनु आवश्यक छ।
1: सामाजिक सञ्जाल इन्टरनेटमा आधारित एक डिजिटल माध्यम हो जसले प्रयोगकर्तालाई आफ्ना विचार अनुभव फोटो भिडियो तथा अन्य सामग्री साझा गर्न र अन्य व्यक्तिसँग अन्तर्क्रिया गर्न अवसर प्रदान गर्दछ। सामाजिक सञ्जालले व्यक्तिहरू बीचको दूरीलाई कम गरी विश्वलाई एउटा ग्लोबल गाउँ जस्तै बनाइदिएको छ।
2: प्रयोगकर्ताहरू बीच तत्काल संचार सम्भव हुनु, सामग्री सजिलै साझा गर्न सकिने, समुदाय र समूह निर्माण गर्न सकिने, सूचना तथा ज्ञानको तीव्र आदान प्रदान, मनोरञ्जन तथा सृजनात्मक अभिव्यक्तिको अवसर आदि सामाजिक सञ्जालको विशेषता हुन्। आज सामाजिक सञ्जाल व्यक्तिगत प्रयोग मात्र नभई शिक्षा, राजनीति, व्यापार, पत्रकारिता र सामाजिक अभियानका लागि पनि महत्वपूर्ण माध्यम बनिसकेको छ।
1: नेपालमा इन्टरनेट सेवा विस्तार भएपछि सामाजिक सञ्जालको प्रयोग पनि बढ्दै गएको हो। शुरूआती समयमा सीमित मानिसहरूले मात्र इन्टरनेट प्रयोग गर्थे, तर मोबाइल प्रविधिको विकासपछि ग्रामीण क्षेत्रसम्म पनि इन्टरनेट पहुँच पुगेको छ। आज धेरै नेपाली नागरिकले दैनिक जीवनमा सामाजिक सञ्जाल प्रयोग गरिरहेका छन्।
2: नेपालका युवाहरू विशेष गरी सामाजिक सञ्जालमा सक्रिय देखिन्छन्। विद्यार्थीहरू अध्ययन सामग्री खोज्न, मित्रहरूसँग सम्पर्क राख्न तथा मनोरञ्जनका लागि सामाजिक सञ्जाल प्रयोग गर्छन्। त्यस्तै व्यवसायहरूले आफ्नो व्यापार प्रचार गर्न र ग्राहकसँग सम्पर्क कायम गर्न सामाजिक सञ्जाललाई महत्वपूर्ण माध्यमका रूपमा प्रयोग गरिरहेका छन्।
1: सरकारी निकाय, गैर सरकारी संस्था तथा सामाजिक अभियन्ताहरूले पनि सूचना प्रसार, जनचेतना अभिवृद्धि र सार्वजनिक सहभागिता बढ़ाउन सामाजिक सञ्जाल प्रयोग गर्न थालेका छन्। यसरी सामाजिक सञ्जाल नेपालमा सामाजिक र आर्थिक गतिविधिको एक महत्वपूर्ण माध्यम बनेको छ।
2: सामाजिक सञ्जाल सूचना प्राप्त गर्ने सबैभन्दा छिटो माध्यम बनेको छ। मानिसहरूले देश विदेशका समाचार, घटनाक्रम तथा महत्वपूर्ण जानकारी तुरन्तै प्राप्त गर्न सक्छन्। प्राकृतिक विपत्ति, दुर्घटना वा अन्य आकस्मिक अवस्थाहरूमा पनि सामाजिक सञ्जालले सूचना छिटो फैलाउन सहयोग गर्छ।
1: सामाजिक सञ्जालले शिक्षा क्षेत्रमा पनि सकारात्मक प्रभाव पारेको छ। विद्यार्थीहरूले अनलाइन कक्षा, शैक्षिक भिडियो, अध्ययन सामग्री तथा विभिन्न विषयका जानकारी सजिलै प्राप्त गर्न सक्छन्। शिक्षक र विद्यार्थी बीचको सञ्चार पनि सामाजिक सञ्जाल मार्फत सहज भएको छ।
2: सामाजिक सञ्जाल साना तथा ठूला व्यवसायका लागि महत्वपूर्ण बजार बनेको छ। धेरै नेपाली उद्यमीहरूले सामाजिक सञ्जाल मार्फत आफ्ना उत्पादन तथा सेवाहरूको प्रचार प्रसार गरिरहेका छन्। यसले रोजगारी सिर्जना गर्न र आर्थिक गतिविधि बढ़ाउन मद्दत पुर्याएको छ।
1: सामाजिक सञ्जालले टाढा रहेका परिवार, साथीभाइ तथा आफन्तहरूसँग सम्पर्क कायम राख्न सहयोग गर्दछ। विदेशमा रहेका नेपालीहरूले पनि सामाजिक सञ्जाल मार्फत आफ्नो परिवारसँग सजिलै सम्पर्क राख्न सक्छन्।
2: स्वास्थ्य, शिक्षा, वातावरण संरक्षण, रक्तदान तथा विपद व्यवस्थापन जस्ता सामाजिक अभियानहरू सामाजिक सञ्जाल मार्फत छिटो फैलिन्छन्। धेरै संघ संस्थाहरूले सामाजिक सञ्जाल प्रयोग गरेर जनचेतना अभिवृद्धि गरिरहेका छन्।
1: नेपाल प्राकृतिक सौन्दर्य र सांस्कृतिक विविधताले भरिपूर्ण देश हो। सामाजिक सञ्जाल मार्फत नेपालको पर्यटन क्षेत्रको प्रचार विश्वभर गर्न सकिन्छ। धेरै पर्यटकहरूले सामाजिक सञ्जालमा देखेका तस्विर र भिडियोका आधारमा नेपाल भ्रमण गर्ने निर्णय गर्छन्।
2: सामाजिक सञ्जालका विषयमा सकारात्मक कुरा गरिरहँदा यसको आवश्यकता र औचित्य थप महत्वपूर्ण देखिन्छ। तर सामाजिक सञ्जालको प्रयोगमा होसियारी नहुँदा वा लापरवाही गर्दा यसले गम्भीर अपराध समेत निम्त्याएको हुन्छ, जसको असर एक व्यक्ति, परिवार, समाज र देशलाई समेत हुने गरेको छ।
1: सामाजिक सञ्जालमा गलत वा अपुष्ट सूचना छिटो फैलिने समस्या देखिएको छ। झुट्टा समाचारले समाजमा भ्रम सृजना गर्न सक्छ र सामाजिक सद्भावमा असर पार्न सक्छ।
2: सामाजिक सञ्जालको दुरूपयोगबाट साइबर अपराधका घटनाहरू बढ़िरहेका छन्। नक्कली अकाउन्ट बनाउने, फोटो वा भिडियो दुरूपयोग गर्ने, अनलाइन ठगी गर्ने तथा अरूको प्रतिष्ठामा आँच पुर्याउने गतिविधि बढ़िरहेका छन्।
1: धेरै युवाहरू सामाजिक सञ्जालमा अत्याधिक समय बिताउँछन्। यसले अध्ययन, काम र दैनिक जिम्मेवारीमा नकारात्मक असर पार्न सक्छ। अत्याधिक सामाजिक सञ्जाल प्रयोगले तनाव, चिन्ता, आत्मविश्वासको कमी तथा सामाजिक तुलना जस्ता मानसिक समस्या उत्पन्न गर्न सक्छ। सामाजिक सञ्जालमा व्यक्तिगत जानकारी धेरै शेयर गर्दा गोपनीयता जोखिम बढ्न सक्छ। केही व्यक्तिहरूले अरूको जानकारी दुरूपयोग गर्ने सम्भावना पनि हुन्छ।
2: सामाजिक सञ्जालले मानिसहरूलाई भर्चुअल रूपमा नजिक ल्याए पनि प्रत्यक्ष सामाजिक सम्बन्ध कमजोर हुने खतरा पनि देखिएको छ। धेरै समय मोबाइलमा बिताउँदा परिवार र समाजसँगको प्रत्यक्ष सम्बन्ध कम हुन सक्छ।
1: सामाजिक सञ्जालको सकारात्मक प्रभावलाई बढ़ाउन र नकारात्मक प्रभावलाई कम गर्न जिम्मेवार प्रयोग आवश्यक छ। प्रयोगकर्ताहरूले सामाजिक सञ्जाल प्रयोग गर्दा विशेष ध्यान दिनुपर्छ। आजको कार्यक्रमबाट हामी यहाँलाई सामाजिक सञ्जालको प्रयोगलाई सही तरिकाले गर्नुपर्छ भन्ने सन्देश दिन खोजिरहेका छौं।
2: सामाजिक सञ्जाल प्रयोग गर्दा सही र प्रमाणित सूचना मात्र शेयर गरिनुपर्छ, अन्यथा तपाईँ स्वयं कानूनी झन्झटमा पनि पर्न सक्नुहुन्छ। अझ तपाईँले आफ्नो व्यक्तिगत गोपनीयताको विशेष ख्याल गर्नु भएन भने तपाईँ स्वयं समस्यामा पर्न सक्नुहुन्छ। सामाजिक सञ्जालमा अरूको बदनामी गर्ने, आत्मसम्मानमा चोट पुर्याउने काम गर्नु कदापि हुँदैन। अनलाइन दुर्व्यवहार त अपराध नै हो।
1: सामाजिक सञ्जाल आधुनिक समाजको महत्वपूर्ण संचार माध्यम बनेको छ। यसले सूचना आदान प्रदान, शिक्षा, व्यापार, सामाजिक सम्बन्ध र जनचेतना अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेलेको छ। नेपालमा पनि सामाजिक सञ्जालको प्रयोग तीव्र रूपमा बढ़िरहेको छ र यसले विभिन्न क्षेत्रमा सकारात्मक परिवर्तन ल्याएको छ।
2: तर यसको दुरूपयोगको कारण झुटा सूचना फैलिनु, साइबर अपराध बढ़्नु, समयको दुरूपयोग हुनु तथा मानसिक र सामाजिक समस्या उत्पन्न हुनु जस्ता चुनौतीहरू पनि देखा परिरहेका छन्। त्यसैले सामाजिक सञ्जालको प्रयोग गर्दा सचेत, जिम्मेवार र सकारात्मक दृष्टिकोण अपनाउनु आवश्यक छ।
1: यदि सामाजिक सञ्जाललाई सही ढंगले प्रयोग गर्यो भने यसले समाजको विकास, ज्ञान विस्तार र सामाजिक एकतामा ठूलो योगदान पुर्याउन सक्छ। त्यसैले सामाजिक सञ्जाललाई दुरूपयोगको माध्यम होइन, विकास र सकारात्मक परिवर्तनको साधनका रूपमा प्रयोग गर्नुपर्छ। कार्यक्रम सुरक्षा सरोकारको निर्धारित समय आजलाई सकिन लाग्यो। तपाईलाई यो कार्यक्रम कस्तो लाग्दैछ? तपाईँको प्रतिक्रिया सँगै कार्यक्रमलाई अझ प्रभावकारी बनाउन रचनात्मक सुझावको अपेक्षा गरिरहेका छौं। त्यसका लागि सामुदायिक रेडियो मर्सेङ्गी 95 MHz वा जिल्ला प्रहरी कार्यालयमा पनि सुझाव पठाउन सक्नुहुनेछ।
2: आगामी सोमबार बिहान 7:30 बजे नयाँ विषयवस्तु सहित आउनेछौ। तबसम्मका लागि प्राविधिक मित्र दिल्लीलाई धन्यवाद दिँदै कार्यक्रमबाट सहकर्मी प्ररिजन देवमाया सँगै म प्ररिजन देवकुमारी विदा माग्छौ। तपाईँको साता शुभ रहोस्। जय नेपाल।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ एफएम 95 मेगाहर्ज
1: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला एकनो हरि लो अब दुलाले सिन्दूर हाल्ने
2: ओए अस्मी हेर्न दुलाले लगाएको सिनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको झन् त्यो गलामा लगाएको सिनको रानी हार त कस्तो आकर्षक है मेरो त मनै लोभ्यो कहाँ बनाएको होला
3: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु
4: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ
5: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ
4: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ
5: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ
4: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ
5: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ
6: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै प्रोपराइटर प्रकाश विश्वकर्मा मोबाइल 9845656233 र 9801177246
7: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल
8: हेर न सुधा बिहे पनि नजिक आइसक्यो हात र अनुहारको हालत पनि यस्तो छ लाजै हुने भयो बेहुली हुँदा पनि
9: त्यति सानो कुरामा पनि के को चिन्ता त्यसको लागि त हाम्रै बेसी सहर सात पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदै छ नि
10: हामी कहाँ फेसियल नेल आर्ट मेहेन्दी आर्ट हेयर स्ट्रेट ब्राइडल मेकअप मेनिक्योर पेडिक्योर हेयर कलर हेयर कटिङ क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ
9: प्रोपाइटर तारा गुरुङ मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर बेसेसर नगरपालिका सात पुरानो बेङ्चोक लमसुङ सम्पर्क 9841626344 9841626344
11: सुन्दर देखिनु तपाईको अधिकार हो हेरचाह हाम्रो जिम्मेवारी अब मनोकामना एस्थेटिक सेन्टरमा पाइनेछ सौन्दर्यसँग सम्बन्धित सम्पूर्ण सेवा
12: हाम्रा सेवाहरू शरीरका अनावश्यक रौँ हटाउने ट्याटु हटाउने
11: अनुहारका दागहरू लेजर ट्रिटमेन्टद्वारा हटाउने शरीरमा भएका मुसा र कोठी हटाउने
12: हाइड्रोफेसियल सेवा सेमी पर्मानेन्ट मेकअप
11: आँखी भोको नयाँ आकार दिने कानमा भएको पालको उचित उपचार
12: कपाल झर्ने समस्याको उपचार अनुहारमा भएको डन्डी फोरको उपचार
11: चौरीपनको उपचार सँगै बोटक्स पीआरपी फिलर्स साइन बुस्टरको पनि आधुनिक उपचार सेवाहरू पनि उपलब्ध छ
12: सुन्दरता अब सपना होइन वास्तविकता हो आजै सम्पर्क गर्नुहोस् 9846210320 र 9818415091
11: मनोकामना एस्थेटिक सेन्टर आत्मविश्वासको नयाँ पहिचान बेसर नगरपालिका साथ त्रिवेणी टोल लमजुङ

0: ने।
1: अहा, म यो बिहे गर्दिन।
2: हैन, के हो, बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसादी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर। त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
4: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
5: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ, सही मूल्य, शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
4: विशेष अर्डरमा आफ्नो रोजाइका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
5: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
4: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
5: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
4: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 0665213083, मोबाइल नम्बर 9860206, 9821680380,
5: प्रोपाइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
4: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
6: हेलो, मर्सिङ एफएम 95 मेगाहर्ज।

0: दिदी अल्मलै पर्नु भयो त, के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
4: के भयो दिदी तपाईँलाई, सन्चो छैन कि कसो?
5: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के?
4: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न, आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
5: जाने त भने हो बाबु, खै कहाँ जाने, कहाँ जाने होला है?
4: ल दिदी, बेसी सर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
6: दैनिक प्रदान गरिने सेवाहरू, ल्याब सेवा, दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत, दिसार, पिसाब तथा खकार परीक्षण गरिन्छ।
7: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हार्जोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक, कान, घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
6: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
7: क्योर फार्मेसी एन्ड ल्याब, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
6: सम्पर्क फोन 9849068924, 9850386780।
3: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
2: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
3: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
2: प्रकाश घिमिरे सञ्चालक एवं प्रकाश फार्मेसी, बेसी सह नगरपालिका 8, होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845913236 र 9840008961।

0: ngil pardimu nyo tani satrak tana thajrekya bachena siddhartha bank kyale jan hitari jari sandesh
1: siddhartha bank sambandha sadai bharilai
2: जय श्री राम जय श्री राम।
3: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइड गर्न लाग्नु भएको हो र?
2: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
3: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
2: हो नि बाबु, त्यही भएर त हाम्रै बेसी शहरमा रहेको जय श्री राम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
3: हो नि भाउजू।
4: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिन द्वारा कटिङ गरिएका गरगहना पाइने,
2: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
4: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
2: पुरानो गहनासँग नयाँ गहना साटफेर गरिने,
4: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने।
2: प्रोपाइटर सुनिल विश्वकर्मा, जय श्री राम सुनचाँदी पसल, विश्वेश्वर नगरपालिका, वडा नम्बर 7, एभरेस्ट बैंक नजिकै लमजुङ।
5: सम्पर्क मोबाइल नम्बर 98465 94 र 98065 58 074।
6: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
7: के तपाईँलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 सिंगेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
8: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध।
7: प्रोपाइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 सिंगेखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 98560 46 257 र 98400067787।
9: घर आँगन होस् वा सड़कको किनारा, स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा, बनाऊ हराभरा।
10: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
9: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
10: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
9: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
10: विस्तृत जानकारीको लागि रोज नर्सरी, बेसीसार नगरपालिका 2, पोहरा बेसी, लमजुङ। सम्पर्क 98560 46 244।
11: लमजुङ कालिका यातायात सञ्चालक प्रणाली विशेषहरूको सूचना। यस प्रणालीमा दर्ता भएका सवारी साधनहरू प्रणालीको कार्यालयमा सम्पर्क नगरी बाहिरबाट खरिद बिक्री भएकाले यस्ता व्यवसायीहरूलाई कार्यालयमा आई स्वामित्व लिन मिति 2022 साउन महिनाको 15 गते भित्र नामसारी गर्नुहुन अनुरोध गरिन्छ। तोकिएको मितिभित्र कार्यान्वयन नगरेमा यस्ता सवारी साधनहरूलाई दुर्घटना परेको बखत प्रणालीबाट पाउने सेवा सुविधाबाट वञ्चित गरिनेछ। यस कम्पनीमा दर्ता भए विभिन्न रूपमा सञ्चालन हुँदै आएको सवारी साधनहरू विस्थापित भए 3 महिना भन्दा बढ़ी समयसम्म सत्तामा नआएको यातायातका साधनहरू कम्पनीले सूचना जारी गरी 45 दिनको समय दिने, उक्त समयसम्म नआएमा कम्पनीले अर्को व्यवस्था भई सञ्चालन गर्न निर्णय गर्दछ। साथै कम्पनीमा आबद्ध भई सञ्चालनमा आएका यातायातका साधनहरू दुर्घटना भई मरमत गर्दा 3 महिना भन्दा बढ़ीसम्म समय लाग्ने भएमा कम्पनीमा जानकारी गराउनु पर्नेछ, अथवा यातायातका साधनहरू काम नलाग्ने भई लगतकट्टा गर्नुपर्ने भएमा लगतकट्टा गरेको मितिले 3 महिनाभित्र नयाँ सवारी साधन दर्ता गर्नुपर्ने, अन्यथा रूट खारेज हुनेछ। गाड़ी खरिद भई आफ्नो नाममा नामसारी पास भएको मितिले बिलबुकमा फोटो टास नभएको अवस्थामा बीमा पोलिसीमा 35 दिनभित्र अनिवार्य रूपमा बीमा पोलिसीमा नामसारी गर्नुहुन अनुरोध गरिन्छ। गाड़ीको रिन्यू भएका कागज पत्र अनिवार्य रूपमा प्रालीको कार्यालयमा ल्याउनुहुन अनुरोध छ।
12: आफ्नो गाड़ीमा नेपाल सरकारको वा कम्पनीले तोकेको गाड़ी भाड़ा अनिवार्य रूपमा ट्रान्स गर्नुपर्नेछ। यात्रुहरूले यात्रा गर्दा महत्वपूर्ण कागजपत्र एवं सरसामानको जिम्मेवारी स्वयं आफै लिनुपर्ने अथवा चालक वा परिचालकलाई जानकारी गराउनु हुन अनुरोध गरिन्छ। ट्राफिक नियम पालना गरौं, सभ्य नागरिक, चालक, परिचालक, सवारी साधनको परिचय दिउं। लमसुङ कालिका यातायात सञ्चालक प्रणाली बेसी सर लमसुङ।

0: माथी केटो पनि कस्तो भन्या हाम्रो पाला गीत बज्न लाटो रेडियो बटार्या बटारै गर्छ बा
1: लौ सुन्नुस बुढी आवै

0: मलाई मन पर्ने गीत पो बजा छ कुन्द्रेडियो हो बाबु भन त।
1: यो त लमजुङको पहिलो सामुदायिक रेडियो मर्स्याङ्गी 95 मेगाहर्ज हो नि।

0: घर बनाउने काम शुरू भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका, चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे, सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: यो दाँतले मलाई साह्रै दुःख दियो।
5: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ। ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुवैको दाँत बनाएर आऊ।
4: जान त जाने, बरु कहाँ जाने होला खै?
5: किन चिन्ता लिनुहुन्छ, हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो गेस्ट डेन्टल क्लिनिकमा जाने नि।
6: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोपाइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसी सहर नगरपालिका आर्ट नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 9845000271 र 9805677272।
7: ए बिस्तारै बिस्तारै बिस्तारै जानु त।
8: ए माइलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ। कति राम्रा चिटिक्क परेका छन् त, सुन्दा पनि दाग लाग्ने जस्ता। होइन, कहाँबाट ल्याएछ माइला?
5: कहाँ हुनु दाइ, हाम्रै बेसी सहरको लमजुङ कालिका फर्निचर उद्योगबाट ल्याएको।
6: हामी कहाँ आकर्षक फर्निचरका झ्याल ढोका, दराज, डाइनिङ सेट, लोबेट, टिभी, दराज, अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। आल्मुनियमको झ्याल ढोका, पार्टिसन रेलिङ, स्टीलका रेलिङ, मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ। सादा तथा हरियो, निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ।
8: लमजुङ कालिका फर्निचर उद्योग, बेसी सहर 7 लमजुङ।
5: आल्मुनियमका लागि बेसी सहर नगरपालिका 7 भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसी सहर नगरपालिका 7 जेबी चोक भित्रपट्टि लमजुङ।
8: प्रोपाइटर रेशमलाल श्रेष्ठ, सम्पर्क फोन 0665205532, मोबाइल 9846090301, 9846074065।
5: नोट, फल सिलिङ, कार्यस बुट्टा राख्नु परेमा हामीलाई सम्झनुहोस्।
9: आमा, ए आमा, खाना खाने बेला भयो, ल आउनुहोस् न।
10: खाना पनि के खानु, यो बिकासे चामल केही स्वाद आउने होइन। ऊ हाम्रो पाला जस्तो ढिँडो, आँटेको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
9: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर 8 रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
11: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्ग्यानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करु, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेसार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भीर मह, घर मह, सुकेको न्युरो, सिस्नु, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मसौरा, चियापत्ती, च्याउ, सर्स्यु, बोडी, बटक, कोला, जुम्ला मार्सी चामल, आग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
12: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
5: लिभन अर्ग्यानिक खाद्य उद्योग, बेसीसर नगरपालिका 8, आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लम्सुङ। प्रोपाइटर गमबहादुर अधिकारी, मोबाइल 9841623284 र 9921807646।

0: Liponia.
1: Extreme energy drink.
2: हेर्न मालिक
3: ए छोरी, त्यो पालीमा राखेको रेडियो ले त बा।

0: आहा, कति राम्रो गीत बजेको, मनै हर्रब। ए केटा केटी हो, आओ त आओ, यो रेडियो त मैले चिन्नै सकिनँ, कुनो बा।
1: बुबालाई अझै थाहा छैन, यो त हाम्रै लमजुङको बेसी शर्मा खुलेको रेडियो मर्स्याङ हो नि त।
2: तपाईँको आफ्नै रेडियो मर्स्याङ
1: ल बुवा, तपाईँ रेडियो मर्स्याङ सुन्दै गर्नुहोस्, अब जोत्ने पालो मेरो।

0: गन्तव्य पुरानो तर उचाई नया बन्दीपुर केबल कार यही जेठ 31 गते बाट व्यावसायिक सञ्चालनमा छ। बन्दीपुर केबल कार, प्रकृति सँग रमौ खुलेर।
1: ग्राहक वर्ग र सम्पूर्ण निर्माण क्षेत्रकै विश्वासका साथ 20 वर्ष अनि 20 करोड बोरा उत्पादनको अनुभव पस्कँदै जगदम्बा अल्ट्रा ओपीसी र जगदम्बा पीपीसी सिमेन्ट, मेरो देश मेरो जगदम्बा सिमेन्ट।
2: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
3: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
2: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
3: मलाई त एकदमै मन पर्यो।
2: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छड्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
4: कम्प्युटर तौलमा छापावाला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना साटफेट तथा सुनसादी खरिद बिक्रीका लागि
2: जय बुद्ध ज्वेलरी, बेसी सहर लमजुङ, एलजी डिलर सँगै प्रोप्राइटर मणिलाल विश्वकर्मा। फोन नम्बर 0665245475। विश्वास तपाईँको, सेवा हाम्रो।

0: sip on your extreme energy drink.
1: धरहरा भैरवा अन्तर्राष्ट्रिय विमानस्थल, संसद भवन, वीर अस्पताल र सीआईटी भवन जस्ता महत्वपूर्ण आधार स्तम्भ तथा भवनहरूको निर्माणलाई बलियो आधार दिँदै आएको सर्वोत्तम सिमेन्ट।
2: ओहो दाई, टीभी बोकेर कहाँ जान लाग्नुभयो?
3: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टीभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
2: हरे दाई, पनि हाम्रै बेसी सरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर के, त्यहाँ जानुहोस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खनुहोस् है, सँगै जाने नि।
3: ल भइहाल्छ नि नानी।
4: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टीभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
5: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
4: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, बेसीसर 7 भीमसेन थान चोक, फोन 0665201120, मोबाइल 9846077745।
2: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टीसीएलको अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर।

0: सुन्दर, मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशकदेखि सेवारत अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर
1: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना
0: हार मंगलसूत्र छड्की तिलहरी मिनी तिलहरी औठी सिकरी टप झुम्का चुरी टिकिया चन्द्रमा किलिप पंखे चन्द्रमा विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना
1: सुनचाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुनचाँदी पसल
0: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना
1: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
0: अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर प्रोप्राइटर रविलाल विश्वकर्मा अमृत विश्वकर्मा फोन 0665201
1: मोबाइल 97460054
0: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता
2: यो मोबाइलले पनि तनावै दियो भन्या
3: हैन के तनाव दियो ए खुशी
2: हेर न अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो होइन मर्मत गर्ने गतिलो पसल कतै छैन
3: छ नि किन नहुनु हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि
4: हामी कहाँ सामसुङ रेडमी भिभो टेक्नो ओप्पो नार्जो रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ
3: प्रोप्राइटर शम्सुल आलम जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक रोशन फ्रेस हाउस सँगै लम्जुङ थप जानकारीको लागि सम्पर्क 9845994046 9813099942 हाम्रो शाखा बेसीसार नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ
5: सुन्दर देखिनु तपाईँको अधिकार हो हेरचाह हाम्रो जिम्मेवारी अब मनोकामना एस्थेटिक सेन्टरमा पाइनेछ सौन्दर्यसँग सम्बन्धित सम्पूर्ण सेवा
6: हाम्रा सेवाहरू शरीरका अनावश्यक रौँ हटाउने ट्याटु हटाउने
5: अनुहारका दागहरू लेजर ट्रिटमेन्टद्वारा हटाउने शरीरमा भएका मुसा र कोठी हटाउने
6: हाइड्रोफेसियल सेवा सेमी पर्मानेन्ट मेकअप
5: आँखी भोको नयाँ आकार दिने कानमा भएको पालको उचित उपचार
6: कपाल झर्ने समस्याको उपचार अनुहारमा भएको डन्डी फोरको उपचार
5: चौरीपनको उपचार सँगै बोटक्स पीआरपी फिलर्स साइन बुस्टरको पनि आधुनिक उपचार सेवाहरू पनि उपलब्ध छ
6: सुन्दरता अब सपना होइन वास्तविकता हो आजै सम्पर्क गर्नुहोस् 9846210320 र 9818541091
5: मनोकामना एस्थेटिक सेन्टर आत्मविश्वासको नयाँ पहिचान बेसर नगरपालिका साथ त्रिवेणी टोल लम्जुङ
7: अरू सिमेन्टहरूको पकड पकड त सधैँ बोलीमै सीमित होला तर सर्वोत्तम सिमेन्टसँग छ युरोपियन VRM टेक्नोलोजी जसले भर्छ सिमेन्टको कणकणमा सबैभन्दा बढी पकड शक्ति र बन्छ निर्माण अझ बलियो सर्वोत्तम सिमेन्ट सर्वोत्तम मजबुती
8: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस् यदि बिरामी भए अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसीसर साथ लम्जुङ
9: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ
8: लागि सम्पर्क 0665909999 9847279229 सेवा मोडल हस्पिटल प्राली बेसीसर साथ

नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। त्रिभुवन विमानस्थलमा अवतरण गर्ने क्रममा टर्किस एयरलाइन्सको जहाजको पाङ्ग्रामा आगो, सबै यात्रु सकुशल। विमानस्थलमा केही बेर रोकिएको उडान अवतरण खुल्यो। सरकारको नीति तथा कार्यक्रम आज, सुशासन, पूर्वाधार, सामाजिक क्षेत्र र डिजिटाइजेशनलाई उच्च प्राथमिकता। आजदेखि देशभर मूल्य पारदर्शिता र सरसफाई सप्ताह शुरू। सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरण मैत्री बनाउने उद्देश्य। साइबर अपराधका घटनामा भौतिक हिंसासम्मको धम्कीले थप चुनौती। कड़ा सुरक्षा उपाय र अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको विज्ञहरूको भनाई। र नेपाल एले आज अमेरिकासँग अन्तिम खेल खेल्दै। नेपाल खबरमा अब पूरा खबर। इस्तानबुलबाट आएको टर्किस एयरलाइन्सको जहाज काठमाडौँ विमानस्थलमा अवतरण गर्ने क्रममा पाङ्ग्रामा अचानक लागेको आगो निभाइएको छ। आज बिहान 7 बजेतिर जहाज अवतरण गर्ने क्रममा पाङ्ग्राबाट धुवा उडेको देख्ने बित्तिकै दमकलले निभाएको थियो। जहाजमा रहेका सबै यात्रुहरूलाई आकस्मिक ढोका प्रयोग गरी सुरक्षित रूपमा बाहिर निकालिएको छ। सबै यात्रु सकुशल रहेको विमानस्थलले जनाएको छ। आगलागीको कारण बारे विस्तृत अध्ययन भइरहेको छ। प्रारम्भिक रूपमा पाङ्ग्राको प्राविधिक समस्या वा अत्यधिक घर्षणका कारण आगो देखिएको हुन सक्ने अनुमान छ। जहाजको पाङ्ग्रामा लागेको आगो लागेपछि काठमाडौँ विमानस्थलबाट हुने अरू जहाजका उडान र अवतरण केही बेर रोकिएर अहिले खुलेको छ। सरकारले आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम आज संसदमा पेश गर्दैछ। संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा दिउँसो 4 बजे राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी छ। राष्ट्रपतिको सम्बोधन र नीति कार्यक्रम अघि दिउँसो 2 बजे दुवै सदनको छुट्टा छुट्टै बैठक बोलाइएको छ। आजैदेखि संघीय संसदको बजेट अधिवेशन पनि शुरू हुँदैछ। सरकारले नीति तथा कार्यक्रममा सुशासन, पूर्वाधार, सामाजिक क्षेत्र र डिजिटाइजेशनलाई उच्च प्राथमिकता दिने भएको छ। आर्थिक रूपान्तरण, रोजगारी सृजना, उत्पादनमूलक उद्योग विस्तार र डिजिटल प्रविधिको उपयोग मार्फत समृद्धि हासिल गर्ने योजना अघि सार्ने तयारी छ। नीति तथा कार्यक्रममा सार्वजनिक सेवा प्रवाहमा सुधार, आर्थिक पारदर्शिता, निजी लगानी आकर्षण र संस्थागत सुदृढीकरणका लागि विशेष कार्यक्रम समेट्ने सरकारले जनाएको छ। राष्ट्रपतिले वाचन गरिसकेपछि नीति तथा कार्यक्रम प्रधानमन्त्रीले प्रतिनिधि सभा र राष्ट्रिय सभामा टेबल गर्ने व्यवस्था छ। यस्तै संसदको बजेट अधिवेशनको पहिलो बैठकमा सरकारले हालै ल्याएका 8 अध्यादेश पेश हुने भएका छन्। बजारमा व्याप्त अनियमितता, कृत्रिम मूल्यवृद्धि र उपभोक्ता ठगी नियन्त्रण गर्ने उद्देश्यले सरकारले आजदेखि देशभर विशेष अभियान सञ्चालन गर्दैछ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयुक्त पहलमा मूल्य पारदर्शिता सप्ताह आयोजना गरिएको हो। बजारमा हुने गैर कानूनी क्रियाकलाप रोक्न सप्ताहव्यापी अभियानले कोसे ढुङ्गाको काम गर्ने विश्वास गरिएको छ। सबै सरकारवाला निकाय, नागरिक समाज र संचारकर्मीलाई अभियानमा सक्रिय सहयोग गर्न र बजारमा हुने अनियमितताको खबरदारी गर्न समेत सरकारले आग्रह गरेको छ। यो अभियान आउँदो जेठ 3 गतेसम्म चल्नेछ। अभियान अन्तर्गत हरेक पालिकाले आफ्नो क्षेत्रभित्रका वस्तु तथा सेवा प्रदायकहरूलाई अनिवार्य रूपमा मूल्य सूची राख्न आह्वान गर्नेछन्। मूल्य सूचीको पालना भए नभएको बारे पालिकाले नै नियमित अनुगमन गर्ने जिम्मेवारी पाएका छन्। यस्तै जिल्ला प्रशासन कार्यालयहरूलाई जिल्ला तहमा बजार अनुगमन समितिलाई सक्रिय बनाउँदै मूल्य पारदर्शिताका लागि व्यापक प्रचार प्रसार गर्ने र नियमित नियमन सुनिश्चित गर्ने जिम्मेवारी दिएको छ। बजारमा वस्तु तथा सेवाको मूल्यमा एकरूपता नहुँदा र उपभोक्ताहरूले वास्तविक मूल्य थाहा नपाउँदा ठगिने क्रम बढ़ेको व्यापक गुनासो आएपछि सरकारले यो कदम चालेको हो। यस्तै सार्वजनिक

0: तथा सफा राख्नुपर्ने व्यवस्था गरिनेछ। यस्तै सबै शौचालयहरूलाई दुर्गन्ध रहित बनाइने र नियमित पानीको व्यवस्था सुनिश्चित गर्नुपर्ने उल्लेख छ। हात धुने ठाउँमा साबुन अनिवार्य छ, दैनिक सफाईको अभिलेख राख्नुपर्ने, शौचालयहरू महिला मैत्री सेनिटरी डिस्पोजल सुविधायुक्त र सम्भव भएसम्म अपाङ्ग मैत्री बनाउनुपर्ने सरकारको तयारी छ। कार्यालयहरूले कम्तीमा दुई प्रकारका डस्टबिन राखी कुहिने र नकुहिने फोहोर छुट्याउनु पर्ने अभियानको उद्देश्य छ। कार्यालय परिसरको 100 मिटर वरपरको क्षेत्रमा नाली र ढल सफा हुनुपर्नेछ। पार्किङ क्षेत्रको सुधार र अव्यवस्थित तार वा पोस्टरहरू हटाउनुपर्ने सूचक राखिएको छ। कार्यालयहरूमा हेल्प डेस्कको व्यवस्था गरी सेवाग्राहीले सम्मानित र व्यवस्थित महसुस गर्ने वातावरण निर्माण गर्ने सरकारको तयारी छ। सूचना प्रणालीलाई पूर्ण रूपमा संचालनमा ल्याउने समेत अभियानको उद्देश्य छ। आज पनि देशका विभिन्न ठाउँमा हावाहुरी सहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो हिमाली र पहाड़ी भूभागका थोरै ठाउँहरूमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक दुई ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्म वर्षाको सम्भावना छ। यस्तै राति कोशी मधेश बागमती गण्डकी र लुम्बिनी प्रदेशका थोरै ठाउँहरूमा तथा बाँकी प्रदेशका एक दुई ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। भोलि पनि यसै गरी पानी पर्ने महाशाखाले जनाएको छ। महाशाखाले यो हप्ता बिहिबारसम्म नै देशका विभिन्न ठाउँमा पानी पर्ने अनुमान गरेको छ। आज बेलुका र भोलि बिहान कतै कतै हावाहुरी चल्ने समेत सम्भावना रहेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध,
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं,
1: विद्युतीय उपकरण बन्द गरौं, टेलिभिजन वासिङ मशिन कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं,
2: घर बाहिर भएमा रुख बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं,
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
2: नदी तलाउ वा पोखरीबाट टाढा बसौं,
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौं। थोरै बचत धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, साबिकको राष्ट्रिय बीमा संस्थान।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। सर्वोच्च अदालतले सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई तत्काल विस्थापित नगर्न जारी गरेको अन्तरिम आदेश विपरीत केही पालिकाहरूले सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण हटाउने अभियानलाई निरन्तरता दिएको विषयले विवाद सृजना गरेको छ। अदालतको आदेशपछि पनि विभिन्न ठाउँमा डोजर प्रयोग गरी घर टहरा भत्काएको भन्दै विरोध समेत भइरहेको छ। सर्वोच्चका न्यायाधीश द्वय कुमार रेग्मी र नित्यानन्द पाण्डेको संयुक्त इजलासले गएको शुक्रबार काठमाडौँ उपत्यकाका केही नदी किनार तथा सार्वजनिक ठाउँमा रहेका सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई तत्काल विस्थापित नगर्न अन्तरिम आदेश गरेको थियो। आदेशमा कानूनी प्रक्रिया पूरा नगरी बस्ती हटाउँदा शिक्षा स्वास्थ्य र आवास जस्ता आधारभूत हकमा अपूरणीय क्षति पुग्ने भन्दै मानवाधिकारको संरक्षणमा विशेष जोड़ दिएको छ। तर यही बीचमा बाँकेको कोहलपुर नगरपालिकाले सार्वजनिक तथा नगर विकास समितिको जग्गा अतिक्रमण गरी बनाएका संरचना हटाउने अभियानलाई निरन्तरता दिएको छ। कोहलपुरमा मात्र 108 घर टहरा हटाइएको छ भने यसअघि झण्डै 40 संरचना भत्काइसकिएको छ। नगरपालिकाले अतिक्रमण हटाउने कार्य पूर्व सूचना दिएर कानूनी प्रक्रिया अनुसार नै अघि बढ़ाएको दावी गरेको छ। साथै विस्थापित परिवारका लागि अस्थायी बसोबासको व्यवस्था गर्न होल्डिङ सेन्टर संचालनमा ल्याएको छ, जहाँ अहिले दर्जनौ परिवार आश्रय लिएका छन्। यता जग्गा खाली गराउने क्रममा स्थानीय प्रशासन र विस्थापित बीच बेला बेलामा तनावपूर्ण अवस्था सृजना हुने गरेको छ। हिजो अतिक्रमित संरचना हटाउने क्रममा एक महिला बेहोश भएको घटना समेत सार्वजनिक भएको छ। नगर प्रशासनले वास्तविक भूमिहीन तथा सुकुम्बासीको पहिचान प्रक्रिया पनि सँगसँगै अघि बढ़ाइरहेको जनाएको छ। भरानीको राजमार्गको सूर्य विनायकदेखि काभ्रेको धुलेखेलसम्मको सड़क निर्माणमा भएको ढिलासुस्तीबारे जनप्रतिनिधिहरूले चासो राखेका छन्। हिजो बनेपा नगरपालिका कार्यालयमा जनप्रतिनिधि तथा आयोजना एवं निर्माण व्यवसायसँग छलफल भएको छ। छलफलका क्रममा काम छिटो सम्पन्न गरी वर्षामा यात्रुलाई सहजता दिलाउनु पर्नेमा जोड़ दिइएको छ। छलफलमा सूर्य विनायक धुलेखेल

0: सड़क आयोजना निर्माणमा भइरहेको ध्लासुस्तीका विषयमा धुलिखेल सूर्य विनायक सड़क आयोजना अन्तर्गत बनेपा नगर क्षेत्रभित्रका सर्भिस लेन तथा सहायक सड़कहरू बिना अवरोध निर्वाध रूपमा सञ्चालन तथा निर्माण हुने व्यवस्था मिलाउने सम्बन्धमा सड़क आयोजना र निर्माण व्यवसायीले प्रतिबद्धता जनाएका छन्। अब विदेशको खबर। विश्वव्यापी रूपमा बढ़दै गएको साइबर अपराध अब केवल कम्प्यूटर प्रणाली ह्याक गर्ने वा डाटा चोरी गर्ने कार्यमा सीमित नरहेर प्रत्यक्ष भौतिक हिंसाको धम्की दिने खतरनाक स्वरूपमा परिवर्तन हुँदै गएका रिपोर्टहरू सार्वजनिक भएका छन्। बीबीसीका अनुसार हालै सार्वजनिक सुरक्षा रिपोर्टहरूका अनुसार ह्याकर समूहहरूले विभिन्न कम्पनीका कर्मचारीहरूको व्यक्तिगत विवरण, घरको ठेगाना, फोन नम्बर र अन्य निजी जानकारी प्रयोग गरी डर देखाउँदै फिरौती माग्ने गरेको पाइएको छ। अमेरिकामा कार्यरत एक साइबर सुरक्षा विशेषज्ञलाई समेत घरमै धम्कीपूर्ण पत्र पठाएको घटना सार्वजनिक भएको छ। यसले अपराधीहरूको त्रास फैलाउने नयाँ रणनीति देखिएको छ। अनुसन्धानमा झण्डै 40% भन्दा बढ़ी घटनामा कर्मचारीलाई शारीरिक क्षतिको धम्की दिएको उल्लेख गरिएको छ। युरोपेली सुरक्षा निकायका अनुसार क्रिप्टोकरेन्सी सम्बन्धी अपराधमा पनि अपहरण र शारीरिक हिंसासम्मका घटना बढ़िरहेका छन्। सुरक्षा विज्ञहरूले साइबर अपराध एवं अब डिजिटल मात्र नभई वास्तविक जीवनमै गम्भीर खतरा बन्न थालेको भन्दै यस विरूद्ध कड़ा सुरक्षा उपाय र अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको चेतावनी समेत दिएका छन्। अब खेल खबर। नेपालले आज अमेरिकासँग एक दिवसीय क्रिकेट प्रतियोगिताको अन्तिम खेल खेल्दैछ। माथिल्लो मुलपानी क्रिकेट मैदानमा अहिले केही बेरमा खेल शुरू हुने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ। आईसीसी विश्वकप क्रिकेट लीग टू खेल्न नेपाल आएका अमेरिका र स्कटल्याण्ड टोलीसँग नेपालले अभ्यास श्रृंखला खेलिरहेको छ। नेपालले स्कटल्याण्ड र अमेरिकासँग दुई दुई अभ्यास खेल मध्ये तीन खेल खेलिसकेको छ। पहिलो खेलमा नेपालले स्कटल्याण्डलाई 45 रनले पराजित गरेको थियो। श्रृंखलाको दोस्रो खेलमा नेपालले अमेरिकालाई 3 विकेटले हराएको थियो। श्रृंखलाको तेस्रो खेलमा नेपालले शनिबार स्कटल्याण्डलाई डीएलएस पद्धतिमा 9 रनले हरायो। लगातार तीन खेलमा जित निकाल्दै श्रृंखला जितिसकेको नेपाल यसले चौथो तथा अन्तिम खेल आज खेल्न लागेको हो। भोलिदेखि जेठ 8 गतेसम्म नेपाल अमेरिका र स्कटल्याण्ड बीच त्रिवी क्रिकेट रंगशालामा आईसीसी विश्वकप क्रिकेट लीग टू प्रतियोगिता हुँदैछ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। त्रिभुवन विमानस्थलमा अवतरण गर्ने क्रममा टर्किस एयरलाइन्सको जहाजको पांग्रामा आगो। सबै यात्रु सकुशल। विमानस्थलमा केही बेर रोकिएको उडान र अवतरण खुल्यो। सरकारको नीति तथा कार्यक्रम आज। सुशासन, पूर्वाधार, सामाजिक क्षेत्र र डिजिटलाइजेशन उच्च प्राथमिकतामा। आजदेखि देशभर मूल्य पारदर्शिता र सरसफाई सप्ताह शुरू। सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरण मैत्री बनाउने उद्देश्य। साइबर अपराधका घटनामा भौतिक हिंसासम्मको धम्कीले थप चुनौती। कड़ा सुरक्षा उपाय र अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको विज्ञहरूको भनाइ। र नेपालले आज अमेरिकासँग अन्तिम खेल खेल्दै।
1: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहक ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। इस बैंक बाट कर्जा उपभोग करी विक्रमसम्म 2079 साल चैत्र मशांत अगाड़ी खराब वर्ग में वर्गीकरण भएका बकेउता सावारू 1 करोड़ सम्म का खराब तथा अपलेखित कर्जा ग्राहक विक्रमसम्म 2083 साल आषाढ़ मशांत भित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता करने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ़ मशान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
2: साली नदीको शिर,
3: मणि चूडको काख,
2: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
3: शान्ति र आनन्दको अनुभूति,
2: भीडभाडबाट टाढा,
3: सहरबाट नजिकै।
2: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर
3: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
4: विस्तृत जानकारीका लागि फोन नम्बर 9861956 र 9841954181। वेबसाइट झुले.com.np।
5: सुन त,
2: मेरो कपडा प्याकिङ गर्दिउ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
5: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
6: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
7: फोन 0556943333 4935555।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भञ्जाङ भित्रका खबरमा तपाईंलाई स्वागत छ। 64 सिद्धलिंगी दर्शन गर्नका लागि वृहत पाशुपत क्षेत्र पदयात्रा 2082 समूह पशुपति आइपुगेको छ। आराध्यदेव पशुपतिनाथ र पाशुपत क्षेत्रको महात्म्य एवं बागमती नदीको महत्व उजागर गर्ने उद्देश्यले गरिएको पदयात्रा हिजो पशुपति आइपुगेको हो। चैत 15 गते पशुपतिमा पूजा गरी बागमती गंगाको आरती गरी 16 गते पशुपति क्षेत्रबाट शुरू भएको पाशुपत पदयात्राको विभिन्न जिल्ला परिक्रमा गरी पशुपति क्षेत्र आइपुगेको हो। दोलखा, भीमसेन हुँदै सिन्धुली, नुवाकोट, धादिङ, मकवानपुर, ललितपुर, भक्तपुर, काभ्रे, प्लाञ्चोक, जनकपुरमा रहेका सिद्धलिंगीको दर्शन पैदल यात्रा गरी 42 दिनमा तीर्थयात्रीहरू पशुपति आइपुगेका हुन्। आज बिहान पशुपतिनाथ मूल मन्दिर सहित बागमती नदीमा पूजा आराधना र अर्घदान गरेपछि वृहत पाशुपत पदयात्रा समापन हुँदैछ। काठमाडौँ उपत्यकाका विभिन्न ठाउँबाट हटाइएका सुकुम्बासीलाई सरकारले नगरकोट, बनेपा र इचंगु नारायणमा सारेको छ। केहीलाई नगरकोटको खानेपानी तालिम केन्द्र र केहीलाई बनेपाको रेड क्रस भवनमा बाँडेर राखेको छ। साथै केहीलाई इचंगु नारायणमा रहेको अपार्टमेन्टमा राखिएको छ। ललितपुर महानगरपालिका वडा नम्बर 3 को पहलमा पुलचोक बस स्टपमा बसहरूको लाइभ लोकेशन देखाउने डिजिटल बोर्ड राखिएको छ। पुलचोक बस स्टपमा रहेको लाइभ लोकेशन देखाउने डिजिटल बोर्डमा हेरेर आफू चढ़ने बस कहाँ आइपुग्यो भनेर हेर्न मिल्ने वडा अध्यक्ष श्री गोपाल महर्जनले जानकारी दिनुभयो। अहिले साझा यातायात, नेपाल यातायात, ऋद्धिसिद्धि यातायात, झरना यातायात, महानगर यातायात, दक्षिणकाली यातायात लगायतका बसहरूको लाइभ लोकेशन स्मार्ट बोर्डमा हेर्न सकिन्छ। र कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि फलफूल तथा तरकारीको थोक मूल्य सार्वजनिक गरेको छ। समितिका अनुसार गोलबेडा ठूलो भारतीय प्रति किलो 90 रूपियाँ, गोलबेडा सानो स्थानीय 70 रूपियाँ प्रति किलो र तराईको गोलबेडा 60 रूपियाँ प्रति किलोमा कारोबार भइरहेको छ। यस्तै आलु रातो प्रति किलो 22 रूपियाँदेखि 28 रूपियाँसम्म र प्याज सुकेको भारतीय 40 रूपियाँ मूल्य निर्धारण गरिएको छ। बिहान 9 बजेको राष्ट्रिय र चार भञ्जाङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। त्रिभुवन विमानस्थलमा अवतरण गर्ने क्रममा टर्किस एयरलाइन्सको जहाजको पाङ्ग्रामा आगो, सबै यात्रु सकुशल, केही बेर रोकिएको उडान र अवतरण खुल्यो। वृहत पाशुपत क्षेत्र पदयात्रा पशुपतिनाथ आइपुग्यो, मूल मन्दिर सहित पूजा आराधना र अर्घदान गरी समापन गरिँदै। र काठमाडौँका सुकुम्बासी बस्तीबाट विस्थापितहरूलाई नगरकोट, बनेपा र इचंगु नारायणमा सारियो। बिहान 9 बजेको नेपाल खबर सकियो। बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ्जी एफएम 95 मेगाहर्ज।
1: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
2: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिय सेवा।
1: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ईसीजी, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
2: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
1: एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ। सम्पर्क फोन 0664021223, 4021224, मोबाइल 9841445448।
3: यो मोबाइलले पनि तनावै दियो भने
4: होइन, के तनाव दियो ए खुशी?
3: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
4: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
5: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
4: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका 7 पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099942। विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एन्ड डायमण्ड सँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
6: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
4: प्रोप्राइटर बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, बेसी सहर नगरपालिका 7 लमजुङ। सम्पर्क फोन 0665220209।

0: me a extreme energy drink.
1: होइने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
2: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चन द्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
2: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घाट खाली घाट कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
1: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
3: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8-13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पोरेशन सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 98611 39157
2: महको सेवन स्वस्थ र दीर्घ जीवन

0: दिदी अल्मलै पर्नु भए त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोखतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
4: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रबिनालाई चाहिँ के भयो?
5: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
4: कति दिन बस्ने मुख सुनेर दिपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
6: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दिपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोपाइटर दीपक फौडेल, बेसीसार 8 सेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
4: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
7: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
6: अब धेरैजनाले खोज्ने गरेको त बेसीसार 7 मा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
8: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, आल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, आल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
7: हिमालयन ब्रदर ग्रुप प्राली, बेसीसर नगरपालिका साथ युनिभर्सल चोक, लमसुङ। थप जानकारीका लागि सम्पर्क 0665209073, मोबाइल 97463061।
9: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
7: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
10: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
7: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
10: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
7: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665209019, 0665203070 वा 590370 जानकारी गराउनुहोस्।
10: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली, लमजुङ।
11: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
12: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
13: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
7: प्रोपाइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, बेसेसर नगरपालिका 7 पुरानो बेङ्चोक, लमसुङ। सम्पर्क 9841626344, 9841626344।
14: होइन दिदी बहिनी, हो आजको किसान मिटिङमा के गन्थन हुँदैछ?
15: के हुनु नि साइला दाई, धानको बिउ राख्ने समय भयो, कुन धानको बिउ राख्ने भनेर सल्लाह गर्दैछौ नि।
14: ल नानीहरू पनि सबैजना ध्यान दिएर सुन, धानको बिउ त सिडबक्स कम्पनीद्वारा उत्पादित US 312 नै लगाउनु पर्छ नि, किनकि यो धान त तराईदेखि मध्य पहाड़ क्षेत्रसम्म नेपाल सरकारद्वारा अनुमोदित गरिएको छ। हाम्रो पहाड़ी हावापानीमा सुहाउँदो पनि छ, खानामा मिठो, पाक्नलाई छिटो, हल्का बाँच्नदार, हावाले नडल्ने, उत्पादन पनि धेरै भएको, गाई वस्तुलाई पराल पनि राम्रै पर्ने खाले छ। यतिको गुण भएको त अरू कुनै धानमा पनि छैन है नानी।
15: ओहो, यो धान त असाध्यै राम्रो पो रहेछ।
14: हो त नि नानी, त्यसैले त यसपालि हामी सबैले शङ्कर धान US 312 नै लगाउने निर्णय गर्यौं।
15: हवस् त दाइ, धेरै धेरै धन्यवाद तपाईँलाई। हामी पनि यसपालि शङ्कर धान US 312 नै लगाउनेछौ।
16: नेपाली माटोले रोजेको, किसानले खोजेको शङ्कर धान US 312 सम्पूर्ण एग्रोभेट पसलहरूमा उपलब्ध छ। खोजी खोजी लगाऊ।

0: मंगलम भगवान विष्णु मंगलम गरुड ध्वज मंगलम पुनरी काश्य मंगला एतनु हरि। लो अब दुलाले दुलाले सिन्दुर हाल्ने।
1: ओए अस्मि हेर्न दुलाले लगाएको सुनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
2: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै प्रोपराइटर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
7: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
8: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी। मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
7: हो र? अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
9: तपाईँले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
10: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।

0: California.
1: Extreme energy drink.
2: घर त बाहिर मात्रै झिलिक्क पारेर त कहाँ हुँदो रहेछ र साइली, भित्र सजाउन त आकर्षक डिजाइनको फर्निचर नै चाहियो। खै म त कहाँ जाउँ भइरहेछु।
3: मन चारैतिर नडुलाउनु छ है दाई, आकर्षक डिजाइनका फर्निचर र घर सजावटका सम्पूर्ण सामानहरूको लागि ओम सुरिना फर्निचर सेन्टरमा नै जानुहोस् है।
4: हजुर, आकर्षक डिजाइनका सोफा, दराज, पलङ, टिभी दराज, टेबल दराज, अफिस टेबल, लो बेड, डाइनिङ टेबल, प्लास्टिकका टेबलहरू, भाडाका आइटमहरू, स्टिल तथा गिफ्ट आइटमहरू, ग्यास चुलोका सेट, कप सेट,
3: साथमा सिरक, म्याट्रेस, कुसन कभर, सोफा, म्याट तना, डोरम्याट र पर्दाको लागि सधैँ हामीलाई सम्झनुहोस्।
5: प्रोप्राइटर बलराम खत्री, ओम सुरिना फर्निचर एन्ड फर्निसिङ सेन्टर, बेसिसार नगरपालिका साथ, मनाङ्गी चौतारा, लमजुङ।
4: सम्पर्क मोबाइल 98460-9908, 98460-9908।
6: अरू सिमेन्टहरूको पकड पकड त सधैँ बोलीमै सीमित होला, तर सर्वोत्तम सिमेन्टसँग छ युरोपियन VRM टेक्नोलोजी, जसले भर्छ सिमेन्टको कणकणमा सबैभन्दा बढी पकड शक्ति र बन्छ निर्माण अझ बलियो। सर्वोत्तम सिमेन्ट, सर्वोत्तम मजबुती।
7: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
8: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
7: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आई निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
8: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 98452-13236 र 98400-58261।

0: दिने
1: अहा म यो बिहे गर्दिन।
2: हैन के हो बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनचाँदी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
4: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
5: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ, सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
4: विशेष अर्डरमा आफ्नो रोजाईका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
5: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
4: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
5: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
4: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 0665-2183, मोबाइल नम्बर 9860-20346, 9862-61-80380,
5: प्रोपाइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
4: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
6: अया मरेनी आमा, यो दाँतले मलाई साह्रै दुख दियो।
3: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ? ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको, यही बेलामा दिदी भाइ दुबईको दाँत बनाएर आऊ।
6: जान त जाने, बरु कहाँ जाने होला खै?
3: किन चिन्ता लिनुहुन्छ? हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो गेस्ट डेन्टल क्लिनिकमा जाने नि।
4: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोपाइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसीसहर नगरपालिका 8 नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 9845-00-271 र 9865-67-272।
5: पशु पक्षीका लागि चाहिने दाना अब विशेष छुटसँगै बुलाकी सप्लायर्समा। उन्नत जातका ब्रोइलर र गिरिराज कुखुराका चल्ला, गाई भैँसी तथा कुखुराका लागि चाहिने पोषणयुक्त दाना विशेष छुटका साथ चाहिएमा हामीलाई सम्झनुहोस्। बुलाकी फ्रेस हाउस, बेसीसहर नगरपालिका 8-13 लमजुङ, प्रोपाइटर गुणराज तिलवाल। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856-28-186, फोन 0665-20-293, साथै नमुना फ्रेस हाउस मनाङ्गे चौतारामा पनि पाइन्छ।

हुन आजै आफ्नो ब्याङ्क, वित्तीय संस्था वा वालेटमा सम्पर्क गर्नुहोस्। मोबाइल ब्याङ्किङ एप वालेट कनेक्ट आइपीएस तथा इन्टरनेशनल पेमेन्ट एपबाट नेपाल पे क्यूआर मा सजिलै भुक्तानी प्राप्त गर्नुहोस्। नेपाल पे क्यूआर, नेपालको आफ्नै क्यूआर।

0: नमस्कार। रेडियो मर्सिङ्गी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्सिङ्गी .org मा बिहान 10 बजेको मर्सिङ्गी समाचारमा म सुधाको स्वागत छ। प्रसारणको शुरूमा मुख्य समाचारका शीर्षकहरु।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्रहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर साथ लमजुङ प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: दाउरा खोज्ने क्रममा भीरबाट लडेर एक महिलाको मृत्यु। देशभर मूल्य पारदर्शिता र सरसफाई सप्ताह शुरू। सरकारको नीति तथा कार्यक्रम आज संसदको बजेट अधिवेशन पनि शुरू हुँदै दोस्रो गण्डकी तारा प्रतियोगिताका लागि लमजुङबाट युएस परियार छान्यौट र चालू आर्थिक वर्षको 9 महिनामा दौर्दीमा 9282 पशुपन्छीको उपचार 91 पशुमा कृत्रिम गर्भधान।
3: वन डडेलो रोकथामका लागि डिभिजन वन कार्यालय लमजुङको अनुरोध। सुक्खा मौसमको कारण वन क्षेत्रमा धेरै मात्रामा सुक्खापात पतिङ्गर झारपात काठ दाउरा थुप्रिएका हुनाले सानो आगोको झिलको सल्केमा आगो लाग्न सक्छ। वनमा लाग्ने आगो वन डडेलो हो। वनमा डडेलो लागेमा निभाउन कठिनाई भई वन वन्य जन्तु धन सम्पत्ति एकैछिनमा खरानी हुन सक्छ भने समयमै होसियारी अपनाउन नसकेमा ज्यान समेत जान सक्छ। त्यसैले घर वरिपरि डडेलो नआउने गरी सफा राखौं। खेतबारीमा सुकेका घाँसपात घुरान र फोहोर पोल्दा वनमा आगो जान नदिऊ। चुरोटको ठुटो निभाएर फालौं। वनभोज खाएपछि राम्ररी आगो निभाऊ। कोठालो जाँदा राम्रो घाँस पलाउँछ भनी जंगलमा आगो नलगाऊ। कसै गरी अचानक वनमा आगो लागिहालेमा उपभोक्ता समूह स्थानीय समुदाय वन कर्मचारी र सुरक्षा कर्मीको पहलमा आगो निभाऊ। वनमा आगो लगाउनु फौजदारी कसुर हो। कसैले वन जंगलमा आगो लगाएमा डढेका रुख बिरुवाको क्षतिको रकम भराई 3 वर्षसम्म कैद र 60,000 रूपियाँसम्म जरिवाना हुन्छ। तपाईँ हाम्रो वरिपरि रहेका वन जंगल हाम्रो साझ सम्पत्ति भएको हुनाले वन जंगलमा आगो लागि हुन जाने कुनै पनि काम नगर्न नगराउनु हुन डिभिजन वन कार्यालय सबैमा हार्दिक अपील गर्दछ। डिभिजन वन कार्यालय लमजुङ।
0: अब समाचार विस्तारमा। बजारमा व्याप्त अनियमितता कृत्रिम मूल्य वृद्धि र उपभोक्ता ठगी नियन्त्रण गर्ने उद्देश्यले सरकारले आजदेखि देशभर विशेष अभियान सञ्चालन गर्दैछ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयुक्त पहलमा मूल्य पारदर्शिता सप्ताह आयोजना गरिएको हो। बजारमा हुने गैर कानूनी क्रियाकलाप रोक्न सप्ताहव्यापी अभियानले कुस्ते ढुंगाको काम गर्ने विश्वास सरकारको छ। सबै सरकारवाला निकाय नागरिक समाज र संचारकर्मीलाई अभियानमा सक्रिय सहयोग गर्न र बजारमा हुने अनियमितताको खबरदारी गर्न समेत सरकारले आग्रह गरेको छ। यो अभियान आउँदो जेठ 3 गतेसम्म चल्नेछ। अभियान अन्तर्गत हरेक पालिकाले आफ्नो क्षेत्रभित्रका वस्तु तथा सेवा प्रदायकहरूलाई अनिवार्य रूपमा मूल्य सूची राख्न आह्वान गर्ने मूल्य सूचीको पालना भए नभएको बारे पालिकाले नियमित अनुगमन गर्ने जिम्मेवारी पाएका छन्। यस्तै जिल्ला प्रशासन कार्यालयहरूलाई जिल्लामा बजार अनुगमन समितिलाई सक्रिय बनाउँदै मूल्य पारदर्शिताका लागि व्यापक प्रचार प्रसार गर्ने र नियमन सुनिश्चित गर्ने जिम्मेवारी दिएको छ। बजारमा वस्तु तथा सेवाको मूल्य एकरूपता नहुँदा र उपभोक्ताहरूले वास्तविक मूल्य थाहा नपाउँदा ठगिने क्रम बढ़ेको व्यापक गुनासो आए।

मरमत र रंगरोकन गरिनेछ। मुख्य सेवा क्षेत्र र प्रवेशद्वारलाई आकर्षक तथा सफा राखिनुपर्नेछ। यस्तै सबै शौचालयहरूलाई दुर्गन्ध रहित बनाइनेछ र नियमित पानीको व्यवस्था सुनिश्चित गरिनेछ। सरकारले आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम आज संसदमा पेश गर्दैछ। संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा दिउँसो 4 बजे राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी छ। राष्ट्रपतिको सम्बोधन र नीति तथा कार्यक्रम अघि दिउँसो 2 बजे दुवै सदनको छुट्टाछुट्टै बैठक बोलाइएको छ। आजदेखि संघीय संसदको बजेट अधिवेशन शुरू पनि हुँदैछ। सरकारले नीति तथा कार्यक्रम सुशासन पूर्वाधार सामाजिक क्षेत्र र डिजिटाइजेशनलाई उच्च प्राथमिकता दिने भएको छ। आर्थिक रूपान्तरण, रोजगारी सिर्जना, उत्पादनमूलक रोजगार, उद्योग विस्तार र डिजिटल प्रविधिको उपयोग मार्फत समृद्धि हासिल गर्ने योजना अघि सार्ने तयारी छ। नीति तथा कार्यक्रममा सार्वजनिक सेवा प्रवाहमा सुधार, आर्थिक पारदर्शिता, निजी लगानी आकर्षण र संस्थागत सुदृढताका लागि विशेष कार्यक्रम समेट्ने सरकारले जनाएको छ। राष्ट्रपतिले भाषण गरिसकेपछि नीति तथा कार्यक्रम प्रधानमन्त्रीले प्रतिनिधि सभा र राष्ट्रिय सभामा टेबल गर्ने व्यवस्था छ। यस्तै संसदको बजेट अधिवेशनको पहिलो बैठकमा सरकारले हालै ल्याएका 8 अध्यादेश पेश हुने भएका छन्। लामजुङमा जंगलमा दाउरा खोज्ने क्रममा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ। बेस्ता नगरपालिका 6 उपल्लो मकेडाँडा निवासी 64 वर्षीय सुकमाया रिमालको मृत्यु भएको हो। आइतबार साँझ बेस्ता नगरपालिका 6 मयुम स्थित भोटेश्वर सामुदायिक वन क्षेत्रमा दाउरा खोज्न गएकी रिमालको दाउरा संकलन गर्ने क्रममा लडेर मृत्यु भएको हो। स्थानीयले साँझ पख गोरेटो बाटोबाट करिब 300 मिटर तल भीरमा महिला अड्किएको प्रहरीले जनाएको छ। घटनाबारे खबर प्राप्त हुनसाथ जिल्ला प्रहरी कार्यालय लामसिङबाट प्रहरी निरीक्षक नेत्रबहादुर थापाको नेतृत्वमा 11 जना प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो। साथै सशस्त्र प्रहरी बल नेपाल गुल्मा लामसिङबाट सशस्त्र प्रहरी

0: खोप कार्यक्रम अन्तर्गत 600 पशुमा खोप लगाएको छ भने गोरू र बोका गरी 44 वटाको माइनर सर्जरिकल उपचार गरिएको छ। शाखा मार्फत 91 पशुमा कृत्रिम गर्भधान 19 वटामा रेजिस्ट्रोक विरूद्धको खोप लगाएको छ। घुम्ती गोठमा रहेका पशुहरूमा आन्तरिक तथा बाह्य परजीवी नियन्त्रण कार्यक्रम अन्तर्गत 3729 र चालू वर्ष सञ्चालन गरिएको पशु स्वास्थ्य शिविरमा 271 पशुलाई सेवा प्रदान गरिएको पशु सेवा इकाइले जनाएको छ। प्रयोगशाला सेवा अन्तर्गत 16 पशु पंक्षीको रगत र गोबर परीक्षण गरिएको छ। गाउँपालिकाले शाखा मार्फत पशुपालक कृषकहरूलाई खोर निर्माणमा सहयोग, जय घाँसको बिउ वितरण, टियो सेनेटो घाँसको बिउ वितरण, चरण खर्क सुधार कार्यक्रम र भेड़ा प्रवर्धन कार्यक्रम अन्तर्गत अस्थायी टहरा निर्माण लगायतका कार्यहरू भएको पशु शाखा प्रमुख विपना कणेलले बताउनुभयो। राइनस नगरपालिका वडा नम्बर 8 रहेको सर्वोदय सेवा आश्रम धर्मना धाममा विश्व शान्ति धर्म देशना कार्यक्रम बुद्ध प्रतिमा व्यवस्थापन कार्यक्रम भएको छ। आश्रम परिसरमा आपको रूखसँगै निर्माण गरिएको भगवान गौतम बुद्धको मूर्तिमा आइतबार लामाको गुरूहरूको उपस्थितिमा प्राण प्रतिष्ठान एवं प्रतिमा व्यवस्थापन धर्म देशना सत्संग कार्यक्रम भएको हो। कार्यक्रम समुदाय गुम्बा भोटेडरका अध्यक्ष वीर सिंह घलेको अध्यक्षता एवं बौद्ध जागरण संघ ललितपुरका प्रमुख लामा गुरू कर्म दोर्सेको प्रमुख आतिथ्यतामा भएको हो। लामा गुरूहरूबाट पूजापाठ र प्रवर्चन सहित बुद्ध प्रतिमा व्यवस्थापन गरिएको छ। कार्यक्रमका प्रमुख अतिथि संघका अध्यक्ष काइला लामाले बिप्स्याना ध्यानको परिचय र आनापाना ध्यानको बारेमा प्रवचन दिनुभएको थियो भने धर्म जागरणका विषयमा दोर्जे लोपेन कर्मसो नामले प्रवचन दिनुभएको थियो। यस्तै आचार्य लोपेन साङ्गे दोर्जे सिद्धान्त तामाङले 6 लोकको भवचक्र र धन्यशिला बौद्ध न्यायको विषयमा र आचार्य लोपेन धनध्वज लामा तामाङले सिलो समाधि प्रज्ञाको विषयमा प्रवचन दिनुभएको थियो। सर्वदेश सेवा आश्रम धर्मना धामको आयोजना संयुक्त गुम्बा भोटेडरको समन्वय र बौद्ध जागरण संघ ललितपुरको सहयोगमा भएको कार्यक्रममा विभिन्न गुम्बाका प्रतिनिधिहरू, सहयोगी व्यक्ति तथा स्थानीयको विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा जिल्ला समन्वय समिति लम्सुङका प्रमुख पूर्णबहादुर गुरूङले धार्मिक संरचना निर्माणले विभिन्न धर्म मान्य र धार्मिक आस्था र विश्वास भएका भक्तजनहरूलाई सहज हुने बताउनुभयो। सर्वदेश सेवा आश्रम धर्मना धामलाई धार्मिक पर्यटकीय स्थलको रूपमा विकास गर्ने उद्देश्यले विभिन्न संरचना निर्माणको क्रममा आप्रपाली बुद्ध प्रतिमा निर्माण गरी विधिवत प्राण प्रतिष्ठान गरिएको धामका अध्यक्ष कृष्णराज ओलियाले बताउनुभयो। धाम परिसरमै शेषनाको प्रतिमा सहित ओमकारेश्वर महादेवको मूर्ति प्रतिस्थापना गरिएको छ। धार्मिक आस्था र विश्वासको नाथ निर्माण गरिएको प्रतिमाको आइतबार नै विधिवत उद्घाटन गरिएको आश्रमका प्रचार प्रसार संयोजक लक्ष्मी प्रसाद मिश्रले जानकारी दिनुभयो। सो प्रतिमा लायन्स क्लब काठमाडौँ सामखुशी वर्ष 2025-26 अध्यक्ष विश्वका राजन कुमार श्रेष्ठले स्वर्गीय आमा बुवा र श्रीमतीको सम्झनामा निर्माण गर्नुभएको हो। झलक्क हेर्दा जीवस्तर्फ जस्तो देखिने 7 वटा टाउका सहितको सेस्नाको प्रतिमा 30,000 लागतमा निर्माण गरिएको हो। कार्यक्रममा सहयोगी संस्था तथा व्यक्तिलाई सम्मान गरिएको थियो।
1: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्, यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली

0: अर्ग्यानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करू, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेसार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, बिर मह, घर मह, सुकेको न्युरो, सिस्नो, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैची, जिम्बु, मसौरा, चियापत्ती, स्याउ, सर्सु, बोडी, बटक, कोला, जुम्ला मार्सी चामल, आग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
1: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
2: रिबन अर्ग्यानिक खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा जनैफाट जाने बाटो कारागार अगाडि लम्चुम। प्रोप्राइटर गमबहादुर अधिकारी। मोबाइल 98461-23284 र 98291-80746।
3: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नुभयो?
4: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नै किन्नु थियो, बरु कुन पसलमा जाने होला?
3: हरे दाई, पनि हाम्रै बेसी सरको त्यो भीमसेन स्थान चोकमा छ नि, श्रेष्ठ रेडियो एन्ड वास सेन्टर के, त्यहाँ जानुहोस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खनुहोस् है, सँगै जाने नि।
4: ल भइहाल्छ नि नानी।
5: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
6: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
5: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वास सेन्टर, बेसीसर 7 भीमसेनथान चोक, फोन 0665-20-120, मोबाइल 98460-77745।
3: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएलको अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वास सेन्टर।
7: मर्सेङ एफएम 95 मेगाहर्ज।
8: विश्रामपछि बाँकी समाचार। विश्वसह नगरपालिका एक उदीपुरमा 5 वर्ष अघि गएको पहिरो नियन्त्रण भएपछि यातायात आवागमनमा सहज भएको छ। संघीय सरकारको बजेटमा उदीपुर देउराली डाँडाको पहिरो रोकथाम गरिएको हो। डुम्रे विस्तर सड़क खण्ड अन्तर्गत विश्व नगरपालिका एक उदीपुरको पहिरो रोकथाम कार्य 98% सकिएको डुम्रे विस्तर चामे सड़क योजना कार्यालयले सुनाएको छ। कार्यालयका प्रमुख सतीश सुवेदीका अनुसार पहिरो रोकथामको काम मध्ये 400 मिटर जति नालीको लागि पाइप बिछाएको काम कार्य मध्ये 150 जति मात्र काम बाँकी रहेको र अन्य सबै काम सम्पन्न भएको छ। टेवा पर्खाल ग्याबिन जाली लगाउने लगायतका निर्माण कार्य सम्पन्न भएको छ। त्यस्तै पहिरो रोकथामका लागि मर्सिङ्गे नदी किनारमा पर्खाल निर्माण सुविस्थानबाट 45 मिटर उचाई र 80 मिटर लम्बाईको ग्याबिन जाली लगाइएको छ। त्यस्तै करिब 300 मिटर सड़क कालोपत्र र सड़कमाथि 80 मिटर उचाई 70 मिटर लम्बाई पहिरो नेलिङ गरिएको छ। कार्यालयका अनुसार संघीय सरकारको 11,19,00,000 बजेटमा फेवा कन्स्ट्रक्सन प्राइवेट लिमिटेड कम्पनीले निर्माण गरेको हो। यस कम्पनीले विक्रमसम्म 2079 चैत 10 गते सम्झौता तथा चैत 17 गतेदेखि काम थालेको योजना विक्रमसम्म 2081 पुष 29 गतेसम्ममा सम्पन्न गर्ने सम्झौतामा थियो। निर्धारित समयमा काम सम्पन्न नभएपछि पुनः म्याद थप गर्दै विक्रमसम्म 2082 असोज महिनासम्म थप गरेकोमा तोकिएको अवधिमा काम सम्पन्न नभएपछि पछिल्लो पटक अन्तिम म्याद वैशाख महिनासम्म राखिएको छ। मनाङमा घर मर्मत गर्ने क्रममा खसेर एक मजदूरको मृत्यु भएको छ। मनाङ इन्स्ट्याङ गाउँपालिका 5 भाँक्रामा घर मर्मत गर्ने क्रममा तेस्रो तलाबाट खसेर मजदूरको मृत्यु भएको हो। मृत्यु हुनेमा तनहुको भानु नगरपालिका 11 निवासी करिब 40 वर्ष सुरेश विक रहेको मनाङ प्रहरीले जनाएको छ। प्रहरीका अनुसार आइतबार बिहान करिब 9 बजे स्थानीय कालुघलीको घर मर्मत गर्ने क्रममा झ्याल राख्दा विक अचानक चिप्लेर तेस्रो तलाबाट खस्नु भएको थियो। गम्भीर घाइते विकको घटनास्थलमै मृत्यु भएको थियो। घटनाबारे स्थानीयले करिब 10-20 बजे इलाका प्रहरी कार्यालय हुम्डेलाई जानकारी गराएका थिए। घटनास्थल इलाका प्रहरी कार्यालय हुम्डेबाट करिब 5 किलोमिटर पश्चिममा पर्छ। जिल्ला प्रहरी कार्यालय मनाङका प्रहरी निरीक्षक सुमित कुशवाका अनुसार सब अपरेशनका लागि बेस्तर स्थित प्रदेश अस्पताल लमजुङ पठाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। राष्ट्रीय

0: परिमा र सामाजिक रूपान्तरणका लागि खेलकुद भन्ने नारा सहित मर्सनी गाउँपालिकामा एउटा स्तरीय अण्डर 19 पुरूष तथा महिला खुल्ला फुटबल प्रतियोगिता शुरू भएको छ। मर्सनी गाउँपालिका 7 स्थित नादी खेल मैदानमा जारी उक्त प्रतियोगिताको उद्घाटन गाउँपालिका अध्यक्ष अर्जुन गुरूङले गर्नुभयो। कार्यक्रममा बोल्दै अध्यक्ष गुरूङले खेलाड़ीहरूलाई अनुशासितपूर्वक खेल्न आग्रह गर्नुभयो। मर्सनी गाउँपालिकाको मुख्य प्रायोजन तथा युवा तथा खेलकुद विकास समिति मर्सनी गाउँपालिकाको आयोजनामा प्रतियोगिता संचालन भएको हो। उद्घाटन कार्यक्रम युवा तथा खेलकुद विकास समितिका अध्यक्ष खेमघलेको अध्यक्षतामा भएको कार्यक्रममा समितिका सचिव कुलबहादुर विकले संचालन गर्नुभएको थियो भने जिल्ला खेलकुद विकास समितिको सदस्य रवि थापाले स्वागत गर्नुभएको थियो। कार्यक्रममा वडा सदस्यहरू, कार्यपालिका सदस्यहरू, पार्टी प्रमुखहरू, खेलकुद समितिका पदाधिकारीहरू लगायतको उपस्थिति थियो। प्रतियोगितामा पुरूषतर्फ 9 र महिलातर्फ 7 टीमले सहभागिता जनाएका छन्। पुरूषतर्फको उपविजेताले नगद 1,00,000 साथमा सिल्ड मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेतालाई नगद 75,000 सहित मेडल र प्रमाणपत्र दिने क्लबका गाउँपालिका अध्यक्ष स्वकीय सचिव प्रदीप गुरूङले बताउनुभयो। त्यस्तै उत्कृष्ट खेलाड़ी म्यान अफ द म्याच र अनुशासित टीमलाई ट्रफी मेडल र प्रमाणपत्र दिनेछ। यसै गरी महिलातर्फको विजेतालाई नगद 40,000 साथमा सिल्ड मेडल र प्रमाणपत्र, उपविजेतालाई नगद 25,000 साथमा सिल्ड मेडल र प्रमाणपत्र दिने समितिले जनाएको छ। विशेष गरी 19 वर्ष मुनिका युवा खेलाड़ीहरूको प्रतिभा पहिचान तथा खेलकुद विकासलाई प्रोत्साहन गर्ने उद्देश्य सहित प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ। विश्वशर्मा जिल्ला स्तरीय खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ। लमजुङ जिल्ला ब्याडमिन्टन संघले खुल्ला युगल ब्याडमिन्टन र 45 वर्ष माथिको भेटरन ब्याडमिन्टन प्रतियोगिता आयोजना गरेको हो। खुल्लातर्फ सुन्दरगोचरका मनवीर र सबिनको जोड़ीले प्रथम स्थान हासिल गरेका छन् भने ओम थापा र उज्जवलको जोड़ीले दोस्रो स्थान हासिल गरेका छन्। प्रहलाद रविन तथा भोटेवाड़ाका सुभाष दिपेन्द्रको जोड़ी सान्त्वना भएका छन्। खुल्लातर्फ विजेताले नगद 12,000 र प्रमाणपत्र, उपविजेताले नगद 5,000 र प्रमाणपत्र पाएका छन् भने सान्त्वना हुने दुई टीमलाई 3,000 सहित प्रमाणपत्र प्रदान गरिएको संघले जनाएको छ। त्यसैगरी भेटरनतर्फ मनवीर गुरूङ तथा ज्ञान गुरूङको जोड़ी प्रथम, कृष्ण कुमार प्रधान र सुरेश प्रधानको जोड़ी दोस्रो भएका छन्। मणिलाल विक्तोत्र विकको जोड़ी र इन्द्र घले मोहम्मद शेखको जोड़ी सान्त्वना भएका छन्। भेटरन्सतर्फको विजेताले नगद 10,000 र प्रमाणपत्र पाएका छन् भने उपविजेतालाई नगद 5,000 सहित प्रमाणपत्र दिएको संघले जनाएको छ। सान्त्वना हुने दुई टीमलाई नगद 3,000 साथमा प्रमाणपत्र दिएको छ। प्रतियोगितामा खुल्लातर्फ 26 र भेटरनतर्फ 11 टीमले सहभागिता जनाएका थिए। मर्सङ्गी समाचार अहिले यति नै। अन्त्यमा मुख्य मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्रहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर 7 लमजुङ, प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: दाउरा खोज्ने क्रममा भीरबाट लडेर एक महिलाको मृत्यु। देशभर मूल्य पारदर्शिता र सरसफाई सप्ताह शुरू। सरकारको नीति तथा कार्यक्रम आज। सांसदको बजेट अधिवेशन पनि शुरू हुँदै। दोस्रो गण्डकी तारा प्रतियोगिताका लागि लमसुङबाट युगेश परियार छान्यौत। र चालू आर्थिक वर्षको 9 महिनामा दौड़दीमा 9,282 पशु पंक्षीको उपचार, 91 पशुमा कृत्रिम गर्भधान। बिहान 10 बजेको मर्सङ्गी समाचार अहिलेलाई सकियो। प्राविधिक मित्र सुजनलाई धन्यवाद दिँदै समाचार कक्षबाट म सुधा विदा हुन्छु। रेडियो मर्सङ्गी 95 मेगाहर्ज, इन्टरनेट अनलाइन रेडियो मर्सङ्गी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ्गदी एफएम 95 मेगाहर्ज
1: सन्तोष जी, तपाईले कति चाँडै घर पनि ठडाइसक्नु भएछ त। ल, बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
2: धन्यवाद संजय जी। हेर्नुहोस् न, घर ठडाउने काम मात्रै भएको छ, अझ यसमा फलामको झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सब सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
1: त्यसो भए त हाम्रै बेसी सह नगरपालिका 7 त्रिवेणी टोलमा रहेको बछलामाई सटर ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभव अभी मिस्त्रीहरूद्वारा निर्माण गरिनुका साथै घरमै गएर जडान समेत गरिन्छ नि।
3: हाम्रा सेवाहरू, हामी कहाँ सटर ग्रिल, च्यानल गेट, स्टेप भर्याङ, गोलो भर्याङ, कम्पाउन्ड जाली, जीआई जाली, स्टील रेलिङ, स्टील भर्याङ, ट्रस, फलामको झ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
4: नोट, हामी कहाँ अल्मुनियमको झ्याल ढोका, पार्टेसन लगायत सम्पूर्ण सामानहरू पनि उपलब्ध छ।
5: बछलामाई सटर ग्रिल उद्योग बेसीसर नगरपालिका 7 मोडल हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमसुङ।
6: नारायण ढकाल। थप जानकारीको लागि सम्पर्क 98463 38518।

0: तपाईं पोखरा जाँदै हुनुहुन्छ वा पोखराबाट हिँड्दै हुनुहुन्छ, मिठो खाना अनि मनोरम दृश्यमा रम्न चाहनुहुन्छ भने बन्दीपुर केबल कारको बटन स्टेशन केबल कार चोक तनाउमा खुल्ला गरिएको रेस्टुरेन्ट ड्राइभ इन तपाईँको लागि उत्तम विकल्प हो। यहाँ स्वास्थ्यवर्धक थरी थरीका खानाका परिकारहरू र रिफ्रेसमेन्टको लागि मनमोहक बगैँचा, धार्मिक पार्क र जंगली म्युजियम हेर्ने मौका पाउनुहुनेछ। तपाईँको पेट त पक्कै अघाउँछ तर मन भने अघाउँदैन।
1: के भयो दिदी तपाईँलाई? सन्चो छैन कि कसो?
2: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के?
1: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न, आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
2: जाने त भने हो बाबु, खै कहाँ जाने कहाँ कहाँ जाने होला है?
1: ल दिदी, बेसीसर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
3: दैनिक प्रदान गरिने सेवाहरू: ल्याब सेवा, दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत, दिसार, पिसाब तथा खकार परीक्षण गरिन्छ।
4: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हार्जोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक, कान, घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
3: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
4: क्योर फार्मेसी एन्ड ल्याब, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
3: सम्पर्क फोन 9849068924, 9850086780।
2: यो मोबाइलले पनि तनावै दियो भने
5: होइन, के तनाव दियो ए खुशी?
2: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
5: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
6: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
7: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099942।
8: हाम्रो शाखा बेसीसार नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: you. Extreme energy drink.
1: सुवर्ण अवसर।
2: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 सिंगेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
3: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ।
2: प्रोपाइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर, बेसीसर नगरपालिका 8 सिंगेखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 98560 46257 र 98400067।

0: सुवर्ण अवसर सुवर्ण अवसर।
1: बौद्ध दर्शन तथा बौद्ध धर्मको भगवान गौतम बुद्धको चार धाम दर्शनको सुवर्ण अवसर। बौद्ध धर्म मानिने गुरुङ, लामा र अन्य जनसमुदायहरूले एकपटक जानै पर्ने दर्शनिक ठाउँ भारतको बौद्ध गयामा भएको भगवान बुद्धले ज्ञान प्राप्त गरेको महाबौद्धि वृक्ष र मन्दिरको दर्शन सहित 80 फिट बुद्ध प्रतिमाको दर्शन तथा अवलोकनका साथै अनेकौं बुद्ध मन्दिरहरूको भ्रमण सँगै दोस्रो बनारस काशीमा भएको सारनाथको बौद्ध मन्दिरहरू सहित अनेकौं ठाउँ र मन्दिर दर्शन, कुशीनगरमा पर्ने भगवान बुद्धले शरीर त्याग गरेको स्थान र अन्य ऐतिहासिक मन्दिरहरू तथा भगवान बुद्धको जन्मस्थल नेपालको लुम्बिनीको रमणीय स्थानको दर्शन साथै राजगीर पर्वतमा रहेको बौद्ध गुम्बा स्तूपाको दर्शन गर्न सकिने। यात्रा अवधि 8 देखि 9 दिन, साथमा आफ्नै भान्साको शुद्ध र स्वादिष्ट खाना, बिहान बेलुकाको चिया र बास बस्ताको लागि सफा र सुन्दर ठाउँको व्यवस्था, पिउने मिनरल वाटर सहितको आरामदायी बसमा यात्रा गराइन्छ। इच्छुक जनसमूह संघ संस्थाले धार्मिक यात्रा गर्न चाहेमा सम्पर्क गर्नुहोला। सम्पर्कको लागि मोबाइल नम्बर 9841693152 र 9841628317। नोट, भाडा, खाना, चिया, पानी र लजिङ सहित 8 देखि 9 दिनसम्म नेपाली रुपियाँ 15,000 मात्र। मुन्ना गुप्ता चार धाम तीर्थयात्रा सर्भिस, 20R8 सेना फिल्म हल चोक, लमजुङ।
2: दिदी, अल्मलाई पर्नु भयो त के खोज्नु भएको त्यसरी?
3: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
2: हाम्रै बेसी सहर नगरपालिका साथ NMB ब्याङ्क अगाडि रहेको AS किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
4: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
1: प्रोपाइटर दिलीप श्रेष्ठ, AS किचन हाउस, बेसर नगरपालिका साथ NIMB ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9560074486।
5: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
6: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
5: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
6: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बिमा अनिवार्य गर्नुहोस्।
5: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906, 0665203070 वा 590370 जानकारी गराउनुहोस्।
6: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली, लमजुङ।
1: सुन्दर देखिनु तपाईँको अधिकार हो, हेरचाह हाम्रो जिम्मेवारी। अब मनोकामना एस्थेटिक सेन्टरमा पाइनेछ सौन्दर्यसँग सम्बन्धित सम्पूर्ण सेवा।
7: हाम्रा सेवाहरू: शरीरका अनावश्यक रौँ हटाउने, ट्याटु हटाउने,
1: अनुहारका दागहरू लेजर ट्रिटमेन्टद्वारा हटाउने, शरीरमा भएका मुसा र कोठी हटाउने,
7: हाइड्रोफेसियल सेवा, सेमी पर्मानेन्ट मेकअप,
1: आँखी भोको नयाँ आकार दिने, कानमा भएको पालको उचित उपचार,
7: कपाल झर्ने समस्याको उपचार, अनुहारमा भएको डन्डीफोरको उपचार,
1: चौरीपनको उपचार सँगै बोटक्स, PRP, फिलर, साइन बुस्टरको पनि आधुनिक उपचार सेवाहरू पनि उपलब्ध छ।
7: सुन्दरता अब सपना होइन, वास्तविकता हो। आजै सम्पर्क गर्नुहोस्। 9846210320 र 9818415091।
1: मनोकामना एस्थेटिक सेन्टर, आत्मविश्वासको नयाँ पहिचान, बेसर नगरपालिका साथ, त्रिवेणी टोल, लमजुङ।
8: नेपाल प्रहरीको नयाँ भर्ना सम्बन्धी सूचना। नेपाल प्रहरीमा प्राविधिक प्रहरी समूह अन्तर्गत विभिन्न उपसमूहतर्फ रिक्त पदहरूमा खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्नुपर्ने भएकोले योग्यता पुगेका नेपाली नागरिकहरूबाट दरखास्त आह्वान गरिन्छ। प्रहरी नायब उपरीक्षक, प्रहरी निरीक्षक, प्रहरी नायब निरीक्षक र प्रहरी सहायक निरीक्षक पदहरूमा दरखास्त दिने उम्मेद्वारहरूले नेपाल प्रहरीको ओआरएमएस मार्फत अनलाइन दरखास्त दिनुपर्नेछ। नेपाल प्रहरीको वेबसाइट www.nepalpolice.gov.np को करियर भित्र अनलाइन एप्लिकेशन वा careers.nepalpolice.gov.np बाट पनि अनलाइन दरखास्त फारम भर्न सकिनेछ। प्राविधिक प्रहरी जवान पदको हकमा उम्मेद्वार स्वयं उपस्थित भई दरखास्त दिनुपर्नेछ। थप जानकारीका लागि प्रहरीको आधिकारिक वेबसाइट तथा नजिकैको प्रहरी कार्यालयमा सम्पर्क गर्नुहोला।

0: भएपछि घर बनाउने काम सुरु भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: यो दाँतले मलाई साह्रै दुख दियो।
5: ए दिदी, कति अय्या भनेर बस्नुहुन्छ। ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुबईको दाँत बनाएर आऊ।
4: जान त जाने, बरु कहाँ जाने होला खै?
5: किन चिन्ता लिनुहुन्छ, हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो बेस्ट डेन्टल क्लिनिकमा जाने नि।
6: हामी वहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङको दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोपाइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसीसहर नगरपालिका आठ नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 9845000271 र 9805677272।

0: Extreme energy drink.
1: होइने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
2: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
2: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घाट खाली घाट कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
1: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
3: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 813 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पूरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 9861139157
2: महको सेवन स्वास्थ्य र दीर्घ जीवन
4: बाउजू एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त
5: हजुर नानी अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान सुरु गरेको छ त्यसलाई पनि सफल बनाउनु पर्यो नि होइन र
4: हो नि बाउजू घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि
5: ल सुन्नुहोस् नानी हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ हरेक महिना 2 घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ नकुहिने सिसा प्लास्टिक टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ
6: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौं स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ मर्स्याङदी गाउँपालिका परिवार लम्जुङ
7: दिदी तपाईँले यस्तो राम्रो ब्लाउज कहाँ सिलाउनु भयो डिजाइन पनि बिल्कुलै फरक र स्टाइलिस छ फेरि कति राम्रो फिट भएको
8: यो ब्लाउज न्यू रितु लेडिज एन्ड जेन्ट्स टेलरिङ सेन्टरमा सिलाएको
7: त्यहाँ त साह्रै राम्रो सिलाउँदो रहेछ मैले त उहाँको लागि सुट प्यान्ट नै त्यही सिलाए नि
8: अरू त्यहाँ के सिलाइन्छ त दिदी
7: तिमीले जस्तो भन त्यस्तै डिजाइनमा ब्लाउज लेहेङ्गा चोली कुर्ता सुरुवाल सुट प्यान्टहरू सिलाइन्छ अनि सम्पूर्ण स्कूल तथा कलेजको ड्रेसहरू त्यही किनेर त्यही सिलाउन पाइन्छ
2: सजिलो ठाउँ छिटो छरितो सेवा र सन्तुष्ट ग्राहक स्मरण रहोस् न्यू रितु लेडिज एन्ड जेन्ट्स टेलरिङ सेन्टर सुट स्पेशलिस्ट बेसीसर नगरपालिका साथ त्रिवेणी टोल लमजुङ एसबीआई ब्याङ्कको ठिक अगाडि प्रोप्राइटर लक्ष्मी परियार रामजी परियार सम्पर्क 9841692406 र 9816734372
9: विवाह व्रतबन्ध जस्ता कार्यहरूको लागि कपडा सिलाउनु परेमा विशेष छुटको व्यवस्था छ
2: आजै आउनुहोस् तपाईँको मनपर्ने डिजाइनलाई जीवन्त बनाउनुहोस्
10: नमस्कार अहिले दिउँसोको 1 बजेको छ अब सुन्नुहोस् जीवन तन्नुकारबाट समाचार नेपालमा अवैध रूपमा भित्राउँदै आएका एकलाई हिजो बिरगंजबाट गरिएको छ स्थानीयहरूको मार्फत पाएको अनुसार उक्त ठाउँमा गरिएको थियो रुकावट भए त असर पर्छ नै तर सर्वोत्तम सिमेन्टसँग छ विद्युत उत्पादन गर्ने आफ्नै प्रविधि जसले विद्युतको रुकावट हुँदा पनि निरन्तर रूपमा बाँच्छ सिमेन्टको हरेक कणमा एकै नाशको गुणस्तर र बनाउँछ निर्माण अझ बलियो सर्वोत्तम सिमेन्ट सर्वोत्तम मजबुती
11: अहिले बिहानको ठिक 11 बजेको छ

0: विगत 12 वर्षदेखि लमजुङ मोडेल हस्पिटल मार्फत हजुरहरूमा सेवारत पुरानै संचालकद्वारा अब नयाँ व्यवस्थापन अनि अत्याधुनिक रंगीन भिडियो एक्सरे सँगै 500 MA को अत्याधुनिक डिजिटल एक्सरे अनि अनुभवी विशेषज्ञ डाक्टरहरू एवं नयाँ युवा जोश जाँगर सहित हरपल अत्याधुनिक प्रविधि र विज्ञानसँग अपडेट डाक्टरहरूद्वारा 24 घण्टा हजुरहरूको सेवामा मोडेल सिटी हस्पिटल बेस्तर 7 लमजुङ पुरानो लमजुङ मोडेल हस्पिटल भएकै ठाउँबाट निरन्तर सेवामा रहेको जानकारी गराउँदछौ। हाम्रो कुनै शाखा छैन, हामी कतै ठाउँ सरेको छैन। हाम्रा सेवाहरू 24 घण्टा इमर्जेन्सी सेवा, प्रसूति सेवा, फार्मेसी सेवा, प्रयोगशाला, रगत दिशा पिसाब जाँच, सुरक्षित गर्भपतन परामर्श सेवा, बिरामी भर्ना एम्बुलेन्स सेवा, गंगालाल हस्पिटलका अनुभवी विशेषज्ञ डाक्टरद्वारा मुटुको इको जाँच, ECG, इन्सुलिन सुई, रेबिज भ्याक्सिन, हेपाटाइटिस खोप, अत्याधुनिक डिजिटल एक्सरे तथा प्लास्टर राख्ने र झिक्ने, अक्सिजन सेवा, नेबुलाइजेसन सेवा, मेजर तथा माइनर अपरेशन। मोडल सिटी हस्पिटल, पुरानो लमजुङ मोडेल हस्पिटल, बेसिसर 7 लमजुङ। सम्पर्क 0665200004, 98400506063।
1: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
2: अब धेरैजनाले खोज्ने गरेको त बेसीसर 7 रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
3: हाम्रा सेवाहरू MS पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगरद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
1: हिमालयन ब्रदर ग्रुप प्राली, बेसीसर नगरपालिका 7 युनिभर्सल चोक, लमजुङ। थप जानकारीको लागि सम्पर्क 0665200973, मोबाइल 97463006501।
4: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
5: ग्राहक वर्ग र सम्पूर्ण निर्माण क्षेत्रकै विश्वासका साथ 20 वर्ष अनि 20 करोड बोरा उत्पादनको अनुभव पस्कँदै जगदम्बा अल्ट्रा OPC र जगदम्बा PPC सिमेन्ट, मेरो देश मेरो जगदम्बा सिमेन्ट।
6: जय श्री राम, जय श्री राम।
7: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइड गर्न लाग्नु भएको।

0: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ। त्यसैले चाँडै पूजा सकेको नि।
1: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
0: हो नि बाबु, त्यही भएर त हाम्रै बेसी शहरमा रहेको जय श्री राम सुनसादी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
1: हो नि भाउजू।
2: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिन द्वारा कटिङ गरिएका गरगहना पाइने,
3: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
2: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
3: पुरानो गहनासँग नयाँ गहना साटफेर गरिने,
2: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने।
3: प्रोपाइटर सुनिल विश्वकर्मा, जय श्री राम सुनसादी पसल, विश्वेश्वर नगरपालिका, वडा नम्बर 7, एभरेस्ट ब्याङ्क नजिकै लमजुङ।
4: सम्पर्क मोबाइल नम्बर 98465 94 र 98065 58074।

0: drip on ya.
1: Extreme energy drink.
2: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
3: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
2: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
3: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी बेसीसह नगरपालिका 8 होटल चुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 98452136 र 98400058।

0: Nipponia. Extreme energy drink.
1: सुन्दर देखिनु तपाईको अधिकार हो, हेरचाह हाम्रो जिम्मेवारी। अब मनोकामना एस्थेटिक सेन्टरमा पाइनेछ सौन्दर्यसँग सम्बन्धित सम्पूर्ण सेवा।
2: हाम्रा सेवाहरू: शरीरका अनावश्यक रौँ हटाउने, ट्याटु हटाउने,
1: अनुहारका दागहरू लेजर ट्रिटमेन्टद्वारा हटाउने, शरीरमा भएका मुसा र कोठी हटाउने,
2: हाइड्रोफेसियल सेवा, सेमी पर्मानेन्ट मेकअप,
1: आँखी भोको नयाँ आकार दिने, कानमा भएको पालको उचित उपचार,
2: कपाल झर्ने समस्याको उपचार, अनुहारमा भएको डन्डीफोरको उपचार,
1: चौरीपनको उपचार सँगै बोटक्स, पीआरपी, फिलर्स, साइन बुस्टरको पनि आधुनिक उपचार सेवाहरू पनि उपलब्ध छ।
2: सुन्दरता अब सपना होइन, वास्तविकता हो। आज सम्पर्क गर्नुहोस् 98426010320 र 98118415091।
1: मनोकामना एस्थेटिक सेन्टर, आत्मविश्वासको नयाँ पहिचान, विश्व नगरपालिका साथ, त्रिवेणी टोल, लमजुङ।
3: नेपाल ऋण खप्पै बिमगा छ, क्याल्भोलुम प्रविधि से शोभा, अल्मोनियम कोटे सादा थिन, रंगीन जस्ता पाता, हुलास जुरा कलर छ्यान बन्दा तीन गुना बढी विश्वसनीय, प्रतिरोधात्मक थिन, लानन टुबमुला तीन गुना लाना दुला, हुलास मुसम अर्कु तिल दमाइसे।
4: घर त बाहिर मात्रै झिलिक्क पारेर त कहाँ हुँदो रहेछ र साइली, भित्र सजाउन त आकर्षक डिजाइनको फर्निचर नै चाहियो। खै म त कहाँ जाउँ भइरहेछु।
5: मन चारैतिर नडुलाउनुहोस् है दाई, आकर्षक डिजाइनका फर्निचर र घर सजावटका सम्पूर्ण सामानहरूको लागि ओम सुरिना फर्निचर सेन्टरमा नै जानुहोस् है।
6: हजुर, आकर्षक डिजाइनका सोफा, दराज, पलङ, टिभी दराज, टेबल दराज, अफिस टेबल, लो बेड, डाइनिङ टेबल, प्लास्टिकका टेबलहरू, भाँडाका आइटमहरू, स्टिल तथा गिफ्ट आइटमहरू, ग्यास चुलोका सेट, कप सेट,
5: साथमा सिरक, म्याट्रेस, कुसन कभर, सोफा, म्याट तन्ना, डोर म्याट र पर्दाको लागि सधैँ हामीलाई सम्झनुहोस्।
7: प्रोप्राइटर बलराम खत्री, ओम सुरिना फर्निचर एन्ड फर्निसिङ सेन्टर, बेसिसार नगरपालिका साथ, मनाङ्गी चौतारा, लमजुङ।
6: सम्पर्क मोबाइल 98460918, 98460918।
8: धरहरा भैरवा अन्तर्राष्ट्रिय विमानस्थल, संसद भवन, वीर अस्पताल र सीआईटी भवन जस्ता महत्वपूर्ण आधार स्तम्भ तथा भवनहरूको निर्माणलाई बलियो आधार दिँदै आएको सर्वोत्तम सिमेन्ट।
9: अनुभवी चिकित्सक, अत्याधुनिक प्रविधि, गुणस्तरीय सेवा सहित अब मात्र एउटै छानामुनि सम्पूर्ण स्वास्थ्य सेवाका लागि सेवा मोडल हस्पिटल प्राली।
10: दुई दशक भन्दा बढी अनुभव प्राप्त एमडीसीपी कन्सल्टेन्टद्वारा 24 घण्टा आकस्मिक सेवा,
9: हप्ताको 7 दिन बहिरङ्ग ओपीडी सेवा, 24 घण्टा ल्याब परीक्षण सेवा, 24 घण्टा अनुभवी तथा तालिम प्राप्त चिकित्सक तथा नर्सद्वारा गुणस्तरीय बिरामी भर्ना सेवा,
10: हप्ताको 7 दिन एमडीसीपी कन्सल्टेन्ट तथा सोनोलोजिस्टद्वारा भिडियो एक्सरे, यूएसजी सेवा।
9: लमजुङमा नै पहिलो पटक उच्च प्रविधिको डीआर सिस्टम सहितको एक्सलेन्स डाइनामिक इमेजिङ टेक्नोलोजीका साथ 500 MA हाई फ्रिक्वेन्सी डिजिटल एक्सरे सेवा,
10: फोक्सोको क्षमता तथा दम पत्ता लगाउने पीएटी जाँच तथा परामर्श सेवा,
9: प्रत्येक दिन ईसीजी सेवा,
10: विशेषज्ञ सेवा अन्तर्गत पेट, मुटु तथा छाती रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठद्वारा मुटुको जाँच परामर्श सेवा तथा इकोकार्डियोग्राफी,
9: वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अच्युत पोखरेलद्वारा छाला तथा यौन रोग सम्बन्धी जाँच तथा परामर्श,
10: वरिष्ठ मधुमेह, थाइरोइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर रमेशराज आचार्यद्वारा जाँच तथा परीक्षण,
9: जनरल फिजिसियन सेवा अन्तर्गत बाल रोग सम्बन्धी जाँच तथा परामर्श,
10: हार्ट जर्नी तथा नसा रोग सम्बन्धी जाँच तथा परामर्श,
9: नाक कान तथा घाँटी सम्बन्धी जाँच तथा परामर्श,
10: गर्भवती सम्बन्धी सम्पूर्ण जाँच तथा परामर्श सेवा,
9: अन्य सेवा अन्तर्गत रेबिज, टिटानस, इन्फ्लुएन्जा लगायतका खोप सेवा,
10: सामान्य शल्यक्रिया तथा प्लास्टर सेवा,
9: परिवार नियोजन सेवा,
10: मनोसामाजिक परामर्श सेवा।
9: नोट: घरमा नै गई होम भिजिट सेवा तथा आवश्यकता अनुसार टेलिमेडिसिन, टेलिनर्सिङ सेवा पनि उपलब्ध छ।
10: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, निरन्तर हजुरहरूकी सेवामा समर्पित सेवा मोडल हस्पिटल प्रहाली। थप जानकारीको लागि सम्पर्क 066-590-999, 98477-69-229। सेवा मोडल हस्पिटल प्रहाली, बेसी सर स्वास्थ्य।

0: सन्तोष जी, तपाईले कति चाँडै घर पनि ठडाइसक्नु भएछ त।
1: ल बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
2: धन्यवाद संजय जी। हेर्नुहोस् न, घर ठडाउने काम मात्रै भएको छ, अझ यसमा फलामको झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउण्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सब सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
1: त्यसो भए त हाम्रै बेसी सह नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बोछलामाई सटर ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुका साथै घरमै गएर जडान समेत गरिन्छ नि।
3: हाम्रा सेवाहरू, हामी कहाँ सटर ग्रिल, च्यानल गेट, स्टेप भर्याङ, गोलो भर्याङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टील रेलिङ, स्टील भर्याङ, ट्रस, फलामको झ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
4: नोट, हामी कहाँ अल्मुनियमको झ्याल ढोका, पार्टेसन लगायत सम्पूर्ण सामानहरू पनि उपलब्ध छ।
5: बछलामाई सटर ग्रिल उद्योग, बेसीसर नगरपालिका साथ, मोडल हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो, लमसुङ।
6: नारायण ढकाल। थप जानकारीको लागि सम्पर्क 98463538।
7: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रबिनालाई चाहिँ के भयो?
8: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
7: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
9: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोपाइटर दीपक फोडेल, बेसीचार 800 गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
7: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
10: यो मोबाइलले पनि तनावै दियो भने
9: होइन, के तनाव दियो ए खुसी?
10: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
9: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
7: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
11: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसर नगरपालिका साथ, पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 98495094046 र 98130949532।
12: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
13: वाउ, कस्तो राम्रो डिजाइनको, अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
12: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
13: मलाई त एकदमै मन पर्यो।
12: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छड्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
14: कम्प्युटर टोलमा छापावाला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना सार्टफेट तथा सुनचाँदी खरिद बिक्रीका लागि
15: जय बुद्ध ज्वेलरी, बेसी सहर लमजुङ, एलजी डिलर सँगै प्रोप्राइटर मणिलाल विश्वकर्मा। फोन नम्बर 0665204335, 5245775। विश्वास तपाईँको, सेवा हाम्रो।

0: घर आँगन होस् वा सड़कको किनारा स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौ फूल बिरुवा बनाऊ हराभरा।
1: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
0: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
1: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
0: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
1: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ सम्पर्क 98 56 46 244।
2: नेपाल ऋण खप्पै बिमगाछ क्याल्भोलुम प्रविधि से शोभा अल्मोनियम कोटेल सादा थिन रंगीन जस्ता पाता हुलास ब्यूरा कलर सेन बन्दा 3 गुना बढी विश्वसनीय प्रतिरोधात्मक थिन लानन टुबमुला तीन गुना लाना डुला हुलास मुसम अर्कु तिल दमाइसे
3: सूचना।

0: दिदी तपाईले यस्तो राम्रो ब्लाउज कहाँ सिलाउनु भयो? डिजाइन पनि बिल्कुलै फरक र स्टाइलिस छ, फेरि कति राम्रो फिट भएको
1: यो ब्लाउज। न्यू ऋतु लेडिज एन्ड जेन्ट्स टेलरिङ सेन्टरमा सिलाएको,
2: त्यहाँ त साह्रै राम्रो सिलाउँदो रहेछ। मैले त उहाँको लागि सुट पाए पनि त्यही सिलाए नि।
0: अरू त्यहाँ के सिलाइन्छ त दिदी?
1: तिमीले जस्तो भन त्यस्तै डिजाइनमा ब्लाउज, लेहेङ्गा चोली, कुर्ता सुरुवाल, सुट प्यान्टहरू सिलाइन्छ। अनि सम्पूर्ण स्कूल तथा कलेजको ड्रेसहरू त्यही किनेर त्यही सिलाउन पाइन्छ।
3: सजिलो ठाउँ, छिटो छरितो सेवा र सन्तुष्ट ग्राहक स्मरण रहोस्। न्यू ऋतु लेडिज एन्ड जेन्ट्स टेलरिङ सेन्टर सुट स्पेशलिस्ट, वैशिखर नगरपालिका साथ त्रिवेणी टोल लमजुङ, एसबीआई ब्याङ्कको ठिक अगाडि। प्रोप्राइटर लक्ष्मी परियार, रामजी परियार। सम्पर्क 9841692406 र 9816674372।
4: विवाह व्रतबन्ध जस्ता कार्यहरूको लागि कपडा सिलाउनु परेमा विशेष छुटको व्यवस्था छ।
3: आजै आउनुहोस्, तपाईँको मनपर्ने डिजाइनलाई जीवन्त बनाउनुहोस्।
0: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
5: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
0: हो र? अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
6: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका, चौकोस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल, मध्य नेपाल एक जिता गैरी गाउँ, प्रोप्राइटर नवराज घिमिरे। सम्पर्क नम्बर 9856046662।
7: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
8: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
9: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
8: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ईसीजी, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
9: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
8: एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ। सम्पर्क फोन 06640213240124, मोबाइल 9841445448।
10: होइन खुसी, के खान्छौ? आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त।
11: खाने त खासै केही होइन दिदी, लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु।
10: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र?
11: हो नि दिदी, लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो।
10: मह बाहेक अरू के पाइन्छ त्यहाँ?
11: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह, मौरीको गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाइनुको साथै तालिम र परामर्श समेत दिइन्छ नि।
10: ओहो, स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा। म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु।
12: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह, मौरी गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस्। प्रोप्राइटर बुद्धि आले, मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ। सम्पर्क कार्यालय बेसीसर 8 सेर चौतारा नजिकै बस पार्क जाने बाटो कर्पूरेश्वर सिसा तथा प्लाइ पसल सँगै रहेको घर। थप जानकारीको लागि 9861139157।
11: महको सेवन स्वस्थ र दीर्घ जीवन।
13: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
14: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
13: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
14: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बिमा अनिवार्य गर्नुहोस्।
13: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906653370 वा 590370 जानकारी गराउनुहोस्।
14: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।
15: ए साइली, घर बनाएर त लगभग सक्न आँटिछौ त।
16: के सकिन्थ्यो दिदी, अझै झ्याल, ढोका, च्यानल गेट आदि सबै काम बाँकी छ। बल्ल बल्ल आँटेर बनाएको। साँच्चै दिदी, आल्मुनियमको झ्याल, ढोका र च्यानल गेट कहाँ पाइन्छ होला?
15: हाम्रै बेसेसरको युनिभर्सल चोकमा रहेको 3-स्टार आल्मुनियम फेब्रिकेटर पसलमा जाऊ न। त्यहाँ त आल्मुनियमको झ्याल, ढोका, पार्टिसन ग्लेजिङ आदि निर्माण गरिए घरमै गई जडान समेत गरिने व्यवस्था छ नि।
17: हजुर, आल्मुनियमको आकर्षक झ्याल, ढोका, पार्टेसन ग्लेजिङ पाइनुका साथै फलाम, सिसाको टपन ग्लास, रेलिङ र पार्टेसन ग्लेजिङ लगायत यूपीबीसी सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्झनुहोस्।
15: 3-स्टार आल्मुनियम फेब्रिकेटर विशेषर नगरपालिका साथ युनिभर्सल चोक लमजुङ। प्रोभाइडर मदन सुनार। थप जानकारीको लागि सम्पर्क 98664-51901।
18: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 12 बजेको छ।
19: Extreme energy drink. Taste the difference. Feel the energy.

0: California.
1: Extreme energy drink.
2: आमा, ए आमा, खाना खाने बेला भयो, ल आउनुस् न।
3: खाना पनि के खानु? यो बिकासे चामल केही स्वाद आउने होइन। ऊ हाम्रो पाला जस्तो ढिँडो, आँटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
2: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर 8 रहेको लिभन अर्ग्यानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
4: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्ग्यानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करु, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेजा, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भिर मह, घर मह, सुकेको न्युरो, सिस्नु, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मस्यौरा, चियापत्ती, च्याउ, सर्सु, बोडी, बटक, कोला, जुम्ला मार्सी चामल, आग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
5: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
2: लिभन अर्ग्यानिक खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लम्सुङ। प्रोप्राइटर गमबहादुर अधिकारी। मोबाइल 98461-23284 र 98291-80746।
6: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
7: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
8: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
7: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषर नगरपालिका 7 पुरानो बेङ्चोक लम्सुङ। सम्पर्क 98461-26344, 98461-26344।

0: सर्वोत्तम सुपर ग्रिडमा छ 60% बढी पकड शक्ति, जसले बन्छ सर्वोत्तम निर्माण, सर्वोत्तम स्टील।
1: होइन हो दिदी बहिनी, आजको किसान मिटिङमा के गन्थन हुँदैछ?
2: के हुनु नि साइला दाई, धानको बिउ राख्ने समय भयो, कुन धानको बिउ राख्ने भनेर सल्लाह गर्दैछौ नि।
1: ल नानीहरू पनि सबैजना ध्यान दिएर सुन, धानको बिउ त सिडबक्स कम्पनीद्वारा उत्पादित US 312 नै लगाउनु पर्छ नि, किनकि यो धान त तराईदेखि मध्य पहाड क्षेत्रसम्म नेपाल सरकारद्वारा अनुमोदित गरिएको छ। हाम्रो पहाडी हावापानीमा सुहाउँदो पनि छ, खानामा मिठो, पाक्नलाई छिटो, हल्का बाँच्नदार, हावाले नडल्ने, उत्पादन पनि धेरै भएको, गाई वस्तुलाई पराल पनि राम्रै पर्ने खाले छ। यतिको गुण भएको त अरू कुनै धानमा पनि छैन है नानी।
2: ओहो, यो धान त असाध्यै राम्रो पो रहेछ।
1: हो त नि नानी, त्यसैले त यसपालि हामी सबैले शङ्कर धान US 312 नै लगाउने निर्णय गर्यौं।
2: हवस् त दाई, धेरै धेरै धन्यवाद तपाईँलाई, हामी पनि यसपालि शङ्कर धान US 312 नै लगाउनेछौ।
3: नेपाली माटोले रोजेको, किसानले खोजेको शङ्कर धान US 312 सम्पूर्ण एग्रो भेट पसलहरूमा उपलब्ध छ, खोजी खोजी लगाऊ।
4: नमस्कार, अहिले दिउँसोको 1 बजेको छ, अब सुन्नुहोस् जीवन तन्नुकारबाट समाचार। नेपालमा अवैध रूपमा भित्राउँदै आएका एक

0: लाई हिजो बिरगंजबाट गरिएको छ। स्थानीयहरूको मार्फत पाएको अनुसार उक्त ठाउँमा गरिएको थियो। रुकावट भए त असर पर्छ नै, तर सर्वोत्तम सिमेन्टसँग छ विद्युत उत्पादन गर्ने आफ्नै प्रविधि, जसले विद्युतको रुकावट हुँदा पनि निरन्तर रूपमा बाँड्छ सिमेन्टको हरेक कणमा एकै नासको गुणस्तर र बनाउँछ निर्माण अझ बलियो। सर्वोत्तम सिमेन्ट, सर्वोत्तम मजबुती।
1: तपाईं अहिले रेडियो खर्साङ सुन्दै हुनुहुन्छ।
2: पहुँचा रहा है।

0: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला हेतनु हरि। लो अब दुलाले दुलाले सिन्दूर हाल्ने।
1: ओए अस्मी हेर्न दुलाले लगाएको सुनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
2: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनसादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनसादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै। प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
7: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्। अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
8: अब धेरैजनाले खोज्ने गरेको त बेसीसार साथमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि। तपाईँ पनि त्यही जानुहोस् न।
9: हाम्रा सेवाहरू एमएस पाइप फलाम अल्मुनियम स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस ग्रिल सटर अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगरद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड सिमेन्ट इटा रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
7: हिमालयन ब्रदर ग्रुप प्राली बेसीसर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0665209773 मोबाइल 97463 06501।
10: तपाईँको सन्तुष्टि हाम्रो चाहना।

0: Mania Extreme Energy Drink.
1: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ लम्सुङ।
2: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
1: थप जानकारी को लागि सम्पर्क 066-590-999, 98-477-69-229। सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ सानीमा बैंकको ठीक अगाडि।
3: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नु भयो?
4: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
3: हरे दाई, पनि हाम्रै बेसी सरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वास सेन्टर, के त्यहाँ जानुस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खनुहोस् है, सँगै जाने नि।
4: ल भइहाल्छ नि नानी।
5: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
6: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
5: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वास सेन्टर, बेसिसर साथ, भीमसेन थान चोक, फोन 066-520-120, मोबाइल 98-460-77-745।
1: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टीसीएल को अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वास सेन्टर।
7: हेलो, मर्सङ्गदी एफएम 95 मेगाहर्ज

is the possible cost.

0: गन्तव्य पुरानो तर उचाई नयाँ बन्दीपुर केबल कार यही जेठ 31 गतेबाट व्यावसायिक सञ्चालनमा छ। बन्दीपुर केबल कार, प्रकृतिसँग रमौ खुलेर।
1: आया मरे नि आमा, आया नि आए।
2: के भयो दिदी तपाईँलाई? सन्चो छैन कि कसो?
1: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के?
2: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न, आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
1: जाने त भने हो बाबु, खै कहाँ जाने, कहाँ कहाँ जाने होला है?
2: ल दिदी, विशेषर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
3: दैनिक प्रदान गरिने सेवाहरू, ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत, दिसार, पिसाब तथा खकार परीक्षण गरिन्छ।
4: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हार्जोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक, कान, घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
3: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
4: केयर फार्मेसी एन्ड ल्याब, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
3: सम्पर्क फोन 9849068924, 9850386780।
1: यो मोबाइलले पनि तनावै दियो भने
5: होइन, के तनाव दियो ए खुशी?
1: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
5: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
6: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
7: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099532।
8: हाम्रो शाखा बेसीसर नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: sip on ya.
1: Extreme energy drink.
2: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
3: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ। यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 सिंगेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
4: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध।
3: प्रोप्राइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 सिंगेखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 98560 46257 र 98400067।

0: सुन्दर, मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशकदेखि सेवारत अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर
1: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना
0: हार मंगलसूत्र छड्के तिलहरी मिनी तिलहरी औठी सिक्री टप झुम्का चुरी टिकिया चन्द्रमा किलिप पंखे चन्द्रमा विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना
1: सुन चाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुन चाँदी पसल
0: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना
1: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
0: अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर प्रोप्राइटर रविलाल विश्वकर्मा अमृत विश्वकर्मा फोन 0665 20 152
1: मोबाइल 97460044
0: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता
2: अया मरेनी आमा यो दाँतले मलाई साह्रै दुख दियो
3: ए दिदी कति अया अया भनेर बस्नुहुन्छ ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुबईको दाँत बनाएर आऊ
2: जान त जाने बरु कहाँ जाने होला खै
3: किन चिन्ता लिनुहुन्छ हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैंकको आडैमा रहेको भरपर्दो र विश्वासिलो रेस डेन्टल क्लिनिकमा जाने नि
4: हामी कहाँ दाँतको परीक्षण गर्ने दाँतको एक्सरे गर्ने दाँत सफा गर्ने दाँतमा सिमेन्ट भर्ने दाँतको जरेदेखि उपचार गर्ने नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने दाँत निकाल्ने अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ प्रोपाइटर सन्तोष विश्वकर्मा ग्रेस डेन्टल क्लिनिक बेसी सहर नगरपालिका आठ नारायण स्थान चोक मुक्तिनाथ विकास बैंकको आडैमा पहिला जनता बैंक रहेको घर सम्पर्क नम्बर 98465-00-271 र 98065-67-272

0: सुन्दर देखिनु तपाईँको अधिकार हो, हेरचाह हाम्रो जिम्मेवारी। अब मनोकामना एस्थेटिक सेन्टरमा पाइनेछ सौन्दर्यसँग सम्बन्धित सम्पूर्ण सेवा।
1: हाम्रा सेवाहरू: शरीरका अनावश्यक रौँ हटाउने, ट्याटु हटाउने,
0: अनुहारका दागहरू लेजर ट्रिटमेन्टद्वारा हटाउने, शरीरमा भएका मुसा र कोठी हटाउने,
1: हाइड्रोफेसियल सेवा, सेमी पर्मानेन्ट मेकअप,
0: आँखी भोको नयाँ आकार दिने, कानमा भएको पालको उचित उपचार,
1: कपाल झर्ने समस्याको उपचार, अनुहारमा भएको डन्डीफोरको उपचार,
0: चौरीपनको उपचार सँगै बोटक्स, पीआरपी, फिलर, साइन बुस्टरको पनि आधुनिक उपचार सेवाहरू पनि उपलब्ध छ।
1: सुन्दरता अब सपना होइन, वास्तविकता हो। आजै सम्पर्क गर्नुहोस् 98420 10320 र 98118 41591।
0: मनोकामना एस्थेटिक सेन्टर, आत्मविश्वासको नयाँ पहिचान, बेसर नगरपालिका साथ, त्रिवेणी टोल, लमजुङ। के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
2: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
0: नोट: हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
2: प्रकाश घिमिरे, संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल द टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 98452 13236 र 98400 58261।

0: हेलो हाई नमस्ते गुड आफ्टरनून स्वागत छ रेडियो मर्सिङ निकाल टाइममा आज भने कार्यक्रम प्रस्तुता म सुधा उपस्थित भइसकेको छु प्राविधिकमा आज दिल हुनुहुन्छ हजुरहरू आरामै हुनुहुन्छ होला पक्कै पनि म पनि एकदमै आरामै छु र आज नयाँ जोश र जाँगरको साथमा हजुरहरूको माझमा चाहिँ नयाँ बसाई लिएर आज हजुरहरूले गीत रोजमा पाउनुहुन्छ त्यही बसाईको साथमा उपस्थित छु हेलो बालकृष्णजी हुनुहुन्छ
1: हजुर बहिनी नमस्ते
0: नमस्ते के छ हजुरको हाल खबर
1: ठिकै छ नानी अहिले चाहिँ अफिसको काम थियो बेच्छ अफिस बहिनी त्यो खोटोको त्यो मिसिन बिग्रिया थियो
0: हजुर
1: अनि त्यहाँ उसमा लुम्बिनी छोयो फर्क्यो अब भोलि जाने भनेर अब के छ चौतारीमा अहिले बहिनी अहिले
0: अनि खाजा खानुभयो त
1: खाएको छैन अब घर गएर खाने हो नानी अब पारि गइएन अब घर गएर खाने अब
0: अनि हुन्छ हजुर चाहिँ आज कुन गीत रोज्न चाहनुहुन्छ
1: मैले भनिसकेको छु भित्र आधी खोला उलिएर आए नि लगाइदिनु
0: ए हुन्छ हामी बजाउनेछौँ कसलाई सम्झनुहुन्छ
1: हजुरलाई
0: हजुर
1: भित्र बहिनीलाई अनि म चाहिँ हेर्ने म अन्य पछि आउने सम्पूर्ण भन्ने छुट्याउँछ सर नमस्ते
0: हुन्छ नमस्ते बाई बाई
1: बाई बाई
0: हुनुहुन्थ्यो भर्खर मात्रामा हामीसँग बालकृष्ण चाहिँ उहाँले चाहिँ शुरूआतको चरणमै कल गरेर पनि गीत रोज सक्नु भएको छ आँधी खोला ओर्लेर आयो भन्ने गीत र ती गीतमा हजुरहरूले पनि सहमति जनाउन चाहनुहुन्छ भने चाहिँ जोडिन सक्नुहुनेछ 0663 5320 डायल गरेर हजुरहरूलाई त्यही गीतमा सहमति जनाउनु पर्ने हुन्छ यदि हजुरहरू जोडिनु भयो भने चाहिँ र आज पनि घण्टाको बसाइसम्म हामी तपाईँहरूसँगै कुराकानी गर्नेछौ हजुरहरू नै रोशन भाइको भएको गीतलाई हामी बजाउनेछौ र यति बेलाको हेर्नुहुन्छ नमस्ते
2: नमस्ते हजुर
0: हेलो को बोल्नु हुनुहुन्छ होला कहाँबाट
2: म सुनसरी धरानबाट हजुर विवास गुलुङ पृथक बोल्दैछु
0: विवासी अनि हजुर आज फर्स्ट टाइम जोडिनु भएको र
2: होइन नि हजुर अस्ति पनि मेरो कुराकानी भएको थियो
0: अनि हुन्छ हजुरलाई कल टाइममा स्वागत छ है
2: हुन्छ धेरै धेरै धन्यवाद हजुर
0: हजुर के गर्नु हुनुहुन्छ अहिले चाहिँ
2: अहिले देखेर हजुर म घरतिर यसो बसी बसै खासै केही गरेको छैन विश्राममा नै छु हजुर
0: अनि आरामै हुनुहुन्छ नि
2: आराम हजुर एकदम ठिकै छु हजुरहरू रेडियो मर्सिङले पनि ठिकै हुनुहुन्छ नि हजुर
0: हजुर हामी नै ठिकै छौँ आरामै छौँ अनि कतिको गर्मी लागिरहेको छ त्यता
2: गर्मी आज चाहिँ एकदम गर्मी नै छ हजुर घाम एकदम लागिरहेको छ बिहानैदेखि
0: हजुर अनि हुन्छ व्यवस्थित आज त गीत रोज्ने पालो थियो तर गीत रोजिसक्नुभयो
2: हजुर हजुर मैले सुन्दै थिएँ हजुर म सम्झना समर्पण राख्छु है हजुर
0: हुन्छ
2: हुन्छ सम्झिनु पर्दा हालको रेटमा चाहिँ वाइसको जमिनलाई विशेष मिठो सम्झना माया कार्यक्रमका कामना अनि राजगाली मगर अमिना सुनार हर्पल रोशनी कल्पना साम्पाङ दिलसा राई रोशन फलाङ इतराम चौधरी गगन तेह्र थुमे उत्तम एकान्त प्रेमी श्रेष्ठ लगायत सम्पूर्ण साथीहरूमा सम्झना भन्दै बिदा भयो हजुर नमस्कार
0: हुन्छ नमस्ते हामीसँग भर्खरै मात्रामा विवस्ती जोडिनु भएको थियो उहाँले चाहिँ आँधी खोला उलेर आयो भने गीत नै सहमति जनाइसक्नु भएको छ र आफ्नो साथीहरूलाई सम्झेर छुटिसक्नु भएको छ र हजुरहरूको माझमा चाहिँ हामीले अब भने हजुरहरूले रोज्नु भएको गीत बसाउनेछौ र यति बेला भने फेरि पनि कोही साथी हामीसँग सम्पर्कमा आउन चाहनुहुन्छ भने 0663 5320 डायल गर्न सक्नुहुन्छ र यति बेला कोहीनुहुन्छ हेलो नमस्ते
3: हेलो नमस्ते
0: नमस्ते सामजी

0: किन फोन गरेको लाग्यो थिएन त्यो
1: ए हुन्छ हुन्छ कसलाई सम्झिनुहुन्छ
0: पहिलो प्रथम हजुरलाई
1: हजुर
0: त्यसै गरी जुलु बहिनीलाई अनि लक्ष्मीजीलाई समताजीलाई सुशीललाई इमेजीलाई त्यहाँ सुजन भाइलाई सेन्टी होल तिमीलाई र साथीहरू भनौँ त रिनु बहिनी कता हराउनुभयो रिनु बहिनीलाई मिठो सम्झना छ अनि मुना सलिना साहित्यश्री सरस्वती सुषमा दिदी श्याम पाण्डे भाइ त्यसै गरी लक्ष्मी मिश्र कामना अनि केजी छेत्री एन्सरो कृष्ण गुरुङ निमुलो कान्छा अघि आउने पछि आउने सम्पूर्णलाई सम्झिँदै बिदा हुन्छु हस्त नमस्ते दाजु
1: हुन्छ नमस्ते बाई बाई भर्खरै मात्रमा जोडिनु भएको थियो श्यामजी र उहाँले चाहिँ हामीसँग कार्यक्रममा जोडेर गीतमा सहमति जनाइसक्नु भएको छ र यति बेला पनि उहाँले रोज्नु भएको गीत बजाउनेछौ स्वीकार्नुहोला

0: मिठो संगीतको सिलसिले अझले कार्यक्रममा स्वागत छ र हामीलाई यामसारुमा गर्सिलेसे नमस्ते झुले हजुर भनेर कमेन्ट सुन्नु भएको छ। नमस्ते हजुर भन्न चाहन्छु र अर्को कमेन्ट पनि सुनेर साथी देश भए नयाँ साथीहरूलाई पालो दिएको है सिस्टर भन्नुभएको छ। उहाँले चाहिँ नयाँ साथीलाई पालो दिनुभएको अरे र यति बेलाको हुनुहुन्छ। नमस्ते
1: नमस्ते
0: कामनाजी हुनुहुन्छ
1: हजुर
0: अनि हजुर के गर्दै हुनुहुन्छ?
1: म त्यतिकै बसिरहेको छु हजुरको हजुरको हाम्रो सबैको प्रोग्राम सुनेर बसिरहेछ हाम्रो पात्रबाट।
0: ए अनि खाजा खानुभयो त?
1: छैन हजुरको प्रोग्राम सुनिन्छ हाम्रो सुनिन्छ नि अस्ति
0: त्यही त अनि आरामै हुनुहुन्छ होला नि है?
1: हजुर म आरामै छु हजुर पनि आरामै
0: हुन्छ हजुर एकदमै आरामै छौ। आज भने कुन गीत रोज्नुहुन्छ?
1: आज अन्जु सन्तको चाहिँ पहिलो आँसु पहिलो बोल भन्ने।
0: ए हुन्छ हामी बजाइहाल्नेछौँ। आज कसलाई डेडिकेट गर्नुहुन्छ?
1: विशेष हजुर दुईजनाको लागि
0: हजुर
1: अनि विशेष त मेरो घर परिवारको लागि अनि मेरो लम्बु सबैजना साथीको लागि अनि मेरो काठमाडौँको सबै साथीको लागि भन्दै छुट्टिन्छु। बाई
0: हुन्छ बाई। हामीसँग कामनाजी हुनुहुन्थ्यो र उहाँले गीत रोजिसक्नु भएको छ र उहाँको आफ्नो साथीहरू आफन्त सम्पूर्णलाई सम्झेर सुटिसक्नुभयो। टेकबहादुर पुमा आइडीबाट पनि कमेन्ट आएको छ। गुड आफ्टरनून नेपाली नमस्ते नमस्कार सहित सञ्चालिका जी सुन्दैछु उदयपुर चौधण्डी गढी नगरपालिका आठ बेल्टराई टोल चोकबाट फेसबुक लाइभमा हजुरको प्रोग्राम भन्नुभएको छ। टेकबहादुरजीले सधैँ हामीलाई प्रोग्राममा लाइभबाट सुनेर सपोर्ट गर्नुहुन्छ एकदमै धेरै धन्यवाद दिन चाहन्छु हजुरलाई। साथै अश्विन तिवारी आइडीबाट पनि गुड आफ्टरनून भनेर नमस्तेको स्टिकर राख्नु भएको छ। गुड आफ्टरनून अश्विनजी हजुर के गर्दै हुनुहुन्छ? यदि फुर्सदमा हुनुहुन्छ कल गर्न चाहनुहुन्छ भने हामीसँग जोडिन सक्नुहुनेछ 0665020 र यति बेला कोही साथी हुनुहुन्छ। हेलो नमस्ते
2: गुड आफ्टरनून नमस्कार
0: गुड आफ्टरनून नमस्कार कृष्णजी आरामै हुनुहुन्छ?
2: हजुर आरामै छु तपाईँ नि?
0: हजुर म पनि एकदमै आरामै छु। के गर्दै हुनुहुन्छ आज?
2: हजुर अब नुहाइ धुवाई गर्यो त्यहाँनिर रेडियो सुनेर आएको।
0: ए आज मस्त घाम चर्किरहेको बेलामा नुहाइ धुवाई चल्यो है हजुरहरूको चाहिँ?
2: हजुर
0: त्यही त नि। अनि हुन्छ आरामै हुनुहुन्छ नि?
2: हजुर आरामै छु।
0: ए अनि आज चाहिँ अब कामनाजीले गीत रोजिसक्नुभयो?
2: हजुर आज टन्नै साथीहरूले कल गरे आज त।
0: हजुर हो नि आज हजुरले चाहिँ यही गीतमा सहमति जनाएर कसलाई सम्झिनुहुन्छ?
2: सम्झिनु पर्दैछ भन्दा पहिला तपाईँलाई
0: हजुर
2: अनि प्राविधिकमा साथ दिने दिलुजीलाई अनि मर्स्याङ्गी होल टिमलाई अनि साथीहरू कृष्ण गुरुङ चन्द्र लामा यामसारु मगर केगु छेत्री लक्ष्मीप्रसाद मिश्रा शङ्कर श्याम राम देव सुषमा दिदी कामना शोभा सरस्वती मिठु आइता श्री मुना सालिना नाम लिएको नाम छुटेको सबैले एकमुष्ट सम्झिँदै सुन्नु पर्यो त। बाबाई
0: हुन्छ बाई। भर्खर मात्रमा हामीसँग कृष्णजी जोडिनु भएको थियो र उहाँले पनि गीतमा सहमति सुनाएर सम्पूर्णलाई सम्झेर सुटिसक्नुभयो। अहिलेको लागि भने हामी हजुरको माझमा मिठो सांगीतिक उसिले राख्नेछौ स्वीकार्नुहोला।

0: मिठो सांगीतिक उसुले सँगै उज्रले कार्यक्रममा स्वागत गर्न चाहन्छौ। र आज भने कार्यक्रम प्रस्तुत म सुधा रहेको छ। प्राविधिकबाट आज हामीसँग दिल हुनुहुन्छ र उज्रले लाइभबाट पनि कार्यक्रम सुन्ने हुनुहुन्छ भने कमेन्ट गर्न नबिर्सनु होला। र यति बेला फेरि हामीसँग चाहिँ कोही साथी सम्पर्कमा आइसक्नु भएको छ। नमस्ते।
1: नमस्ते दिदी।
0: हेलो, को बोल्दै हुनुहुन्छ होला, कहाँबाट? के छ हजुरको हाल खबर?
1: एकदम ठिकै छ भन्नुपर्छ है।
0: आरामै हुनुहुन्छ?
1: आरामै।
0: अनि कता हुनुहुन्छ?
1: अहिले देशसाथीकै भन्नुपर्छ।
0: अनि खाजा खानुभयो?
1: छैन दिदी।
0: अनि हुन्छ, हजुरले आज कुन गीत रोज्न चाहनुहुन्छ?
1: कुन गीत भन्नाले मैले भित्र दिदी दिदीलाई भनेको थिएँ भने त भेटाउनु भयो होला। दाजु पाकाले गाउनु भएको गीत मिस्ट्री नयाँ गरे भन्ने गीत बजाइदिनु है भनेको थियो।
0: ए हुन्छ, राजु परियारले गाउनु भएको रोज्नु भएको।
1: हजुर
0: हुन्छ। आज को कसलाई सम्झिनुहुन्छ?
1: सम्झिनु पर्दाखेरि विशेष गरी हजुरको लागि।
0: हजुर।
1: र हजुरलाई टेक्निसियनमा बसेर साथ दिनुहुने दिदीको लागि, मर्सङ एफएम हो युनिटको लागि,
0: हजुर,
1: र मभन्दा अगाडि आउनुहुने सम्पूर्णको लागि, मभन्दा पछाडि आउनुहुने सम्पूर्णको लागि, र रेडियो मर्सङ सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोताहरूको लागि भन्दै छुटिन्छु। बाई।
0: हुन्छ, बाई। हामीसँग हुनुहुन्थ्यो मेनजी र उहाँले चाहिँ गीत रोजिसक्नु भएको छ र गीत मार्फत आफ्नो साथीहरूलाई अघि आउने पछि आउने सम्पूर्णलाई सम्झिनु भएर छुटिसक्नुभयो। र विवश कुलुङ पृथक आइडीबाट कमेन्ट आएको छ। नमस्कार, म विवश कुलुङ पृथक सुनसरी धरानबाट राजकले मगर रायनिता अमिना सुनवार हरपल रोशनी कल्पना साम्पाङ रोशन फुलहाङ इताराम चौधरी र दिलसराय लगायत सबैलाई भनेर चाहिँ विवशीले आफ्नो कमेन्ट मार्फत साथीहरूलाई डेडिकेट गरेर सम्झनु भएको छ। अघि पनि हामीसँग कलमा जोडिसक्नु भएको थियो र हामीलाई अरू कमेन्ट पनि आइरहेका छन् र यति बेला कोही साथी जोडिसक्नु भएको छ। हेलो, नमस्ते।
2: नमस्ते दिदी, के छ खबर? सन्चै हुनुहुन्छ?
0: हजुर, मेरो एकदमै ठिक छ, सन्चै छ। हजुर को बोल्दै हुनुहुन्छ, कहाँबाट?
2: म सुनिता हो।
0: सुनिताजी,
2: हजुर,
0: हजुरको आवाज छुट्टै आइरहेको जस्तो लागिरहेछ नि। अनि आज पहिलोचोटि हो कि जोडिराख्नुहुन्थ्यो?
2: हजुर, म पहिलोचोटि नै हो, पटनाको दिदी हो।
0: ए हजुर, यसरी नै जोडिँदै गर्नु होला। स्वागत छ हजुरलाई कल टाइममा है।
2: हजुर, धेरै धन्यवाद तपाईँलाई।
0: हुन्छ। अनि सुनिताजी, आज कस्तो छ त्यता हजुरहरूकोतिर मौसम?
2: एकदम ठिकै छ, अहिलेसम्म आगे त घन्टातिर हुनुपर्छ है।
0: ए हजुर, अनि आज चाहिँ गीत रोज्ने पालो थियो तर साथीले गीत रोजिसक्नुभयो, त्यसमै सहमति जनाउनु पर्छ है त। अनि हजुरले चाहिँ गीतबाट कसलाई सम्झिन चाहनुहुन्छ? हजुर,
2: नयाँ गाउँबाट श्यामप्रसाद दाजुलाई सधैँ सम्झिनुहुन्छ, उहाँलाई पनि धेरै धेरै सम्झना भन्न चाहन्छु र मेरो घर छोरीलाई भन्दै छुट्छु। भाइ।
0: हुन्छ भाइ। हामीसँग हुनुहुन्थ्यो भर्खरै मात्रमा सुनिताजी उता घली गाउँबाट र उहाँले चाहिँ गीत मा सहमति जनाएर छुटिसक्नु भएको छ र आज चाहिँ हामीलाई गीत रोजिसक्नु भएको कारणले अब भने हजुरले सहमति जनाउनको लागि मात्रै कल गर्न पाउनुहुनेछ र हामीलाई कमेन्ट पनि टन्नै आइरहेका छन्। हामी कमेन्टलाई पढि नै हाल्नेछौ र तर यति बेला फेरि पनि कोही साथी सम्पर्कमा हुनुहुन्छ। हेलो, नमस्ते।
3: हेलो, नमस्ते। हेलो, नमस्ते सुधाजी।
0: नमस्ते सम्झनाजी, हुनुहुन्छ नि होइन?
3: हजुर।
0: के छ हजुरको हाल खबर?
3: म नानी कहाँ हालेर बुझ्नु हुँदैछु।
0: ए अनि यहाँ कस्तो हुनुहुन्छ हजुरको नानी चाहिँ?
3: नानीलाई हेर्नलाई ठिकै हुनुहुन्छ।
0: ए अलि ठुली ठुली हुँदै जानु भएको छ होला नि?
3: हजुर, पहिला भन्दा अलि राम्रो भयो।
0: त्यही त नि। अनि हुन्छ, कतिको चर्किरहेछ घाम?
3: घाम आज चर्कै छ सुधाजी।
0: बेलुका पानी पर्ने छाट काट हो कि है?
3: त्यस्तै छ, खै हिजो पनि आउँछ आउँछ भनेको बिहान पहुँचेर आयो पानी।
0: त्यही त नि। अनि भनेपछि खाजा खानुभयो त?
3: हजुर, अघि नै खा अब एकछिन पछि।
0: ए हुन्छ सम्झनाजी, आज रेडियो सुन्दै हुनुहुन्थ्यो होला पक्कै पनि, गीत त रोजिसक्नुभयो।
3: त्यही त नि, म गीत रोज्छु भनेको मेरो अन्तिममा भयो नि, लगाइदिनु है झट्टै आइन नगर्ने भन्ने गीत।
0: ए हुन्छ हुन्छ, हामी बजाइहाल्नेछौँ। अनि आज चाहिँ को कसलाई सम्झिनुहुन्छ?
3: सर्वप्रथम हजुरलाई।
0: हजुर,
3: भर्खर दिनेजीलाई र मेरो घर परिवार सासूमणि गणेश कुमारी श्रेष्ठ, बुवा गुरु प्रसाद श्रेष्ठ, दिदी विष्णु कुमारी श्रेष्ठ, श्रीमान नारायण प्रसाद श्रेष्ठ, अनि नानी ठुलो नानी साधना श्रेष्ठ, सानो नानी अनिसा श्रेष्ठ र मेरो छोरा धनप्रसाद श्रेष्ठ, बुहारी ससिता श्रेष्ठ, नातिनी इरा श्रेष्ठ, अनि मेरो माइत बस्ने बुवा मम्मी भाइ, काठमाडौँमा बस्ने दुईटा बहिनी भाइ, अनि देशभरमा बस्ने देवरगङ्गा श्रेष्ठ, देवरानी खुङ्गा श्रेष्ठ, नानी लक्ष्मी श्रेष्ठ, अर्को नानी पार्वती श्रेष्ठ, अनि के अरे माथि सुकमा परिवार, सीताराम परिवार र मर्सङ्गी मभन्दा अगाडि आउने पछाडि आउने सम्पूर्ण भन्दै बिदा हस्त नमस्ते।
0: हुन्छ, नमस्ते, बाई बाई। हुनुहुन्थ्यो हामीसँग भर्खर मात्रामा सम्झना छ र उहाँले फेरि गीतमा सहमति सुनाएर छुटिसक्नु भएको छ। आफ्ना आफन्त परिवार सम्पूर्णलाई सम्झेर विदा भइसक्नुभयो। साथै उनलाई राजखोले मगर आइडीबाट पनि कमेन्ट आएको छ। हेलो नमस्ते, जोले सुन्दैछु भारतबाट घर उदयपुर रंजना बाही राईलाई गेटवे सुन। आज जन्मदिन मनाउनुहुने साथी किराते अर्पण कुलुङलाई जन्मदिनको अन्य शुभकामना। आज उनलाई गाई घाट बजार दुई बजाइदिनुहोस् ल मिल्छ भने। विवश कुलुङ पृथक प्यारी बुनु अमिना सुनवार छात्र एम्पू आशिष नयन बस्नेत रोशन फुलाङ राई सागर पुमा राई गुरु सरोज सुसारा शमशेर लिम्बु उलिसा लिम्बु मितालाज विराही काइला अतित अञ्जन राई रामनारायण राजधानी लक्ष्मण मगर सरस्वती पोखरेल अभागी रमिला वान्तवर कविता मगर गगन तेह्रथुमे प्याकुलुली गीता लिम्बु सुनिता कुलुङ भूमिका राई आइक्रम चौधरी निशा वन्तवर राई राई अनिता रत्नबहादुर थापा रमिला राई शुक्रराज रोसाइली निर्दोष डकल धर्मराज टीकाराम सुनवार पूर्वेली आकाश राई घायल अभिमान सुनवार कविता घतानी योगेन हेमहाङ लिम्बु हरपल रोशनी कमला मुखिया कुमार योङहाङ लवाती तीर्थ राय सबैलाई भनेर चाहिँ कमेन्ट सुन्नु भएको छ। राजघले मगर्सीले आफ्नो साथीहरूलाई सम्झेर सम्पूर्णलाई चाहिँ गीत मार्फत अनि डेडिकेट गर्नु भएको छ र हामी मिल्छ भने अन्तिममा बजाउनेछौ पक्कै पनि। र हामीलाई चाहिँ उहाँले कमेन्ट मार्फत रंजनाजीलाई पनि गेट वेल सुन भन्नुभएको छ। हाम्रो तर्फबाट पनि गेट वेल सुन भन्न चाहन्छौ। साथै अर्पण कुलुङजीलाई पनि ह्याप्पी बर्थडे भन्न चाहन्छौ। र आज हामीलाई तिनै साथीहरूले कमेन्ट गरिराख्नु भएको छ सन्डे जस्तै। र अमिना आइडबाट पनि कमेन्ट आएको छ। गुड आफ्टरनुन सिस्टर फ्रम दोलाखा विथ मी अमिना अमिना सुनवार कमिङ सङ डेडिकेटेड टू स्पेसली मुटु मनिषा मगर प्यारी मान्छे सुशीला विश्वकर्मा प्यारो दाज दादा राजखोले मगर विवश कुलुङ पृथक तिलक बस्ने तिलक विष्ट माइलिस्ता विचर छेत्री अनिसा लिम्बु निरुता योजन संगीता लामा सरस्वती पोखरेल कमला बन्छन कविता गतानी हर्पल रोशनी मिलन नेपाली नवरा श्रेष्ठ घायल अरमान सुनवार कुमार प्रसाद धनु गजमेर किराती अञ्चना युनिसा तामाङ एण्ड अल भनेर चाहिँ हामीलाई अमिनाजीले कमेन्ट सुन्नु भएको छ। उहाँले चाहिँ अब बस्ने गीत मार्फत सम्पूर्ण साथीहरूलाई चाहिँ डेडिकेट गरेर छुटिसक्नु भएको छ र हजुरहरूले पनि कमेन्ट गर्न सक्नुहुन्छ। साथै हामीलाई कमला मुखी आइडीबाट पनि कमेन्ट आएको छ। गुड आफ्टरनुन नमस्ते सेस हजुर रश्मि कमला मुखिया फ्रम इलाम मिस यू अल माई फ्रेण्ड्स भाइ भन्नुभएको छ। कमलाजीले चाहिँ इलामबाट हाम्रो कार्यक्रमलाई सुनेर सम्पूर्ण साथीहरूलाई सम्झिनु भएको छ। साथै हामीलाई बोकेदारी आइडीबाट पनि कमेन्ट आएको छ र नमस्ते हजुर सुन्दैछु इटहरी दशबाट म ऐतराम चौधरी साथी सम्झनु पर्दा राजकले मगर दिनेश चौधरी गगन तिरथुमे विवस कुलुङ पृथक सागर पुमा राई सुनिमा चौधरी एनिस्का लिम्बु फुलमाया राई मनकुमारी कान्छी कुलुङ कला लिम्बु हर्पल रोशनी अभागी रमिला वन्तुङ सुमी लिम्बु नगर समर्पण सम्पूर्ण साथीहरूलाई बस्ने गीत सुनाउँदै विदा भएन भनेर चाहिँ ऐतरामजीले चाहिँ अवस्ने गीत मार्फत आफ्नो साथीहरूलाई सम्झेर कमेन्ट सुन्नु भएको छ। र अर्को कमेन्ट आइसकेको छ चित्र गुरूङ आइडीबाट। नमस्कार रेडियो मर्सुङ्गी एन लक्ष्मी बहिनी सुधा बहिनी दिलियो बहिनी र सबै साथीहरूमा मिठो सम्झना है भनेर चाहिँ चित्र गुरूङजीले कमेन्ट सुन्नु भएको छ। सम्पूर्णलाई चाहिँ मिठो सम्झनाको साथमा मिठो कमेन्ट राखिदिनु भएको छ। हजुरले एकदमै धेरै धन्यवाद दिन चाहन्छु। साथी धनु गजमेर आइडीबाट दिदी हजुर नमस्कार खासा भयो आराम हुनुहुन्छ सुन्दैछु ल ओखलढुङ्गाबाट हजुरको बुनु धनु गस्मेर सम्झनु पर्दा हसुलाई मम्मी बाबा दाई रामकुमार गस्मेर नरघी सिंह दाबिन तामाङ प्यारो भाई रमेश गस्मेर साथ हिमा हिमाली छेत्री कल्पो अनु मगर कुमार श्रेष्ठ वीरेन्द्र विष्ट अविनाश मगर कृष्ण सुनवार मौसमा छामी अमिना ईश्वर बस्ने संजय बस्नेत राजकली मगर जिनिसा श्रेष्ठ सोना कन्दवा शिला अधिकारी युनिसमुक्तङ तामाङ रमेश गतानी कविता गतानी राजु भुजेल राजु बानिया निशा श्रेष्ठ शान्ति बिसी सुभाष लामी छानी रामकुमार लिम्बू सान्तामी शेर्पा शुक्रराज श्रेष्ठले निर्देश अभिमान सुनवार सिम्पल सुनवार सबैलाई है भन्नुभएको छ। हामीलाई चाहिँ धनु आईडीबाट मिठो कमेन्ट राख्नुभएको छ र हजुरलाई एकदमै धेरै धन्यवाद दिन चाहन्छु। अनि हाम्रो खाजा भएको छैन, हामी एकछिनमा प्रोग्राम सकेर खाजा खानेछौ। हजुरको भएकी भएन अनि हामी आरामै छौ, हजुर पनि आरामै हुनुहुन्छ होला धनुजी, र यसरी नै कमेन्ट छोड्दै गर्नुहोला। साथै हामीलाई अर्को कमेन्ट आएको छ निशान खाम्सा आइडीबाट, हेलो हेलो दर्शन नमस्ते सिस्टर सञ्चय आरामै हुनुहुन्छ होला है, म पनि पुनः महाराष्ट्र इण्डियाबाट लाइभ हेर्दै अनि सुन्दैछु। घर चाहिँ मेरो पाल्पा कुसुम खोला हुने है, हाल चाहिँ इण्डिया पुणे महाराष्ट्रबाट सबै सबैमा मिठो माया मिठो सम्झना अल अफ यु ल भन्नुभएको छ। निशानजीले चाहिँ हामीलाई महाराष्ट्रबाट सुन्दै हुनुहुन्छ भन्नुभएको छ, इण्डियाबाट चाहिँ लाइभबाट सुनेर हामीलाई मिठो कमेन्ट छोडिदिनु भएको लागि एकदमै धेरै धन्यवाद दिन चाहन्छु। रेडियो मर्सुङ्गीको कल टाइममा हजुरलाई स्वागत पनि गर्न चाहन्छु र उहाँले सम्पूर्णमा मिठो सम्झना अनि माया सुन्नु भएको छ। साथै जुनी लिम्बू आइडीबाट मिस यु अल भन्नुभएको छ, सुन्दै जस्तो उहाँले सम्पूर्णलाई मिस गरेर कमेन्ट सुन्नु भएको छ। सौरभ कृष्ण आइडीबाट मा बाक्सो नगरपालिका आठको मान्सिहाल भारतको गुजरादेखि सुन्दैछु, मेरो घरमा हुने बुढी छोरालाई सम्झना चाहन्छु भनेर सौरभ केसी आइडीबाट चाहिँ कमेन्ट गर्नु भएको छ। बाक्सोहरूबाट कार्यक्रम सुनेर आफ्नो घरमा हुने बुढी अनि छोरालाई सम्झिनु भएको छ उहाँले चाहिँ। र किरण प्लाजा आइडीबाट हेलो दिदी नमस्ते नमस्कार, म नि सुन्दैछु है बन्दीपुरबाट, प्रोग्राम धेरै राम्रो छ है अनि सँगै धेरै राम्रो बसिरहेको छ है, ओके बाई बाई भनेर चाहिँ किरणजीले कमेन्ट गर्नु भएको छ र उहाँले चाहिँ आफ्नो साथीहरूलाई सम्झिनु भएको छ, प्रोग्राम एकदमै मनपर्छ भन्नुभएको छ, एकदमै धेरै धन्यवाद छ हजुरलाई। अनि हजुर कति साथीहरू हुनुहुन्छ कमेन्ट गर्न बिर्सनु भइरहेको छ कि छुट्नु भएको छ, कमेन्ट गर्न नबिर्सनु होला नछुट्नुहोला, र अहिलेको लागि पनि मिठो संगीतको सुरसँगै छोटो व्यापारिक विश्राम पनि स्वीकार्नुहोला।

0: सुवर्ण अवसर सुवर्ण अवसर।
1: बौद्ध दर्शन तथा बौद्ध धर्मको भगवान गौतम बुद्धको चार धाम दर्शनको सुवर्ण अवसर। बौद्ध धर्म मानिने गुरुङ लामा र अन्य जनसमुदायहरूले एकपटक जानै पर्ने दर्शनिक ठाउँ भारतको बौद्ध गयामा भएको भगवान बुद्धले ज्ञान प्राप्त गरेको महाबौद्धि वृक्ष र मन्दिरको दर्शन सहित 80 फिट बुद्ध प्रतिमाको दर्शन तथा अवलोकनका साथै अनेकौं बुद्ध मन्दिरहरूको भ्रमण सँगै दोस्रो बनारस काशीमा भएको सारनाथको बौद्ध मन्दिरहरू सहित अनेकौं ठाउँ र मन्दिर दर्शन, कुशीनगरमा पर्ने भगवान बुद्धले शरीर त्याग गरेको स्थान र अन्य ऐतिहासिक मन्दिरहरू तथा भगवान बुद्धको जन्मस्थल नेपालको लुम्बिनीको रमणीय स्थानको दर्शन साथै राजगीर पर्वतमा रहेको बौद्ध गुम्बा स्तूपाको दर्शन गर्न सकिने। यात्रा अवधि 8 देखि 9 दिन, साथमा आफ्नै भान्साको शुद्ध र स्वादिष्ट खाना, बिहान बेलुकाको चिया र बासपस्ताको लागि सफा र सुन्दर ठाउँको व्यवस्था, पिउने मिनरल वाटर सहितको आरामदायी बसमा यात्रा गराइन्छ। इच्छुक जनसमूह संघ संस्थाले धार्मिक यात्रा गर्न चाहेमा सम्पर्क गर्नुहोला। सम्पर्कको लागि मोबाइल नम्बर 9841693152 र 9841628317। नोट, भाडा, खाना, चिया, पानी र लजिङ सहित 8 देखि 9 दिनसम्म नेपाली रुपियाँ 15,000 मात्र। मुन्ना गुप्ता चार धाम तीर्थयात्रा सर्भिस, 20R8 सेरा फिल्म हल चोक, लमजुङ। वन डडेलो रोकथामका लागि डिभिजन वन कार्यालय लमजुङको अनुरोध। सुक्खा मौसमको कारण वन क्षेत्रमा धेरै मात्रामा सुक्खा पात पतिङ्गर, झारपात, काठ, दाउरा थुप्रिएका हुनाले सानो आगोको झिल्को सल्केमा आगो लाग्न सक्छ। वनमा लाग्ने आगो वन डडेलो हो। वनमा डडेलो लागेमा निभाउन कठिनाई भई वन वन्य जन्तु धन सम्पत्ति एकैछिनमा खरानी हुन सक्छ भने समयमै होसियारी अपनाउन नसकिएमा ज्यान समेत जान सक्छ। त्यसैले घर वरिपरि डडेलो नआउने गरी सफा राखौं। खेतबारीमा सुकेका घाँसपात, घुरान र फोहोर पोल्दा वनमा आगो जान नदिऊ। चुरोटको ठुटो निभाएर फालौं। वनभोज खाएपछि राम्ररी आगो निभाऊ। कोठालो जाँदा राम्रो घाँस पलाउँछ भने जंगलमा आगो नलगाऊ। कसै गरी अचानक वनमा आगो लागिहालेमा उपभोक्त समूह, स्थानीय समुदाय, वन कर्मचारी र सुरक्षा कर्मीको पहलमा आगो निभाऊ। वनमा आगो लगाउनु फौजदारी कसुर हो। कसैले वन जंगलमा आगो लगाएमा डढेका रूख बिरूवाको क्षतिको रकम भराई 3 वर्षसम्म कैद र 60,000 रूपियाँसम्म जरिवाना हुन्छ। तपाईँ हाम्रो वरिपरि रहेका वन जंगल हाम्रो साझ सम्पत्ति भएको हुनाले वन जंगलमा आगो लागि हुन जाने कुनै पनि काम नगर्न नगराउनु हुन डिभिजन वन कार्यालय सबैमा हार्दिक अपील गर्दछ। डिभिजन वन कार्यालय लमसुङ।
2: होइन दिदी बहिनी, आजको किसान मिटिङमा के गन्थन हुँदैछ?
3: के हुनु नि साइला दाई, धानको बिउ राख्ने समय भयो। कुन धानको बिउ राख्ने भनेर सल्लाह गर्दैछौ नि?
2: ल नानीहरू पनि सबैजना ध्यान दिएर सुन, धानको बिउ त सिडबक्स कम्पनीद्वारा उत्पादित US 312 नै लगाउनु पर्छ नि, किनकि यो धान त तराईदेखि मध्य पहाड क्षेत्रसम्म नेपाल सरकारद्वारा अनुमोदित गरिएको छ। हाम्रो पहाडी हावापानीमा सुहाउँदो पनि छ, खानमा मिठो, पाक्नलाई छिटो, हल्का बाँच्नदार, हावाले नडल्ने, उत्पादन पनि धेरै भएको, गाई वस्तुलाई पराल पनि राम्रै पर्ने खाले छ। यतिको गुण भएको त अरू कुनै धानमा पनि छैन है नानी।
3: ओहो, यो धान त असाध्यै राम्रो पो रहेछ।
2: हो त नि नानी, त्यसैले त यसपालि हामी सबैले शङ्ख धान US 312 नै लगाउने निर्णय गर्यौं।
3: हवस् त दाई, धेरै धेरै धन्यवाद तपाईँलाई। हामी पनि यसपालि शङ्ख धान US 312 नै लगाउनेछौ।
4: नेपाली माटोले रोजेको, किसानले खोजेको शङ्कर धान US 312 सम्पूर्ण एग्रो भेट पसलहरूमा उपलब्ध छ। खोजी खोजी लगाऊ।
5: पानी उमालेर पिउने, मास्क लगाएर हिँड्ने, तर चुरोट र मदिरा चाहिँ सेवन गर्ने, के तरिका हो साथी यो
6: चुरोट र मदिरा सेवन त मेरो शोक हो नि।
5: यसलाई शोक नमान्नु साथी। सुर्तिजन्य पदार्थको प्रयोग र मदिराको सेवन मुठु रोग, उच्च रक्तचाप, दीर्घ श्वास प्रश्वास रोग, मधुमेह, क्यान्सर जस्ता रोगको उच्च जोखिम निम्त्याउने तत्त्वहरू हुन्।
6: ए हो र?
5: त्यति मात्र होइन साथी, शारीरिक रूपमा निष्क्रिय रहनु, नुनिलो गुलियो चिल्लो बढी खानु पनि नसर्ने रोगका जोखिम तत्त्वहरू हुन्।
6: बाप्रे, यति धेरै जोखिम?
5: धुलो धुवानी नसर्ने रोगका जोखिम तत्त्व हुन्। तर तपाईँ मास्क लगाउनुहुन्छ, राम्रो बानी हो।
7: सुर्तिजन्य पदार्थ र मदिराको सेवन नगरौं, गुलियो नुनिलो तथा चिल्लो कम खाऊ, शारीरिक रूपमा सक्रिय रहन, दैनिक कम्तीमा 30 मिनट व्यायाम गरौं, फलफूल र साग सब्जी प्रशस्त मात्रामा खाने गरौं, नसर्ने रोगका जोखिम निम्त्याउने तत्वहरूबाट टाढै बसौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।

0: मिठो संगीतको सँगसँगै छोटो व्यापारिक विश्रामपछि कार्यक्रममा हामी जोडिएका छौं र अस्ट्रेलियाले थाहा नै छ होला आज भने कार्यक्रम प्रस्तुता मसुदा रहेको छ। आज हामीसँग प्राविधिकबाट दिलो हुनुहुन्छ र उहाँले नै आज हामीलाई कार्यक्रममा सपोर्ट गरिरहनु भएको छ र हामीलाई चाहिँ धेरै साथीहरूले कमेन्ट गर्नुभयो, धेरै साथीहरूले कल गर्नुभयो। यदि अस्ट्रेलियाले पनि छुट्नु भएको छ कल गर्न कमेन्ट गर्न पनि सम्पर्कमा आउन सक्नुहुन्छ 0665020 र हजुर अहिले चाहिँ आजको बुझाइमा रहेर हामीसँग कुराकानी गर्नुपर्ने हुन्छ 0665020 डायल गरेर आज भने हजुरहरूले आफ्नो मन पनि गीत रोज्न पाउनुहुन्छ। एक घण्टाको बुझाइसम्म हजुरहरू हामीसँग जोडिनुपर्ने हुन्छ र हजुरहरूले कल गर्नुभयो भने चाहिँ हजुरहरूले रोज्नु भएको गीत हामीले बसाउनेछौ र हामीसँग धेरै साथीहरूले कमेन्ट गर्नुभयो, कल गर्नुभयो, एकदमै धेरै धन्यवाद छ हजुरहरूलाई। जति पनि साथीहरू हुनुहुन्थ्यो, जति पनि साथीहरूले आज हामीले कमेन्ट कल गर्नुभयो, हजुर सम्पूर्णमा एकमुष्ट रूपमा धन्यवाद दिन चाहन्छु। साथी हजुरहरूले हजुर कल गर्न चाहनुहुन्छ, कार्यक्रममा जोडिन चाहनुहुन्छ भने पनि कल गर्न सक्नुहुनेछ 0665020 डायल गरेर। यति बेला कोही साथी हुनुहुन्छ? हेलो, नमस्ते।
1: नमस्ते सुधा बहिनी, नमस्ते।
0: हेलो
1: हजुर,
0: सुषमाजी हुनुहुन्छ?
1: अनि
0: के गर्दै हुनुहुन्छ हजुर?
1: म गोठालातिर।
0: ए, घाम चर्किरहेको छ होला हजुर घरतिर पनि है?
1: एकदमै एकदमै शीतलतिर बसेको।
0: त्यही त नि, अवश्य बल्ल गर्मी लागे जस्तो लागिरहेको छ मलाई त।
1: हजुर हजुर,
0: उनीहरू गर्दा पानी पर्दा त जाडो पनि हुने होइन?
1: जाडो त जाडै थियो हो, अलिक पानी लेखि थाले क्या, राति पनि दिनमा घाम लाग्नु भएको हुन्थ्यो।
0: त्यही त नि। अनि हुन्छ, खाजा खानु भयो त?
1: गोठालोमा हो, के खाजा खानु?
0: त्यही त नि। हुन्छ हजुर, अन्तिममा पढ्नुभयो, आज कुन गीत रोज्नुहुन्छ?
1: फोन नलागेर आज मैले गीत पनि त्यस्तै रोजेको छु, मैले भित्र भनि सकेँ।
0: ए हुन्छ हुन्छ, कसलाई सम्झिनुहुन्छ?
1: सर्वप्रथम हजुरलाई
0: हजुर,
1: अनि फोन ढिलाइ हामी नै उठाउने दिलो बहिनीलाई, गुनासो त के पोख्नु र अब सबैले गुनासो पोखेर भएन, अब फोन चाहिँ
0: अघि भर्खरसम्म चाहिँ
1: दिए हुन्थ्यो, अब फोन उठाउँदा ढिलो गर्ने नखाइ।
0: अघि भर्खरसम्म चाहिँ ब्रेक बजिरहेको थियो, भर्खर सुरु भएको
1: मलाई थाहा छ, म यहाँ रेडियो सुनेर बसिरहेको छु।
0: हुन्छ हुन्छ,
1: अलि सुनिता बहिनीलाई, मुना बहिनीलाई, अनि विनितालाई, सरस्वतीलाई, अनि शोभालाई, कृष्ण लामालाई, अनि कृष्ण गुरुङलाई, बदबदलाई, टेबु छेत्रीलाई, रामपाण्डेलाई, एम्परु भाइलाई, शङ्कर भाइलाई, अनि भरत भाइलाई भन्दै।
0: हुन्छ, नमस्ते। हुनुहुन्थ्यो हामीसँग भर्खरै मात्रामा जोडिनु भएको थियो सुषमाजी र उहाँले चाहिँ गीत रोजिसक्नु भएको छ र अघि आउने पछि आउने अनि आफ्नो साथीहरूको नाम पनि लिएर सम्झेर छुटिसक्नु भएको छ। अहिले पनि उहाँले रोज्नु भएको गीत बजाउनेछौ, सिकार्नुहोला।

मिठो संगीतको सँगसँगै कार्यक्रमको अन्त्यमा छ भने सुत्न चाहन्छु जति पनि साथीहरूले कल गर्नुभयो कमेन्ट गर्नुभयो हजुर सम्पूर्णलाई एक मिश्र रूपमा धन्यवाद दिन चाहन्छु। हामीलाई चाहिँ श्यामजीले पनि गीत भन्नुभएको थियो तर मलाई ठ्याक्कै चाहिँ गीत याद भएन अहिले चाहिँ र उहाँको गीत चाहिँ हामीले अर्को दिन बजाउनेछौ। अनि हामीलाई कमेन्ट मार्फत पनि गीत रोज्नु भएको थियो तर समयको अभावले हामीले अवसरको गीत बजाउन पाइरहेका छैनौ त्यही भएर हामीसँग चाहिँ अघि सम्झनाजीले चाहिँ गीत रोज्नु भएको थियो उहाँले झ्यापै भन्नुभएको थियो मलाई त्यो चाहिँ याद भएको भएर म उहाँको गीत बजाउनेछु अहिले चाहिँ र हजुरहरूको गीत चाहिँ हामीले आगामी दिनमा बजाउनेछौ दुःख मन नगर्नुहोला भन्न चाहन्छौ र हजुरहरूले चाहिँ आज जति पनि साथीहरूले कल कमेन्ट गर्नुभयो सम्पूर्णलाई धन्यवाद दिँदै आज कार्यक्रमबाट सुत्न चाहन्छु प्राविधिक साथी दिलुलाई पनि धन्यवाद दिँदै कार्यक्रम प्रस्तुत म सुधा पनि बिदा हुन्छु रेडियो मर्सिङ 95.5 मेगाहर्ज सुन्दै गर्नुहोला नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्चेन्ट एफएम 95 मेगाहर्ज।
1: सुन्दर, मनमोहक र आकर्षक गरगहनाको लागि विगत 4 दशकदेखि सेवारत अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर।
2: कम्प्युटर ताउलमा छापावाला सुनका गरगहना,
1: हार, मंगलसूत्र, छड्के तिलहरी, मिनी तिलहरी, औठी, सिक्री, टप, झुम्का, चुरी, टिकिया, चन्द्रमा किलिप, पंखे चन्द्रमा, विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना।
2: सुनचाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुनचाँदी पसल।
1: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना,
2: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
1: अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर। प्रोप्राइटर रविलाल विश्वकर्मा, अमृत विश्वकर्मा। फोन 0665-520-152,
2: मोबाइल 97460-00454।
1: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता।
3: अय्या मरेनियामा, यो दाँतले मलाई साह्रै दुःख दियो।
4: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ। ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुवैको दाँत बनाएर आऊ।
3: जान त जाने, बरु कहाँ जाने होला खै।
4: किन चिन्ता लिनुहुन्छ, हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो गेस्ट डेन्टल क्लिनिकमा जाने नि।
5: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोप्राइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसी सहर नगरपालिका 8 नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा, पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 98465-00271 र 98065-67272।

नमस्कार, दिउँसो 2 बजेको मर्सिङ बुलेटिनमा म सुधाको स्वागत छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले वीर अस्पतालमा कुसो लगाएर सरस्वती सप्ताह 2083 को शुभारम्भ गर्नुभएको छ। प्रशासनिक सेवालाई स्वच्छ, मर्यादित र वातावरण मैत्री बनाउने उद्देश्य सहित सरकारले देशभर आजदेखि राष्ट्रिय सरस्वती सप्ताह शुरू गरेको हो। यो अभियान जेठ 1 गतेसम्म संघ प्रदेश र पालिकाका सबै सरकारी कार्यालयहरूमा संचालन हुनेछ। अभियानलाई व्यवस्थित रूपमा कार्यान्वयन गर्न प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय मार्फत विशेष मार्गदर्शन जारी भएको छ। निर्देशन अनुसार सबै सरकारी निकायलाई सरसफाई मापदण्ड कड़ाईका साथ लागू गर्दै कार्यस्थललाई स्वच्छ र सुरक्षित बनाउने लक्ष्य राखिएको छ। सरकारले आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम मन्त्री परिषद बैठकबाट स्वीकृत भएको छ। आज बसेको बैठकले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको उभय सदनको संयुक्त बैठकमा प्रस्तुत गर्नुहुने नीति तथा कार्यक्रमको सम्बोधनलाई स्वीकृत गरेको सरकारका प्रवक्ता एवं शिक्षा विज्ञान तथा सूचना प्रविधि मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। आज दिउँसो 4 बजे राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा 95 बहुवचन संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुने कार्यसूची छ। संघीय संसदको दुवै सदनको अधिवेशन आजदेखि शुरू हुँदैछ। बजारमा व्याप्त अनियमितता, कृत्रिम मूल्य वृद्धि र उपभोक्ता ठगी नियन्त्रण गर्ने उद्देश्यले सरकारले आजदेखि देशभर विशेष अभियान संचालन गर्दैछ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयुक्त पहलमा मूल्य अपारदर्शिता सप्ताह आयोजना गरिएको हो। बजारमा हुने गैर कानूनी क्रियाकलाप रोक्न सप्ताहव्यापी अभियानले कुसे ढुंगाको काम गर्ने विश्वास सरकारको छ। सबै सरकारवाला निकाय, नागरिक समाज र संचारकर्मीलाई अभियानमा सक्रिय सहयोग गर्ने र बजारमा हुने अनियमितताको खबरदारी गर्ने सरकारले आग्रह गरेको छ। यो अभियान ज्येष्ठ 3 गतेसम्म चल्नेछ। एक दिवसीय अभ्यास श्रृंखलाको चौथो तथा अन्तिम खेलमा नेपालको ए टोलीले अमेरिकालाई 265 रनको लक्ष्य दिएको छ। माथिल्लो मनपानी मैदानमा टस हारेर ब्याटिङ गरेको नेपाल ए ले 49 ओभर 5 बलमा 267 रन बनाउँदै सबै विकेट गुमायो। नेपाल एका सन्दीप जोराले शतक बनाए। जोरा 115 बलमा 111 रन जोडेर आउट भए। अमेरिकाका सौरभ नेत्रा भालकरले 3 विकेट लिए। नेपाल ए टोलीले यसअघि 3 खेल जितेको थियो। नेपाल ए टोलीले पहिलो खेलमा स्कटल्याण्डलाई 45 रन, दोस्रो खेलमा अमेरिकालाई 3 विकेट र तेस्रो खेलमा स्कटल्याण्डलाई डीएलएस नियमका आधारमा 9 रनले हराएको थियो। आज सुनको भाव घटेको छ भने चाँदीको भाव सामान्य बढ़ेको छ। सुनको भाव हिजोको तुलनामा 1,400 रूपियाँले घटेको छ। आज सुन तोलाको 2,98,500 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तै आज चाँदीको भाव भने थोरै बढ़ेको छ। चाँदीको भाव आज 65 रूपियाँले बढ़ेर तोलाको 5,340 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। कृत्रिम बुद्धिमत्ता स्तरीय उपकरण मार्फत जिल्ला कारागार बाँकी नेपालगंजमा रहेको कैदी बन्दी सुरक्षा कर्मी तथा कर्मचारीको क्षयरोग पहिचान शुरू गरिएको छ। यो विधिबाट क्षयरोगको खोज पड़ताल गर्न शिविर आयोजना गरिएको स्वास्थ्य कार्यालय बाँकीका क्षयरोग सम्पर्क व्यक्ति रविन्द्र कुमार शाहले जानकारी दिनुभयो। उहाँको अनुसार कृत्रिम बुद्धिमत्ताको सहायताले छातीका एक्सरे विश्लेषण गरेर क्षयरोगको सम्भावित संक्रमण पत्ता लगाउने गरिएको छ। यो आधुनिक प्रविधि हो। यसमा बिरामीको छातीको एक्सरे तस्विर कम्प्यूटर सफ्टवेयरमा राखिन्छ र एआई प्रणालीले फुस्फोमा देखिने सामान्य असामान्य दाग, संक्रमण वा क्षयरोगसँग मिल्ने संकेत विश्लेषण गर्ने शाहले बताउनुभयो। दिउँसो 2 बजेको मर्सिङ बुलेटिन अहिले यति नै। प्राविधिक मित्र दिलुलाई धन्यवाद दिँदै समाचार कक्षबाट म सुधा विदा हुन्छु। रेडियो मर्सिङ्गी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्सिङ्गी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ्गदी एफएम 95 मेगाहर्ज।
1: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला एकनु हरि। लो अब दुलाले दुलाले सिन्दुर हाल्ने।
2: ओ अस्मि हेर्न दुलाले लगाएको सुनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
3: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
4: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
5: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
4: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
5: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
4: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
5: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
6: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका 7 त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै प्रोभाइडर प्रकाश।

0: तेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
1: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
2: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एन्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
3: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
2: प्रोपाइटर बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, विशिष्ट नगरपालिका साथ, लमजुङ। सम्पर्क फोन 0665520209।

0: Mania.
1: Extreme energy drink.
2: आमा, ए आमा, खाना खाने बेला भयो, ल आउनुस् न।
3: खाना पनि के खानु? यो बिकासे चामल केही स्वाद आउने हैन। ऊ हाम्रो पाला जस्तो ढिँडो, आँटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
2: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर आठमा रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
4: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्ग्यानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करु, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेसार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भिर मह, घर मह, सुकेको न्युरो, सिस्नु, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मसौरा, चियापत्ती, च्याउ, सरसु, बोडी, बटक, कोला, जुम्ला मार्सी चामल, आग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
5: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
2: लिभन अर्ग्यानिक खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लम्सुन। प्रोपाइटर गमबहादुर अधिकारी। मोबाइल 98461-23284 र 98291-80746।
6: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो। हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
7: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
8: हामी कहाँ फेसियल, नेल आर्ट, मेहेन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
7: प्रोपाइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषर नगरपालिका 7 पुरानो बेङ्चोक लम्सुङ। सम्पर्क 98461-26344, 98461-26344।
9: बेसी सहरी खोली रेडियो मर्सिङ क्याले यो भाषा कतै छाप कोही खैमु खोजिन् अल्छ्यो
10: ए 26 घरी बालोटी र रेडियो मर्सिङ अल्छ्यो।
11: आफै रेडियो मर्साङ्गी FM 95 मेगाहर्ज।

0: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला हेतनु हरि। लो अब दुलाले दुलाले सिन्दूर हाल्ने।
1: ओए अस्मी, हेर्न दुलाले लगाएको सुनको चुरा, सिक्री, बिन्दिया, मंगलसूत्र, औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो, कहाँ बनाएको होला।
2: ल, आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त। मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै। प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
7: के भयो दिदी तपाईँलाई, सन्चो छैन कि कसो?
8: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो।
7: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न। आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
8: जाने त भने हो बाबु, खोइ कहाँ जाने, कहाँ जाने होला है।
7: ल दिदी, बेसीसर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
9: दैनिक प्रदान गरिने सेवाहरू, ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत, दिसार, पिसाब तथा खकार परीक्षण गरिन्छ।
10: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हार्जोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक, कान, घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
9: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
10: योर फार्मेसी एन्ड ल्याब बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
9: सम्पर्क फोन 9849068924, 9850063780।
8: यो मोबाइलले पनि तनावै दियो भने
11: होइन, के तनाव दियो ए खुशी।
8: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने तिलो पसल कतै छैन?
11: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
12: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
5: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845594046 र 9813099532।
6: हाम्रो शाखा बेसीसार नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: Media.
1: Extreme energy drink.
2: सुन्दर देखिनु तपाईको अधिकार हो, हेरचाह हाम्रो जिम्मेवारी। अब मनकामना एस्थेटिक सेन्टरमा पाइनेछ सौन्दर्यसँग सम्बन्धित सम्पूर्ण सेवा।
3: हाम्रा सेवाहरू: शरीरका अनावश्यक रौँ हटाउने, ट्याटु हटाउने,
2: अनुहारका दागहरू लेजर ट्रिटमेन्टद्वारा हटाउने, शरीरमा भएका मुसा र कोठी हटाउने,
3: हाइड्रोफेसियल सेवा, सेमी पर्मानेन्ट मेकअप,
2: आँखी भोको नयाँ आकार दिने, कानमा भएको पालको उचित उपचार,
3: कपाल झर्ने समस्याको उपचार, अनुहारमा भएको डन्डी फोरको उपचार,
2: चौरीपनको उपचार सँगै बोटक्स, पीआरपी, फिलर्स, साइन बुस्टरको पनि आधुनिक उपचार सेवाहरू पनि उपलब्ध छ।
3: सुन्दरता अब सपना होइन, वास्तविकता हो। आजै सम्पर्क गर्नुहोस् 98426010320 र 98118415091।
2: मनकामना एस्थेटिक सेन्टर, आत्मविश्वासको नयाँ पहिचान, बेसर नगरपालिका साथ, त्रिवेणी टोल, लमजुङ।
4: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नु भयो?
5: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नै किन्नु थियो, बरु कुन पसलमा जाने होला?
4: हरे दाई, पनि हाम्रै बेसी सरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, के त्यहाँ जानुहोस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खानुहोस् है, सँगै जाने नि।
5: ल भइहाल्छ नि नानी।
6: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
7: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
6: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, बेसिसर साथ, भीमसेन थान चोक, फोन 0665201120, मोबाइल 98460774745।
4: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएल को अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर।
8: हेलो, म सङ्गीत एफएम 95 मेगाहर्ज

0: ए साइले घर बनाएर त लगभग सक्न आँटिछौ त के सकिन्थ्यो दिदी अझै झ्याल ढोका च्यानल गेट आदि सबै काम बाँकी छ बल्ल बल्ल आँटेर बनाएको साँच्चै दिदी आल्मुनियमको झ्याल ढोका र च्यानल गेट कहाँ पाइन्छ होला
1: हाम्रै बेचेसरको युनिभर्सल चोकमा रहेको थ्री स्टार आल्मुनियम फेब्रिकेटर पसलमा जाऊ न त्यहाँ त आल्मुनियमको झ्याल ढोका पार्टिसन ग्लेजिङ आदि निर्माण गरिए घरमै गई जडान समेत गरिने व्यवस्था छ नि
2: हजुर आल्मुनियमको आकर्षक झ्याल ढोका पार्टिसन ग्लेजिङ पाइनुका साथै फलाम सिसाको टपन ग्लास रेलिङ र पार्टिसन ग्लेजिङ लगायत यूपीबीसी सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्झनुहोस्
3: थ्री स्टार आल्मुनियम फेब्रिकेटर बेसेसर नगरपालिका साथ युनिभर्सल चोक लम्जुङ प्रोभाइडर मदन सुनार थप जानकारीको लागि सम्पर्क 9964651901
4: सबै कुरा भइरहेकै छ अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर
5: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ
4: हो र अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग आजै कुरो गर्नु पर्यो
3: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका झ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोप्राइटर नवराज घिमिरे सम्पर्क नम्बर 9556046662
6: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ
7: ग्राहक वर्ग र सम्पूर्ण निर्माण क्षेत्रकै विश्वासका साथ 20 वर्ष अनि 20 करोड बोरा उत्पादनको अनुभव पस्कँदै जगदम्बा अल्ट्रा ओपीसी र जगदम्बा पीपीसी सिमेन्ट मेरो देश मेरो जगदम्बा सिमेन्ट
8: जय श्री राम जय श्री राम
9: होइन भाउजू किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त टाढैको साइड गर्न लाग्नु भएको हो र
8: ल बाबु आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ त्यसैले चाँडै पूजा सकेको नि
9: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नुपर्छ
8: हो नि बाबु त्यही भएर त हाम्रै बेसी सहरमा रहेको जय श्रीराम सुनचाँदी पसलमै जान लागेको नि पछि तपाईँको बिहे गर्नुपर्छ नानीको पनि बिहे गर्नु छ गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि होइन र
9: हो नि भाउजू
10: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिन द्वारा कटिङ गरिएका गरगहना पाइने
11: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने
10: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने
11: पुरानो गहनासँग नयाँ गहना छाटफेर गरिने
10: नाक कान छेडिने राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने
11: प्रोप्राइटर सुनिल विश्वकर्मा जय श्री राम सुनचाँदी पसल विश्वेश्वर नगरपालिका वडा नम्बर 7 एभरेज बैंक नजिकै लम्जुङ
12: सम्पर्क मोबाइल नम्बर 9464 94 94

0: बन्दीपुर केबल कार को बटन स्टेशन केबल कार चोक तनहू में खुले ड्राइव इन रेस्टुरेंट गए खोजे रोजे थरी थरी का स्वास्थ्यवर्धक खाना का परिकार रिफ्रेशमेंट को लागी मनमोहक बगैचा धार्मिक पार्क र जंगली म्यूजियम हेर्ने मौका पाउनुहोस् साथ ही शिव भगवान को विशाल मूर्ति को दर्शन पनि गर्नुहोस्
1: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्
2: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श नेबुलाइजर सेवा घाउ ड्रेसिङ संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ
1: नोट हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ
2: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी बेसीसह नगरपालिका 8 होटल चुकुचे पिकको ठिक अगाडि थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9845008961

0: एक्सट्रीम इनर्जी ड्रिंक
1: टाइम चेक अहिले ठीक 3 बजेको छ
2: एक्सट्रीम एनर्जी ड्रिंक टेक द डिफरेंस फील द एनर्जी
3: मर्चेन्टे पे 95 मेगाहर्ज
4: संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदै स्रोत सुनिश्चित भएपछि मात्र ठेक्का आह्वान गर्न निर्माण व्यवसायीको माग व्यवसायीलाई मासिक भुक्तानी गरी बजारमा नगद प्रवाह बढ़ाउनु पर्ने सुझाव गएको वर्ष रोकिएको दुर्लभ एक सिंगे गैंडाको गणना यस वर्ष पनि नहुने बजेटको व्यवस्था गरेर अर्को वर्ष गर्ने तयारी मध्य पूर्व युद्ध चलिरहँदा भारतीयहरूलाई घरबाटै काम गर्न र विदेश यात्रा कम गर्न प्रधानमन्त्री मोदीको अपील एक वर्षसम्म सुन नकिन्न भनेपछि गहना कम्पनीहरूको शेयरमा तीव्र गिरावट र अभ्यास श्रृंखलाको अन्तिम खेलमा अमेरिका नेपालले दिएको ए टोलीको 265 रनको लक्ष्य पछ्याउँदै नेपाल खबरमा अब पूरा खबर संघीय संसद अन्तर्गतका प्रतिनिधि सभा र राष्ट्रिय सभा गरी दुवै सदनको अधिवेशन शुरू भएको छ प्रतिनिधि सभाको आजको बैठक शुरू हुनसाथ विपक्षी दलका सांसदहरू आआफ्नो आसनबाट उठेपछि सभामुख डोलप्रसाद अरियालले आकस्मिक समयमा बोल्नका लागि समय दिने वचन दिइसकेकाले बैठक सञ्चालनमा अवरोध नगर्न आग्रह गर्नुभयो त्यसपछि अघि बढ़ेको बैठकमा राष्ट्रपतिबाट अधिवेशन आह्वान सम्बन्धी पत्र वाचन गरिएको हो यसपछि विपक्षी दलका सांसदहरूलाई आकस्मिक समयमा 3-3 मिनटका दरले बोल्न समय दिएको छ दलहरूले अध्यादेश प्रसारका विषयमा सांसदहरूलाई विशेष छूट सुकुम्बासी बस्तीमा डोजर चलाएको सीमा सुरक्षा लगायतका विषयमा विरोध तथा सरकारको ध्यान आकर्षण गराएका छन् यसैबीच राष्ट्रिय सभाको आजको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नारायण प्रसाद दाहालले जनहित सुशासन र समृद्धिका लागि राजनीतिक पूर्वाग्रहभन्दा माथि उठेर जिम्मेवार भूमिका निर्वाह गर्न र गर्न सदस्यहरूलाई आह्वान गर्नुभएको छ उहाँले संघीय लोकतान्त्रिक गणतन्त्र त्मक व्यवस्थाको सुदृढीकरणका लागि राष्ट्रिय सभाले परिपक्व र अभिभावकीय भूमिका खेल्दै आएको बताउनुभयो यसैबीच आजै दिउँसो 4 बजे बस्ने संयुक्त बैठकमा आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम प्रस्तुत हुँदैछ यसअघि मन्त्री परिषदको बैठकले आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई स्वीकृति गरिसकेको छ सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गर्नुहुनेछ निर्माण व्यवसायीहरूले बजेट तथा स्रोत सुनिश्चित भएपछि मात्र ठेक्का आह्वान गर्न सरकारसँग माग गरेका छन् नेपाल निर्माण व्यवसायी महासंघले आउँदो आर्थिक वर्षको बजेटका लागि अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेलाई सुझाव बुझाउँदै बिना तयारी आयोजना ठेक्कामा लगाउने पद्धति हटाउन माग गरेको हो महासंघका अनुसार अहिले धेरै ठेक्का अलपत्र पर्नुका कारण स्रोत सुनिश्चित नगरी ठेक्का लगाइनु हो महासंघले मध्य पूर्व युद्धका कारण डिजेल र बिटुमिन लगायतका निर्माण सामग्रीमा भएको अप्रत्याशित मूल्य वृद्धिप्रति चिन्ता व्यक्त गर्दै विशेष व्यवस्थाको माग गरेको छ साथै निर्माण व्यवसायीहरूलाई मासिक भुक्तानी प्रणाली लागू गरी बजारमा नगद प्रवाह बढ़ाउनु पर्ने सुझाव पनि दिइएको छ महासंघले हेवी उपकरण र निर्माण सामग्रीमा भन्सार सहुलियत दिन पालिकाले उठाउँदै आएको कबाडी कर र रोड ट्याक्स बन्द गर्नु तथा राज्यबाट भुक्तानी ढिलो हुँदा तिर्न नसकेको कर र भ्याटको ब्याज तथा जरिवाना मिनहा गर्न पनि माग गरेको छ बजेटको अभावमा गएको वर्ष रोकिएको दुर्लभ एकसिंगे गैंडाको गणना यस वर्ष पनि हुन सकेन हरेक 4 वर्षमा हुँदै आएको यो गणना बजेट अभावका कारण यस वर्ष बाघको गणना समेत परेकाले गर्न नसकिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका वरिष्ठ इकोलोजिस्ट हरिभद्र आचार्यले जानकारी दिनुभयो उहाँका अनुसार अर्को वर्षको गणनाका लागि प्रोटोकल तयार गर्ने काम शुरू भइसकेको छ धेरै गैंडा पाइने चितवन राष्ट्रिय निकुञ्जमा आनुवंशिक अर्थात जेनेटिक विधिबाट गणना गर्न प्रोटोकल तयार गर्न लागि उहाँले बताउनुभयो यस्तै थोरै संख्यामा गैंडा पाइने बर्दिया शुक्लाफाटा र पर्सामा भने प्रत्यक्ष अवलोकनबाट गैंडा गणना गरिनेछ आनुवंशिक विधिमा गैंडाको गोबर संकलन गरी प्रयोगशालामा डीएनए परीक्षण गरेर संख्या र लिंग पहिचान गरिन्छ हरेक गैंडाको गोबरमा जेनेटिक स्ट्रक्चर फरक हुन्छ गैंडाले सामान्यतया एकै ठाउँमा दिशा गर्ने भएकाले यी ठाउँहरूको पहिचान गरी पटक पटक गोबर संकलन गरिन्छ सन् 2021 गणनामा देशभरका राष्ट्रिय निकुञ्ज तथा संरक्षण क्षेत्रमा 752 गैंडा फेला परेका थिए त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा टर्किस एयरलाइन्सको विमानको अवतरण गियरमा देखिएको धुवाँ हाइड्रोलिक पाइपमा आएको प्राविधिक खराबीका कारण भएको पाइएको छ। टर्किस एयरलाइन्सका संचार प्रमुख या उस्तुनले सामाजिक सञ्जाल मार्फत यसको जानकारी गराउनु भएको हो। उहाँका अनुसार धुवाँ देखिएपछि विमानका आपतकालीन स्लाइडहरू खोलेर यात्रीहरूको उद्धार गरिएको थियो। विमानमा 273 जना यात्रु, 11 जना चालक दलका सदस्य र 4 शिशु गरी कुल 288 जना सवार थिए। अहिले एयरलाइन्सको आधिकारिक प्राविधिक टोलीले जहाजको विस्तृत प्राविधिक जाँच गरिरहेको छ। एयरलाइन्सले काठमाडौँबाट उड्नु पर्ने प्रभावित 279 यात्रुका लागि फर्कने उडानका लागि अतिरिक्त विमानको व्यवस्था गरेको जनाएको छ। घटनापछि बिहान बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उडान सेवा झण्डै 1.5 घण्टापछि सञ्चालनमा आएको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
0: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
5: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं,
0: विद्युतीय उपकरण बन्द गरौं, टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं,
5: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं,
0: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
5: नदी, तलाउ वा पोखरीबाट टाढा बसौं,
0: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौं।
6: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
7: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
6: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
8: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
9: फोन 0556-94-33-493-555।
4: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। चितवनका दुग्ध उत्पादक किसानले 55 करोड़ रूपियाँ भुक्तानी पाएका छैनन्। किसानले दुग्ध विकास संस्थान र निजी क्षेत्रबाट भुक्तानी नपाएका चितवन

0: व्यापी ऊर्जा मूल्यमा भएको वृद्धिलाई सम्बोधन गर्दै भारतीयहरूलाई घरबाटै काम गर्ने बानी बसाल्न एक वर्षसम्म सुन्न किन्न र विदेश यात्रा सीमित गर्न अपील गर्नुभएको छ। यी मितव्ययिताका उपायले इन्धन प्रयोग घटाउने र विदेशी मुद्रा बचत गर्न मदत गर्ने उहाँको भनाइ छ। भारतले 90% तेल आयात गर्छ र इरानमाथि अमेरिका इजरायलको युद्धपछि तेल आयातमा अरबौं डलरको वृद्धि भएको छ। हैदराबाद एकका सार्वजनिक कार्यक्रममा मोदीले गर्नुभएको यस अपीललाई विश्लेषकहरूले अहिलेसम्मकै सबैभन्दा कठोर भनेर वर्णन गरेका छन्। मेट्रो जस्ता सार्वजनिक यातायात प्रयोग गर्न र कार पुलिङ अपनाउन सुझाव दिनुका साथै उहाँले किसानहरूलाई मलको प्रयोग आज घटाउन पनि आग्रह गर्नुभएको छ। सरकारले अहिलेसम्म पेट्रोल र डिजलको मूल्य नबढ़ाए पनि लामो समयको द्वन्द र तेल आपूर्तिमा अवरोधले अर्थतन्त्रमा तनाव बढ़ाउन थालेको छ। मोदीको अपीलपछि आज प्रमुख गहना कम्पनीहरूको शेयर मूल्यमा 10% भन्दा धेरैको गिरावट आएको छ। बीएसई सेन्सेस पनि शुरूआती कारोबारमा 1000 अंकभन्दा धेरैले घटेको छ। विश्लेषकहरूको अनुसार दीर्घकालीन आर्थिक अवरोधको आशंका बीच मोदीको टिप्पणी शेयर बजारको गिरावटको प्रमुख कारक बनेको छ। अब खेल खबर। एक दिवसीय अभ्यास श्रृंखलाको 14 तथा अन्तिम खेलमा नेपालको ए टोलीले अमेरिकालाई 265 रनको लक्ष्य दिएको छ। माथिल्लो मूलपानी मैदानमा टस हारेर ब्याटिङ गरेको नेपाल एले 49 ओभर 5 बलमा 264 रन बनाउँदा सबै विकेट गुमायो। नेपाल एका सन्दीप जोराले शतक बनाए। जोरा 115 बलमा 111 रन जोडेर आउट भए। अमेरिकाका सौरभ नेत्र भालकरले 3 विकेट लिए। अहिले अमेरिका नेपाल एले दिएको 265 रनको लक्ष्य पछ्याइरहेको छ। नेपाल ए टोलीले यसैका 3 खेल जितेको थियो। नेपाल ए टोलीले पहिलो खेलमा स्कटल्याण्डलाई 45 रन, दोस्रो खेलमा अमेरिकालाई 3 विकेट र तेस्रो खेलमा स्कटल्याण्डलाई डीएलएस नियमका आधारमा 9 रनले हराएको थियो। आईसीसी विश्वकप क्रिकेट लीग 2 खेल्न नेपाल आएका अमेरिका र स्कटल्याण्डको टोलीसँग नेपाल एले एक दिवसीय अभ्यास श्रृंखला खेलेको हो। यही वैशाख 29 गतेदेखि जेठ 8 गतेसम्म कृतिपुरको त्रिवी क्रिकेट रंगशालामा लीग 2 श्रृंखला शुरू हुँदैछ। चार बन्ज्याङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक। संघीय संसदको अधिवेशन शुरू। आजै बस्ने संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदै सोच निश्चित भएपछि मात्र ठेक्का आह्वान गर्न निर्माण व्यवसायीको माग। व्यवसायीलाई मासिक भुक्तानी गरी बजारमा नगद प्रवाह बढ़ाउनु पर्ने सुझाव। गएको वर्ष रोकिएको दुर्लभ एकसिङे गैंडाको गणना यस वर्ष पनि नहुने। बजेटको व्यवस्था गरेर अर्को वर्ष गर्ने तयारी। मध्यपूर्व युद्ध चलिरहँदा भारतीयहरूलाई घरबाटै काम गर्न र विदेश यात्रा कम गर्न प्रधानमन्त्री ओलीको अपील। एक वर्षसम्म सुन नकिन्न भनेपछि गहना कम्पनीहरूको शेयरमा तीव्र गिरावट। र अभ्यास श्रृंखलाको अन्तिम खेलमा अमेरिका नेपालको ए टोलीले दिएको 265 रनको लक्ष्य पछ्याउँदै।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधासहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
2: साली नदीको शिर,
3: मणि टुडको काख,
2: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
3: शान्ति र आनन्दको अनुभूति,
2: भीडभाडबाट टाढा,
3: सहरबाट नजिकै।
2: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर
3: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
4: विस्तृत जानकारीका लागि फोन नम्बर 9861 49 56 66 र 9841 59 54 81। वेबसाइट झुले.com.np।
5: आँखा नाक का निदान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा
6: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि

0: चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
1: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्र खबरमा तपाईँलाई स्वागत छ। काठमाडौँ महानगरपालिकाले पिउने पानीका निशुल्क बुथबाट पिउनका लागि मात्र पानी लिन आग्रह गरेको छ। निशुल्क वाटर एटीएम बुथका पानी अन्य प्रयोजनमा प्रयोग हुने गरेको पाइएपछि महानगरले बुथबाट पिउनका लागि मात्र पानी लिन आग्रह गरेको हो। महाबौद्ध खुल्ला मञ्च जमलमा राखिएका वाटर एटीएम बुथका पानी हातमुख धुन, कपड़ा धुन, बोतलमा थापेर मोमो पकाउन लगेको भेटिएको महानगरले जनाएको छ। वडा नम्बर 5 को बुथमा होलीका दिन डेढ़ घण्टामा 3,000 लिटर पानी दिइएपछि कारण खोज्न सीसीटीभी फुटेज हेर्दा होली खेल्न बुथको पानी प्रयोग भएको भेटिएको थियो। काठमाडौँ महानगरपालिकाले काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डसँगको सहकार्यमा 8 ठाउँमा निशुल्क वाटर एटीएम बुथ सञ्चालन ल्याएको छ। गएको वैशाख 5 गते महानगरी कार्यवाहक मेयर सुनिता डंगोलले असनमा हरेक शनिबार गाड़ी प्रवेश निषेधसँगै वाटर एटीएम बुथको पनि उद्घाटन गर्नुभएको थियो। 2,60,00,000 रूपियाँको लागतमा 8 वटा बुथ निर्माण भएका छन्। नेपाल विद्यार्थी लक्षित उद्यमशीलता सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ। नेपाल कमर्स एसोसिएशनको सहकार्यमा मेघा कलेजले यही जेठ 1-2 गते सम्मेलन आयोजना गर्न लागेको हो। ललितपुरको कुमारपाटीमा रहेको कलेजको प्रांगणमा आयोजना हुने सम्मेलन उच्च शिक्षा हासिल गरेका विद्यार्थीहरूलाई उद्यमशीलता मार्फत देश विकासका लागि दक्ष बनाउने उद्देश्यका साथ आयोजना गरिएको हो। सम्मेलनमा कानून, सूचना प्रविधि, उद्यमशीलता लगायत क्षेत्रका विज्ञहरूले 40 वटा भन्दा बढ़ी शोधपत्रहरू प्रस्तुत गर्नेछन्। सम्मेलनमा नेपाल, भारत लगायतका देशका प्राध्यापक सहभागी हुनेछन्। भक्तपुरमा बच्चाहरूले कानमा लगाएको सुनको मुन्द्रा चोड्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काभ्रेको बेथानछोक गाउँपालिका 3 ढुङ्गखर्क बस्ने 24 वर्षका सुनिल नगरकोटी रहेका छन्। सुनिलले भक्तपुर नगरपालिका 8 लिबालिका बच्चाहरूलाई चकलेट तथा खानेकुरा दिई ललाई फकाई एक ठाउँबाट अर्को ठाउँमा घुम्न लगी मुन्द्रा चोड्ने गरेका प्रहरीले जनाएको छ। उनले चोरेका मुन्द्रा भारतको पश्चिम बंगाल घर भई काभ्रेको बनेपा बस्ने 30 वर्षका शम्भकर माझीलाई बेच्ने गरेको खुलेको छ। प्रहरीले उनीहरूका साथबाट 15 लाख रूपियाँ बराबरको सुनका गहन बरामद गरेको छ। र काठमाडौँका विभिन्न ठाउँबाट लागू औषध सहित 8 जना पक्राउ परेका छन्। प्रहरी वृत्त बालाजुबाट खटिएको टोलीले तारकेश्वर नगरपालिका 4 नुवाकोटका 20 वर्षीय सागर तामाङ सहित 4 जनालाई पक्राउ गरेको हो। यस्तै प्रहरी प्रभाग बोलम्बुबाट खटिएको टोलीले चन्द्रगिरी नगरपालिका 1 चन्द्रगिरी 8 बस्ने 22 वर्षीय परिन लामा र गोर्खाका 19 वर्षीय रमेश सुर्खेतीलाई पक्राउ गरेको छ। यस्तै प्रहरी चौकी धर्मस्थलीबाट खटिएको टोलीले तारकेश्वर नगरपालिका 6 रसुवाकी 26 वर्षकी मीना तामाङलाई पक्राउ गरेको छ। प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको टोलीले काठमाडौँ महानगरपालिका 32 स्थानीयवासी 52 वर्षका राजेन्द्र खड्गेलाई पक्राउ गरेको छ। यस्तै प्रहरी वृत्त 7 खटिएको टोलीले ललितपुर महानगरपालिका 28 काभ्रेका 28 वर्षीय सुमन तामाङलाई पक्राउ गरेको छ। दिउँसो 3 बजेको राष्ट्रिय र 4 भन्ज्याङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। संघीय संसदको अधिवेशन शुरू, आज बस्ने संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदै काठमाडौँका 8 ठाउँमा पिउने पानीका निशुल्क बुथबाट पिउनका लागि मात्र पानी लिन महानगरको आग्रह र नेपालमा विद्यार्थी लक्षित उद्यमशीलता सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने। अहिलेलाई 4 भन्ज्याङभित्रका खबर यति नै। बेलुका 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढेर सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं।

0: सन्तोष जी, तपाईले कति चाँडै घर पनि ढडाइसक्नु भएछ त। ल, बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद संजय जी। हेर्नुहोस् न, घर ठडाउने काम मात्रै भएको छ, अझ यसमा फलामको झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सब सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सह नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बछलामाई सटर ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुका साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू, हामी कहाँ सटर ग्रिल, च्यानल गेट, स्टेप भर्याङ, गोलो भर्याङ, कम्पाउन्ड जाली, जीआई जाली, स्टील रेलिङ, स्टील भर्याङ, ट्रस, फलामको झ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: नोट, हामी कहाँ अल्मुनियमको झ्याल ढोका, पार्टेसन लगायत सम्पूर्ण सामानहरू पनि उपलब्ध छ।
4: बछलामाई सटर ग्रिल उद्योग बेसिसर नगरपालिका साथ मोडल हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमसुङ।
2: नारायण ढकाल। थप जानकारीको लागि सम्पर्क 9843538518।
5: अनि तयो कागज केमा थियो वा? अँ झिल्काई, के पर्सनल नम्बर ब्लक लैबी?
6: पर्सनल मोबाइल नम्बर मे उनी यो टेलिकमर भए अफिसरी आएर ब्लक लैर खलखाई।
5: अनि बैंगरी
6: बैंगरी?
5: अँ
6: चार चाहिँ तली लगपर्दी
5: समलपति न आफै न मोबाइल नम्बर फेर दिया बदेर ब्लक तयार विषय आफै न ब्याङ्क देवी जानकारी पिन पर्यम दे आफै न ब्याङ्क खातै न जानकारी अरू न योरी थोनी प्रज्ञा सचेत तल पर्यम
6: सतर्क तन ठगी तब्द क्या जोगिना
7: सिद्धार्थ ब्याङ्क क्याले जनहितरी जारी सन्देश
8: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई।
9: यो मोबाइलले पनि तनावै दियो भने
10: होइन, के तनाव दियो ए खुसी?
9: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
10: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
4: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
10: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099932।

0: Bunnia. Extreme energy drink.
1: बिस्तारै बिस्तारै लु बिस्तारै जानु त ए महिलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ कति राम्रा टिक्टिक्क परेका छन् त सुन्दा पनि दागलाङ जस्ता होइन कहाँबाट ल्याएछ महिला
2: कहाँ हुनु दाई हाम्रै बेसी सहरको लम्जुङ कालिका फर्निचर उद्योगबाट ल्याएको
3: हामी कहाँ आकर्षक फर्निचरका झ्याल ढोका दराज डाइनिङ सेट लोबेट टीभी दराज अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ आल्मुनियमको झ्याल ढोका पार्टिसन रेलिङ स्टीलका रेलिङ मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ सादा तथा हरियो निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ
1: लम्जुङ कालिका फर्निचर उद्योग बेसीसर सात लम्जुङ
2: आल्मुनियमका लागि बेसीसर नगरपालिका साथ भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसीसर नगरपालिका साथ जेबी चोक भित्रपट्टि लम्जुङ
1: प्रोप्राइटर रेशमलाल श्रेष्ठ सम्पर्क फोन 0663-520-532 मोबाइल 98460-90301 98460-7465
2: नोट फल्सिलिङ कार्यस्फुटा राख्नु परेमा हामीलाई सम्झनुहोस्

0: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
1: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
0: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
1: मलाई त एकदमै मन पर्यो।
0: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छड्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
2: कम्प्युटर तौलमा छापावाला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना साटफेट तथा सुनसादी खरिद बिक्रीका लागि
3: जय बुद्ध ज्वेलरी, बेसी सहर लमजुङ, एलजी डिलर सँगै प्रोप्राइटर मणिलाल विश्वकर्मा। फोन नम्बर 0665245475। विश्वास तपाईँको, सेवा हाम्रो।

0: Siliconia. Extreme energy drink.
1: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
2: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेटार आदि होलसेल मूल्यमा चाहिएको छ। यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 सिंहखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
3: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ।
2: प्रोपाइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसी सहर नगरपालिका 8 सिंहखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856426257 र 9840067787।
4: घर त बाहिर मात्रै झिलिक्क पारेर त कहाँ हुँदो रहेछ र साइली, भित्र सजाउन त आकर्षक डिजाइनको फर्निचर नै चाहियो। खै म त कहाँ जाउँ कहाँ जाउँ भइरहेछु।
5: मन चारैतिर नडुलाउनु छ है दाई, आकर्षक डिजाइनका फर्निचर र घर सजावटका सम्पूर्ण सामानहरूको लागि ओम सुरिना फर्निचर सेन्टरमा नै जानुहोस् है।
6: हजुर, आकर्षक डिजाइनका सोफा, दराज, पलङ, टिभी दराज, टेबल दराज, अफिस टेबल, लो बेड, डाइनिङ टेबल, प्लास्टिकका टेबलहरू, भाँडाका आइटमहरू, स्टिल तथा गिफ्ट आइटमहरू, ग्यास चुलोका सेट, कप सेट,
5: साथमा सिरक, म्याट्रेस, कुसन कभर, सोफा, म्याट तन्ना, डोरम्याट र पर्दाको लागि सधैँ हामीलाई सम्झनुहोस्।
2: प्रोपाइटर बलराम खत्री, ओम सुरिना फर्निचर एन्ड फर्निसिङ सेन्टर, बेसीसार नगरपालिका 7, मनाङ्गी चौतारा, लमजुङ।
6: सम्पर्क मोबाइल 9846019018 9846019018।
7: हेलो, मर्सङ्गदी FM 95 मेगाहर्ज

0: सुन्दर, मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशकदेखि सेवारत अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर
1: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना
0: हार मंगलसूत्र छड्की तिलहरी मिनी तिलहरी औठी सिक्री टप झुम्का चुरी टिकिया चन्द्रमा किलिप पंखे चन्द्रमा विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना
1: सुन चाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुन चाँदी पसल
0: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना
1: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
0: अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर प्रोप्राइटर रविलाल विश्वकर्मा अमृत विश्वकर्मा फोन 0665201152
1: मोबाइल 97460054
0: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता
2: पशुपन्छीका लागि चाहिने दाना अब विशेष छुटसँगै हुलाकी सप्लायर्समा उन्नत जातका ब्रोइलर र गिरिराज कुखुराका चल्ला गाई भैँसी तथा कुखुराका लागि चाहिने पोषणयुक्त दाना विशेष छुटका साथ चाहिएमा हामीलाई सम्झनुहोस् हुलाकी फ्रेस हाउस विशिष्ट नगरपालिका 8 13 लमजुङ प्रोप्राइटर गुणराज तिलवाल थप जानकारीको लागि सम्पर्क मोबाइल 98568816186 फोन 0665202393 साथै नमुना फ्रेस हाउस मनाङ्गे चौतारामा पनि पाइन्छ

0: Hibonia. Extreme energy drink.
1: होइने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
2: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कन्सनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्च खाने गरेको छु
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
2: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुको साथै तालिम र परामर्श समेत दिइन्छ नि
1: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
3: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाइ पसल सँगै रहेको घर थप जानकारीको लागि 98611 39157
2: महको सेवन स्वस्थ र दीर्घ जीवन
4: हेर न सुधा बिहे पनि नजिक आइसक्यो हात र अनुहारको हालत पनि यस्तो छ लाज चाहिँ हुने भयो बेहुली हुँदा पनि
5: त्यति सानो कुरामा पनि के को चिन्ता त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि
6: हामी कहाँ फेसियल नेल आर्ट मेहन्दी आर्ट हेयर स्ट्रेट ब्राइडल मेकअप मेनिक्योर पेडिक्योर हेयर कलर हेयर कटिङ क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ
5: प्रोप्राइटर तारा गुरुङ मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर बेसेसर नगरपालिका 7 पुरानो बैङ्कोक लमजुङ सम्पर्क 98461 26344 98461 26344
7: अरू सिमेन्टहरूको पकड पकड त सधैँ बोलीमै सीमित होला तर सर्वोत्तम सिमेन्टसँग छ युरोपियन VRM टेक्नोलोजी जसले भर्छ सिमेन्टको कडकडमा सबैभन्दा बढी पकड शक्ति र बन्छ निर्माण अझ बलियो सर्वोत्तम सिमेन्ट सर्वोत्तम मजबुती

0: दिदी अल्मलै पर्नु भयो त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकतल गर्ने डिजिटल ढक्तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
2: हाम्रै बेसी सहर नगरपालिका साथ मेगा बैंक अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भन्यो त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
3: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुको साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्रीहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
0: प्रोपाइटर दिलीप श्रेष्ठ,
4: एएफ किचन हाउस, बेसीसह नगरपालिका साथ एनआईएमबी बैंक अगाडि।
0: थप जानकारीको लागि सम्पर्क 9856-74486।
5: हेलो कान्छी, घर बनाउने काम सुरु भयो?
6: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
5: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
6: हो र? अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
7: तपाईँले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ, प्रोपाइटर नवराज घिमिरे, सम्पर्क नम्बर 9856-46662।
8: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
9: ग्राहक वर्ग र सम्पूर्ण निर्माण क्षेत्रकै विश्वासका साथ 20 वर्ष अनि 20 करोड बोरा उत्पादनको अनुभव पस्कँदै जगदम्बा अल्ट्रा ओपीसी र जगदम्बा पीपीसी सिमेन्ट, मेरो देश मेरो जगदम्बा सिमेन्ट।
10: सुवर्ण अवसर, सुवर्ण अवसर।
11: बौद्ध दर्शन तथा बौद्ध धर्मको भगवान गौतम बुद्धको चार धाम दर्शनको सुवर्ण अवसर। बौद्ध धर्म मानिने गुरुङ, लामा र अन्य जनसमुदायहरूले एकपटक जानै पर्ने दर्शनिक ठाउँ भारतको बौद्ध गयामा भएको भगवान बुद्धले ज्ञान प्राप्त गरेको महाबौद्धि वृक्ष र मन्दिरको दर्शन सहित 80 फिट बुद्ध प्रतिमाको दर्शन तथा अवलोकनका साथै अनेकौं बुद्ध मन्दिरहरूको भ्रमण सँगै दोस्रो बनारस काशीमा भएको सारनाथको बौद्ध मन्दिरहरू सहित अनेकौं ठाउँ र मन्दिर दर्शन, कुशीनगरमा पर्ने भगवान बुद्धले शरीर त्याग गरेको स्थान र अन्य ऐतिहासिक मन्दिरहरू तथा भगवान बुद्धको जन्मस्थल नेपालको लुम्बिनीको रमणीय स्थानको दर्शन साथै राजगीर पर्वतमा रहेको बौद्ध गुम्बा स्तूपाको दर्शन गर्न सकिने। यात्रा अवधि 8 दिन 9 दिन, साथमा आफ्नै भान्साको शुद्ध र स्वादिष्ट खाना, बिहान बेलुकाको चिया र बासबस्तको लागि सफा र सुन्दर ठाउँको व्यवस्था, पिउने मिनरल वाटर सहितको आरामदायी बसमा यात्रा गराइन्छ। इच्छुक जनसमूह संघ संस्थाले धार्मिक यात्रा गर्न चाहेमा सम्पर्क गर्नुहोला। सम्पर्कको लागि मोबाइल नम्बर 9846-93152 र 9846-28317। नोट, भाडा, खाना, चिया, पानी र लजिङ सहित 8 दिन 9 दिनसम्म नेपाली रुपियाँ 15,000 मात्र। मुन्ना गुप्ता चार धाम तीर्थयात्रा सर्भिस, विशर आर्ट, सेरा फिल्म हल चोक, लमजुङ।

0: Liponia. Extreme energy drink.
1: सुन्दर देखिनु तपाईको अधिकार हो, हेरचाह हाम्रो जिम्मेवारी। अब मनोकामना एस्थेटिक सेन्टरमा पाइनेछ सौन्दर्यसँग सम्बन्धित सम्पूर्ण सेवा।
2: हाम्रा सेवाहरू: शरीरका अनावश्यक रौँ हटाउने, ट्याटु हटाउने,
1: अनुहारका दागहरू लेजर ट्रिटमेन्टद्वारा हटाउने, शरीरमा भएका मुसा र कोठी हटाउने,
2: हाइड्रोफेसियल सेवा, सेमी पर्मानेन्ट मेकअप,
1: आँखी भोको नयाँ आकार दिने, कानमा भएको पलको उचित उपचार,
2: कपाल झर्ने समस्याको उपचार, अनुहारमा भएको डन्डीफोरको उपचार,
1: चौरीपनको उपचार सँगै बोटक्स, पीआरपी, फिलर्स, साइन बुस्टरको पनि आधुनिक उपचार सेवाहरू पनि उपलब्ध छ।
2: सुन्दरता अब सपना होइन, वास्तविकता हो। आजै सम्पर्क गर्नुहोस् 9846210320 र 9818541।
1: मनोकामना एस्थेटिक सेन्टर, आत्मविश्वासको नयाँ पहिचान, विश्व नगरपालिका साथ, त्रिवेणी टोल, लमजुङ।
3: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली विशेषर साथ लम्सुङ।
4: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
3: थप जानकारी को लागि सम्पर्क 066-590-999, 98-477-69-229। सेवा मोडल हस्पिटल प्राली विशेषर स्वाद सानीमा बैंकको ठीक

0: दिदी अलमलै पर्नु भयो त के खोज्नु भएको त्यसरी
1: ए बाबु पो जोकतौल गर्ने डिजिटल ढकतराजु चाहिएको थियो यता कता पाइन्छ होला
0: हाम्रै बेसी सहर नगरपालिका साथ मेगा बैंक अगाडि रहेको एएस किसान हाउसमा जानुस् न त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भन्यो त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ
2: हजुर नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुको साथै मरमत पनि गरिन्छ साथै किचनका सम्पूर्ण सामग्रीहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ
0: प्रोपाइटर दिलीप श्रेष्ठ
3: एएस किचन हाउस बेसी सहर नगरपालिका साथ एनआईएमबी बैंक अगाडि
0: थप जानकारीको लागि सम्पर्क 9856744486
1: सबैजना यस्तो मजाले हाँसेका छन् यो रबिनालाई चाहिँ के भयो
4: बिचरा दाँतकै समस्या छ त कसरी हाँस्नु
1: कति दिन बस्ने मुख छुनेर दिपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि
0: हजुर लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दिपिका युनिभर्सल डेन्टल होम प्राली प्रोपाइटर दीपक पौडेल बेसीसार 800 गाउँसर जाने बाटोको छेउमै रहेको घर सम्पर्क फोन 0665204497
1: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ

0: दिने।
1: अहा, म यो बिहे गर्दिन।
2: हैन, के हो, बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनचाँदी पसलकै गरगहना भए मात्रै बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
4: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
5: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
4: विशेष अर्डरमा आफ्नो रोजाइका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
5: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
4: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
5: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
4: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 0665213083, मोबाइल नम्बर 9860203646, 9826308080।
5: प्रोप्राइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
4: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
6: अनि तयो कागज के मेछि वा झिल्काई कहीँ पर्सनल नम्बर ब्लक लै भदी
7: पर्सनल मोबाइल नम्बर मे उनी टेलिकमर बाई अफिसर आएर ब्लक लै र खलखाई
6: अनि बैंकरी
7: बैंकरी
6: सर चाहिँ तले लल पर्दी सम लल पर्दी न आफै न मोबाइल नम्बर फेर दिया बदेर ब्लक तयाई भिसा आफै न ब्याङ्क दे बिनी जानकारी पिन परिम दे आफै न ब्याङ्क खातै न जानकारी अरू न योरी थोनी प्रज्ञा सचेत तल परिम
7: सतर्क तना ठगी तब्द क्या जोगिना
8: सिद्धार्थ ब्याङ्क र क्याले जनहितरी जारी सन्देश
9: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई।
10: बाउजू एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त?
11: हजुर नानी, अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि, फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान शुरू गरेको छ, त्यसलाई पनि सफल बनाउनु पर्यो नि, होइन र?
10: हो नि बाउजू, घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि?
11: ल सुन्नुहोस् नानी, हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ, हरेक महिना 2 घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँ घर बाटो पनि सरसफाई गर्छौ, र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ, नकुहिने सिसा प्लास्टिक टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ।
12: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौ, स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ। मर्स्याङदी गाउँपालिका परिवार लम्जुङ।
13: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
14: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर।

0: सेवा घाउ ड्रेसिङ संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
1: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
0: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी बेसीसह नगरपालिका 8 होटल द टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 98452136 र 98400028।

0: गन्तव्य पुरानो तर उचाई नयाँ बन्दीपुर केबल कार यही जेठ 31 गते बाट व्यावसायिक सञ्चालनमा छ। बन्दीपुर केबल कार, प्रकृति सँग रमौ खुलेर।
1: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
2: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाई पनि त्यही जानुहोस् न।
3: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगरद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
1: हिमालयन ब्रदर ग्रुप प्राली विशेषर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0665209073, मोबाइल 97463 06501।
4: तपाईँको सन्तुष्टि हाम्रो चाहना।

0: Mania Extreme Energy Drink.
1: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
2: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
1: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
2: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
1: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906653370 वा 590370 जानकारी गराउनुहोस्।
2: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्रणाली लमजुङ।
1: घर आँगन होस् वा सड़कको किनारा, स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा, बनाऊ हराभरा।
3: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
1: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
3: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
1: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
3: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ, सम्पर्क 9856 46 244।
4: होइन हो दिदी बहिनी, हो आजको किसान मिटिङमा के गन्थन हुँदैछ?
5: के हुनु नि साइला दाई, धानको बिउ राख्ने समय भयो, कुन धानको बिउ राख्ने भनेर सल्लाह गर्दैछौ नि।
4: ल नानीहरू पनि सबैजना ध्यान दिएर सुना, धानको बिउ त सिडबक्स कम्पनीद्वारा उत्पादित US 312 नै लगाउनु पर्छ नि, किनकि यो धान त तराईदेखि मध्य पहाड क्षेत्रसम्म नेपाल सरकारद्वारा अनुमोदित गरिएको छ। हाम्रो पहाडी हावापानीमा सुहाउँदो पनि छ, खानामा मिठो, पाक्नलाई छिटो, हल्का बाँच्नदार, हावाले नडल्ने, उत्पादन पनि धेरै भएको, गाई वस्तुलाई पराल पनि राम्रै पर्ने खाले छ। यतिको गुण भएको त अरू कुनै धानमा पनि छैन है नानी।
5: ओहो, यो धान त असाध्यै राम्रो पो रहेछ।
4: हो त नि नानी, त्यसैले त यसपालि हामी सबैले शङ्ख धान US 312 नै लगाउने निर्णय गर्यौं।
5: हवस् त दाई, धेरै धेरै धन्यवाद तपाईँलाई, हामी पनि यसपालि शङ्ख धान US 312 नै लगाउने छौ।
6: नेपाली माटोले रोजेको, किसानले खोजेको शङ्कर धान US 312 सम्पूर्ण एग्रो भेट पसलहरूमा उपलब्ध छ, खोजी खोजी लगाऊ।
7: हेलो, मर्सेङ्गदी FM 95 MHz

0: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एण्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
1: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
0: प्रोप्राइटर बम बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, विशिशहर नगरपालिका साथ, लमजुङ। सम्पर्क फोन 0665520209।
2: जय श्री राम, जय श्री राम।
3: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइज गर्न लाग्नु भएको हो र?
2: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
3: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
2: हो नि बाबु, त्यही भएर त हाम्रै बेसी सहरमा रहेको जय श्री राम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
3: हो नि भाउजू।
1: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिनद्वारा कटिङ गरिएका गरगहना पाइने,
4: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
1: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
4: पुरानो गहनासँग नयाँ गहना छाटफेर गरिने,
1: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने।
4: प्रोप्राइटर सुनिल विश्वकर्मा, जय श्री राम सुनचाँदी पसल, विश्वेश्वर नगरपालिका, वडा नम्बर 7, एभरेस्ट ब्याङ्क नजिकै, लमजुङ।
5: सम्पर्क मोबाइल नम्बर 98465 94 र 98065 58 074।
6: ए माइलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ। कति राम्रा चिटिक्क परेका छन् त, छुँदा पनि दाग लाग्ने जस्ता। होइन, कहाँबाट ल्याएछ माइला?
7: कहाँ हुनु दाई, हाम्रै बेसी सहरको लमजुङ कालिका फर्निचर उद्योगबाट ल्याएको।
4: हामी कहाँ आकर्षक फर्निचरका झ्याल, ढोका, दराज, डाइनिङ सेट, लोबेट, टिभी, दराज, अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। अल्मुनियमको झ्याल, ढोका, पार्टिसन रेलिङ, स्टीलका रेलिङ, मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ। सादा तथा हरियो, निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ।
8: लमजुङ कालिका फर्निचर उद्योग, बेसी सहर साथ, लमजुङ।
0: आल्मुनियमका लागि बेसी सहर नगरपालिका साथ भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसी सहर नगरपालिका साथ जेबी चोक भित्रपट्टि, लमजुङ।
8: प्रोप्राइटर रेशमलाल श्रेष्ठ, सम्पर्क फोन 0665205532, मोबाइल 98460903001, 98460074065।
0: नोट, फल सिलिङ, कार्यस बुट्टा राख्नु परेमा हामीलाई सम्झनुहोस्।
9: सुन्दर देखिनु तपाईँको अधिकार हो, हेरचाह हाम्रो जिम्मेवारी। अब मनोकामना एस्थेटिक सेन्टरमा पाइनेछ सौन्दर्यसँग सम्बन्धित सम्पूर्ण सेवा।
10: हाम्रा सेवाहरू शरीरका अनावश्यक रौँ हटाउने, ट्याटु हटाउने,
9: अनुहारका दागहरू लेजर ट्रिटमेन्ट द्वारा हटाउने, शरीरमा भएका मुसा र कोठी हटाउने,
10: हाइड्रोफेसियल सेवा, सेमी पर्मानेन्ट मेकअप,
9: आँखी भोको नयाँ आकार दिने, कानमा भएको पालको उचित उपचार,
10: कपाल झर्ने समस्याको उपचार, अनुहारमा भएको डन्डी फोरको उपचार,
9: चौरीपनको उपचार सँगै बोटक्स, पीआरपी, फिलर्स, साइन बुस्टरको पनि आधुनिक उपचार सेवाहरू पनि उपलब्ध छ।
10: सुन्दरता अब सपना होइन, वास्तविकता हो। आज सम्पर्क गर्नुहोस् 98426010320 र 98118541091।
9: मनोकामना एस्थेटिक सेन्टर, आत्मविश्वासको नयाँ पहिचान, विश्व नगरपालिका साथ, त्रिवेणी टोल, लमजुङ।
11: नेपालमै पहिलो पटक क्याल्भलुम प्रविधिबाट बनेका एल्युमिनियम कोटेड सादा तथा रङ्गीन जस्ता पाता, खुलास ड्युरा कलर, अरूभन्दा 3 गुणा बढी विश्वसनीय, प्रतिरोधात्मक र टिकाउ हुन्छ। खुलास भए अरू किन खोज्ने?

0: कान्छी, घर बनाउने काम शुरू भयो?
1: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकुसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका झ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856646662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: के भयो दिदी तपाईँलाई, सन्चो छैन कि कसो?
5: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के?
4: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न, आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
5: जाने त भने हो बाबु, खै कहाँ जाने कहाँ कहाँ जाने होला है?
4: ल दिदी, बेसीसर नगरपालिका साथ पुरानो बैंक चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
6: दैनिक प्रदान गरिने सेवाहरू ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत दिशा पिसाब तथा खकार परीक्षण गरिन्छ।
7: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हार्जोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक कान घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
6: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
7: क्योर फार्मेसी एन्ड ल्याब, बेसी सहर नगरपालिका साथ पुरानो बैंक चोक लमजुङ।
6: सम्पर्क फोन 9849068924, 9845680।

0: me a extreme energy drink.
1: सुन्दर देखिनु तपाईको अधिकार हो, हेरचाह हाम्रो जिम्मेवारी। अब मनोकामना एस्थेटिक सेन्टरमा पाइनेछ सौन्दर्यसँग सम्बन्धित सम्पूर्ण सेवा।
2: हाम्रा सेवाहरू: शरीरका अनावश्यक रौँ हटाउने, ट्याटु हटाउने,
1: अनुहारका दागहरू लेजर ट्रिटमेन्टद्वारा हटाउने, शरीरमा भएका मुसा र कोठी हटाउने,
2: हाइड्रोफेसियल सेवा, सेमी पर्मानेन्ट मेकअप,
1: आँखी भोको नयाँ आकार दिने, कानमा भएको पालको उचित उपचार,
2: कपाल झर्ने समस्याको उपचार, अनुहारमा भएको डन्डी फोरको उपचार,
1: चौरीपनको उपचार सँगै बोटक्स, पीआरपी, फिलर्स, साइन बुस्टरको पनि आधुनिक उपचार सेवाहरू पनि उपलब्ध छ।
2: सुन्दरता अब सपना होइन, वास्तविकता हो। आजै सम्पर्क गर्नुहोस् 98420 10320 र 98118 41591।
1: मनोकामना एस्थेटिक सेन्टर, आत्मविश्वासको नयाँ पहिचान, विश्व नगरपालिका साथ, त्रिवेणी टोल, लमजुङ।
3: अरु सिमेन्टहरूको पकड पकड त सधैँ बोलीमै सीमित होला, तर सर्वोत्तम सिमेन्टसँग छ युरोपियन VRM टेक्नोलोजी, जसले भर्छ सिमेन्टको कणकणमा सबैभन्दा बढी पकड शक्ति र बन्छ निर्माण अझ बलियो। सर्वोत्तम सिमेन्ट, सर्वोत्तम मजबुती।
4: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नुभयो?
5: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नै किन्नु थियो, बरु कुन पसलमा जाने होला?
4: हरे दाई, पनि हाम्रै बेसी सरको त्यो भीमसेन स्थान चोकमा छ नि, श्रेष्ठ रेडियो एन्ड वास सेन्टर के, त्यहाँ जानुहोस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खानुहोस् है, सँगै जाने नि।
5: ल भइहाल्छ नि नानी।
6: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
7: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
6: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वास सेन्टर, बेसीसर 7 भीमसेनथान चोक, फोन 0665201120, मोबाइल 98460077745।
4: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र TCL को अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वास सेन्टर।

0: एक्सट्रीम इनर्जी ड्रिंक
1: टाइम चेक अहिले ठीक 5 बजेको छ
2: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
3: तपाई रेडियो नर्सङ्गी एफएम 95 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम फ्राली प्रोप्राइटर दीपक पौडेल बेसीचार आठ सेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर सम्पर्क फोन 0665204497
1: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ
2: यो मोबाइलले पनि तनावै दियो भने
3: हैन के तनाव दियो ए खुशी
2: हेर न अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो हैन मर्मत गर्ने गतिलो पसल कतै छैन
3: छ नि किन नहुनु हाम्रै बेसी सहरको पुरानो बैंक चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि
1: हामी कहाँ सामसुङ रेडमी भिभो टेक्नो ओप्पो नार्जो रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ
0: प्रोप्राइटर शम्सुल आलम जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक रोशन फ्रेस हाउस सँगै लमजुङ थप जानकारीको लागि सम्पर्क 9845994046 9813099
4: हाम्रो शाखा बेसीसार नगरपालिका साथ एनआईएमबी बैंकको ठीक अगाडि पनि रहेको छ।

0: sip on ya. Extreme energy drink.
1: होइने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
2: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
2: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
1: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
3: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8-13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पोरेशन सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 98611 39157
2: महको सेवन स्वस्थ र दीर्घ जीवन
4: हेर न सुधा बिहे पनि नजिक आइसक्यो हात र अनुहारको हालत पनि यस्तो छ लाजै हुने भयो बेहुली हुँदा पनि
5: त्यति सानो कुरामा पनि के को चिन्ता त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि
6: हामी कहाँ फेसियल नेल आर्ट मेहेन्दी आर्ट हेयर स्ट्रेट ब्राइडल मेकअप मेनिक्योर पेडिक्योर हेयर कलर हेयर कटिङ क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ
7: टु फाइटर तारा गुरुङ मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर विशेषर नगरपालिका 7 पुरानो बेङ्चोक लमजुङ सम्पर्क 98461 26344 98461 26344
8: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस् यदि बिरामी भए अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसीसर 7 लमजुङ
9: विगत 2 दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ
8: थप जानकारी लागि सम्पर्क 0665909999 9847769629 सेवा मोडल हस्पिटल प्राली बेसीसर 7

0: सन्तोष जी, तपाईले कति चाँडै घर पनि ठडाइसक्नु भएछ त। ल, बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद संजय जी। हेर्नुहोस् न, घर ठडाउने काम मात्रै भएको छ, अझै यसमा फलामको झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सब सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सह नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बछलामाई सटर ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुका साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू, हामी कहाँ सटर ग्रिल, च्यानल गेट, स्टेप भर्याङ, गोलो भर्याङ, कम्पाउन्ड जाली, जीआई जाली, स्टील रेलिङ, स्टील भर्याङ, ट्रस, फलामको झ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: नोट, हामी कहाँ अल्मुनियमको झ्याल ढोका, पार्टेसन लगायत सम्पूर्ण सामानहरू पनि उपलब्ध छ।
4: बछलामाई सटर ग्रिल उद्योग, बेसीसर नगरपालिका साथ, मोडल हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो, लम्सुङ।
5: नारायण ढकाल। थप जानकारीको लागि सम्पर्क 98463038518।

0: Sonia.
1: Extreme energy drink.
2: सुवर्ण अवसर
3: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 सिंहखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
4: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ।
3: प्रोपाइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 सिंहखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856426257 र 9840067787।
5: लमजुङ कालिका यातायात सञ्चालक प्रणाली बेसीसरको सूचना। यस प्रणालीमा दर्ता भएका सवारी साधनहरू प्रणालीको कार्यालयमा सम्पर्क नगरी बाहिरबाट खरिद बिक्री भएकाले यस्ता व्यवसायीहरूलाई कार्यालयमा आई स्वामित्व लिन मिति 2022 साउन महिनाको 15 गते भित्र नामसारी गर्नुहुन अनुरोध गरिन्छ। तोकिएको मितिभित्र कार्यान्वयन नगरेमा यस्ता सवारी साधनहरूलाई दुर्घटना परेको बखत प्रणालीबाट पाउने सेवा सुविधाबाट वञ्चित गरिनेछ। यस कम्पनीमा दर्ता भए विभिन्न रूपमा सञ्चालन हुँदै आएको सवारी साधनहरू विस्थापित भए 3 महिना भन्दा बढ़ी समयसम्म सत्तामा नआएको यातायातका साधनहरू कम्पनीले सूचना जारी गरी 45 दिनको समय दिने, उक्त समयसम्म नआएमा कम्पनीले अर्को व्यवस्था भई सञ्चालन गर्न निर्णय गर्दछ। साथै कम्पनीमा आबद्ध भई सञ्चालनमा आएका यातायातका साधनहरू दुर्घटना भई मरमत गर्दा 3 महिना भन्दा बढ़ीसम्म समय लाग्ने भएमा कम्पनीमा जानकारी गराउनु पर्नेछ अथवा यातायातका साधनहरू काम नलाग्ने भई लगतकट्टा गर्नुपर्ने भएमा लगतकट्टा गरेको मितिले 3 महिनाभित्र नयाँ सवारी साधन दर्ता गर्नुपर्ने, अन्यथा रूट खारेज हुनेछ। गाड़ी खरिद भई आफ्नो नाममा नामसारी पास भएको मितिले बिलबुकमा फोटो टाँस नभएको अवस्थामा बीमा पोलिसीमा 35 दिनभित्र अनिवार्य रूपमा बीमा पोलिसीमा नामसारी गर्नुहुन अनुरोध गरिन्छ। गाड़ीको रिन्यू भएका कागज पत्र अनिवार्य रूपमा प्रणालीको कार्यालयमा ल्याउनुहुन अनुरोध छ। आफ्नो गाड़ीमा नेपाल सरकारको वा कम्पनीले तोकेको गाड़ी भाड़ा अनिवार्य रूपमा टाँस गर्नुपर्नेछ। यात्रुहरूले यात्रा गर्दा महत्वपूर्ण कागज पत्र एवं सरसामानको जिम्मेवारी स्वयं आफै लिनुपर्ने अथवा चालक वा परिचालकलाई जानकारी गराउनु हुन अनुरोध गरिन्छ। ट्राफिक नियम पालना गरौं, सबै नागरिक, चालक, परिचालक, सवारी साधनको परिचय दिऊ। लमजुङ कालिका यातायात सञ्चालक प्रणाली बेसीसर लमजुङ।
6: घर त बाहिर मात्रै झिलिक्क पारेर त कहाँ हुँदो रहेछ रे साइली, भित्र सजाउन त आकर्षक डिजाइनको फर्निचर नै चाहियो। खै म त कहाँ जाउँ कहाँ जाउँ भइरहेछु।
7: मन चारैतिर नडुलाउनु है दाई, आकर्षक डिजाइनका फर्निचर र घर सजावटका सम्पूर्ण सामानहरूको लागि ओम सुरिना फर्निचर सेन्टरमा नै जानुहोस् है।
8: हजुर, आकर्षक डिजाइनका सोफा, दराज, पलङ, टिभी दराज, टेबल दराज, अफिस टेबल, लो बेड, डाइनिङ टेबल, प्लास्टिकका टेबलहरू, भाँडाका आइटमहरू, स्टिल तथा गिफ्ट आइटमहरू, ग्यास चुलोका सेट, कप सेट,
7: साथमा सिरक, म्याट्रेस, कुसन कभर, सोफा, म्याट तन्ना, डोर म्याट र पर्दाको लागि सधैँ हामीलाई सम्झनुहोस्।
3: प्रोप्राइटर बलराम खत्री, ओम सुरिना फर्निचर एन्ड फर्निसिङ सेन्टर, बेसीसार नगरपालिका 7, मनाङ्गी चौतारा, लमजुङ।
8: सम्पर्क मोबाइल 9846019018, 9846019018।
4: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
9: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
4: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आई निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
9: प्रकाश घिमिरे, सञ्चालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल द टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9840059261।
0: हेलो मर्सेंग एफएम 95 मेगाहर्ज

0: यो मोबाइलले पनि तनावै दियो भने
1: होइन, के तनाव दियो ए खुशी?
0: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
1: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
2: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
3: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ, पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099532।
4: घर घर अनि गृहिणीको साथ हुलाकले बनाउँदैछ परिवार एक साथ।
5: बुबालाई हुलाक आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद।
4: हुलाक फुड्सका उत्पादहरू हुलाक आटा, हुलाक बासमती राइस, जिरा मसिनो राइस,
5: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
4: हुलासले बनाउँदैछ परिवार एक साथ।
6: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
7: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
6: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
7: मलाई त एकदमै मन पर्यो।
6: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छड्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
8: कम्प्युटर तौलमा छापावाला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना साटफेट तथा सुनचाँदी खरिद बिक्रीका लागि
6: जय बुद्ध ज्वेलरी, बेसी सहर लमजुङ, एलजी डिलर सँगै प्रोप्राइटर मणिलाल विश्वकर्मा। फोन नम्बर 0665204535475। विश्वास तपाईँको, सेवा हाम्रो।
9: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
10: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
9: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
10: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बिमा अनिवार्य गर्नुहोस्।
9: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665209 0665370 वा 590370 जानकारी गराउनुहोस्।
10: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्रणाली लमजुङ।
1: आमा, ए आमा, खाना खाने बेला भयो, ल आउनुहोस् न।
11: खाना पनि के खानु, यो बिकासे चामल केही स्वाद आउने होइन। ऊ हाम्रो पाला जस्तो ढिँडो, आँटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
1: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर 8 रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
12: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्ग्यानिक, लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करु, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेचार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भिर मह, घर मह, सुकेको न्युरो, सिस्नो, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मसौरा, चियापत्ती, च्याउ, सर्स्यू, बोडी, बटक, कोला, जुम्ला, मार्सी चामल, आग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
13: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
1: लिबन अर्गानिक खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लम्सुङ। प्रोप्राइटर गमबहादुर अधिकारी। मोबाइल 98461 23284 र 98291 80746।

0: सबैजना यस्तो मजाले हाँसेका छन्। यो रविनालाई चाहिँ के भयो?
1: बिचरा दाँतकै समस्या छ त, कसरी हाँस्नु?
0: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
2: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोप्राइटर दीपक पौडेल, बेसीसार आठसेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
0: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
3: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एण्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
4: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
3: प्रोप्राइटर बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, बेसीसार नगरपालिका साथ, लमजुङ। सम्पर्क फोन 0665520209।
5: सुवर्ण अवसर, सुवर्ण अवसर।
6: बौद्ध दर्शन तथा बौद्ध धर्मको भगवान गौतम बुद्धको चार धाम दर्शनको सुवर्ण अवसर। बौद्ध धर्म मानिने गुरुङ, लामा र अन्य जनसमुदायहरूले एकपटक जानै पर्ने दर्शनिक ठाउँ भारतको बौद्ध गयामा भएको भगवान बुद्धले ज्ञान प्राप्त गरेको महाबौद्धि वृक्ष र मन्दिरको दर्शन सहित 80 फिट बुद्ध प्रतिमाको दर्शन तथा अवलोकनका साथै अनेकौं बुद्ध मन्दिरहरूको भ्रमण सँगै दोस्रो बनारस काशीमा भएको सारनाथको बौद्ध मन्दिरहरू सहित अनेकौं ठाउँ र मन्दिर दर्शन, कुशीनगरमा पर्ने भगवान बुद्धले शरीर त्याग गरेको स्थान र अन्य ऐतिहासिक मन्दिरहरू तथा भगवान बुद्धको जन्मस्थल नेपालको लुम्बिनीको रमणीय स्थानको दर्शन साथै राजगीर पर्वतमा रहेको बौद्ध गुम्बा स्तूपाको दर्शन गर्न सकिने। यात्रा अवधि 8 देखि 9 दिन, साथमा आफ्नै भान्साको शुद्ध र स्वादिष्ट खाना, बिहान बेलुकाको चिया र बास बस्नको लागि सफा र सुन्दर ठाउँको व्यवस्था, पिउने मिनरल वाटर सहितको आरामदायी बसमा यात्रा गराइन्छ। इच्छुक जनसमूह संघ संस्थाले धार्मिक यात्रा गर्न चाहेमा सम्पर्क गर्नुहोला। सम्पर्कको लागि मोबाइल नम्बर 9841693152 र 9841628317। नोट, भाडा, खाना, चिया, पानी र लजिङ सहित 8 देखि 9 दिनसम्म नेपाली रुपियाँ 15,000 मात्र। मुन्ना गुप्ता चार धाम तीर्थयात्रा सर्भिस, 20R8 सेना फिल्म हल चोक, लमजुङ।
7: बाउजू, एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त?
0: हजुर नानी, अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि। फेरि हाम्रो गाउँपालिकाले स्वच्छ, सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान सुरु गरेको छ। त्यसलाई पनि सफल बनाउनु पर्यो नि, होइन र?
7: हो नि बाउजू, घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि?
0: ल सुन्नुहोस् नानी, हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ। हरेक महिना 2 घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ। नकुहिने सिसा, प्लास्टिक, टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ।
8: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौं। स्वच्छ, सफा, हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ। मर्स्याङदी गाउँपालिका परिवार, लमजुङ।
9: धरहरा भैरवा अन्तर्राष्ट्रिय विमानस्थल, संसद भवन, वीर अस्पताल र सीआईटी भवन जस्ता महत्वपूर्ण आधार स्तम्भ तथा भवनहरूको निर्माणलाई बलियो आधार ल्याएको सर्वोत्तम सिमेन्ट।
10: एक्सट्रिम इनर्जी ड्रिंक टाइम टेक अहिले ठीक 6 बजेको छ।
11: एक्सट्रिम एनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।
12: मर्सिडिज़ FM 95 मेगाहर्ट्ज़।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी विकास चापागाईसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: आर्थिक वर्ष 2083-84 को नीति तथा कार्यक्रम सार्वजनिक, सबै आर्थिक कारोबार डिजिटल प्लेटफर्ममा आबद्ध गर्ने, दलहरूसँगको सहकार्यमा संविधान संशोधन गर्ने सरकारको घोषणा,
0: स्रोत सुनिश्चित भएपछि मात्र ठेक्का आह्वान गर्न निर्माण व्यवसायहरूको माग, व्यवसायलाई मासिक भुक्तानी प्रणाली लागू गरी बजारमा नगद प्रवाह बढ़ाउनु पर्ने सुझाव,
1: यस वर्ष मनसूनमा कम वर्षा भए पनि विपदको जोखिम उच्च, तापक्रम वृद्धि र चरम मौसमी घटनाका कारण 19 लाख जना भन्दा बढ़ी प्रभावित हुन सक्ने प्राधिकरणको अनुमान,
0: मध्य पूर्व युद्ध अन्त्य गर्ने इरानी प्रस्ताव अमेरिकाले अस्वीकार गरेपछि तेलको मूल्य फेरि बढ़्यो, भारतीय प्रधानमन्त्री मोदीले एक वर्षसम्म सुन नकिन्न भनेपछि गहना कम्पनीहरूको शेयरमा तीव्र गिरावट,
1: र इंग्ल्याण्ड क्रिकेट टोलीले नेपाल भ्रमण गर्ने सम्भावना, पीसीबीले छलफल थाल्यो, एक दिवसीय अभ्यास श्रृंखलामा नेपाल ए टोलीको क्लिन स्वीप,
2: विषादीको सुरक्षित प्रयोग सम्बन्धमा कृषक व्यवसायीहरूलाई जरूरी सूचना।
3: जीवनाशक विषादी विष हो, औषधि होइन, यसर्थ जीवनाशक विषादीको सुरक्षित प्रयोगका लागि सबै सचेत बनौ। जीवनाशक विषादीको प्रयोगकर्ताले सूचक पत्र तथा पर्चामा लेखिएको विवरणको अध्ययन गरी सिफारिश गरिएको बालीमा सिफारिश मात्रामा सुरक्षित तवरले प्रयोग गरौं। विषादी प्रयोगपछि पर्खनु पर्ने अवधिको पालना गरौं।
2: अत्यधिक विषादीको अवशेष राखी उत्पादन तथा बिक्री गरेमा जीवनाशक विषादी व्यवस्थापन ऐन 2076 बमोजिम दण्ड सजाय हुने बेहोरा सबैमा सूचित गर्दछौ।
3: प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र।
4: बेटर अप्लायन्सेस का एसी कूलर फ्रिज कुकर इन्डक्सन एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाई पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। सरकारले आर्थिक वर्ष 2083-84 को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। आज बसेको संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो। संसदमा प्रस्तुत गर्नुअघि आज बसेको मन्त्री परिषद बैठकले नीति तथा कार्यक्रम स्वीकृत गरेको थियो। नीति तथा कार्यक्रम मार्फत सरकारले राजनीतिक दलहरूसँगको सहकार्यमा संविधान संशोधन गर्ने घोषणा गरेको छ। सबै वर्ग क्षेत्र र समुदायको समान अपनत्व सुनिश्चित गर्न राजनीतिक दलहरूसँगको संवाद र सहकार्यमा आधारित बनेर संविधान संशोधनका साझा विषय पहिचान गरी संविधान संशोधन बहसपत्र तयार गरिने नीति तथा कार्यक्रममा उल्लेख छ। सरकारले नीति तथा कार्यक्रम मार्फत सुशासनलाई देशको समृद्धिको आधारशिलाको रूपमा ग्रहण गरेको छ।
5: सरकारले सुशासनलाई समृद्ध नेपालको आधारशिलाका रूपमा ग्रहण गर्दै भ्रष्टाचार विरूद्ध शून्य सहनशीलता, सार्वजनिक सेवा प्रवाहमा सुधार, आर्थिक पुनरुत्थान र सामाजिक उन्नतिलाई अभियानका रूपमा अघि बढ़ाउनेछ।
0: यस्तै सरकारले आउँदो आर्थिक वर्ष समस्याग्रस्त सहकारी संस्थामा नागरिकले जम्मा गरेको बचत एकीकृत बचतकर्ता सुरक्षण कोष स्थापना गरी फिर्ता गर्ने घोषणा गरेको छ। यस्तो कोषमा सहकारीको कर्जा असुली गरी जम्मा गर्ने र यो रकम बचत फिर्ताका लागि प्रयोग गरिने राष्ट्रपति रामचन्द्र पौडेलले बताउनुभयो।
5: सहकारी संस्थाको नियमन र प्रभावकारी व्यवस्थापन गर्न राष्ट्रिय सहकारी नियमन प्राधिकरणको क्षमता सुदृढ गरिनेछ। समस्याग्रस्त सहकारी संस्थामा रकम जम्मा गरेका बचतकर्ताको रकम फिर्ता गर्न एकीकृत बचतकर्ता सुरक्षण कोष स्थापना गरी कर्जा असुली मार्फत बचतकर्ताको रकम फिर्ता गरिनेछ।
1: यस्तै नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले देशको अर्थतन्त्रलाई आधुनिक, पारदर्शी र प्रविधि मैत्री बनाउने योजना सुनाउनु भएको छ। सरकारले 2083-84 को नीति तथा कार्यक्रममा आगामी वर्ष डिजिटल अर्थतन्त्रको विस्तार र राजस्व चुहावट नियन्त्रणलाई मुख्य प्राथमिकतामा राखेको छ। वैदेशिक व्यापारमा हुने अनियमितता रोक्न भन्सार नाकाहरूमा हुने न्यून बीजकीकरणलाई कड़ाईका साथ नियन्त्रण गरिने राष्ट्रपतिले पौडेलले उल्लेख गर्नुभयो। करदाताहरूलाई संस्था प्रदान गर्न मूल्य अभिवृद्धि कर अर्थात भ्याट लगायत सबै प्रकारका कर फिर्ता गर्ने प्रणालीलाई स्वचालित र समयबद्ध बनाइने नीतिमा उल्लेख छ। वित्तीय सुशासन कायम गर्न र आधुनिक डिजिटल अर्थव्यवस्थालाई जोड़ दिइएको छ। सरकारले तोकिएको भन्दा बढ़ी लगानी गर्ने लगानीकर्ताका लागि लगानी भिसा उपलब्ध गराउने भएको छ। अब एउटै पोर्टल मार्फत कम्पनी दर्तादेखि बिउ पुँजीसम्म दिने नीति तथा कार्यक्रममा उल्लेख छ। यस्तै सरकारले मध्यम वर्गीय परिवारमाथिको बोझ घटाउने नीति लिएको छ। यस्तै सरकारले पुँजी बजारमा पेन्सन कोष तथा गैर आवश्यक नेपालीको सहभागिता गराउने नीति तथा कार्यक्रममा उल्लेख गरेको छ। धितोपत्र नियमन नेप्से तथा क्लियरिङ प्रणालीको पुनर्संरचना गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।
0: यसैबीच सरकारले तराई मधेशका सिंचाई सेवा नपुगेका क्षेत्रमा भूमिगत जलस्रोत मार्फत तथा पहाड़ी र हिमाली क्षेत्रमा कृषियोग्य फाँटहरूमा लिफ्ट प्रविधि मार्फत सिंचाई सुविधा सुनिश्चित गर्ने बताएको छ। सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले ठूला सिंचाई प्रविधिको आधुनिकीकरण मरमत सम्भार तथा पुनर्स्थापना गर्दै उपभोक्ता सहभागितामा आधारित दिगो व्यवस्थापन प्रणाली विकास गर्ने बताउनुभयो। यस्तै सरकारले बाली लगाउन अगावै न्यूनतम समर्थन मूल्य तोक्ने भएको छ। यस्तै सरकारले नापी र मालपोत सेवालाई एकीकरण गरी यस्तो सेवालाई पालिकासम्म विस्तार गर्ने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद संयुक्त बैठकलाई सम्बोधन गर्दै जग्गा प्रशासन सेवा चरणबद्ध रूपमा पालिकामा विस्तार गर्ने योजना रहेको बताउनुभयो।
5: नापी र मालपोत सेवालाई एकीकरण गरी जग्गा प्रशासन सेवा चरणबद्ध रूपमा सबै स्थानीय तहमा विस्तार गरिनेछ। आधुनिक प्रविधिबाट भूमिको नाप नक्सा गरी अभिलेख अद्यावधिक गर्ने प्रक्रिया अगाडि बढाइनेछ। भूमिको स्वामित्व र उपयोग बीच सन्तुलन कायम हुने गरी असुरक्षित स्थानमा बसोबास गर्ने भूमिहीन दलित सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या दीर्घकालीन समाधानका लागि सुरक्षित र उचित बसोबासको व्यवस्थापन गरिनेछ।
1: भिजिट नेपाल 2085 मनाउने घोषणा गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले आज संघीय संसदमा प्रस्तुत गर्नुभएको सरकारको नीति तथा कार्यक्रममा आउँदो आर्थिक वर्षलाई पूर्व तयारीका रूपमा काम गर्ने उल्लेख छ। सरकारले नागरिक उड्डयन क्षेत्रको संरचनात्मक सुधार गर्ने घोषणा सहित पर्यटनको क्षेत्रमा निजी क्षेत्रको सहभागिता सुधार र अन्तर्राष्ट्रिय सुरक्षा मापदण्ड कार्यान्वयन गर्न समेत रहेको उल्लेख छ। पर्यटक भिसा पूर्ण रूपमा अनलाइन बनाइने पनि सरकारले जनाएको छ। अन्तर्राष्ट्रिय विमानस्थलमा ई गेट प्रणाली जडान गर्ने, दुई अन्तर्राष्ट्रिय विमानस्थलमा थप उडान विस्तार गर्न कूटनीतिक पहल गर्ने, पर्यटनलाई आधुनिक प्रविधिसँग जोड्ने तथा पर्वतीय पर्यटनलाई थप सुरक्षित बनाउन नीतिगत र पूर्वाधार सुधार गर्ने सरकारले नीति तथा कार्यक्रममा उल्लेख गरेको छ।
0: यस्तै सरकारले ऊर्जा, वन, भूमि तथा वातावरण सम्बन्धी कानून परिमार्जन गरी एकद्वार प्रणाली लागू गर्ने जनाएको छ। नीति तथा कार्यक्रममा सरकारले आउँदो दशकमा 30,000 मेगावाट विद्युत उत्पादन पुर्याउने घोषणा सहित लक्ष्य हासिल गर्ने एकद्वार प्रणाली लागू गर्ने उल्लेख छ। ऊर्जा प्रवर्धकहरूले एउटा आयोजना निर्माण गर्न 23 भन्दा बढ़ी सरकारी निकाय धाउनुपर्ने बाध्यता रहेको बताउँदै आएका छन्। त्यही अवस्थालाई अन्त्य गर्न सरकारले एकद्वार प्रणाली लागू गर्ने नीति लिएको हो। सरकारले विद्युत उत्पादन, प्रसारण, वितरण तथा व्यापारमा निजी क्षेत्रको सहभागिता सुनिश्चित गर्ने नीति पनि लिएको छ। सरकारले आयोजना प्रभावित नागरिकलाई मुआवजाको सट्टा शेयर लगानीको विकल्प प्रदान गर्ने नीति लिएको छ।
1: सरकारले पूर्वाधार वित्त पोषणको नयाँ मोडल लागू गर्ने घोषणा गरेको छ। सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गर्नुभएको हो। वैकल्पिक विकास वित्त, डायस्पोरा पुँजी र निजी क्षेत्रको लगानी परिचालन गर्दै पूर्वाधार क्षेत्रमा नयाँ वित्तीय मोडल कार्यान्वयन गरिने उहाँले बताउनुभयो। रूपान्तरणकारी योजनालाई स्पष्ट लक्ष्य, निश्चित बजेट र कड़ा समय सीमा सहित अघि बढ़ाइने राष्ट्रपति रामचन्द्र पौडेलले बताउनुभयो।
5: रूपान्तरणकारी योजनालाई स्पष्ट लक्ष्य, निश्चित बजेट र कड़ा समय सीमा सहित अघि बढ़ाइनेछ। आयोजना प्रमुखसँग कार्य सम्पादन सम्झौता, डिजिटल प्रगति ट्र्याकिङ, जग्गा प्राप्ति र वन सम्बन्धी अवरोध समाधान गर्दै आयोजना सम्पन्न

0: वर्षको नीति तथा कार्यक्रममा शस्त्र द्वन्द्वमा भएका मानव अधिकार हनन सम्बन्धी घटनाको छानबिन कार्यलाई यही आर्थिक वर्षमा अघि बढ़ाएर टुंग्याउने घोषणा गरेको हो। झण्डै 19 वर्षदेखि अल्झिँदै आएको यो प्रक्रिया टुंग्याउने घोषणा भने बालेन्द्र शाह नेतृत्वको सरकारले नीति तथा कार्यक्रम मार्फत गरेको हो।
1: सरकारले ल्याएका 8 अध्यादेशहरू संघीय संसदमा पेश भएका छन्। आज बसेको प्रतिनिधि सभा बैठक र त्यसपछि राष्ट्रिय सभा बैठकमा मन्त्रीहरूले अध्यादेश पेश गरेका हुन्। संविधानको धारा 114 अनुसार सरकारले संसद अधिवेशन नरहेका बेला अध्यादेश ल्याउन सक्दछ। त्यसरी ल्याएको अध्यादेश संसदको अधिवेशन आह्वान भएपछिको पहिलो बैठकमा सम्बन्धित मन्त्रीले पेश गर्नुपर्छ। त्यसपछि सांसदहरूले चाहेको खण्डमा अध्यादेश अस्वीकार गरियोस् भन्ने सूचना दिन सक्दछन्। अध्यादेश दुवै सदनबाट स्वीकृत भएमा दुवै सदनको बैठक बसेको 60 दिनभित्र अध्यादेश प्रतिस्थापन विधेयक ल्याएर दुवै सदनबाट पारित गरेर राष्ट्रपतिबाट समेत प्रमाणीकरण भएर ऐनमा रूपान्तरित भइसक्नुपर्छ। अन्यथा अध्यादेश स्वत निष्क्रिय हुन्छ।
0: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ।
4: 95 मेगाहर्ज।

0: खरसाङ एफएम 95 मेगाहर्ज
1: क्षेत्रमा पनि बैंकहरूले कम्तीमा 15% लगानी गर्नुपर्ने प्रस्ताव महासंघले अघि सारेको छ।
2: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्षको मनसूनमा विपदको जोखिम उच्च रहने अनुमान गरेको छ। प्राधिकरणका अनुसार मनसूनमा देशभर औसतभन्दा कम वर्षा हुने सम्भावना रहे पनि तापक्रम वृद्धि र चरम मौसमी घटनाका कारण विपदको जोखिम उच्च रहेको हो। प्राधिकरणले आज सार्वजनिक गरेको मनसून पूर्व तयारी तथा प्रतिकारी राष्ट्रिय कार्ययोजना 2083 मस्यौदामा 19 लाखजना भन्दा बढ़ी जनसंख्या प्रभावित हुने अनुमान छ। मस्यौदा अनुसार उच्च हिमाली क्षेत्रमा हिमताल विस्फोटको जोखिम बढ़ेको छ भने तराई तथा तल्लो भेगमा बाढ़ी पहिरो डुबान भूस्य र आकस्मिक बाढ़ीका घटना बढ़न सक्ने सम्भावना छ। तापक्रम वृद्धि र तातो हावाको लहरका कारण विशेष गरी दक्षिणी तराई क्षेत्र बढ़ी प्रभावित हुने सक्ने अनुमान छ। प्रतिवेदनमा मनसून अवधिमा देशभर झण्डै 4,57,145 घरधुरीका 19,97,731 प्रभावित हुन सक्ने अनुमान छ। प्रदेशगत विश्लेषण अनुसार कोशी मधेस लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही जिल्लामा मनसून जन्य विपदको जोखिम तुलनात्मक रूपमा बढ़ी देखिएको छ। प्राधिकरणले विपद पूर्व तयारी तथा उद्धार व्यवस्थापनलाई प्रभावकारी बनाउन प्रदेश र पालिकालाई जोखिम विश्लेषणका आधारमा तयारी गर्न आग्रह गरेको छ। प्राधिकरणका उपसचिव रामबहादुर केसीले मनसूनजन्य विपदबाट हुने क्षति न्यूनीकरणका लागि पूर्व सूचना प्रणाली, सुरक्षित स्थानको पहिचान, राहत सामग्री तयारी तथा उद्धार संयन्त्रलाई चुस्त बनाउन सम्बन्धित निकायलाई निर्देश दिएको जानकारी दिनुभयो।
1: सर्वोच्च अदालतले विश्वविद्यालयमा विद्यार्थी संगठनहरूमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णय तत्कालका लागि कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले सरकारलाई छलफलमा बोलाउँदै अन्तरिम आदेश जारी गरेको हो। सरकारले विद्यार्थी संगठनहरू खारेज गर्ने निर्णय गरेपछि अनेरा सोभियुका अध्यक्ष दीपक धामी सहित विभिन्न विद्यार्थी संगठनले रिट दायर गरेका हुन्। दायर गरेको रिटमाथि प्रारम्भिक सुनवाई गर्दै सर्वोच्चले तत्काल निर्णय कार्यान्वयन नगर्न भन्दै अन्तरिम आदेश बारेमा छलफल गर्न दुवै पक्षलाई बोलाएको छ।
2: सरकारले सरकारी निकाय र सार्वजनिक संस्थामा सरसफाईलाई संस्थागत गर्न देशव्यापी राष्ट्रिय सरसफाई सप्ताह शुरू गरेको छ। वीर अस्पतालमा सरसफाई गरेर स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले अभियानको शुभारम्भ गर्नुभएको हो। सरकारले आजदेखि जेठ 8 गतिसम्म संघ प्रदेश र पालिका अन्तर्गतका सरकारी कार्यालय, स्वास्थ्य संस्था तथा शैक्षिक संस्थालाई सरसफाई अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो। कार्यक्रममा मन्त्री मेहताले सरसफाईलाई दैनिक व्यवहारमा रूपान्तरण गर्नुपर्ने बताउनुभयो। स्वास्थ्य मन्त्रालयको 100 बुँदे प्राथमिकतामा सरकारले सरसफाईलाई पहिलो प्राथमिकतामा राखेको जानकारी दिँदै उहाँले अस्पतालका शौचालय, फ्लश प्रणाली, वार्ड भुइँतला तथा अस्पताल परिसरको स्वच्छतालाई विशेष निगरानीमा राखिएको जानकारी दिनुभयो। सरकारी कार्यालय वरपर 100 मिटर क्षेत्रभित्रको सरसफाई समेत सम्बन्धित कार्यालयको जिम्मेवारीभित्र राखेको उहाँले जानकारी दिनुभयो। उहाँका अनुसार हरेक कार्यालय प्रमुखले नियमित अनुगमन, मूल्यांकन र प्रतिवेदन प्रणाली लागू गर्नुपर्ने व्यवस्था गरेको छ। सरसफाईसँगै सरकारी कार्यालयमा रहेका सूचना बोर्ड, नागरिक बढ़ापत्र र संकेत चिन्हहरूलाई स्पष्ट र व्यवस्थित बनाइनेछ।
1: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा टर्किस एयरलाइन्सको विमानको अवतरण गियरमा देखिएको धुवाँ हाइड्रोलिक पाइपमा आएको प्राविधिक खराबीका कारण भएको पाइएको छ। टर्किस एयरलाइन्सका संचार प्रमुख याहया उस्तुनले सामाजिक सञ्जाल मार्फत यसबारे जानकारी गराउनु भएको हो। उहाँका अनुसार धुवाँ देखिएपछि विमानका आपतकालीन स्लाइडहरू खोलेर यात्रीहरूको उद्धार गरिएको थियो। विमानमा 273 यात्रु, 11 चालक दलका सदस्य र 4 शिशु गरी कुल 288 जना सवार थिए। अहिले एयरलाइन्सको आधिकारिक प्राविधिक टोलीले जहाजको विस्तृत प्राविधिक जाँच गरिरहेको छ। एयरलाइन्सले काठमाडौँबाट उड्नुपर्ने प्रभावित 279 यात्रुहरूका लागि फर्किने उडानका लागि अतिरिक्त विमानको व्यवस्था गरिएको जनाएको छ। घटनापछि बिहान बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सेवा झण्डै 1.5 घण्टापछि सञ्चालनमा आएको थियो।
2: बजेटको अभावमा गएको वर्ष रोकिएको दुर्लभ एकसिंगे गैंडाको गणना यस वर्ष पनि हुन सकेन। हरेक 4 वर्षमा हुँदै आएको यो गणना बजेट अभावका साथै यस वर्ष बाघको गणना समेत परेकाले गर्न नसकिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका वरिष्ठ इकोलोजिस्ट हरिभद्र आचार्यले जानकारी दिनुभयो। उहाँका अनुसार अर्को वर्षको गणनाका लागि प्रोटोकल तयार गर्ने काम शुरू भइसकेको छ। उहाँका अनुसार धेरै गैंडा पाइने चितवन राष्ट्रिय निकुञ्जमा आनुवंशिक अर्थात जेनेटिक विधिबाट गणना गर्न प्रोटोकल तयार गर्न लागि हो। यस्तै थोरै संख्यामा गैंडा पाइने बर्दिया पर्सा शुक्लाफाट र पर्सा राष्ट्रिय निकुञ्जमा भने प्रत्यक्ष अवलोकनबाट गणना गरिनेछ। आनुवंशिक विधिमा गैंडाको गोबर संकलन गरी प्रयोगशालामा डीएनए परीक्षण गरेर संख्या र लिंग पहिचान गरिन्छ। हरेक गैंडाको गोबरमा जेनेटिक स्ट्रक्चर फरक हुन्छ। गैंडाले सामान्यतया एकै ठाउँमा दिशा गर्ने भएकाले ती ठाउँहरूको पहिचान गरी पटक पटक गोबर संकलन गरिन्छ। सन् 2021 गणनामा देशभरका राष्ट्रिय निकुञ्ज तथा संरक्षण क्षेत्रमा गरी 752 गैंडा फेला परेका थिए। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधियुक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा
4: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा वेबसाइट दृष्टि आई डट ओआरजी फोन नम्बर 01-5224-352-5224-353। के तपाईँ ढाड कम्मर घुँडा गर्दन दुख्ने समस्या युरिक एसिड बाथ रोग नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीड़ित हुनुहुन्छ?
5: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्।
4: हाम्रा सेवाहरू
5: ओपीडी सेवा
4: विशेषज्ञ ओपीडी सेवा
5: निशुल्क औषधि वितरण
4: सशुल्क फार्मेसी सेवा
5: फिजियोथेरापी सेवा
4: अकुपंचर सेवा
5: योग परामर्श सेवा
4: क्रियाकल्प सेवा
5: पूर्वकर्म पञ्चकर्म सेवा
4: छार सूत्र सेवा
5: जलौका सेवा
4: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू
5: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म
4: विस्तृत जानकारीका लागि
5: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर गैरीगाउँ काठमाडौँ फोन नम्बर 01-4110-6-96-98-514-24-063।
6: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विषमको रमाइलो टिभीमा।
2: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
1: अब बाँकी खबर। हप्ताको पहिलो कारोबार दिन शेयर बजार दोहोरो अंकले बढ़ेको छ। शेयर बजार परिसूचक नेप्से आज 38.19 अंकले बढ़ेर 2783.85 बिन्दुमा पुगेको छ। आज सबै समूहको सूचक बढ़ेकोमा अन्य समूहको सूचक 2% भन्दा धेरैले उकालो लागेको छ। स्टेप फाइनेन्स जलविद्युत माइक्रो फाइनेन्स निर्जीवन बीमा समूहको सूचक 1.5% भन्दा धेरैले बढ़ेको छ। आज 247 कम्पनीको शेयर बढ़ेकोमा 18 घटेको छ। यस्तै 4 कम्पनीको शेयर घटबड़ भएको छैन। आज नेप्सेसँगै कारोबार रकम पनि बढ़ेको छ। गएको बिहिबार 3.28 अर्ब कारोबार भएकोमा आज 332 कम्पनीका 1.04 करोड़ किता शेयर 4.61 अर्ब रूपियाँमा किनबेच भएको छ।
2: चितवनका दुग्ध उत्पादक किसानले 55 करोड़ रूपियाँ भुक्तानी पाएका छैनन्। किसानले दुग्ध विकास संस्था र निजी क्षेत्रबाट भुक्तानी नपाएका चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगालीले जानकारी दिनुभयो। उहाँका अनुसार संस्थानबाट पुष महिनादेखिको भुक्तानी पाएका छैनन् भने निजी उद्योगहरूले 3 महिनादेखिको भुक्तानी दिएका छैनन्। चितवनबाट दूध लैजाने उद्योगमध्ये 25% नियमित भुक्तानी गर्ने गरेको भए पनि अरूले भुक्तानी नदिँदा किसानहरू मर्कामा परेका हुन्। चितवनमा दैनिक 3,50,000 लिटर दूध उत्पादन हुँदै आएको छ। 115 दूध उत्पादन सहकारी मार्फत 40,000 किसानले उत्पादन गरेको दूध बिक्री हुँदै आएको छ। नयाँ सरकार बनेसँगै उत्साहित बनेका किसानहरू पुनः निराश बन्न थालेका उहाँले बताउनुभयो।
1: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेपाल विद्युत प्राधिकरण सप्तरीको कञ्चनपुर वितरण केन्द्रका प्रमुख महेन्द्र कुमार दास विरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। चार्जिङ स्टेशनका लागि ट्रान्सफर्मर राखी लाइन छाडिदिने प्रयोजनार्थ सेवा ग्राहीसँग 1,40,000 रूपियाँ घुस लिँदै गरेको अवस्थामा आयोगको टोलीले केही दिन पहिले पक्राउ गरेको थियो। आयोगले आरोपी दास विरूद्ध बिगो बमोजिम कार्यवाहीको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको प्रवक्ता सुरेश नेउपानेले जानकारी दिनुभयो।
2: नेपाल दर्पणमा अब विदेशका खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्य गर्न अमेरिकाले अगाडि सारेका प्रस्तावबारे इरानले दिएको प्रतिक्रिया पूर्णत अस्वीकार्य भएको बताएपछि अन्तर्राष्ट्रिय बजारमा तेलको भाव बढ़ेको छ। इरानले पाकिस्तान मार्फत अमेरिकालाई पठाएको जवाफमा द्वन्द्व तत्काल अन्त्य गर्न आह्वानसहित अमेरिका र इजरायलले इरानमाथि थप आक्रमण नगर्ने सुनिश्चितता खोजेको इरानको समाचार संस्था तस्मिनलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। यस्तै इरानले लड़ाईबाट खेप्नु परेको हानिको क्षतिपूर्ति पाउनुपर्ने र होर्मुजमा इरानको सार्वभौम अधिकार कायम हुनुपर्ने माग पनि गरेको छ। यो सँगै एसियाको बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य प्रति ब्यारेल 4.1% बढ़ेर $105 प्रति ब्यारेल पुगेको छ। गएको फेब्रुअरी 28 तारीकमा युद्ध शुरू भएपछि होर्मुज जलमार्ग अवरूद्ध बनेको छ। होर्मुज जलमार्गबाट पानी जहाज मार्फत विश्वका विभिन्न ठाउँमा तेल र ग्यासको आपूर्ति हुन नसकेपछि अभाव र मूल्य बढ़ेको हो। अमेरिकाले होर्मुज जलमार्गमा पानी जहाजको आवाज जावत खोल्ने र इरानले परमाणु पदार्थ प्रशोधन गर्ने काम स्थगित गर्नुपर्ने शर्तसहित 14 बुँदे प्रस्ताव गरेको थियो। केही दिन अघि ट्रम्पले इरान युद्ध चाँडै टुंगिने बताए पनि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानमा थुपारिएको युरेनियम बाहिर ननिकालिएसम्म युद्ध नटुंगिने बताउनु भएको थियो। शान्तिवार्ता गर्नका लागि अप्रेल महिनाको शुरूतिर युद्धविराम घोषणा गरिएको थियो। केही छिटपुट घटना बाहेक युद्धविराम पालना भएको देखिन्छ। इरानलाई एकीकृत प्रस्ताव प्रस्तुत गर्नका लागि समय उपलब्ध गराउन भन्दै ट्रम्पले युद्धविरामको अवधि अनिश्चितकालका लागि लम्ब्याउनु भएको थियो। लड़ाई शुरू भए यता तेलको मूल्यमा निकै ठूलो प्रभाव परेको छ।
1: भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मध्य पूर्वको युद्धका कारण विश्वव्यापी ऊर्जा मूल्यमा भएको वृद्धिलाई सम्बोधन गर्दै भारतीयहरूलाई घरबाटै काम गर्ने बानी बसाल्न, एक वर्षसम्म सुन नकिन्न र विदेश यात्रा सीमित गर्न अपील गर्नुभएको छ। यी मित व्ययिताका उपायहरूले इन्धन प्रयोग घटाउने र विदेशी मुद्रा बचत गर्न मदत गर्ने उहाँको भनाइ छ। भारतले 90% तेल आयात गर्छ र इरानमाथि अमेरिका इजरायलको युद्धपछि तेल आयातमा $40 वृद्धि भएको छ। हैदराबादमा सार्वजनिक कार्यक्रममा मोदीले गर्नुभएको यस अपीललाई विश्लेषकहरूले अहिलेसम्मकै सबैभन्दा कठोर भनेर वर्णन गरेका छन्। मेट्रो जस्ता सार्वजनिक यातायात प्रयोग गर्न र कारपुलिङ अपनाउन सुझाव दिनुभएको साथै उहाँले किसानहरूलाई मलको प्रयोग आधा घटाउन पनि आग्रह गर्नुभएको छ। सरकारले अहिलेसम्म पेट्रोल र डिजेलको मूल्य नबढ़ाए पनि लामो समयको द्वन्द्व र तेल आपूर्तिमा अवरोधले अर्थतन्त्रमा तनाव बढ़ाउन थालेको छ। मोदीको अपीलपछि आज प्रमुख गहना कम्पनीहरूको शेयर मूल्यमा 10% भन्दा धेरैको गिरावट आएको छ। बीएससी सेक्सल्स पनि शुरूआती कारोबारमा 1,000 भन्दा अंक भन्दा धेरैले घटेको छ। विश्लेषकहरूका अनुसार दीर्घकालीन आर्थिक अवरोधको आशंका बीच मोदीको टिप्पणी शेयर बजारको गिरावटको प्रमुख कारण बनेको छ।
2: नेपाल दर्पणमा अब खेल खबर। इंग्ल्याण्ड क्रिकेट बोर्ड ईसीबीले पुरूष टोलीको नेपाल भ्रमणबारे छलफल शुरू गरेको छ। सन् 2027 देखि 2031 सम्मको अन्तर्राष्ट्रिय तालिकामा इंग्ल्याण्डले नेपालसँग टी20 श्रृंखला खेल्ने सम्भावनाबारे छलफल भइरहेको क्रिकेट सम्बन्धी जानकारी दिने वेबसाइट क्रिकेट इन्फोले जनाएको छ। इंग्ल्याण्डको टोलीले नेपाल भ्रमण गरे यो ऐतिहासिक हुनेछ। अहिलेसम्म कुनै पनि टेस्ट राष्ट्र टोलीले नेपाल आएर औपचारिक अन्तर्राष्ट्रिय श्रृंखला खेलेका छैनन्। पछिल्ला वर्षहरूमा नेपाली क्रिकेट द्रुत गतिमा बढ़ेको छ। गएको वर्ष नेपालले संयुक्त अरब युएईमा वेस्ट इण्डिजलाई हराएर पहिलो पटक पूर्ण आईसीसी सदस्यसँगको श्रृंखला जितेको थियो। यसैबीच आयरल्याण्डले पनि सन् 2026 देखि 2027 सम्ममा नेपाल भ्रमण गर्ने तयारी गरिरहेको खबरमा उल्लेख छ। यस वर्ष आईसीसी टी20 विश्वकपमा नेपाल र इंग्ल्याण्ड बीच पहिलो पटक प्रतिस्पर्धा भएको थियो। त्यो खेलमा इंग्ल्याण्ड अन्तिम बलमा विजयी भएको थियो।
1: र एकदिवसीय अभ्यास श्रृंखलामा नेपालको ए टोलीले क्लीन स्वीप गरेको छ। माथिल्लो मूलपानी मैदानमा आज भएको चौथो तथा अन्तिम खेलमा नेपाल एले अमेरिकालाई 7 रनले हरायो। नेपाल एले दिएको 265 रनको लक्ष्य पछ्याएको अमेरिकाले 49 ओभर 1 बलमा 257 रन बनाउँदा सबै विकेट गुमायो। यसअघि टस हारेर ब्याटिङ गरेको नेपाल एले 49 ओभर 5 बलमा 264 रन बनाउँदा सबै विकेट गुमायो। नेपाल एका सन्दीप जोराले शतक बनाए। जोरा 115 बलमा 111 रन जोडेर आउट भए। नेपाल एले पहिलो खेलमा स्कटल्याण्डलाई 45 रन, दोस्रो खेलमा अमेरिकालाई 3 विकेट र तेस्रो खेलमा स्कटल्याण्डलाई डीएलएस नियमका आधारमा 9 रनले हराएको थियो। आईसीसी विश्वकप क्रिकेट लीग 2 खेल्न नेपाल आएका अमेरिका र स्कटल्याण्डको टोलीसँग नेपाल एले एक दिवसीय अभ्यास श्रृंखला खेलेको हो। भोलिदेखि जेठ 8 गतेसम्म कीर्तिपुरको त्रिवी क्रिकेट रंगशालामा लीग 2 श्रृंखला शुरू हुँदैछ।
2: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
1: आर्थिक वर्ष 2083-84 को नीति तथा कार्यक्रम सार्वजनिक, सबै आर्थिक कारोबार विद्युतीय प्रणालीमा आबद्ध गर्ने, दलहरूसँगको सहकार्यमा संविधान संशोधन गर्ने सरकारको घोषणा,
2: स्रोत सुनिश्चित भएपछि मात्र ठेक्का आह्वान गर्न निर्माण व्यवसायीको माग, व्यवसायीलाई मासिक भुक्तानी प्रणाली लागू गरी बजारमा नगद प्रभाव बढ़ाउनु पर्ने प्रस्ताव,
1: यस वर्ष मनसूनमा कम वर्षा भए पनि विपदको जोखिम उच्च, तापक्रम वृद्धि र चरम मौसमी घटनाका कारण झन्डै 20 लाख जना भन्दा बढ़ी प्रभावित हुन सक्ने प्राधिकरणको अनुमान,
2: मध्य पूर्व युद्ध अन्त्य गर्ने इरानी प्रस्ताव अमेरिकाले अस्वीकार गरेपछि तेलको मूल्य फेरि बढ़्यो, भारतीय प्रधानमन्त्री मोदीले एक वर्षसम्म सुन नकिन्न भनेपछि गहना कम्पनीहरूको शेयरमा तीव्र गिरावट,
1: र इंग्ल्याण्ड क्रिकेट टोलीले नेपाल भ्रमण गर्ने सम्भावना, ईसीबीले छलफल थाल्यो, एक दिवसीय अभ्यास श्रृंखलामा नेपाल ए टोलीको क्लीन स्वीप।
2: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी विकास चापागाई र भोजेन्द्र बस्नेत पनि विदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्चेन्ट एफएम 95 मेगाहर्ज।
1: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
2: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूका लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
3: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, आल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, आल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
1: हिमालयन ब्रदर ग्रुप प्राली विशेषर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीका लागि सम्पर्क 0635209773, मोबाइल 97463061।
2: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
3: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
4: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
3: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ईसीजी, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
4: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
3: एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ। सम्पर्क फोन 0664021223, 4021224, मोबाइल 9841454448।
5: जय श्री राम, जय श्री राम।
2: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइड गर्न लाग्नु भएको हो र?
5: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
2: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
5: हो नि बाबु, त्यही भएर त हाम्रै बेसी सहरमा रहेको जय श्री राम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
2: हो नि भाउजू।
6: हाम्रा सेवाहरू: कम्प्युटर तौलमा आधुनिक मेसिनद्वारा कटिङ गरिएका गरगहना पाइने,
7: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
6: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
7: पुरानो गहनासँग नयाँ गहना साटफेर गरिने,
6: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने।
7: प्रोपाइटर सुनिल विश्वकर्मा, जय श्री राम सुनचाँदी पसल, विश्वेश्वर नगरपालिका, वडा नम्बर 7, एभरेस्ट ब्याङ्क नजिकै लमजुङ।
4: सम्पर्क मोबाइल नम्बर 98465 94 र 98065854।

0: California.
1: Extreme energy drink.
2: सुन्दर देखिनु तपाईको अधिकार हो, हेरचाह हाम्रो जिम्मेवारी। अब मनकामना एस्थेटिक सेन्टरमा पाइनेछ सौन्दर्यसँग सम्बन्धित सम्पूर्ण सेवा।
3: हाम्रा सेवाहरू: शरीरका अनावश्यक रौ हटाउने, ट्याटु हटाउने,
2: अनुहारका दागहरू लेजर ट्रिटमेन्टद्वारा हटाउने, शरीरमा भएका मुसा र कोठी हटाउने,
3: हाइड्रोफेसियल सेवा, सेमी पर्मानेन्ट मेकअप,
2: आँखी भोको नयाँ आकार दिने, कानमा भएको पालको उचित उपचार,
3: कपाल झर्ने समस्याको उपचार, अनुहारमा भएको डन्डी फोरको उपचार,
2: चौरीपनको उपचार सँगै बोटक्स, पीआरपी, फिलर्स, साइन बुस्टरको पनि आधुनिक उपचार सेवाहरू पनि उपलब्ध छ।
3: सुन्दरता अब सपना होइन, वास्तविकता हो। आजै सम्पर्क गर्नुहोस् 9846210320 र 9818415091।
2: मनकामना एस्थेटिक सेन्टर, आत्मविश्वासको नयाँ पहिचान, बेसर नगरपालिका साथ, त्रिवेणी टोल, लमजुङ।

0: नमस्कार, रेडियो मर्सङ्गी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्सङ्गी .org मा साँझ 6:35 बजेको मर्सङ्गी समाचारमा म सुधाको स्वागत छ। प्रसारणको शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्रहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर साथ लमजुङ, प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: लामसुङकै स्थानीय तहमा आधारभूत अस्पताल निर्माण गरिए पनि अफिसै सञ्चालनमा आउन सकेनन्। विश्वसहर नगरपालिकाद्वारा कृषि मोबाइल एप सञ्चालन। लामसुङमा हुलाक मार्फत घर दैलोमै राहदानी सेवा पुर्याउने तयारी। र मर्सिङदी 4 जगत स्थित आत्मपानी कुण्ड प्रवर्धनका लागि जेठको पहिलो साता महोत्सव हुँदै। अब समाचार विस्तारमा। लामसुङकै स्थानीय तहमा 1500 अस्पताल भवन निर्माण गरिए पनि निर्धारित लक्ष्य अनुरूप सञ्चालनमा आउन नसकेको पाइएको छ। आर्थिक वर्ष 77-78 दुई वर्षभित्र सक्ने गरी स्थानीय तहहरूमा 1500 अस्पताल निर्माण शुरू गरे पनि हालसम्म कुनै पनि अस्पताल स्तरोन्नति सहितको सेवा सञ्चालनमा आउन नसकेका हुन्। लामसुङको सुन्दरबजार मध्य नेपाल राइनस नगरपालिका कुलस्तर दुर्ती र दुधपोखरी गाउँपालिका अन्तर्गतका स्वास्थ्य चौकी तथा स्वास्थ्य केन्द्रहरूको स्तरोन्नति गरी 1500 अस्पताल निर्माण शुरू भयो। तर जिल्लाकै स्थानीय तहहरूमा निर्माण भएका अस्पतालहरूमध्ये केही अझै पनि निर्माण सम्पन्न भएका छैनन्। केही अस्पतालको भवन निर्माणको काम सम्पन्न भए पनि स्तरोन्नति सहितको सेवा प्रवाह शुरू हुन नसकेको हो। अस्पतालको भवन निर्माणको काम सम्पन्न भए पनि प्रभावकारी सेवा प्रवाहका लागि स्थानीय तहको क्षमताले नभ्याउने स्थानीय तहले जनाएका छन्। सो अस्पतालबाट सेवा प्रवाहका लागि पर्याप्त जनशक्ति नहुँदा त्यसको व्यवस्थापन संघीय सरकारबाट हुनुपर्ने स्थानीय तह जनप्रतिनिधिहरूको भनाइ छ। संघीय सरकार अन्तर्गत स्वास्थ्य मन्त्रालयले 1500 अस्पताल बनाउनका लागि विभिन्न स्थानीय तहका अस्पतालहरूलाई सूचीकृत गरेको थियो। अस्पताल सूचीकृत गरेपछि त्यसको सम्भाव्यता अध्ययन गर्न भवन विभागलाई जिम्मेवारी दिएको थियो। भवन विभागले सम्भाव्यता अध्ययन गरिसकेपछि 1500 अस्पताल निर्माण गरिने, स्थानीय तह र स्तरोन्नति हुने स्वास्थ्य संस्थाको नाम टुंगाइएको थियो। मन्त्रालयले बढ़ीमा 2 वर्षभित्रमा यी स्वास्थ्य संस्थाहरूलाई 1500 बनाइसक्ने लक्ष्य राखेको थियो। तर अस्पताल निर्माण शुरू भएको 4 वर्ष बितिसक्दा पनि अफिस सेवा प्रवाह शुरू हुन नसकेको पाइएको छ। 1500 अस्पताल बनाउनका लागि 1.50 करोड़देखि 3 करोड़सम्म बजेट विनियोजन भएको थियो। जिल्लामा सदरमुकाम विस्तारमा 50 प्रदेश अस्पताल र सुन्दर बजारमा पनि सरकारी स्वामित्वमा 1500 अस्पताल यसअघि नै सञ्चालनमा रहेका छन्। दुधपोखरी गाउँपालिकाको गौड़ामा पनि प्राथमिक स्वास्थ्य केन्द्रबाट मेडिकल अफिसबाट सेवा प्रवाह हुँदै आएको छ। त्यसबाहेक जिल्लामा अन्य स्थानीय तहबाट भने सरकारी स्वामित्वमा अस्पताल व्यवस्था स्थित नहुँदा आम नागरिकहरूलाई समस्या हुँदै आएको छ। मर्सुनी गाउँपालिकाको बुलबुले स्वास्थ्य चौकीलाई पनि स्तरोन्नति गरी 1500 अस्पताल निर्माण भएको छ। स्थानीय तहहरूमा अस्पताल बन्न सके जिल्लाका सबै स्थानीय तहका नागरिकहरूलाई स्वास्थ्य सेवामा सहज पहुँच पुग्ने आम नागरिकको विश्वास छ। जिल्लाका दुर्गम क्षेत्रका नागरिकहरू त आफ्नो स्थानीय तहमा सामान्य स्वास्थ्य सेवा समेत नपाउँदा दिन मारेर स्वास्थ्य संस्था धाउन बाध्य छन्। विश्वसहर नगरपालिकाले कृषकलाई प्रविधिसँग जोड्ने उद्देश्यसहित कृषि मोबाइल एप सञ्चालनमा ल्याएको छ। नगरपालिकाको कृषि विकास शाखाले कृषकहरूका लागि कृषि सम्बन्धी जानकारी, बजार मूल्य, मौसम अपडेट, बाली व्यवस्थापन तथा विज्ञसँग प्रत्यक्ष परामर्श सेवा सहज रूपमा उपलब्ध गराउने कृषि एप सञ्चालनमा ल्याएको हो। अब कृषि जानकारी, योजना र बजार सबै तपाईँको हातमै भन्ने नारासहित सञ्चालनमा आएको एपमा 8 प्रमुख सुविधाहरू समावेश गरिएको छ। जस अन्तर्गत मल सिफारिश, अनलाइन कृषि बजार व्यवस्था, योजना, बाली पाचो, मौसम जानकारी, कृषि लाइब्रेरी, रोग तथा किरा व्यवस्थापन र विज्ञसँग अडियो भिडियो कल मार्फत परामर्श सेवा रहेको प्रमुख प्रशासकीय अधिकृत सुमन अधिकारीले बताउनुभयो। एप मार्फत कृषकहरूले बाली अनुसार उपयुक्त मलको सिफारिश प्राप्त गर्न, आफ्ना कृषि उत्पादन अनलाइन मार्फत किनवेश गर्न तथा दैनिक मौसम जानकारीका आधारमा खेती व्यवस्थापन गर्न सक्नेछन्। साथै कृषि सम्बन्धी भिडियो पुस्तिका र लेख अध्ययन गर्न तथा रोग किरा पहिचान गरी समाधानका उपायबारे जानकारी लिन सकिने व्यवस्था गरिएको कृषि विकास शाखाका प्रमुख ममता अधिकारीले जानकारी दिनुभयो। नगरपालिकाले सम्पूर्ण कृषक महान भावहरूलाई कृषि कन्टेन्ट एप डाउनलोड गरी प्रयोग गर्न आग्रह गरेको छ। एप गुगलको प्ले स्टोरमा उपलब्ध रहेको कृषि शाखाले जनाएको छ। लामसुङमा राहदानी सेवामा सहजता ल्याउने उद्देश्यले अब हुलाक मार्फत घर दैलोमा राहदानी पुर्याउने तयारी गरिएको छ। सेवाग्राहीले जिल्ला प्रशासन कार्यालयसम्म पटक पटक धाउनु पर्ने झन्झट कम गर्न यो व्यवस्था लागू गर्न लागेको कार्यालयले जनाएको छ। जिल्ला प्रशासन कार्यालय लामसुङका अनुसार राहदानी तयार भएपछि सम्बन्धित सेवाग्राहीको ठेगानामै सुरक्षित रूपमा पुर्याउने प्रणाली विकासको अन्तिम चरणमा पुगेको छ। यसका लागि प्रशासन कार्यालय र हुलाक सेवा कार्यालयबीच आवश्यक समन्वय भइरहेको बताइएको छ। हाल राहदानी बनाउन आवेदन दिएका नागरिकले राहदानी लिन कार्यालयमा उपस्थित हुनुपर्ने बाध्यता रहेको छ। नयाँ व्यवस्था लागू भएपछि भने सेवाग्राहीले अतिरिक्त शुल्क तिरेर हुलाक मार्फत आफ्नै घरमा राहदानी प्राप्त गर्न सक्नेछन्। प्रशासन कार्यालयले यस सेवाले विशेष गरी वृद्धा दुर्गम क्षेत्रका नागरिक तथा व्यस्त व्यक्तिहरूलाई ठूलो राहत पुग्ने विश्वास लिएको छ। साथै सेवा वितरणलाई थप आधुनिक सुरक्षित र प्रभावकारी बनाउने यो कदम उपयोगी हुने अपेक्षा गरिएको छ। सेवा सञ्चालनको मिति शुल्क र प्रक्रिया सम्बन्धी विस्तृत जानकारी भने चाँडै सार्वजनिक गरिने प्रशासनले जनाएको छ। जिल्ला हुलाक कार्यालय लामसुङ प्रमुख तथा हुलाक अधिकृत श्याम विक्रम नेपानीले आवश्यक तयारी अन्तिम चरणमा पुगेको बताउँदै सेवा यथाशीघ्र सञ्चालनमा ल्याइने जानकारी दिनुभयो। उहाँका अनुसार सेवा शुरू भएपछि नागरिकले सरकारी कागजात लिन कार्यालय धाउनुपर्ने बाध्यता हट्ने अपेक्षा गरिएको छ। नेकपा एमाले लमजुङले स्वास्थ्य संस्कार र सभ्यताको दृष्टिले हात मिलाउनुभन्दा नमस्कार गर्नु उत्तम भएको भन्दै सबैलाई नमस्कार गर्ने अभियान शुरू गरेको छ। एमाले लमजुङले पार्टी कार्यालयमा सूचना टाँस गरी हात मिलाउनुको सट्टा नमस्कार गर्ने अभियान शुरू गरेको हो। पछिल्लो समय पश्चिमी प्रभावका कारण हात मिलाउने चलन बढ़दै गए पनि हाम्रो मौलिक संस्कार नमस्कार अझै पनि व्यवहारिक सभ्य र स्वास्थ्यका दृष्टिले उत्तम रहेको भन्दै सबैलाई नमस्कार गर्ने अभियान शुरू गरिएको एमालेका केन्द्रीय सदस्य एवं लमजुङ इन्चार्ज रविन्द्रमान घलेले बताउनुभयो। नमस्कारले विनम्रता आदर र सकारात्मक भावना जगाउने भएकोले सम्मान शिष्टता र आत्मीयताका लागि मात्र नभई स्वास्थ्यका लागि पनि महत्वपूर्ण भएको भन्दै हात मिलाउनुको सट्टा नमस्कार गर्नु उत्तम रहेको घलेको भनाइ छ। हात मिलाउनु आत्मीयताको संकेत मानिए पनि यसबाट विभिन्न सरुवा रोग फैलिने सम्भावना रहन्छ। विशेष गरी कोरोना महामारीपछि संसारले शारीरिक सम्पर्कबाट रोग सर्ने जोखिमलाई गम्भीर रूपमा अनुभव गर्यो। त्यति बेला विश्वका धेरै देशले समेत नमस्ते संस्कृतिलाई सुरक्षित अभिवादनको रूपमा अपनाएका थिए। यसले हाम्रो संस्कृतिको वैज्ञानिक महत्वलाई अन्तर्राष्ट्रिय स्तरमै चिनाएको थियो। नमस्कार गर्नु केवल अभिवादन मात्र होइन, यो सम्मान प्रकट गर्ने सभ्य तरिका पनि हो। दुवै हात जोडेर गरिने नमस्कारले विनम्रता आदर र सकारात्मक भावना झल्काउँछ। यसमा कुनै पनि भेदभाव हुँदैन, न त शारीरिक असहजता नै, सानोदेखि ठूलो चिने जानेकोदेखि अपरिचित सबैलाई समान सम्मानका साथ नमस्कार गर्न सकिन्छ। आफ्ना मौलिक मूल्य र परम्परालाई जोगाउँदै समय अनुकूल व्यवहार अप्नाउनु बुद्धिमानी हुन्छ। त्यसैले स्वास्थ्य संस्कार र सभ्यताको दृष्टिले पनि हात मिलाउनुभन्दा नमस्कार गर्नु उत्तम अभ्यास भएकोले यो अभियान शुरू गरिएको जिल्ला कमिटिका सचिव राजेन्द्र बोहराले बताउनुभयो।
3: होइन हो दिदी बहिनी, आजको किसान मिटिङमा के गन्थन हुँदैछ?
4: के हुनु नि साइला दाई, धानको बिउ राख्ने समय भयो। कुन धानको बिउ राख्ने भनेर सल्लाह गर्दैछौ नि?
3: ल नानीहरू पनि सबैजना ध्यान दिएर सुन, धानको बिउ त सिडबक्स कम्पनीद्वारा उत्पादित US 312 नै लगाउनु पर्छ नि, किनकि यो धान त तराईदेखि मध्य पहाड क्षेत्रसम्म नेपाल सरकारद्वारा अनुमोदित गरिएको छ। हाम्रो पहाड़ी हावापानीमा सुहाउँदो पनि छ, खानामा मिठो, पाक्नलाई छिटो, हल्का बाँच्नदार, हावाले नडल्ने, उत्पादन पनि धेरै भएको, गाई वस्तुलाई पराल पनि राम्रै पर्ने खाले छ। यतिको गुण भएको त अरू कुनै धानमा पनि छैन है नानी।
4: ओहो, यो धान त असाध्यै राम्रो पो रहेछ।
3: हो त नि नानी, त्यसैले त यसपालि हामी सबैले शंकर धान US 312 नै लगाउने निर्णय गर्यौं।
4: हवस् त दाई, धेरै धेरै धन्यवाद तपाईँलाई। हामी पनि यसपालि शंकर धान US 312 नै लगाउनेछौ।
5: नेपाली माटोले रोजेको, किसानले खोजेको शंकर धान US 312 सम्पूर्ण एग्रोभेट पसलहरूमा उपलब्ध छ। खोजी खोजी लगाऊ।
6: वन डडेलो रोकथामका लागि डिभिजन वन कार्यालय लमजुङको अनुरोध। सुक्खा मौसमको कारण वन क्षेत्रमा धेरै मात्रामा सुक्खा पात पतिङ्गर झारपात काठ दाउरा थुप्रिएका हुनाले सानो आगोको झिलको सल्केमा आगो लाग्न सक्छ। वनमा लाग्ने आगो वन डडेलो हो। वनमा डडेलो लागेमा निभाउन कठिनाई भई वन वन्य जन्तु धन सम्पत्ति एकैछिनमा खरानी हुन सक्छ भने समयमै होसियारी अपनाउन नसकिएमा ज्यान समेत जान सक्छ। त्यसैले घर वरिपरि डडेलो नआउने गरी सफा राखौं। खेतबारीमा सुकेका घाँसपात घुरान र फोहोर पोल्दा वनमा आगो जान नदिऊ। चुरोटको ठुटो निभाएर फालौ। वनभोज खाएपछि राम्ररी आगो निभाऊ। कोठालो जाँदा राम्रो घाँस पलाउँछ भनी जंगलमा आगो नलगाऊ। कसै गरी अचानक वनमा आगो लागिहालेमा उपभोक्त समूह स्थानीय समुदाय वन कर्मचारी र सुरक्षा कर्मीको पहलमा आगो निभाऊ। वनमा आगो लगाउनु फौजदारी कसुर हो। कसैले वन जंगलमा आगो लगाएमा डढेका रूख बिरूवाको क्षतिको रकम भराई 3 वर्षसम्म कैद र 60,000 रूपियाँसम्म जरिवाना हुन्छ। तपाईँ हाम्रो वरिपरि रहेका वन जंगल हाम्रो साझा सम्पत्ति भएको हुनाले वन जंगलमा आगो लागि हुन जाने कुनै पनि काम नगर्न नगराउनु हुन डिभिजन वन कार्यालय सबैमा हार्दिक अपील गर्दछ। डिभिजन वन कार्यालय लमसुङ।
7: सुवर्ण अवसर सुवर्ण अवसर।
8: बौद्ध दर्शन तथा बौद्ध धर्मको भगवान गौतम बुद्धको चार धाम दर्शनको सुवर्ण अवसर। बौद्ध धर्म मानिने गुरुङ लामा र अन्य जनसमुदायहरूले एकपटक जानै पर्ने दर्शनिक ठाउँ भारतको बौद्ध गयामा भएको भगवान बुद्धले ज्ञान प्राप्त गरेको महाबौद्धि वृक्ष र मन्दिरको दर्शन सहित 80 फिट बुद्ध प्रतिमाको दर्शन तथा अवलोकनका साथै अनेकौं बुद्ध मन्दिरहरूको भ्रमण सँगै दोस्रो बनारस काशीमा भएको सारनाथको बौद्ध मन्दिरहरू सहित अनेकौं ठाउँ र मन्दिर दर्शन, कुशीनगरमा पर्ने भगवान बुद्धले शरीर त्याग गरेको स्थान र अन्य ऐतिहासिक मन्दिरहरू तथा भगवान बुद्धको जन्मस्थल नेपालको लुम्बिनीको रमणीय स्थानको दर्शन साथै राजगीर पर्वतमा रहेको बौद्ध गुम्बा स्तूपाको दर्शन गर्न सकिने। यात्रा अवधि 8 देखि 9 दिन। साथमा आफ्नै भान्साको शुद्ध र स्वादिष्ट खाना, बिहान बेलुकाको चिया र बास बस्नको लागि सफा र सुन्दर ठाउँको व्यवस्था, पिउने मिनरल वाटर सहितको आरामदायी बसमा यात्रा गराइन्छ। इच्छुक जनसमूह संघ संस्थाले धार्मिक यात्रा गर्न चाहेमा सम्पर्क गर्नुहोला। सम्पर्कको लागि मोबाइल नम्बर 98461-93152 र 98461-28317। नोट, भाडा, खाना, चिया, पानी र लजिङ सहित 8 देखि 9 दिनसम्म नेपाली रुपियाँ 15,000 मात्र। मुन्ना गुप्ता चार धाम तीर्थयात्रा सर्भिस, 20R सेरा फिल्म हल चोक, लमजुङ।
9: मर्चेन्ट एफएम 95 मेगाहर्ज।
0: विश्रामपछि बाँकी समाचार। मनाङ सिमाना नजिकै लमसुङको मर्सिङ्गी चार जगतमा रहेको तातोपानी कुण्ड प्रवर्धनका लागि दोस्रो महोत्सव हुने भएको छ। गाउँपालिकाको पर्यटकीय सम्पदाको रूपमा रहेको प्राकृतिक तातोपानी कुण्डको पर्यटन प्रवर्धनका लागि जेठको पहिलो साता महोत्सव हुन लागेको हो। स्थानीय तातोपानी कुण्ड व्यवस्थापन तथा संरक्षण समितिको आयोजना एवं मर्सिङ्गी गाउँपालिकाको सहयोगमा ज्येष्ठ 3 गते महोत्सव हुन लागेको हो। मर्सिङ्गी नदी किनारैमा रहेको तातोपानी कुण्डमा नुहाउनको लागि विभिन्न स्थानबाट सर्वसाधारणहरू आउन थालेका हुन्। तातोपानी कुण्ड प्रवर्धनका लागि स्नानसँगै विविध सांस्कृतिक कार्यक्रम पनि हुने भएको छ। चिसो मर्सिङ्गी नदीको किनारैमा रहेको पानीको मूलबाट छुन नसकिने तातोपानी निरन्तर निस्किएको जगतमा स्थानीयले व्यवस्थित पोखरी बनाएका छन्। अन्नपूर्ण मतमार्ग अन्तर्गत जगतमा तातोपानी कुण्ड बनेपछि दैनिक विदेशी एवं स्वदेशी पर्यटकहरू आउने गरेका छन्। तातोपानी कुण्डले पर्यटकहरूलाई आकर्षण गर्न थालेपछि थप पर्यटन प्रवर्धनका लागि दोस्रो पटक महोत्सव गर्न लागि हो। गत वर्ष पनि तातोपानीमा महोत्सव गरिएको थियो। महोत्सव अन्तर्गत तातोपानी कुण्डलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा प्रवर्धनसँगै आवश्यक पूर्वाधार एवं संरचना विकास गर्न जगतमा कार्यक्रम आयोजना गरिएको मनसिन गाउँपालिका अध्यक्ष अर्जुन गुरूङले जानकारी दिनुभयो। केही वर्ष अघिसम्म सुही गाउँपालिकाको अर्खली नजिकै बाहुन डाँडा क्षेत्रमा पनि तातोपानी कुण्डा रहेको थियो। तर मर्सिङ्गी नदीमा आएको बाढ़ीले सो कुण्डा बगाएपछि अहिले सर्वसाधारणहरू जगतसम्म पुग्ने गरेका हुन्। लामसुङ सहित विभिन्न स्थानबाट आएका सर्वसाधारण एवं अन्नपूर्ण पदमार्गमा आएका स्वदेशी तथा विदेशी पर्यटकहरू नुहाउनको लागि दैनिक तातोपानी कुण्डा जाने गरेको स्थानीयले बताएका छन्। प्राकृतिक रूपमा निस्किएको तातोपानीमा नुहाउँदा स्वास्थ्य सुधारसँगै बेग्लै मजा हुने गरेको अनुभवीहरूको भनाइ छ। अन्नपूर्ण पदमार्ग अन्तर्गत यसअघि बाहुनडाँडामा तातोपानी कुण्डा हुँदा जगत तातोपानी कुण्डाको खासै चर्चा हुने गरेको थिएन। पछिल्लो वर्षहरूमा जगतको तातोपानी कुण्डामा आवश्यक संरचना निर्माण गरी पर्यटन प्रवर्धन गरिएको र तलको कुण्डामा क्षति पुगेपछि जगतको तातोपानी कुण्डामा सर्वसाधारणहरू पुग्ने गरेका हुन्। सफा र व्यवस्थित कुण्डा बनेपछि तातोपानीमा नुहाउनको लागि जगतमा स्वदेशी तथा विदेशी पर्यटकहरू आवश्यक समेत बढ़ेको छ। नुहाउनको लागि मानिसहरूको भीड़ हुने सो तातोपानी कुण्डाको अवश्य व्यवस्थापन र थप प्रसार प्रसार गर्न सके अवश्य धेरै पर्यटकहरू आउन सक्ने स्थानीय पर्यटन व्यवसायको भनाइ छ। तातोपानीमा नुहाउनको आनन्द त छँदैछ। तातोपानीमा नुहाउँदा दाँत घाउ खटिरा चाया डण्डीफोर जस्तो छाल सम्बन्धी रोग बाथ हारचुर्नी नसा सम्बन्धी विभिन्न रोग निको हुने जनविश्वास रहेको छ। सड़क सञ्जालका कारण संकटमा पर्दै गएको विश्व प्रसिद्ध अन्नपूर्ण पदमार्गमा पर्ने यस्ता प्राकृतिक र धार्मिक सम्पदाहरूको प्रभावकारी संरक्षण र प्रवर्धन गर्नुपर्ने सरकारवालाहरू बताउँछन्। माध्यमिक विद्यालयमा नयाँ नेतृत्व चयन गरिएको छ। आइतबार आयोजित वृहत अभिभावक भेलाबाट विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघ सर्वसम्मत रूपमा गठन गरिएको हो। नवगठित विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा भगवान न्यौपाने चयन हुनु भएको छ। सदस्यहरूमा रामचन्द्र गौली, शोभा गुरूङ र हिना सेडाई अछामी रहेका छन्। यस्तै शिक्षक अभिभावक संघमा सिरमाया परिहार, दीपिका मल्ल, विमला श्रेष्ठ र सावित्री अधिकारी चयन भएका छन्। भेलाले विद्यालयको शैक्षिक सत्र तथा भौतिक विकासलाई प्राथमिकतामा राख्दै नयाँ नेतृत्व चयन गरेको जनाएको छ। सुन्दर बजार एकका वडाध्यक्ष कर्णबहादुर गुरूङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जनप्रतिनिधि, शिक्षाप्रेमी, समाजसेवी, सन्दाता र अभिभावकहरूको उल्लेखनीय उपस्थिति थियो। पहिलो बैठकले विद्यार्थीहरूको पठनबोध क्षमता अभिवृद्धि गर्न, विशेष कार्ययोजना सञ्चालन गर्ने, हस्तलेखन सुधार तालिम सञ्चालन गर्ने तथा स्मार्ट अनलाइन सुझाव पेटिका स्थापना गर्ने निर्णय गरेको छ। साथै विद्यालयमा अनुशासित सभ्य र माइल वातावरणमा निर्माण गर्न शिक्षक तथा विद्यार्थी आचरण संहिता कार्यान्वयनमा ल्याइने निर्णय पनि गरिएको छ। नवनिर्वाचित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई स्थानीयवासीले बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन्।
9: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्रहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर साथ लमजुङ, प्रोपाइटर मणिलाल विश्वकर्मा।
0: लमजुङको स्थानीय तहमा आधारभूत अस्पताल निर्माण गरिए पनि अपेक्षित सञ्चालनमा आउन सकेनन्। बेसी सह नगरपालिकाद्वारा कृषि मोबाइल एप सञ्चालन, लामसुङमा हुलाक मार्फत घर दैलोमै ग्राहदानी सेवा पुर्याउने तयारी र मर्सिङ्गी सहर जगत स्थित तातोपानी कुण्डा प्रवर्धनका लागि जेठको पहिलो साता महोत्सव हुँदै साँझ 6:35 बजेको मर्सिङ्गी समाचार अहिलेलाई सकियो। प्राविधिक मित्र दिलुलाई धन्यवाद दिँदै समाचार कक्षबाट म सुधा विदा हुन्छु। रेडियो मर्सिङ्गी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्सिङ्गी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्चेन्ट एफएम 95 मेगाहर्ज
1: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला हेतनु हरि ल अब दुलाले दुलाले सिन्दूर हाल्ने
2: ओ अस्मी हेर्न दुलाले लगाएको सुनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो बिखेको झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है मेरो त मनै लोभ्यो कहाँ बनाएको होला
3: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु
4: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ
5: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ
4: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ
5: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ
4: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ
5: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ
6: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै प्रोभाइडर प्रकाश विश्वकर्मा मोबाइल 9845656233 र 9801177246
7: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल

0: सिलाइदिने।
1: अह म यो बिहे गर्दिन।
2: हैन के भो बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसानी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
1: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
4: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ, सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
1: विशेष अर्डरमा आफ्नो रोजाईका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
4: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
1: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
4: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
1: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 0665-21083,
5: सम्पर्क मोबाइल नम्बर 9857-13375,
4: प्रोपाइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
1: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
6: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
7: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर 7 रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
8: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
6: हिमालयन ब्रदर ग्रुप प्राली, विशेषकर नगरपालिका 7 युनिभर्सल चोक, लमजुङ। थप जानकारीको लागि सम्पर्क 0665-520-973, मोबाइल 97463-06-501।
9: तपाईँको सन्तुष्टि हाम्रो चाहना।

0: Patagonia Extreme Energy Drink.
1: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
2: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप स्टीलको पाइप कम्पाउण्ड जाली कुखुराको जाली रंगीन जस्ता पाता ग्याबिङ जाली कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 सिंगेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्
3: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध
2: प्रोप्राइटर अमृत श्रेष्ठ नन्द मेटल सप्लायर्स बेसीसर नगरपालिका 8 सिंगेखोला पुलचोक लमजुङ थप जानकारीको लागि सम्पर्क मोबाइल 9856426257 र 9840067787
4: घर आँगन होस् वा सड़कको किनारा स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा बनाऊ हराभरा
5: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ
4: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू इन्डोर प्लान्टहरू अर्नामेन्टल प्लान्टहरू विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ
5: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ
4: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ
5: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ सम्पर्क 9856426244
6: होइन हो दिदी बहिनी आजको किसान मिटिङमा के गन्थन हुँदैछ
7: के हुनु नि साइला दाई धानको बिउ राख्ने समय भयो कुन धानको बिउ राख्ने भनेर सल्लाह गर्दैछौ नि
6: ल नानीहरू पनि सबैजना ध्यान दिएर सुन धानको बिउ त सिडबक्स कम्पनीद्वारा उत्पादित US 312 नै लगाउनु पर्छ नि किनकि यो धान त तराईदेखि मध्य पहाड क्षेत्रसम्म नेपाल सरकारद्वारा अनुमोदित गरिएको छ हाम्रो पहाडी हावापानीमा सुहाउँदो पनि छ खानामा मिठो पाक्नलाई छिटो हल्का बाँच्नदार हावाले नडल्ने उत्पादन पनि धेरै भएको गाई वस्तुलाई पराल पनि राम्रै पर्ने खाले छ यतिको गुण भएको त अरू कुनै धानमा पनि छैन है नानी
7: ओहो यो धान त असाध्यै राम्रो पो रहेछ
6: हो त नि नानी त्यसैले त यसपालि हामी सबैले शंकर धान US 312 नै लगाउने निर्णय गर्यौं
7: हस् त दाई धेरै धेरै धन्यवाद तपाईँलाई हामी पनि यसपालि शंकर धान US 312 नै लगाउनेछौ
8: नेपाली माटोले रोजेको किसानले खोजेको शंकर धान US 312 सम्पूर्ण एग्रो भेट पसलहरूमा उपलब्ध छ खोजी खोजी लगाऊ
9: हेलो मर्सेङ्गदी FM 95 मेगाहर्ज

0: कान्छी, घर बनाउने काम सुरु भयो?
1: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो। तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856 46662।
2: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
3: होइन दिदी बहिनी, आजको किसान मिटिङमा के गन्थन हुँदैछ?
4: के हुनु नि साइला दाई, धानको बिउ राख्ने समय भयो, कुन धानको बिउ राख्ने भनेर सल्लाह गर्दैछौ नि।
3: ल नानीहरू पनि सबैजना ध्यान दिएर सुना, धानको बिउ त सिडबक्स कम्पनीद्वारा उत्पादित US 312 नै लगाउनु पर्छ नि, किनकि यो धान त तराईदेखि मध्य पहाड क्षेत्रसम्म नेपाल सरकारद्वारा अनुमोदित गरिएको छ। हाम्रो पहाडी हावापानीमा सुहाउँदो पनि छ, खानामा मिठो, पाक्नलाई छिटो, हल्का बाँच्नदार, हावाले नडल्ने, उत्पादन पनि धेरै भएको, गाई वस्तुलाई पराल पनि राम्रै पर्ने खाले छ। यतिको गुण भएको त अरू कुनै धानमा पनि छैन है नानी।
4: ओहो, यो धान त असाध्यै राम्रो पो रहेछ।
3: हो त नि नानी, त्यसैले त यसपालि हामी सबैले शङ्कर धान US 312 नै लगाउने निर्णय गर्यौं।
4: हवस् त दाई, धेरै धेरै धन्यवाद तपाईँलाई, हामी पनि यसपालि शङ्कर धान US 312 नै लगाउनेछौ।
5: नेपाली माटोले रोजेको, किसानले खोजेको शङ्कर धान US 312 सम्पूर्ण एग्रोभेट पसलहरूमा उपलब्ध छ। खोजी खोजी लगाऊ।

0: बन्दीपुर केबल कार को बटम स्टेशन केबल कार चोक तनहुमा खुले ड्राइव इन रेस्टुरेंट गए खोजे रोजे थरी थरी का स्वास्थ्यवर्धक खाना का परिकार रिफ्रेशमेंट को लागी मनमोहक बगैचा धार्मिक पार्क र जंगली म्यूजियम हेर्ने मौका पाउनुहोस् साथ ही शिव भगवान को विशाल मूर्ति को दर्शन पनि गर्नुहोस्
1: यो मोबाइलले पनि तनावै दियो भने
2: हैन के तनाव दियो ए खुशी
1: हेर न अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो हैन मर्मत गर्ने गतिलो पसल कतै छैन
2: छ नि किन नहुनु हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि
3: हामी कहाँ सामसुङ रेडमी भिभो टेक्नो ओप्पो नार्जो रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ
2: प्रोप्राइटर शम्सुल आलम जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक रोशन फ्रेस हाउस सँगै लमजुङ थप जानकारीको लागि सम्पर्क 9845994046 9813099942 हाम्रो शाखा बेसीसार नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ
3: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता
4: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस् मादक पदार्थ सेवन गरेर सवारी नचलाउ
3: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस् सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्
4: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस् यात्रुवाहक सवारी साधन र यात्रुको बिमा अनिवार्य गर्नुहोस्
3: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0675209 0675370 वा 590370 जानकारी गराउनुहोस्
4: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ

0: तपाईको आफ्नै रेडियो रेडियो मर्चेन्ट एफएम 95 मेगाहर्ज
1: ८४को नीति तथा कार्यक्रम संसदमा पेश मुलुकलाई डिजिटल हरित र उद्यमशील अर्थतन्त्रतर्फ रूपान्तरण गर्ने लक्ष्य नीति तथा कार्यक्रम कर्मकाण्डी भएको प्रतिपक्षी दलको टिप्पणी
2: परम्परावादी छ पुराना राजनीतिक दलहरूले जे चीजलाई अगाडि सारिया थिए त्यो चीजलाई उसले नयाँ भाषामा ढालेको छ
1: आगामी 10 वर्षमा 30,000 मेगावाट बिजुली उत्पादन गर्ने सरकारको लक्ष्य आगामी आर्थिक वर्षभित्रमा सड़क बालबालिका मुक्त घोषणा गरिने स्वास्थ्य बीमा कार्यक्रमको पुनर्संरचनाको तयारी
3: प्रदूषण पूर्वाधार र अन्य सरिएका शुल्कलाई क्रमशः एकीकृत हरित कर प्रणालीमा रूपान्तरण गर्ने नीति अवलम्बन गरिनेछ
1: कर्मचारीका ट्रेड युनियन तत्काल खारेज गर्न सर्वोच्चको अन्तरिम नगर्न सर्वोच्चको अन्तरिम आदेश प्रतिनिधि सभामा 8 अध्यादेश प्रस्तुत यस वर्षको मनसूनको समयमा 19,00,000 भन्दा बढ़ी नागरिक प्रभावित हुने
4: मेन लिडहरू जस्तो विपदसँग सम्बन्धित लाइन मिनिस्ट्रीहरूले के गर्ने अनि को लिडहरू त्यसमा क्लस्टरहरू जुन छ तिनीहरूले चाहिँ ककरले के गर्ने विषयहरू छ
1: र अमेरिकामाथि रोमाञ्चक जित निकाल्दै एक दिवसीय अभ्यास श्रृंखलामा नेपाल एको क्लीन स्वीप
5: सयौं रेडियो हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
1: यसपालिको एसएको परीक्षा आज सार्वजनिक हुँदैछ तर यसपालिको नतिजा सार्वजनिकका लागि 2-3 महिना लागेन परीक्षा दिएको एक महिनाभित्रै नतिजा सार्वजनिक गर्न सम्भव भयो सरकारले व्यवस्थित रूपमा योजना बनाउने हो भने गरेको वाचा अनुसारको काम हुने रहेछ भन्ने यसले पुष्टि गरेको छ त्यसैले यो अनुभवलाई सरकारले अन्य निकायको व्यतिथिको सुधारमा पनि प्रयोग गर्दै जानुपर्दछ अब खबर लील प्रकाश चन्दबाट
6: सरकारले आगामी आर्थिक वर्ष 2083-84 मुलुकलाई डिजिटल हरित र उद्यमशील अर्थतन्त्रतर्फ रूपान्तरण गर्ने लक्ष्य अघि सारेको छ बहुमत सहित गठन भएको सरकारको पहिलो पूर्ण नीतिका रूपमा आज सार्वजनिक गरिएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा राजनैतिक स्थिरतालाई अवसरका रूपमा उपयोग गर्दै सुशासन आर्थिक सुधार र संरचनात्मक रूपान्तरणलाई केन्द्रमा राखिएको छ राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा आज प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा सरकारले आगामी दशकमा औसत 7% आर्थिक वृद्धि हासिल गर्ने लक्ष्यसहित नयाँ चरणको आर्थिक सुधार शुरू गर्ने घोषणा गरेको छ उत्पादन लागत घटाउने व्यवसाय वातावरण सहज बनाउने र लगानी आकर्षित गर्ने उद्देश्यले नीतिगत तथा कानूनी अवरोध हटाउने पनि उल्लेख गरिएको छ सबै आर्थिक कारोबारलाई डिजिटल माध्यममा आबद्ध गर्दै नगद रहित र पारदर्शी अर्थतन्त्र निर्माण गर्ने लक्ष्य पनि राखिएको छ कर प्रणालीलाई उद्यमी मैत्री बनाउँदै स्वैच्छिक कर अनुपालन बढ़ाउने तथा कर विवाद समाधानलाई छिटो र सरल बनाउने योजना पनि नीति तथा कार्यक्रममा अघि सारिएको छ
3: सबै आर्थिक कारोबारलाई डिजिटल प्लेटफर्ममा आबद्ध गरी नगद रहित पारदर्शी र राजस्व चुहावट मुक्त अर्थतन्त्रको औपचारिकीकरण गरिनेछ करका संरचनाको पुनरावलोकन गर्दै उद्यमी तथा मध्यमवर्गीय परिवारमाथिको बोझ घटाइनेछ स्वैच्छिक कर अनुपालन प्रविधि मैत्री राजस्व प्रशासन र शीघ्र कर विवाद समाधान प्रणाली मार्फत राजस्व प्रणालीलाई उद्यम मैत्री बनाइनेछ
6: सूचना प्रविधि क्षेत्रलाई राष्ट्रिय रणनीतिक उद्योगका रूपमा विकास गर्ने नीति यसपटकको प्रमुख आकर्षक बनेको छ डेटा सेन्टर डिजिटल पार्क र क्लाउड सेवाको विकास मार्फत नेपाललाई टेक हबका रूपमा पनि अगाडि बढ़ाउने लक्ष्य लिइएको छ ऊर्जा क्षेत्रलाई आर्थिक रूपान्तरणको आधारका रूपमा स्थापित गर्दै आगामी दशकमा 30,000 मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य पनि अघि सारिएको छ ग्रीन हाइड्रोजन हरित अमोनिया तथा ऊर्जा आधारित उद्योग प्रवर्धन गर्ने योजना पनि समेटिएको छ बहुद्देश्य जलस्रोत आयोजना मार्फत सिंचाई ऊर्जा र पर्यटनलाई एकीकृत रूपमा विकास गर्ने नीति लिएको छ सरकारले आगामी आर्थिक वर्षभित्र सड़क बालबालिका मुक्त नेपाल घोषणा गर्ने जनाएको छ संसदमा आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेलले तीनवटै तहका सरकारको बजेट प्रणालीमा बालबालिका उत्तरदायी बजेट कोड लागू गरिने बताउनुभयो असहाय अशक्त तथा जोखिममा परेका नागरिकको समुदायमै संरक्षण तथा पुनस्थापना सेवाको व्यवस्था गरिने नीति तथा कार्यक्रममा भनिएको छ। अपाङ्गता भएका व्यक्तिलाई उद्यमशीलता र रोजगारमूलक सिप प्रदान गरी आत्मनिर्भर बनाउने र सार्वजनिक संरचनालाई पूर्ण रूपमा अपाङ्ग मैत्री बनाइने लक्ष्य लिएको छ। सरकारले सबै प्रकारका लैंगिक हिंसामा शून्य सहनशीलता अपनाउँदै मानव बेचबिखन मुक्त समाज निर्माण गर्ने लक्ष्य लिएको छ। तर यो नीति विगतका अभ्यासभन्दा फरक नरहेको अधिकार कर्मीहरू बताउँछन्। सीआईएनसँग कुराकानी गर्दै एकजना अधिकार कर्मी रीता शाह,
7: मलाई चाहिँ कस्तो लाग्छ भने यो केही कुरा त पहिलाकै निरन्तरता हो र केही सकारात्मक कुरा छ, तर यो भन्दा पनि अझ राम्रो गर्न सकिन्थ्यो। अब यो महिला हिंसा सम्बन्धी शून्य सहनशीलता पहिला पनि आएको हो, तर महिला हिंसा त दिनदिनै बढी नै रहेछ, खास गरेर घरेलु हिंसा अनि साइबर क्राइमको कुरा गर्दाखेरि त्यो त एकदमै धेरै छ। घरेलु हिंसाको कुरा हेर्दाखेरि 16,000 भन्दा बढी छ होइन, साइबर क्राइमको 20-21,000 भन्दा बढी छ। दोस्रो कुरा चाहिँ एकदमै धेरै बाल विवाह र दाइजो प्रथाको ठुलो समस्या छ, खास गरेर कर्णाली प्रदेश मधेस प्रदेशमा। त्यो कुराहरू चाहिँ अहिलेको नीति तथा कार्यक्रममा अटाउन सकेको छैन।
6: स्वास्थ्य बीमा कार्यक्रमको पुनर्संरचना गरिने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ। रोग निगरानी र नियन्त्रणका लागि सेन्टर फर डिजिज कन्ट्रोल, गुणस्तर बढ़ाउन राष्ट्रिय स्वास्थ्य प्रत्यायन प्राधिकरण, महामारी नियन्त्रण क्षमता सुदृढ़ गर्न संघीय तहमा राष्ट्रिय जैविक अध्ययन प्रयोगशाला स्थापना गरिने पनि नीतिमा उल्लेख छ। सरकारले सबै वर्ग क्षेत्र र समुदायको समान अपनत्व सुनिश्चित गर्न राजनैतिक दलहरूसँग संवाद र सहकार्यका आधारमा संविधान संशोधन गर्ने घोषणा पनि गरेको छ। सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति पौडेलले सबैको साझा पहिचान गरी संविधान संशोधन बहसपत्र तयार गरिने उल्लेख गर्नुभयो। सरकारले वन डढेलो नियन्त्रणका लागि वन डढेलो उच्च सतर्कता केन्द्र स्थापना गर्ने बताएको छ। नीति तथा कार्यक्रममा निरन्तर निगरानी तथा अग्नि नियन्त्रण क्षमता अभिवृद्धि गर्ने लक्ष्य समावेश गरिएको छ। सरकारले ड्रोन, सेटेलाइट लगायतका आधुनिक प्रविधि मार्फत डढेलो, वन अतिक्रमण तथा अवैध क्रियाकलापको वास्तविक समय निगरानी गर्ने तयारी गरेको छ। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमबारे विश्लेषण सहितको थप सामग्री केही बेरमा सुन्न सक्नुहुनेछ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारद्वारा सार्वजनिक गरिएको नीति तथा कार्यक्रमप्रति असन्तुष्टि जनाउँदै कर्मकाण्डी भएको आरोप लगाएको छ। कांग्रेसका नेता तथा सांसद अर्जुन नरसिंह केसीले सरकारको दस्तावेज पुरानै शैलीको निरन्तरता मात्र भएको टिप्पणी गर्नुभयो। नेकपा एमाले पनि नीति तथा कार्यक्रमलाई परम्परागत शैलीकै भएको टिप्पणी गरेको छ। आज नीति तथा कार्यक्रम प्रस्तुत भएपछि पत्रकारसँग कुराकानी गर्दै एमाले नेता गुरु बराल,
2: प्रारम्भिक प्रतिक्रिया भनेको यो नितान्त परम्परावादी छ। पुराना राजनीतिक दलहरूले जे चिजलाई अगाडि सारिया थिए त्यो चिजलाई उसले नयाँ भाषामा ढालेको छ, नयाँ त्यसबाट दिशा निर्देश पाउने खालका नवीनताहरू देखिँदैन।
6: नेपाली कम्युनिष्ट पार्टी नेकपाका प्रमुख सचेतक युवराज दुलालले पनि नीति तथा कार्यक्रम पुरानै शैली भएको टिप्पणी गर्नुभयो। सरकारले ल्याएका 8 अध्यादेश राष्ट्रिय सभामा पनि प्रस्तुत गरिएको छ। राष्ट्रिय सभाको दोस्रो बैठकमा अध्यादेश पेश भएका हुन्। पहिलो बैठकमा दलीय आधारमा बोल्ने क्रम भएको थियो भने दोस्रो बैठकमा अध्यादेश पेश गर्ने कार्यतालिका थियो। यसअघि सरकारले ल्याएका 8 अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयकको प्रतिनिधि सभामा पनि पेश भएको थियो। यसैबीच प्रतिनिधि सभाको बैठक भोलि दिउँसो 1 बजे फेरि बस्ने गरी आजलाई स्थगित भएको छ। निजामती कर्मचारी ट्रेड युनियन खारेज गर्ने सरकारको निर्णय विरूद्ध दायर रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। आदेशसँगै हालका लागि ट्रेड युनियनको अवस्था यथावत राख्न निर्देशन दिइएको छ। कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लसहित न्यायाधीशहरू कुमार रेग्मी र हरिप्रसाद फुयाल रहेको संवैधानिक इजलासले तत्काल कार्यान्वयनमा रोक्न आदेश दिएको हो। अदालतले अध्यादेशको दफा 10 कार्यान्वयन नगर्न नगराउन भन्दै कारण देखाओ आदेश समेत जारी गरेको छ। आगामी सुनवाईका लागि जेठ 6 गते दुवै पक्षलाई उपस्थित हुन भनिएको छ, तर यस विषयमा इजलासभित्रै मत विभाजन देखिएको छ। न्यायाधीश द्वय विनोद शर्मा र सारंगा सुविदेले अल्पकालीन अन्तरिम आदेश जारी गर्ने विषयमा असहमति जनाउँदै फरक मत राख्नुभएको हो। उहाँहरूले आदेशको ऐन सरह मान्य हुने र संसदमा पेश भई पारित हुने नहुने प्रक्रिया अझै बाँकी रहेको सन्दर्भमा तत्कालै एकपक्षीय सुनवाईबाट अन्तरिम आदेश दिन आवश्यक नदेखिएको तर्क गर्नुभएको हो। यस वर्षको मनसून अवधिमा नेपालभरि करिब 19 लाख भन्दा बढ़ी नागरिक प्रभावित हुन सक्ने अनुमान गरिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज सार्वजनिक गरेको मनसून पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना 2083 मस्यौदाले करिब 4,57,000 घरधुरीका झण्डै 19,97,000 नागरिक प्रत्यक्ष प्रभावित हुन सक्ने औल्याएको हो। सीआईएनसँग कुराकानी गर्दै प्राधिकरणका प्रवक्ता शान्ति महत
4: विकास सम्बद्ध सबै निकायहरूको जिम्मेवारीहरू मनसूनको अवधिमा चाहिँ के कस्तो जिम्मेवारी वहन गर्ने भन्ने विषय नै छ सबैभन्दा ठुलो कुरो भने। अर्को कुरो चाहिँ अब डीएचएमले यो वर्षको मनसून फोरकास्ट गरिसकेपछि चाहिँ के कति कुन कुन क्षेत्रहरू बढी प्रभावित हुने छन् कति लाभ कति चाहिँ प्रभावित हुन्छन् जनसङ्ख्याहरू भन्ने विषयहरू पनि त्यत्तिकै भयो भने अब मुख्य रूपमा चाहिँ मेन लिडहरू जस्तो विपदसँग सम्बन्धित लाइन मिनिस्ट्रीहरूले के गर्ने अनि को लिडहरू त्यसमा क्लस्टरहरू जुन छ तिनीहरूले चाहिँ ककरले के गर्ने विषयहरू छ।
6: यसैबीच कसरी मनसूनको विपदको बेलामा बचाउन सकिन्छ नागरिकलाई भन्ने विषयमा पनि सरोकारवाला निकायको बीचमा छलफल भएको छ। प्राधिकरणले पूर्व सूचना प्रणालीलाई सुदृढ बनाउन सुरक्षित स्थानहरूको पहिचान गर्न राहत सामग्री तयारी अवस्थामा राख्न र उद्धार संयन्त्रलाई चुस्त बनाउन सम्बन्धित निकायहरूलाई निर्देशन पनि दिएको छ। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईको नतिजा आजै सार्वजनिक गर्ने निर्णय गरेको छ। परीक्षा नियन्त्रण कार्यालयमा बसेको बैठकले नतिजा आजै सार्वजनिक गर्ने निर्णय गरेको हो। एसईई परीक्षा गत चैत 19 देखि 29 गतेसम्म सञ्चालन भएको थियो। यसपटक परीक्षा केन्द्रमा नै उत्तर पुस्तिका परीक्षण गरिएकाले छिटो नतिजा सार्वजनिक गर्न लागि हो। यस वर्ष एसईई परीक्षामा 5,12,421 विद्यार्थीले फारम भरेका थिए। नियमिततर्फ 4,41,566 जनाले र ग्रेड वृद्धितर्फ 70,855 जनाले परीक्षाका लागि फारम भरेका थिए। साझा खबरमा एउटा खेल खबर। नेपाल एक क्रिकेट टोलीले अमेरिकामाथि रोमाञ्चक जीत निकाल्दै एक दिवसीय अभ्यास श्रृंखलामा क्लीन स्वीप गरेको छ। मुलपानी क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल एक क्रिकेट टोलीले अमेरिकाको राष्ट्रिय क्रिकेट टोलीलाई 7 रनले हराउँदै लगातार प्रभावशाली प्रदर्शनलाई निरन्तरता दिएको हो। यो जीतसँगै नेपाल एले स्कटल्याण्ड र अमेरिका विरूद्धका सबै खेल जित्दै श्रृंखला क्लीन स्वीप गरेको हो।
1: आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा कृषिका नयाँ कुरा
8: एउटा चाहिँ किसानको एउटा महत्वपूर्ण के भन्छ जोखिम चाहिँ उचित मूल्य नपाउने हो। त्यसमा चाहिँ उनीहरूले यो पटक अलि ध्यान दिएको देखिन्छ।
1: कृषिमा फेरिएका योजना के छन् रिपोर्ट सँगै रोजगारी र शिक्षामा सरकारले बनाएका योजना र कार्यान्वयनका लागि अवसर तथा चुनौतीका बारेमा विशेष सामग्री पनि बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफएओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
10: रामे यो के चलाएको हो यस्तो धुवाले त आँखै पोल्यो नि सासै फेर्न गाह्रो भयो।
11: यसरी चलायो भने खेत छिट्टै सफा हुन्छ के भाउजू?
12: रामे दाईको कुरा त ठिकै हो तर बाली अवशेष जलाउँदा कार्बन डाइअक्साइड कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
10: छ्वाली पराल र मकैको ढोडबाट बायोग्यास कम्पोस्ट मल पशु आहार र इन्धन पेकेट बनाउन सकिन्छ।
13: नमस्कार नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि त।
11: जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
13: हो नि, यसमा सरकार उद्योगी र सहकारी मिलेर किसानलाई तालिम अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
11: ओहो धन्यवाद नानी, अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन रहेछ नि।
14: बाली अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य।
15: बाली अवशेष नजलाऊ, वातावरण र स्वास्थ्य जोगाऊ।
14: एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। ग्रामीण अर्थतन्त्रको पुनर्जीवन र कृषिलाई सम्मानजनक तथा उद्यमशील पेशाको रूपमा स्थापित गर्ने लक्ष्यसहित सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। अघिल्ला वर्षहरूको तुलनामा यसपटक कृषि क्षेत्रलाई केवल उत्पादनमा सीमित नराखी प्रविधि, बजार र उद्यमसँग जोड्ने स्पष्ट रणनीति अघि सारेको हो।
15: सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको मुख्य विशेषता हो कृषिमा प्याकेज आधारित उत्पादन प्रणाली। अब किसानले केवल बाली लगाउने मात्र होइन, बिउदेखि बजारसम्मको सम्पूर्ण प्रक्रियामा सहजीकरण पाउने नीति अघि सारिएको छ। उत्पादन, भण्डारण, प्रशोधन र बिक्री सबै चरणलाई एउटै ढाँचामा समेट्ने सरकारको तयारी छ।
3: ग्रामीण अर्थतन्त्रको पुनर्जीवन र कृषिलाई सम्मानजनक र उद्यमशील व्यवसायको रूपमा स्थापित गर्न बहुपक्षीय लगानी प्रवर्धन गरिनेछ।
15: विशेष गरी प्रमुख बालीको न्यूनतम समर्थन मूल्य बाली लगाउनु अघि नै तोकिने र त्यसको भुक्तानी सिधै किसानको बैंक खातामा जाने व्यवस्था नयाँ र व्यवहारिक कदमका रूपमा हेरिएको छ।
3: एग्रीटेक मार्फत कृषि आधुनिकीकरणलाई तीव्रता दिइनेछ।
15: सरकारले निजी क्षेत्र र सहकारीलाई समेत कृषि खरिद प्रक्रियामा सहभागी गराउने नीति ल्याएको छ। यसले किसानलाई बजारको अनिश्चितताबाट केही हदसम्म जोगाउने अपेक्षा गरिएको छ। त्यसैगरी किसानको पहिचान, क्रेडिट कार्ड र सहुलियतपूर्ण ऋण प्रणाली मार्फत कृषिलाई औपचारिक अर्थतन्त्रमा ल्याउने नीति लिइएको छ।
3: किसान सूचीकरण, परिचय पत्र र क्रेडिट कार्ड मार्फत सहुलियतपूर्ण वित्त र प्रविधिमा पहुँच विस्तार गरिनेछ। करार खेती, सहकारी खेती र कृषि वन प्रणालीलाई प्रोत्साहन गरिनेछ।
15: सरकारले जोखिम व्यवस्थापनतर्फ पनि ध्यान दिएको छ। बाली तथा पशुधन बीमालाई डिजिटल प्रणालीमा आबद्ध गर्दै प्रिमियम अनुदान र दावी प्रक्रियालाई सरल बनाउने योजना अघि सारेको छ। साथै पशुपन्छी रोग नियन्त्रणका लागि अभियानमुखी खोप कार्यक्रम सञ्चालन गरिनेछ।
3: साना किसानका लागि बाली तथा पशुधन बीमाको दायरा विस्तार गरी बीमा लेख जारी, प्रिमियम अनुदान भुक्तानी र दावी प्रक्रियालाई डिजिटल प्रणालीमा आबद्ध गरिनेछ।
15: सरकारको नीति तथा कार्यक्रममा कृषि क्षेत्रलाई परम्परागत ढाँचाबाट बाहिर निकालेर प्रविधि मैत्री, बजारमुखी र उद्यमशील बनाउने स्पष्ट संकेत गरेको कृषि विज्ञहरूको दावी छ। तर चुनौती भनेको यी योजनाको प्रभावकारी कार्यान्वयन नै हुने कृषि अर्थविज्ञ कृष्ण पौडेल बताउनुहुन्छ।
8: मुख्य गरी दुईटा कुरामा मेरो एकदमै यो सकारात्मक हिसाबले हेरेछु होइन। अब एउटा कुरा चाहिँ किसानको उपजको मूल्यको कुरा, चाहे त्यो समर्थन मूल्यको कुरा, चाहे उनीहरूले सिधै पैसा पाउने कुरा, एउटा चाहिँ किसानको एउटा महत्वपूर्ण जोखिम चाहिँ उचित मूल्य नपाउने हो, त्यसमा चाहिँ उनीहरूले यो पटक अलि ध्यान दिएको देखिन्छ। दोस्रो कुरा चाहिँ यो माटो जोगाउने कुरा गरेका छ, अब त्यो वास्तवमा निकै महत्वपूर्ण कुरा हो भन्ने लाग्छ। किनभने अहिले रसायन विषादीले होइन अब सबै हिसाबले मृत प्राय भइसकेको माटो जोगाउने कुरा चाहिँ एकदमै महत्वपूर्ण कुरा छ भन्ने लाग्छ।
15: तर कतिपयले भने सरकारले आशातीत कृषि नीति ल्याउन नसकेको समेत प्रतिक्रिया दिएका छन्। सन्तोषी रावल, सीआईएन, काठमाडौँ।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब नेपाली युवाले विदेशी रोजगारदाताका लागि स्वदेशबाट काम गर्न सक्ने
16: कार्यक्रममा कार्यान्वयन गर्ने पक्षमा धेरै भिन्नता पनि छैन। केही कुराहरू चाहिँ अलिक कार्यविधिको हिसाबले गर्ने हिसाबले भनिएको छ, र अझै कतिपय कुराहरू त हिजो पनि भनि नै राखेका कुराहरू कार्यान्वयन नगएका कुराहरू।
1: वैदेशिक रोजगारबाट फर्केका युवाको अनुभवलाई सी पासपोर्ट मार्फत अभिलेखमा राखिने रिपोर्टसँगै नीति तथा कार्यक्रममा अर्थविदको बुझाइ र विश्लेषण सहितको कुराकानी पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
17: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
18: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtiaye.org, फोन नम्बर 01-5224-352-5224-353।
19: क्लासिक टेक को वाईफाई 6 राउटर नाम एक घाम अनेक शक्तिशाली 4 एंटीना में वाइड कवरेज 5G स्ट्रेंथ लो लेटेंसी र फास्ट स्पीड सबे अस्त्र को शक्ति बोके को 200 Mbps को इंटरनेट अब 3 महीना का लागी मात्र 3300 रुपया में साथ में IPTV मात्र 250 प्रति महीना बुकिंग को लागी 9801004477 शर्तहरू लागू हुने छन् क्लासिक टेक छोयो कि चल्यो
20: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: तपाईं सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अहिलेको सरकारसँग युवाको अपेक्षा भनेकै सुशासन र रोजगारी सिर्जना हो। युवाको आशाको केन्द्र बनेका बालेन शाह नेतृत्वको सरकारले रोजगारी, शिक्षा र युवालाई केन्द्रित गरेर कस्तो नीति लिएको छ?
21: रोजगारी, शिक्षा र युवालाई केन्द्रमा राख्दै सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम मार्फत श्रम बजारमै परिवर्तन ल्याउने दावी गरेको छ। अघिल्ला वर्षहरूको तुलनामा यसपटक रोजगारीको स्वरूप, शिक्षा प्रणाली र श्रमिक अधिकारलाई एकीकृत रूपमा सुधार गर्ने स्पष्ट खाका प्रस्तुत गरिएको छ।
22: नयाँ राष्ट्रिय रोजगारी नीति तर्जुमा गरी सिप, शिक्षा, श्रम बजार सूचना, सामाजिक सुरक्षा र रोजगार सेवा प्रणालीलाई एकीकृत गरिनेछ।
21: राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनलाई सम्बोधन गर्दै प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रमको सबैभन्दा चर्चित पक्ष हो रिमोट वर्क नीति, जस अनुसार अब नेपाली युवा विदेश नगई नेपालमै बसेर विदेशी रोजगारदाताका लागि काम गर्न सक्ने कानूनी व्यवस्था गरिनेछ। वैदेशिक रोजगारीबाट फर्किएका युवाको सिपलाई सिप पासपोर्ट मार्फत डिजिटल रूपमा अभिलेखीकरण गर्ने योजना ल्याइएको छ। शिक्षा र रोजगारी बीचको दूरी घटाउन कमाउँदै सिक्दै अवधारणामा आधारित राष्ट्रिय अप्रेन्टिसिप कार्यक्रम सञ्चालन गरिनेछ। आर्थिक वर्ष 2083-84 2092-93 रोजगार प्रबन्धन दशक घोषणा गरिएको छ।
22: वैदेशिक रोजगारीलाई बाध्यताबाट विकल्पमा रूपान्तरण गर्न आर्थिक वर्ष 83-84 2092-93 रोजगार प्रबन्धन दशक घोषणा गरी कार्यक्रम सञ्चालन गरिनेछ।
21: यसपटकको शिक्षा नीति भने डिजिटल र प्रविधि मैत्री सुधारतर्फ केन्द्रित देखिएको छ। देशभरका 10,000 सामुदायिक विद्यालयमा उच्च स्तरको इन्टरनेट, डिजिटल सामग्री र कृत्रिम बुद्धिमत्तामा आधारित सिकाई प्रणाली विस्तार गर्ने योजना अघि सारिएको छ।
22: 10,000 सामुदायिक विद्यालयमा उच्च गतिको इन्टरनेट, डिजिटल सामग्री र कृत्रिम बुद्धिमत्तामा आधारित सिकाई प्रणाली विस्तार गरिनेछ।
21: शिक्षालाई रोजगारीसँग जोड्ने लक्ष्यसहित पाठ्यक्रम सुधार, विश्वविद्यालय पुनर्संरचना र सिपमूलक शिक्षामा जोड़ दिइएको छ। समावेशी शिक्षामा पनि यसपटक विशेष ध्यान दिइएको छ। अटिजम तथा मस्तिष्क पक्षघात भएका बालबालिकाका लागि विशेष सेवा, प्रविधि र तालिम प्राप्त शिक्षकको व्यवस्था गरिनेछ। त्यसै गरी छात्रवृत्ति लगायतका सबै भुक्तानी अब डिजिटल प्रणाली मार्फत सिधै बैंक खातामा पठाइनेछ, जसले पारदर्शिता बढ़ाउने अपेक्षा गरिएको छ।
22: सबै छात्रवृत्ति कार्यक्रमलाई योग्यतामा आधारित र डिजिटल प्रणाली मार्फत सिधै ब्याङ्क खातामा भुक्तानी हुने व्यवस्था मिलाइनेछ।
21: युवालाई विकासमा जोड्न राष्ट्रिय स्वयंसेवक कार्यक्रम सञ्चालन गरिनेछ। डिजिटल साक्षरता, नव प्रबन्धन र समुदाय सेवामा युवाको सहभागिता बढ़ाइने लक्ष्य राखिएको छ। खेलकुदलाई पनि अर्थतन्त्रसँग जोड्दै व्यवसायीकरण र खेलाड़ीको सामाजिक सुरक्षामा ध्यान दिने नीति अवलम्बन गरिने भएको छ। सन्तोष गन्धर्व, CIN, काठमाडौँ।
1: नीति तथा कार्यक्रममा रोजगारी र आर्थिक समृद्धिको विषयलाई कसरी लिन सकिन्छ? हामीले वरिष्ठ अर्थविद डाक्टर चन्द्रमणि अधिकारीलाई सोधेका छौं।
16: यी विषयहरू सैद्धान्तिक हिसाबले हेर्दाखेरि राम्रो कुराहरू हुन्, तर के छ भन्दा यो नीति तथा कार्यक्रम हो, राष्ट्रपतिबाट पढिएको, संयुक्त उसलाई संसदलाई मा पढिएको, यो चाहिँ के हो भने नेपाल सरकार नीति कार्यक्रम हो। नीतिका कुराहरू चाहिँ यहाँ आए, तर कार्यक्रमलाई चाहिँ अलि स्पष्ट ढंगले कार्यक्रमहरू आउनु पर्थ्यो, कार्यक्रम चाहिँ नि आउन सकेनन्।
0: जस्तो अहिले यो भन्दै गर्दाखेरि जसरी सरकारले आगामी नीति तथा कार्यक्रम सार्वजनिक गर्दै गर्दाखेरि हिजो भन्दा आजका नीति तथा कार्यक्रममा केही त्यस्तो भिन्नताहरू पाउनुभयो?
16: अब नीति कार्यक्रममा कार्यान्वयन गर्ने पक्षमा धेरै भिन्नता पनि छैन, केही केही कुराहरू चाहिँ अलिक कार्यविधिको हिसाबले गर्ने हिसाबले भनिया छ, र अझै कतिपय कुराहरू त हिजो पनि भनि नै राखेका कुराहरू कार्यान्वयन नगएका कुराहरू भनिएको तर कार्यान्वयन नगएको कुराहरू चाहिँ आएको छ। त्यस कारणले गर्दा असाध्यै हिजोको भन्दा धेरै पृथक नीति तथा कार्यक्रम आयो भनेर भन्ने अवस्था छैन।
0: नीति तथा कार्यक्रममा रोजगारको अवसरका कुरालाई त्यति धेरै देखाउन खोजिएको छैन कि यो पछि बजेटमा आउँदाखेरि फरक भएर आउँछ या त यो विषयलाई कसरी लिन सकिन्छ?
16: यस्तो छ, मूल कुरा बन्छ, हाम्रो प्रश्न गर्नुभयो तपाईँले, यो नीति तथा कार्यक्रमले अब मुख्य कुरा त कार्यक्रमले बजेट पनि माग्छ। नीति तथा कार्यक्रममा दुईटा कुरा हुन्छ, एउटा बजेट परिवर्तनको लागि सुधारको लागि एउटा बजेट नचाहिने फन्डिङ नगर्नु पर्ने कुराहरू जस्तो एउटा निर्णय गरिदियो अथवा कानूनमा सुधार गरिदियो कार्यविधिमा सुधार गरिदिएर हुने कुराहरू छन्, ती कुराहरू चाहिँ स्वागत योग्य छन्। तर अब त्योभन्दा बाहेकका कुराहरू चाहिँ कतिपय फेरि बजेटको आवश्यकता पर्छ र सरकारसित स्रोत र साधनको अत्यन्त चाप छ, त्यस कारणले हिजो भएका अत्यावश्यक कार्यक्रमहरूलाई छोड्न पनि सक्दैन, अनिवार्य दायित्व भुक्तानी गर्ने ठूलो रकम छ। अब अहिले नै बजेटमा 1 खर्ब रुपियाँ जम्मा पुँजीगत खर्च भएछ, 11 खर्ब हुँदा 1 खर्ब पुँजीगत खर्च भएपछि त भनेको 9.5% जति मात्रै पुँजीगत खर्च भएको छ। हाम्रो समब्याज भुक्तानी गर्ने नै फेरि ऋण लिएर पठाएका छौँ। त्यस कारणले गर्दा एउटा त्यो कुरा चाहिँ भोलि कार्यक्रममा बजेट आउँदा कसरी आउँछ, कत्रो बजेट आउँछ भन् त्यसपछि भन्न सकिएला। अहिले चाहिँ 3 लाख जति रोजगारी सिर्जना गर्ने भन्नु त्यो चाहिँ त्यस्तो देखिया छैन।
1: सरकारले आगामी आर्थिक वर्षमा मुलुकलाई डिजिटल, हरित र उद्यमशील अर्थतन्त्रतर्फ रूपान्तरण गर्ने लक्ष्यसहित नीति तथा कार्यक्रम संसदमा पेश गरेको छ। ऊर्जा क्षेत्रलाई आर्थिक रूपान्तरणको आधारका रूपमा स्थापित गर्दै आगामी दशकमा 30,000 मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएको छ। सरकारले आगामी आर्थिक वर्षभित्र सड़क बालबालिका मुक्त नेपाल घोषणा गर्ने भएको छ। स्वास्थ्य बीमा कार्यक्रमको पुनर्संरचना गरिने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारद्वारा सार्वजनिक गरेको नीति तथा कार्यक्रमप्रति असन्तुष्टि जनाउँदै कर्मकाण्डी भएको आरोप लगाएको छ। सरकारले ल्याएका 8 अध्यादेश राष्ट्रिय सभामा पनि प्रस्तुत गरिएको छ। निजामती कर्मचारी ट्रेड युनियन खारेज गर्ने सरकारको निर्णय विरूद्ध दायर रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। यस वर्षको मनसून अवधिमा नेपालभर करिब 19 लाख भन्दा बढ़ी नागरिक प्रभावित हुने अनुमान गरिएको छ। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा आजै सार्वजनिक गर्दैछ र नेपाल ए क्रिकेट टोलीले अमेरिकामाथि रोमाञ्चक जित निकाल्दै एक दिवसीय अभ्यास श्रृंखलामा क्लीन स्वीप गरेको छ। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि वैशाख 29 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ दी एफएम 95 मेगाहर्ज।
1: दिदी तपाईले यस्तो राम्रो ब्लाउज कहाँ सिलाउनु भयो? डिजाइन पनि बिल्कुलै फरक र स्टाइलिस छ, फेरि कति राम्रो फिट भएको
2: यो ब्लाउज। न्यू रितु लेडिज एन्ड जेन्ट्स टेलरिङ सेन्टरमा सिलाएको,
1: त्यहाँ त साह्रै राम्रो सिलाउँदो रहेछ। मैले त उहाँको लागि सुट प्यान्ट नै त्यही सिलाए नि।
2: अरू त्यहाँ के सिलाइन्छ त दिदी?
1: तिमीले जस्तो भन त्यस्तै डिजाइनमा ब्लाउज, लेहेङ्गा चोली, कुर्ता सुरुवाल, सुट प्यान्टहरू सिलाइन्छ। अनि सम्पूर्ण स्कूल तथा कलेजको ड्रेसहरू त्यही किनेर त्यही सिलाउन पाइन्छ।
3: सजिलो ठाउँ, छिटो छरितो सेवा र सन्तुष्ट ग्राहक स्मरण रहोस्। न्यू रितु लेडिज एन्ड जेन्ट्स टेलरिङ सेन्टर सुट स्पेशलिस्ट, बैशिसह नगरपालिका सात, त्रिवेणी टोल, लमजुङ, एसबीआई ब्याङ्कको ठिक अगाडि। प्रोप्राइटर लक्ष्मी परियार, रामजी परियार। सम्पर्क 9841692406 र 9816734372।
1: विवाह, व्रतबन्ध जस्ता कार्यहरूको लागि कपडा सिलाउनु परेमा विशेष छुटको व्यवस्था छ।
3: आजै आउनुहोस्, तपाईँको मनपर्ने डिजाइनलाई जीवन्त बनाउनुहोस्।

मा आबद्ध हुन आज आफ्नो ब्याङ्क वित्तीय संस्था वा वालेटमा सम्पर्क गर्नुहोस्। मोबाइल ब्याङ्किङ एप वालेट कनेक्ट आइपीएस तथा इन्टरनेशनल पेमेन्ट एपबाट नेपाल पे क्यूआर मा सजिलै भुक्तानी प्राप्त गर्नुहोस्। नेपाल पे क्यूआर, नेपालको आफ्नै क्यूआर।

0: जय नेपाल सत्य सेवा सुरक्षणम
1: सामुदायिक रेडियो मर्सेन्दी 95 मेगाहर्ज इन्टरनेट अनलाइन रेडियो मर्सेन्दी .org हाम्रो पात्रमा रेडियो मर्सेन्दी र रेडियोको फेसबुक पेजमा एकैसाथ प्रसारण भइरहेको कार्यक्रम सुरक्षा सरोकारमा यहाँलाई स्वागत छ। कार्यक्रम प्रस्तुता म प्ररिजवन देवमाया थापा
2: र म प्ररिजवन देव कुमारी बलामी मगर। कार्यक्रम सुरक्षा सरोकार समुदाय प्रहरी साझेदारी अन्तर्गत जिल्ला प्रहरी कार्यालय लमजुङ रेडियो मर्सेन्दीको सहकार्यमा तयार गरेको रेडियो कार्यक्रम हो। यो कार्यक्रम प्रत्येक सोमबार बिहान 7:30 बजे र सोमबार बेलुका 8 बजे प्रसारण हुँदै आएको छ।
1: कार्यक्रम सुरक्षा सरोकारमा गत साता हामीले विपद व्यवस्थापनका विषयमा धेरै कुरा गरेका थियौं। हामीले विश्वास छ तपाईँले विपद व्यवस्थापनका सन्दर्भमा समुदायको भूमिका के र कसरी समुदाय र प्रहरीले सहकारी गर्न सक्छ भन्ने विषयमा धेरै कुरा थाहा पाउनुभयो र तपाई सचेत हुनुभएको छ। यदि कार्यक्रम सुन्नु भएको छैन भने तपाईले रेडियो मर्सेङ्गीको फेसबुक मार्फत पुनः पनि सुन्न सक्नुहुनेछ।
2: अब भने हामी आजको कार्यक्रमको विषय प्रसंगतर्फ लाग्न चाहन्छौ। आजको कार्यक्रममा सामाजिक सञ्जालको प्रयोग र जोखिमका विषयमा तपाईले जान्नै पर्ने सामग्री सन्देश लिएर आएका छौं। सुरक्षित शान्त र सभ्य समाज निर्माण गर्न अति आवश्यक सन्देश प्रवाह गर्ने प्रहरी र समुदायको सहकार्यलाई थप प्रभावकारी बनाउन र प्रहरीसँगै समुदायको भूमिकालाई जिम्मेवार बनाउने आजको कार्यक्रमको मुख्य लक्ष्य रहेको छ।
1: सामाजिक सञ्जाल सोशल मीडिया भनेको इन्टरनेटको माध्यमबाट मानिसहरूलाई आपसमा जोड्ने, सूचना आदान प्रदान गर्ने, विचार व्यक्त गर्ने र सामग्री फोटो भिडियो लेख आदि साझा गर्ने डिजिटल प्लेटफर्म हो। आजको आधुनिक समाजमा सामाजिक सञ्जाल संचारको महत्वपूर्ण माध्यम बनेको छ। सामाजिक सञ्जालले विश्वभरको मानिसहरूलाई सजिलैसँग सम्पर्कमा ल्याएको छ। मोबाइल, कम्प्युटर वा इन्टरनेट भएको कुनै पनि उपकरण प्रयोग गरेर मानिसहरूले आफ्नो विचार, अनुभव र जानकारी तुरुन्तै अरूसँग आदान प्रदान गर्न सक्छन्।
2: फेसबुक, इन्स्टाग्राम, टिकटक, युट्युब आदि नेपालमा अधिक प्रयोगमा ल्याइएका सामाजिक सञ्जालहरू हुन्। यी प्लेटफर्महरूले व्यक्तिलाई नयाँ साथी बनाउन, समाचार पाउन, व्यापार प्रवर्धन गर्न, मनोरञ्जन लिन तथा शिक्षा सम्बन्धी सामग्री आदान प्रदान गर्न सहयोग गर्छन्।
1: सामाजिक सञ्जालका मुख्य विशेषताहरू भनेको संचारको सहजता हो, अर्थात् संसारको जुनसुकै स्थानमा रहेका मानिससँग तुरन्त सम्पर्क गर्न सकिन्छ। सामाजिक सञ्जाल सूचना आदान प्रदान गर्ने माध्यम हुन् जसबाट फोटो, भिडियो, लेख आदि सजिलै पोस्ट गर्न सकिन्छ। सामाजिक सञ्जालले समुदाय निर्माणमा पनि त्यतिकै सहयोग पुर्याएको छ। जस्तै समान रुचि भएका मानिसहरू समूह वा समुदायमा कुनै एक माध्यमबाट जोडिएर आफ्ना विचार भावना आदान प्रदान गर्न सक्छन्।
2: सामाजिक सञ्जाल मनोरञ्जन र शिक्षाका लागि पनि त्यतिकै महत्वपूर्ण छ। विभिन्न शैक्षिक तथा मनोरञ्जनात्मक सामग्री उपलब्ध हुने भएकोले यसबाट धेरै मानिसहरूले सन्तुष्टि लिइरहेका छन्।
1: यसरी सामाजिक सञ्जाल आधुनिक डिजिटल युगको महत्वपूर्ण सञ्जाल माध्यम हो जसले मानिसहरूलाई विश्वभर जोड्ने काम गर्दछ। तर यसको सही र जिम्मेवार प्रयोग गर्नु पनि अत्यन्त आवश्यक छ। सूचना प्रविधिको तीव्र विकाससँगै विश्व समाज तीव्र गतिमा डिजिटल युगतर्फ अघि बढ़िरहेको छ। इन्टरनेट र स्मार्टफोनको प्रयोगले मानिसहरूको जीवनशैली, संचार प्रणाली र सामाजिक सम्बन्धमा ठूलो परिवर्तन ल्याएको छ। यस परिवर्तनको केन्द्रमा सामाजिक सञ्जाल रहेको छ।
2: सामाजिक सञ्जाल भनेको इन्टरनेटको माध्यमबाट मानिसहरूलाई आपसमा जोड्ने, विचार र सूचना आदान प्रदान गर्ने तथा विभिन्न प्रकारका सामग्री साझा गर्ने डिजिटल प्लेटफर्महरूको समूह हो। आजका दिनमा फेसबुक, इन्स्टाग्राम, युट्युब, टिकटक, ट्विटर जस्ता प्लेटफर्महरूले विश्वभरका करोड़ौं मानिसहरूलाई एउटै नेटवर्कमा जोड़िरहेका छन्।
1: नेपालमा पनि सामाजिक सञ्जालको प्रयोग दिन प्रतिदिन बढ़दो क्रममा रहेको छ। विशेष गरी युवा पुस्तामा यसको प्रभाव अत्यन्तै गहिरो देखिन्छ। सामाजिक सञ्जालले सूचना प्राप्ति, शिक्षा, व्यापार, मनोरञ्जन तथा सामाजिक सम्बन्ध विस्तार गर्न सहयोग पुर्याएको छ। तर यसको सकारात्मक पक्षसँगै केही नकारात्मक प्रभावहरू पनि देखिएका छन्।
2: सामाजिक सञ्जालको दुरूपयोगका कारण झुटा सूचना फैलिनु, साइबर अपराध बढ्नु, समयको दुरूपयोग हुनु तथा सामाजिक सद्भावमा असर पर्नु जस्ता समस्या देखा परिरहेका छन्। त्यसैले नेपालमा सामाजिक सञ्जालको प्रयोग, सदुपयोग र दुरूपयोगको अवस्थाबारे गम्भीर रूपमा थाहा पाउनु आवश्यक छ।
1: सामाजिक सञ्जाल इन्टरनेटमा आधारित एक डिजिटल माध्यम हो जसले प्रयोगकर्तालाई आफ्ना विचार अनुभव फोटो भिडियो तथा अन्य सामग्री साझा गर्न र अन्य व्यक्तिसँग अन्तर्क्रिया गर्न अवसर प्रदान गर्दछ। सामाजिक सञ्जालले व्यक्तिहरू बीचको दूरीलाई कम गरी विश्वलाई एउटा ग्लोबल गाउँ जस्तै बनाइदिएको छ।
2: प्रयोगकर्ताहरू बीच तत्काल संचार सम्भव हुनु, सामग्री सजिलै साझा गर्न सकिने, समुदाय र समूह निर्माण गर्न सकिने, सूचना तथा ज्ञानको तीव्र आदान प्रदान, मनोरञ्जन तथा सृजनात्मक अभिव्यक्तिको अवसर आदि सामाजिक सञ्जालको विशेषता हुन्। आज सामाजिक सञ्जाल व्यक्तिगत प्रयोग मात्र नभई शिक्षा, राजनीति, व्यापार, पत्रकारिता र सामाजिक अभियानका लागि पनि महत्वपूर्ण माध्यम बनिसकेको छ।
1: नेपालमा इन्टरनेट सेवा विस्तार भएपछि सामाजिक सञ्जालको प्रयोग पनि बढ्दै गएको हो। शुरूआती समयमा सीमित मानिसहरूले मात्र इन्टरनेट प्रयोग गर्थे, तर मोबाइल प्रविधिको विकासपछि ग्रामीण क्षेत्रसम्म पनि इन्टरनेट पहुँच पुगेको छ। आज धेरै नेपाली नागरिकले दैनिक जीवनमा सामाजिक सञ्जाल प्रयोग गरिरहेका छन्।
2: नेपालका युवाहरू विशेष गरी सामाजिक सञ्जालमा सक्रिय देखिन्छन्। विद्यार्थीहरू अध्ययन सामग्री खोज्न, मित्रहरूसँग सम्पर्क राख्न तथा मनोरञ्जनका लागि सामाजिक सञ्जाल प्रयोग गर्छन्। त्यस्तै व्यवसायहरूले आफ्नो व्यापार प्रचार गर्न र ग्राहकसँग सम्पर्क कायम गर्न सामाजिक सञ्जाललाई महत्वपूर्ण माध्यमका रूपमा प्रयोग गरिरहेका छन्।
1: सरकारी निकाय, गैर सरकारी संस्था तथा सामाजिक अभियन्ताहरूले पनि सूचना प्रसार, जनचेतना अभिवृद्धि र सार्वजनिक सहभागिता बढाउन सामाजिक सञ्जाल प्रयोग गर्न थालेका छन्। यसरी सामाजिक सञ्जाल नेपालमा सामाजिक र आर्थिक गतिविधिको एक महत्वपूर्ण माध्यम बनेको छ।
2: सामाजिक सञ्जाल सूचना प्राप्त गर्ने सबैभन्दा छिटो माध्यम बनेको छ। मानिसहरूले देश विदेशका समाचार, घटनाक्रम तथा महत्वपूर्ण जानकारी तुरन्तै प्राप्त गर्न सक्छन्। प्राकृतिक विपत्ति, दुर्घटना वा अन्य आकस्मिक अवस्थाहरूमा पनि सामाजिक सञ्जालले सूचना छिटो फैलाउन सहयोग गर्छ।
1: सामाजिक सञ्जालले शिक्षा क्षेत्रमा पनि सकारात्मक प्रभाव पारेको छ। विद्यार्थीहरूले अनलाइन कक्षा, शैक्षिक भिडियो, अध्ययन सामग्री तथा विभिन्न विषयका जानकारी सजिलै प्राप्त गर्न सक्छन्। शिक्षक र विद्यार्थी बीचको सञ्चार पनि सामाजिक सञ्जाल मार्फत सहज भएको छ।
2: सामाजिक सञ्जाल साना तथा ठूला व्यवसायका लागि महत्वपूर्ण बजार बनेको छ। धेरै नेपाली उद्यमीहरूले सामाजिक सञ्जाल मार्फत आफ्ना उत्पादन तथा सेवाहरूको प्रचार प्रसार गरिरहेका छन्। यसले रोजगारी सिर्जना गर्न र आर्थिक गतिविधि बढाउन मद्दत पुर्याएको छ।
1: सामाजिक सञ्जालले टाढा रहेका परिवार, साथीभाइ तथा आफन्तहरूसँग सम्पर्क कायम राख्न सहयोग गर्दछ। विदेशमा रहेका नेपालीहरूले पनि सामाजिक सञ्जाल मार्फत आफ्नो परिवारसँग सजिलै सम्पर्क राख्न सक्छन्।
2: स्वास्थ्य, शिक्षा, वातावरण संरक्षण, रक्तदान तथा विपद व्यवस्थापन जस्ता सामाजिक अभियानहरू सामाजिक सञ्जाल मार्फत छिटो फैलिन्छन्। धेरै संघ संस्थाहरूले सामाजिक सञ्जाल प्रयोग गरेर जनचेतना अभिवृद्धि गरिरहेका छन्।
1: नेपाल प्राकृतिक सौन्दर्य र सांस्कृतिक विविधताले भरिपूर्ण देश हो। सामाजिक सञ्जाल मार्फत नेपालको पर्यटन क्षेत्रको प्रचार विश्वभर गर्न सकिन्छ। धेरै पर्यटकहरूले सामाजिक सञ्जालमा देखेका तस्विर र भिडियोका आधारमा नेपाल भ्रमण गर्ने निर्णय गर्छन्।
2: सामाजिक सञ्जालका विषयमा सकारात्मक कुरा गरिरहँदा यसको आवश्यकता र औचित्य थप महत्वपूर्ण देखिन्छ। तर सामाजिक सञ्जालको प्रयोगमा होसियारी नहुँदा वा लापरवाही गर्दा यसले गम्भीर अपराध समेत निम्त्याएको हुन्छ, जसको असर एक व्यक्ति, परिवार, समाज र देशलाई समेत हुने गरेको छ।
1: सामाजिक सञ्जालमा गलत वा अपुष्ट सूचना छिटो फैलिने समस्या देखिएको छ। झुट्टा समाचारले समाजमा भ्रम सृजना गर्न सक्छ र सामाजिक सद्भावमा असर पार्न सक्छ।
2: सामाजिक सञ्जालको दुरूपयोगबाट साइबर अपराधका घटनाहरू बढ़िरहेका छन्। नक्कली एकाउन्ट बनाउने, फोटो वा भिडियो दुरूपयोग गर्ने, अनलाइन ठगी गर्ने तथा अरूको प्रतिष्ठामा आँच पुर्याउने गतिविधि बढ़िरहेका छन्।
1: धेरै युवाहरू सामाजिक सञ्जालमा अत्याधिक समय बिताउँछन्। यसले अध्ययन, काम र दैनिक जिम्मेवारीमा नकारात्मक असर पार्न सक्छ। अत्याधिक सामाजिक सञ्जाल प्रयोगले तनाव, चिन्ता, आत्मविश्वासको कमी तथा सामाजिक तुलना जस्ता मानसिक समस्या उत्पन्न गर्न सक्छ। सामाजिक सञ्जालमा व्यक्तिगत जानकारी धेरै शेयर गर्दा गोपनीयता जोखिम बढ्न सक्छ। केही व्यक्तिहरूले अरूको जानकारी दुरूपयोग गर्ने सम्भावना पनि हुन्छ।
2: सामाजिक सञ्जालले मानिसहरूलाई भर्चुअल रूपमा नजिक ल्याए पनि प्रत्यक्ष सामाजिक सम्बन्ध कमजोर हुने खतरा पनि देखिएको छ। धेरै समय मोबाइलमा बिताउँदा परिवार र समाजसँगको प्रत्यक्ष सम्बन्ध कम हुन सक्छ।
1: सामाजिक सञ्जालको सकारात्मक प्रभावलाई बढ़ाउन र नकारात्मक प्रभावलाई कम गर्न जिम्मेवार प्रयोग आवश्यक छ। प्रयोगकर्ताहरूले सामाजिक सञ्जाल प्रयोग गर्दा विशेष ध्यान दिनुपर्छ। आजको कार्यक्रमबाट

0: आदान प्रदान शिक्षा व्यापार सामाजिक सम्बन्ध र जनचेतना अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेलेको छ। नेपालमा पनि सामाजिक सञ्जालको प्रयोग तीव्र रूपमा बढ़िरहेको छ र यसले विभिन्न क्षेत्रमा सकारात्मक परिवर्तन ल्याएको छ।
1: तर यसको दुरूपयोगको कारण झुटा सूचना फैलिनु, साइबर अपराध बढ़्नु, समयको दुरूपयोग हुनु तथा मानसिक र सामाजिक समस्या उत्पन्न हुनु जस्ता चुनौतीहरू पनि देखा परिरहेका छन्। त्यसैले सामाजिक सञ्जालको प्रयोग गर्दा सचेत, जिम्मेवार र सकारात्मक दृष्टिकोण अपनाउनु आवश्यक छ।
0: यदि सामाजिक सञ्जाललाई सही ढंगले प्रयोग गर्यो भने यसले समाजको विकास, ज्ञान विस्तार र सामाजिक एकतामा ठूलो योगदान पुर्याउन सक्छ। त्यसैले सामाजिक सञ्जाललाई दुरूपयोगको माध्यम होइन, विकास र सकारात्मक परिवर्तनको साधनका रूपमा प्रयोग गर्नुपर्छ। कार्यक्रम सुरक्षा सरकारको निर्धारित समय आजलाई सकिन लाग्यो। तपाईलाई यो कार्यक्रम कस्तो लाग्दैछ? तपाईँको प्रतिक्रियासँगै कार्यक्रमलाई अझ प्रभावकारी बनाउन रचनात्मक सुझावको अपेक्षा गरिरहेका छौं। त्यसका लागि सामुदायिक रेडियो मर्स्याङ्गदी 95 MHz वा जिल्ला प्रहरी कार्यालयमा पनि सुझाव पठाउन सक्नुहुनेछ।
1: आगामी सोमबार बिहान 7:30 बजे नयाँ विषयवस्तु सहित आउनेछौ। तबसम्मका लागि प्राविधिक मित्र दिलुलाई धन्यवाद दिँदै कार्यक्रमबाट सहकर्मी प्ररी जवान देवमायासँगै म प्ररी जवान देवकुमारी विदा माग्छौ। तपाईँको साता शुभ रहोस्। जय नेपाल।
2: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 8 बजेको छ।
3: Extreme energy drink. Taste the difference. Feel the energy.

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ्गी एफएम 95 मेगाहर्ज।
1: सामाजिक सञ्जाल जी छ्यानले जाँझीमरी बुझीमरी ब्याङ्गैन आधिकारिक प्रोफाइल मात्र फलोलना खैबै बिनी लिङ्क खुल्दिउ भन्दा उइसु सु खन क्या खलो सुजित बिमिलो खन यामु बिमारी छ्यानले खोना दे खुल्दिब वेबसाइट ना यूआरएल चेक लना आछ्यावा घटना तल आपिबै लागि समय समयरी आफैना पासपोर्ट फेरदिल परेमो नुए तोय तारी शङ्ख लैदी भिसा बैङ्गरी यही मरी तुरन्त खबर लना
2: सतर्क तन ठगे तब त क्या जोगिना
3: सिद्धार्थ बैङ्गर क्याले जनहितरी जारी सन्देश
4: सिद्धार्थ बैङ्क सम्बन्ध सधैँ भरिलाई
5: धरहरा भैरवा अन्तर्राष्ट्रिय विमानस्थल संसद भवन वीर अस्पताल र सीआईटी भवन जस्ता महत्वपूर्ण आधार स्तम्भ तथा भवनहरूको निर्माणलाई बलियो आधार ल्याएको सर्वोत्तम सिमेन्ट।
6: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला हेतनु हरि। ल अब दुलाले दुलाले सिन्दुर हाल्ने
7: ओ अस्मी हेर्न दुलाले लगाएको सुनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है मेरो त मनै लोभ्यो कहाँ बनाएको होला।
8: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
9: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
10: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
9: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
10: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
9: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
10: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
11: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट ब्याङ्क सँगै प्रोभाइडर प्रकाश विश्वकर्मा मोबाइल 9845656233 र 9801177246।
12: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल

0: कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्च खाने गरेको छु।
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र?
0: हो नि दिदी, लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो।
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ?
0: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह, मौरीको गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाइनुको साथै तालिम र परामर्श समेत दिइन्छ नि।
1: ओहो, स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा। म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु।
2: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह, मौरी गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस्। प्रोप्राइटर बुद्धि आले, मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ, सम्पर्क कार्यालय बेसीसर 8-13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पोरेशन सिसा तथा प्लाई पसल सँगै रहेको घर। थप जानकारीको लागि 98611-39157।
0: महको सेवन स्वस्थ र दीर्घ जीवन।
3: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
4: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
3: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ECG, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
4: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
3: HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ, सम्पर्क फोन 066-40-21-23, 40-21-24, मोबाइल 98-41-45-14-48।

0: दिदी अल्मलाई पर्नु भयो त, के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न, त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
4: के भयो दिदी तपाईँलाई, सन्चो छैन कि कसो?
5: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के?
4: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न, आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
5: जाने त भने हो बाबु, खै कहाँ जाने, कहाँ जाने होला है?
4: ल दिदी, बेसी सर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
6: दैनिक प्रदान गरिने सेवाहरू, ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत, दिशा, पिसाब तथा खकार परीक्षण गरिन्छ।
7: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हार्जोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक, कान, घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
6: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
7: क्योर फार्मेसी एन्ड ल्याब, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
6: सम्पर्क फोन 9849068924, 9850560780।
8: समिति चौधा के बोधे लोटी पर्दिरो बैंगे विवरण पी विषय मुई खाता खै हाम्रो
9: खै खै बहु कोही लोटरी भरिदिल
10: लोटी पर्दी
9: भर्दी आ भर्दी लोटरी खाले पर्दिम बा शैली मेसेज व्हाट्सएप फेसबुक भाइबर खनै बने खै विषय खैमै विश्वास आलन फोनै खाले पनि आफै विवरण खैमै आपिन खबै बने वित्तीय संस्थै कोही पासवर्ड पिन खैमै आरी सुमी बैंक आफै बने आरी
11: सतर्क
10: सिद्धार्थ ब्याङ्क र क्यारे जन हेदरी जारी सन्देश
12: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई।
13: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एण्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
14: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
13: प्रोपाइटर बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, बेसी सहर नगरपालिका साथ लमजुङ। सम्पर्क फोन 066-5220-209।

0: सुन्दर देखिनु तपाईँको अधिकार हो, हेरचाह हाम्रो जिम्मेवारी। अब मनोकामना एस्थेटिक सेन्टरमा पाइनेछ सौन्दर्यसँग सम्बन्धित सम्पूर्ण सेवा।
1: हाम्रा सेवाहरू: शरीरका अनावश्यक रौँ हटाउने, ट्याटु हटाउने,
0: अनुहारका दागहरू लेजर ट्रिटमेन्टद्वारा हटाउने, शरीरमा भएका मुसा र कोठी हटाउने,
1: हाइड्रोफेसियल सेवा, सेमी पर्मानेन्ट मेकअप,
0: आँखी भोको नयाँ आकार दिने, कानमा भएको पालको उचित उपचार,
1: कपाल झर्ने समस्याको उपचार, अनुहारमा भएको डन्डीफोरको उपचार,
0: चौरीपनको उपचार सँगै बोटक्स, पीआरपी, फिलर्स, साइन बुस्टरको पनि आधुनिक उपचार सेवाहरू पनि उपलब्ध छ।
1: सुन्दरता अब सपना होइन, वास्तविकता हो। आजै सम्पर्क गर्नुहोस् 98426010320 र 98118415091।
0: मनोकामना एस्थेटिक सेन्टर, आत्मविश्वासको नयाँ पहिचान, विश्व नगरपालिका साथ, त्रिवेणी टोल, लमजुङ।

0: दिने
1: अहा म यो बिहे गर्दिन।
2: हैन के हो बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसानी पसलकै गरगहना भए मात्रै बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
1: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
4: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
1: विशेष अर्डरमा आफ्नो रोजाइका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
4: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
1: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
4: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
1: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 0665-2183,
5: सम्पर्क मोबाइल नम्बर 9560-13375,
4: प्रोपाइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
1: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
6: यो मोबाइलले पनि तनावै दियो भने
7: होइन, के तनाव दियो ए खुशी?
6: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
7: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
1: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
7: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, बेसीसर नगरपालिका 7 पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845-94046 र 9813-09-4932।
4: हाम्रो शाखा बेसीसर नगरपालिका 7 NIMB ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: California. Extreme energy drink.
1: अरू सिमेन्टहरूको पकड पकड त सधैँ बोलीमै सीमित होला, तर सर्वोत्तम सिमेन्टसँग छ युरोपियन VRM टेक्नोलोजी, जसले भर्छ सिमेन्टको कडकडमा सबैभन्दा बढी पकड शक्ति र बन्छ निर्माण अझ बलियो। सर्वोत्तम सिमेन्ट, सर्वोत्तम मजबुती।
2: र रोक्का गरिएका इरानी सम्पत्ति फुकुवा गर्ने माग के अचाकली हो? यो के हो भन्ने जिम्मा तपाईँ र तपाईँका जनतालाई म छोड्छु। इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बागेई। इरानी प्रस्ताव नमान्ने ट्रम्पको अभिव्यक्तिसँगै तेलको मूल्यमा फेरि वृद्धि भएको छ। ब्रिटिश प्रधानमन्त्री सर कियर स्टार्मरले गत साताको चुनावी नतिजालाई लिएर नेतृत्व सम्बन्धी आउने जुनसुकै चुनौतीको आफूले सामना गर्ने बताएका छन्। उनले देशलाई अस्त व्यस्ततामा धकेल्न नदिने उल्लेख गरे। खसखदो जीवनस्तर र शहरी केन्द्रहरूको अवस्थालाई लिएर मतदातामा असन्तोष देखिएको कुरा आफूले पनि बुझेको प्रधानमन्त्री स्टार्मरले बताए। तर हाम्रा राजनीतिक संवाददाताका अनुसार चुनौती र विनयशीलताको सम्मिश्रण पाइएको प्रधानमन्त्रीको भाषणले पार्टीभित्र उनको बढ्दो अलोकप्रियतालाई कम गराउने सम्भावना देखिँदैन। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्ध अन्त्य गराउने सम्बन्धी वार्ताको मध्यस्थता गर्न जर्मनीका पूर्व चान्सलर गेरहार्ड श्रोडेरलाई गरेको आग्रह युरोपेली संघकी उच्च कूटनीतिज्ञले खारेज गरिदिएकी छन्। यसअघि श्रोडेरले रूसको पक्षमा पैरवी गरेका र उनी दुवैतिर हुने काजा कलासले बताइन्। तीन दिने युद्ध विरामका बावजुद युक्रेनमा कम स्तरमा भए पनि लड़ाई जारी रहेको छ। रूसी ड्रोन हमलाको लहर देखिएको छैन, तर युक्रेनी सेनाले अग्रपंक्तिमा कैयौं पटक युद्ध विराम उल्लंघन गरेका विवरणमा जनाइएको छ। मध्य पूर्वमा जारी तनावको असर ऊर्जामा परिरहेका बेला श्रीलंकाले सोमबारबाट बिजुलीको महसुल दरमा 18% वृद्धि गरेको छ। थर्मल प्लान्टबाट बिजुली उत्पादन गर्न खर्च बढेपछि महसुल बढ़ाइएको अधिकारीहरूले बताएका छन्। महसुल वृद्धिले मासिक 180 युनिट भन्दा बढ़ी बिजुली खपत गर्ने उपभोक्तादेखि होटल व्यापार व्यवसायहरू प्रभावित हुनेछन्। त्यसभन्दा कम युनिट मासिक खपत गर्ने उपभोक्ताको हकमा महसुल दरमा वृद्धि गरिने छैन। र दक्षिण अफ्रिकाका तटीय क्षेत्रमा जहाजहरूको बढ़दो आवागमनले व्हेल माछाका निम्ति खतरा बढ़ाएको शोधकर्ताहरूले बताएका छन्। प्रिटोरिया विश्वविद्यालयका शोधकर्ताहरूका अनुसार दक्षिण पश्चिमी तटीय क्षेत्रमा व्हेलहरू उल्लेख्य संख्यामा रहेका पृष्ठभूमिमा पानी जहाज करिडोर बन्दै जाँदा तिनीहरू जहाजसँग ठोकिने जोखिम बढ़ेको हो। यो बीबीसी नेपाली सेवा हो।
3: साझा पखमा यहाँलाई स्वागत छ। सरकारले आफ्नो नीति तथा कार्यक्रममा सुशासनलाई समृद्ध नेपालको आधारशिला मान्ने भनेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले वाचन गरेको उक्त नीति तथा कार्यक्रममा संविधान संशोधनदेखि लिएर अव्यवस्थित बस्तीको व्यवस्थापन तथा करको बोझ कम गर्नेदेखि लिएर रोजगार प्रवर्धन दशकको घोषणा गरिने समेतका विषयहरू समेटिएका छन्। एक रिपोर्ट। गत वर्ष भदौ 23 र 24 भएका आन्दोलन तथा विध्वंस पश्चात आयोजित निर्वाचनबाट स्पष्ट बहुमत प्राप्त राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा नेतृत्वको प्रधानमन्त्री वारेन्द्र शाहको सरकारले सो पार्टीले प्रस्तुत गरेको चुनावी वाचा पत्रका कतिपय विषय समेटेर आफ्नो पहिलो नीति तथा कार्यक्रम आज संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा पेश गरिएको हो। प्रधानमन्त्री वारेन्द्र शाहले राष्ट्रपतिलाई हस्तान्तरण गरेको उक्त नीति तथा कार्यक्रमको शुरूमै सुशासनको मुद्दालाई उठाइएको छ। त्यसबारे बोल्दै राष्ट्रपति पौडेल,
4: सरकारले सुशासनलाई समृद्ध नेपालको आधारशिलाका रूपमा ग्रहण गर्दै भ्रष्टाचार विरूद्ध शून्य सहनशीलता, सार्वजनिक सेवा प्रवाहमा सुधार, आर्थिक पुनरुत्थान र सामाजिक उन्नतिलाई अभियानका रूपमा अघि बढाउनेछ।
3: सरकारले हाल संविधान संशोधनका निम्ति बहस पत्र तयार गरिरहेको भन्दै नीति तथा कार्यक्रममा त्यसको उद्देश्य र प्रयोजन बारे बोलिएको छ।
4: सबै वर्ग, क्षेत्र र समुदायको समान अपनत्व सुनिश्चित गर्न, राजनीतिक दलहरूसँग संवाद र सहकार्यका आधारमा संविधान संशोधनका साझा विषय पहिचान गरी संविधान संशोधन बहस पत्र तयार गरिनेछ।
3: नीति तथा कार्यक्रममा करका संरचना पुनरावलोकन गर्दै उद्यमी तथा मध्यमवर्गीय परिवारमाथिको बोझ घटाइने वाचा गरिएको छ। साथै सहकारी पीड़ित बचतकर्ताको रकम फिर्ताको विषयदेखि लिएर पूर्वाधार विकासका विषय पनि त्यसमा समेटिएका छन्। सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभन्दा अगाडि बसेको प्रतिनिधि सभाको बैठकमा विपक्षी दलका सांसदहरूले खास गरी अध्यादेश, सुकुम्बासी हटाइएका जस्ता विषय चर्को गरी उठाएका थिए। उनीहरूले सरकार कार्यकारीको स्वेच्छाचारितातर्फ अग्रसर भएको आरोप समेत लगाएका थिए। प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सचेतक निष्कल राईले अध्यादेश जारी गरिएको प्रति कड़ा आपत्ति जनाए।
5: अन्य विषयमा बहस गर्दै गरौंला, तर छुट्टा छुटाउनै नमिल्ने विषय हो संवैधानिक परिषद सम्बन्धी अध्यादेशको। यो अध्यादेशले संविधानको मर्म र संविधानवादलाई कतैबाट पनि फाइदा पुर्याएको छैन। गणपूर्वक संख्या तोक्ने विषय संविधानको परिकल्पना हुनै सक्दैन। यसमाथि छ सदस्यमा प्रधानमन्त्री सहित तीनजनाले गर्ने निर्णय कसरी बहुमत हुन सक्छ? अध्यादेशको हरेक क्लजमा प्रधानमन्त्रीलाई हाइपर पावर दिइएको छ। प्रधानमन्त्री सहज हुन्छ भनेर संवैधानिक परिषदको कल्पना संविधानमा गरिएको होइन।
3: नेकपा एमालेकी नेता पद्मा आर्यालले कार्यकारीको स्वेच्छाचारिता बन्द हुनुपर्ने भन्दै अध्यादेशहरू खारेजीको माग गरिन्। उनले सुकुम्बासी हटाउन भएका गतिविधिको पनि विरोध गरिन्।
6: यो मुलुकका अव्यवस्थित बसोबासी र सुकुम्बासीहरूलाई डोजर आतंकबाट विचलित बनाइयो। यो घटनाको म निन्दा गर्न चाहन्छु। नेकपा एमाले दलका तर्फबाट निन्दा प्रकट गर्न चाहन्छु।
3: आजै सरकारले 8 अध्यादेशलाई प्रतिनिधि सभामा पेश गरेको छ। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सीमा विवादप्रति सरकारको रवैया बारे प्रश्न उठाएका थिए।
7: लिपुलेखमा भारतले नाका खोलेर चलाइरहँदा किन मौन छ यो सरकार? किन कूटनैतिक वार्ता गर्न सकेन? हस्ताक्षर बिनाको कूटनैतिक चिल्केट हो। नोटको भरमा किन चुप्पी साँधेर लुकेर बसेको छ यो सरकार?
3: सरकारको नीति तथा कार्यक्रम पेश गरेका राष्ट्रपतिलाई आजै प्रतिनिधि सभाले सर्वसम्मतिबाट धन्यवाद ज्ञापन गरेको छ। अब उक्त नीति तथा कार्यक्रम बारे वैशाख 30 बैठकमा छलफल गरिने र प्रधानमन्त्रीले जवाफ दिने आज सभामुख ढोलप्रसाद अर्यालले जानकारी दिएका छन्। यसबीच विपक्षी सांसदले संसदमा उपस्थित हुँदा प्रधानमन्त्री बालेन्द्र शाहको पोशाक अनि राष्ट्रपतिले सम्बोधन गर्दै गर्दा उनी उठेर हिँडेको बारे अशोभनीय भन्दै नियमापत्ति जनाएका थिए। यसै सिलसिलामा हामीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सचेतक निष्कल राईलाई सम्पर्क गरी आज प्रस्तुत गरिएको सरकारको नीति तथा कार्यक्रम कस्तो लाग्यो भनी सोधेका छौं।
8: कार्यक्रम अत्यधिक महत्वाकांक्षी छ जस्तो देखिएको छ। त्यहाँ सुन्दै गर्दाखेरि कार्यक्रम महत्वाकांक्षी भए तापनि त्यसको त्यहाँ चाहिँ स्रोतको अस्पष्टता जस्तो देखिएको छ। नीति तथा कार्यक्रममा धेरैवटा घोषणाहरू छन् उहाँको, होइन, उहाँको इभन मेनिफेस्टो पनि त्यस्तै थियो, तर वित्तीय स्रोत, समय सीमा र कार्यान्वयन संयन्त्र चाहिँ त्यहाँनिर स्पष्ट भएको जस्तो देखिँदैन। त्यहाँ सँगसँगै तपाईँको इम्प्लोइमेन्टको कुरा पनि आएको छ, तर त्यसको ठोस प्लानिङ चाहिँ के हो भन्ने कुरा मैले देख्दिनँ। जस्तै युथहरूलाई तपाईँको आकर्षित गर्ने वार्षिक प्रतिबद्धता छ, तर ठुलो मात्रामा रोजगारी सृजना गर्ने एउटा हुन्छ नि अन्टरप्रेनरसिपको रोड म्याप हामी देख्दैनौँ। अर्को प्रदेश र स्थानीय तहसँग समन्वयको उल्लेख त भएको छ, तर त्यसको अधिकार हुनसक्छ। सरकारले गर्दै गर्दाखेरि तपाईँको जिम्मेवारीको बाँडफाँडको विषयमा स्पष्टता दिन सुनिन्न। अरू चाहिँ हजुरको यो सोसल महिला दलित पिछडिएको वर्ग क्षेत्रमा पनि अपेक्षाकृत त्यस्तो धेरै हामीले उयो पाएनौँ। कृषिका कुराहरू आएको छ, न्यूनतम समर्थन मूल्यको कुरा त आएको छ, तर न्यूनतम समर्थन मूल्य लागत उत्पादनका आधारमा तपाईँको गर्ने हो कि कसरी गर्ने हो भन्ने कुरा त्यो अस्पष्टता छ।
3: त्यसमा विस्तृत रूपमा त सरकारले पछि ल्याउँदै गर्ला नि, तपाईँलाई त्यो कार्यक्रम चाहिँ चित्त बुझेको बुझेन?
8: होइन, त्यो उहाँहरूले लेख्नु भएको केही कुरामा तपाईँको अलिक केही ठिक पनि छ, होइन। जस्तै आर्थिक सुधारहरू लगानी मैत्री खालको एउटा खालको संकेत देखेको छ, होइन, डिजिटल सुशासनको कुराहरू गर्नु भएको छ। त्यसले गर्दाखेरि समग्रमा त योभन्दा अगाडिको सरकारले ल्याएका नीति तथा कार्यक्रम जस्तो थिए त्यो खालको नै छ, तर अलिक धेरै महत्वाकांक्षी जस्तो देखेको छ।
3: विपक्षीको धर्मले मात्रै विरोध गर्न खोजेको त होइन?
8: होइन, मैले भने हजुरको त्यहाँनिर उहाँको तपाईँको त्यो राम्रो पक्ष पनि मैले यहाँनिर कुरा गरेँ नि। जस्तै तपाईँको त्यहाँनिर त्यो ऊर्जाको कुरा गर्नु भएको छ, होइन, ग्रिन इकोनोमी प्रतिको एउटा उहाँले पर्सपेक्टिभ राख्नु भएको छ, होइन, 30,000 megawatt तपाईँको विद्युत उत्पादनको लक्ष्य राखेका छन् त्यहाँनिर, हरित कर प्रणाली कुरा राखेका छ, गर्न सक्ने खालको कुरो हो कि भन्ने।
3: यो संविधान संशोधनको लागि बहस पत्र तयार गर्ने भनेर सरकारले एक किसिमले काम पनि गरिराखेका छ, त्यसबारेमा आज नीति तथा कार्यक्रममा नि उल्लेख थियो, त्यो चाहिँ कस्तो लाग्यो तपाईँलाई? त्यसमा राजनीतिक दलहरूको सहमति खोजिनेछ त भनिया छ?
8: होइन, मलाई लाग्छ सरकारले अहिले जुन हिसाबबाट खोजिनेछ भनेर त भनिएको छ, तर सरकारको गतिविधि हेर्दाखेरि तपाईँको त्यो ढङ्गबाट तपाईँको राजनीतिक सहमति खोजिन्छ जस्तो मलाई लाग्दैन। किनभने हाम्रो संविधानमा नै तपाईँको स्पष्ट के छ भन्दाखेरि हामी अलिक धेरै तपाईँको सहमति सहकार्यको कुरालाई हामी अगाडि बढाएको छौँ। हाम्रो त्यो तपाईँको कन्स्टिट्युसनल फ्रेमवर्क पनि त्यतिखेरको त्यही थियो, तर मलाई लाग्छ अहिलेको सरकारले हुन त अब उहाँहरू त्यतिखेर तपाईँको त्यो पार्टिसिपेटरी पार्टी पनि हुनुहुन्थेन, त्यो जुन तपाईँको मर्म संविधान निर्माण गर्दाखेरिको जुन मर्म छ र त्यसलाई उहाँहरूलाई धेरै थाहा छ जस्तो मलाई लाग्दैन। त्यही भएर पनि उहाँहरू यसरी आउनुभयो होला। उहाँहरूले जुन हिसाबबाट दलहरूलाई गर्नुपर्ने सम्मान अथवा दलहरूको गर्नुपर्ने विचारको तपाईँको सम्मान अथवा त्यसलाई तपाईँको एड्रेस गर्ने कुराहरूमा उहाँहरू त्यो धेरै लाग्नु जस्तो लाग्दैन मलाई।
3: केही सातामा बजेट पनि आउँदैछ, यो बीचमा तपाईँको सुझाव के छ सरकारलाई?
8: यो बीचमा सरकारलाई सुझावको रूपमा अब सदनमा हामी तपाईँको कार्यक्रममा छलफल गर्छौँ, तर पनि आज सभामुखले गर्नुभएको घोषणा अनुसार दलको तर्फबाट प्रतिनिधिमूलक रूपमा तपाईँको आफ्नो कुरा राख्ने भन्ने थियो, तर त्यसरी तपाईँको दुई तिन घण्टामा हामी तपाईँको निजी कार्यक्रममा छलफल गर्न उचित हुँदैन। यसलाई तपाईँको लामो पर्याप्त समय दिनुपर्छ, किनभने सरकारले तपाईँको यो ढिलो गरी ल्याएको कारण भनेको यो हाम्रो कारणबाट होइन, सरकारले तपाईँको ढिलो गरी ल्याउनु भएको हो। संसद तपाईँको सुरुमै तपाईँको आह्वान गरे तापनि फेरि उहाँले रोकेर फेरि पछाडि धकेलिएको, त्यसले गर्दाखेरि यसको लागि तपाईँको समय दिनुपर्छ। प्रत्येक तपाईँको प्रतिनिधि सभाका सदस्यहरूले आफ्नो लागेर कुराको तपाईँको राय आफ्नो सुझावहरू तपाईँ यहाँले व्यक्त गर्न पाउनुपर्छ, त्यसलाई तपाईँको सरकारले तपाईँको ध्यानपूर्वक विचार गरेर अगाडि बढ्नुपर्छ भन्ने नै हो।
3: उनी थिए नेपाली काँग्रेसका सचेतक निष्कल राई। अब अर्को विषय छोटकरीमा, आज सर्वोच्च अदालतको संवैधानिक इजलासले बहुमतको निर्णयद्वारा निजामती कर्मचारीको ट्रेड युनियन खारेज गर्ने अध्यादेशको प्रावधान कार्यान्वयन नगर्नु नगराउनु भनेर सरकारलाई अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। यस विषयमा अन्तरिम आदेश जारी हुने वा नहुने भनी छलफल गर्न जेठ 6 गते दुवै पक्षलाई डाकिएको छ। कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्ल तथा न्यायाधीश द्वय कुमार रेग्मी र हरिप्रसाद भुयालले जारी गरेको सो आदेशप्रति अर्का दुई न्यायाधीश सारंगा सुवेदी र विनोद शर्माले फरक राय व्यक्त गरेका छन्। आजै सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलको इजलासले विद्यार्थी संगठनमाथि प्रतिबन्ध सम्बन्धी अध्यादेशको प्रावधान तत्काल कार्यान्वयन नगर्न नगराउन अल्पकालीन अन्तरिम आदेश पनि जारी गरेको छ। अन्त्यमा नेपाल बाहिरको एउटा विषय, अमेरिकी शान्ति योजनाको जवाफमा आफूले पठाएको प्रस्ताव अचाक्ली भएको कुरा इरानले अस्वीकार गरेको छ। उसले ती प्रस्तावहरूले तेहरानका वैध अधिकारीहरूको प्रतिरक्षा मात्र गर्न खोजेको जनाएको छ। शान्ति प्रक्रियाबारे देखिएको अनिश्चिततासँगै अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य फेरि आकाशिन पुगेको छ। पीबीसी विवरणहरूमा आधारित रिपोर्ट सुनौ गनी अन्सारीबाट।
9: इरानको विदेश मन्त्रालयले द्वन्द्व अन्त्य गर्ने र होर्मुज जलमार्ग खुला गर्ने तेहरानका प्रस्तावहरू जिम्मेवार र उदार भएका बताएको छ। बरू वाशिङटनले अनुपयुक्त मागहरू अगाडि सारेको उसको आरोप छ। आफूहरूका प्रस्तावमा समेटिएको विदेशमा रोक्का गरिएका इरानका सम्पत्ति फुकुवा गर्नुपर्ने विषय वैध अधिकार भएको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बागेईले बताएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी प्रस्तावलाई अस्वीकार गरेपछि प्रवक्ता बागेईको प्रतिक्रिया आएको हो। अमेरिकाले अगाडि सारेका प्रस्तावबारे इरानले दिएको प्रतिक्रिया पूर्णत अस्वीकार्य भएको ट्रम्पले यसअघि बताएपछि तेलको मूल्य बढेको छ। तेहरानले पाकिस्तान मार्फत अमेरिकालाई पठाएको जवाफमा द्वन्द्व तत्काल अन्त्य गर्न आह्वान सहित अमेरिका र इजरायलले इरानमाथि थप आक्रमण नगर्ने सुनिश्चितता खोजेको इरानको अर्ध सरकारी समाचार संस्था तस्निमले जनाएको छ। पाकिस्तानले दुई पक्षबीच मध्यस्थता गर्दै आएको छ। एसियाको बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य 4.1% बढेर 105.5 डलर प्रति ब्यारल पुगेको थियो। त्यसपछि मूल्य केही घट्यो। गत 28 फेब्रुअरीमा युद्ध शुरू भएपछि होर्मुज जलमार्ग अवरूद्ध भएको छ। फलस्वरूप उक्त जलमार्गबाट पानी जहाज मार्फत विश्वका विभिन्न स्थानमा तेल र ग्यासको आपूर्ति हुन सकेको छैन। मैले भर्खर इरानका तथा कथित प्रतिनिधिहरूको जवाफ पढे, मलाई त्यो मन परेन, पूर्णत अस्वीकार्य। तेहरानले अघि सारेका शर्तहरूबारे प्रतिक्रिया दिँदै ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन्।
3: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही समाप्त हुन्छ। भोलि बेलुकी 9:15 बजे हामी फेरि उपस्थित हुनेछौं। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: दिदी अल्मलाई पर्नु भयो त, के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
4: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रविनालाई चाहिँ के भयो?
5: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
4: कति दिन बस्ने मुख थुनेर दीपिका युनिभर्सल

0: मुई खाता दे खै हमरो खै खै बहु कोई लोटरी भर दिलवा
1: आंगी चमी जो लोटरी पर दिउ छाताई गुदी
0: भर दे आ भर दे लोटरी खले पर दिम बा सैली मेसेज व्हाट्सएप फेसबुक वाइबर खनै बने खै बिसा खै मै विश्वास आलन फोने खले पनि आफै विवरण खै मै आपिन खबै बने वित्तीय संस्थाई के पासवर्ड पिन खै मै आरी सुमी बैंक आफै बने आरी
2: सतर्क सतर्क न ठगि दे क्या बसैना
1: सिद्धार्थ ब्याङ्कर क्यारे जन हेजरी जारी सन्देश
3: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई
4: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
5: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
4: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ईसीजी, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
5: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
4: एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ, सम्पर्क फोन 06640213240124, मोबाइल 98415414।
6: दिदी तपाईँले यस्तो राम्रो ब्लाउज कहाँ सिलाउनु भयो? डिजाइन पनि बिल्कुलै फरक र स्टाइलिस छ, फेरि कति राम्रो फिट भएको
7: यो ब्लाउज। न्यू रिचु लेडिज एन्ड जेन्ट्स टेलरिङ सेन्टरमा सिलाएको,
6: त्यहाँ त साह्रै राम्रो सिलाउँदो रहेछ। मैले त उहाँको लागि सुट प्यान्ट नि त्यही सिलाए नि।
7: अरू त्यहाँ के सिलाइन्छ त दिदी?
6: तिमीले जस्तो भन त्यस्तै डिजाइनमा ब्लाउज, लेहेङ्गा चोली, कुर्ता सुरुवाल, सुट प्यान्टहरू सिलाइन्छ। अनि सम्पूर्ण स्कूल तथा कलेजको ड्रेसहरू त्यही किनेर त्यही सिलाउन पाइन्छ।
7: सजिलो ठाउँ, छिटो छरितो सेवा र सन्तुष्ट ग्राहक स्मरण रहोस्। न्यू ऋतु लेडिज एन्ड जेन्ट्स टेलरिङ सेन्टर सुट स्पेशलिस्ट, वैशिष्ट नगरपालिका साथ त्रिवेणी टोल लमजुङ, एसबीआई ब्याङ्कको ठिक अगाडि। प्रोप्राइटर लक्ष्मी परियार, रामजी परियार। सम्पर्क 98461992406 र 98164372।
6: विवाह व्रतबन्ध जस्ता कार्यहरूको लागि कपडा सिलाउनु परेमा विशेष छुटको व्यवस्था छ।
7: आजै आउनुहोस्, तपाईँको मनपर्ने डिजाइनलाई जीवन्त बनाउनुहोस्।
0: यो मोबाइलले पनि तनावै दियो भने
8: होइन, के तनाव दियो ए खुसी?
0: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
8: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रिक पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
9: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
8: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रिक पसल बिक्री तथा मर्मत केन्द्र, भेसिसर नगरपालिका साथ लमजुङ। थप जानकारीको लागि सम्पर्क 98495494046 र 98134932।

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगरद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्राली विशेषर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0665209073, मोबाइल 97463 06501।
3: तपाईँको सन्तुष्टि हाम्रो चाहना।

0: Mania Extreme Energy Drink.
1: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
2: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
1: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
2: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
1: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906 0665203070 वा 590370 जानकारी गराउनुहोस्।
2: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।
3: सुन्दर देखिनु तपाईँको अधिकार हो, हेरचाह हाम्रो जिम्मेवारी। अब मनोकामना एस्थेटिक सेन्टरमा पाइनेछ सौन्दर्यसँग सम्बन्धित सम्पूर्ण सेवा।
4: हाम्रा सेवाहरू शरीरका अनावश्यक रौँ हटाउने, ट्याटु हटाउने,
3: अनुहारका दागहरू लेजर ट्रिटमेन्टद्वारा हटाउने, शरीरमा भएका मुसा र कोठी हटाउने,
4: हाइड्रोफेसियल सेवा, सेमी पर्मानेन्ट मेकअप,
3: आँखी भोको नयाँ आकार दिने, कानमा भएको पालको उचित उपचार,
4: कपाल झर्ने समस्याको उपचार, अनुहारमा भएको डन्डीफोरको उपचार,
3: चौरीपनको उपचार सँगै बोटक्स, पीआरपी, फिलर्स, साइन बुस्टरको पनि आधुनिक उपचार सेवाहरू पनि उपलब्ध छ।
4: सुन्दरता अब सपना होइन, वास्तविकता हो। आज सम्पर्क गर्नुहोस् 9846210320 र 9818415091।
3: मनोकामना एस्थेटिक सेन्टर, आत्मविश्वासको नयाँ पहिचान, बेसर नगरपालिका साथ, त्रिवेणी टोल, लमजुङ।
5: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो। हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
6: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर सात पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
7: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
6: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषर नगरपालिका सात पुरानो बेङ्चोक, लमजुङ। सम्पर्क 9841626344 9841626344।
3: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
8: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
3: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आई निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
8: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका आठ, होटल चुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9845008961।

0: ठिलाइ दिने।
1: अह म यो बिहे गर्दिन।
2: हैन के हो बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसानी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
1: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
4: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
1: विशेष अर्डरमा आफ्नो रोजाइका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
4: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
1: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
4: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
1: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 0665211083,
5: सम्पर्क मोबाइल नम्बर 9573375।
4: प्रोपाइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
1: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।

0: California. Extreme energy drink.
1: होइन खुसी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
2: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
2: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुको साथै तालिम र परामर्श समेत दिइन्छ नि
1: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
3: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पूरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 98611 39 157
2: महको सेवन स्वास्थ्य र दीर्घ जीवन
4: होइन दिदी बहिनी हो आजको किसान मिटिङमा के गन्थन हुँदैछ
5: के हुनु नि साइला दाई धानको बिउ राख्ने समय भयो कुन धानको बिउ राख्ने भनेर सल्लाह गर्दैछौ नि
4: ल नानीहरू पनि सबैजना ध्यान दिएर सुन धानको बिउ त सिडबक्स कम्पनीद्वारा उत्पादित US 312 नै लगाउनु पर्छ नि किनकि यो धान त तराईदेखि मध्य पहाड क्षेत्रसम्म नेपाल सरकारद्वारा अनुमोदित गरिएको छ हाम्रो पहाडी हावापानीमा सुहाउँदो पनि छ खानामा मिठो पाक्नलाई छिटो हल्का बाँच्नदार हावाले नडल्ने उत्पादन पनि धेरै भएको गाई वस्तुलाई पराल पनि राम्रै पर्ने खाले छ यतिको गुण भएको त अरू कुनै धानमा पनि छैन है नानी
5: ओहो यो धान त असाध्यै राम्रो पो रहेछ
4: हो त नि नानी त्यसैले त यसपालि हामी सबैले शङ्कर धान US 312 नै लगाउने निर्णय गर्यौं
5: हवस् त दाई धेरै धेरै धन्यवाद तपाईँलाई हामी पनि यसपालि शङ्कर धान US 312 नै लगाउनेछौ
6: नेपाली माटोले रोजेको किसानले खोजेको शङ्कर धान US 312 सम्पूर्ण एग्रो भेट पसलहरूमा उपलब्ध छ खोजी खोजी लगाऊ
7: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस् यदि बिरामी भए अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसीसर 7 लमजुङ
8: विगत 2 दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ MDGP तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ
7: थप जानकारीको लागि सम्पर्क 0665909999 98477 69 229 सेवा मोडल हस्पिटल प्राली बेसीसर 7 सानीमा बैंकको ठिक अगाडि
9: ओहो दाई टिभी बोकेर कहाँ जान लाग्नु भयो
10: हेर न नानी अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको अनि एउटा फ्रिज नि किन्नु थियो बरु कुन पसलमा जाने होला
9: हरे दाई पनि हाम्रै बेसी सरको त्यो भीमसेन चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर के त्यहाँ जानुहोस् न त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि बरु मलाई नि मोबाइल र घडी किन्नु थियो एकैछिन पर्खनुहोस् है सँगै जाने नि
10: ल भइहाल्छ नि नानी
11: हजुर हामी कहाँ विभिन्न ब्रान्डका LED टिभी फ्रिज मोबाइल घडी वासिङ मेसिन भ्याकुम क्लिनर माइक्रोवेभ ओभन साउन्ड सिस्टम राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ
12: नोट हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ
11: प्रोप्राइटर पार्वती श्रेष्ठ श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर बेसीसर 7 भीमसेन थान चोक फोन 0665201120 मोबाइल 98460774745
13: लमजुङका लागि सामसङ कोनका गोदरेज र TCL को अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर

आदरणीय श्रोता, अब भने हामी आजको नियमित प्रसारणको अन्त्यमा आइसकेका छौँ। अहिलेसम्म हामीलाई सुनेर साथ दिनुभएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद छ। हवस् त, आजको नियमित प्रसारणबाट हामी सबैलाई बिदा दिनुहोस्। भोलि बिहान 5:30 बजेको नियमित प्रसारणमा हाम्रो भेट हुने नै छ। शुभरात्री।

0: झालो
1: झोरले
0: लसो फ्याफुल्ला
2: जो
0: जो जो लप्पा
3: नमस्कार शुभ प्रभात सूचना हाम्रै भाषामा सामुदायिक रेडियो मर्सेङ्गी 95 मेगाहर्जको आजको नियमित प्रसारणमा तपाईँलाई हार्दिक स्वागत छ। आशा छ आजको तपाईँको दिन शुभ रहनेछ।

0: सन्तोष जी, तपाईले कति चाँडै घर पनि ढडाइसक्नु भएछ त। ल, बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद संजय जी। हेर्नुहोस् न, घर ठडाउने काम मात्रै भएको छ, अझ यसमा फलामको झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सब सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सह नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बछलामाई सटर ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुका साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू, हामी कहाँ सटर ग्रिल, च्यानल गेट, स्टेप भर्याङ, गोलो भर्याङ, कम्पाउन्ड जाली, जीआई जाली, स्टील रेलिङ, स्टील भर्याङ, ट्रस, फलामको झ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: नोट, हामी कहाँ अल्मुनियमको झ्याल ढोका, पार्टेसन लगायत सम्पूर्ण सामानहरू पनि उपलब्ध छ।
4: बछलामाई सटर ग्रिल उद्योग बेसीसर नगरपालिका साथ मोडल हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमसुङ।
5: नारायण ढकाल। थप जानकारीको लागि सम्पर्क 9843638518।

0: sip on ya.
1: Extreme energy drink.
2: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो। हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
3: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर सात पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
4: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
3: प्रो फाइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषर नगरपालिका सात पुरानो बेङ्चोक, लमसुङ। सम्पर्क 9841626344, 9841626344।
5: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
6: के तपाईँलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसर नगरपालिका आठ झिङ्गेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
2: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध।
6: प्रोपाइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका आठ झिङ्गेखोला, पुलचोक, लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856426257 र 9840067787।
7: हेलो कान्छी, घर बनाउने काम सुरु भयो?
8: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
7: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
8: हो र? अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
3: तपाईँले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका, चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल, मध्य नेपाल एक जिता, गैरी गाउँ। प्रोपाइटर नवराज घिमिरे, सम्पर्क नम्बर 9856426662।
9: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
10: रेडियो लिएर आउनु,
11: पूजा गर्ने बेलामा पनि के को रेडियो पण्डित बा,
10: यो माइलाले नि के कुरो गर्छ गर्छ। पहिले रेडियो मर्स्याङदी एफएम श्रवण गरौ, त्यसपछि बाँकी पूजा पाठ गरिहालौला नि।
11: ए कुरो त्यसो पो, म ल्याइहाल्छु नि पण्डित बा।